0: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
1: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
2: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
3: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
4: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
1: सम्पर्क फोन नम्बर 0825902022।
0: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती दम निमोनिया खोकी छेरो
5: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
6: मधुमेह सुगर मृगौला रोग पिसाब
5: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
6: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
5: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
5: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
6: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
5: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
6: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
11: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
13: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
14: इन्डोस्कोपी सेवा
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
2: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 0825607634 र 0825601038।
0: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
15: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू
15: ब्लड प्रेसर हाई लो भएका
0: कोलेस्ट्रोल बढी भएको
15: मुटुको गति एकनास नभएको
0: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
15: मुटुको बाथरोग मुटु सुन्निएको हृदयघात भएको
0: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
15: मुटुको भल्वको अपरेसन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार।
17: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9978928913 र 9805912871।
7: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: अन्य सेवाहरू
18: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: सम्पर्क सुवर्ण मेडिकल हल भोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
23: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
24: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
23: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
24: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
23: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
24: ल ल काका, गइहाले म।
25: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
26: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
25: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।
27: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
28: उपचार हुने रोगहरू
27: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
28: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
27: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
28: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
27: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
28: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
27: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
29: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 विकिशोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
30: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
31: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
29: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
30: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
31: भर्ना सम्बन्धी सूचना।
2: गोर्खा ग्रुप द्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
31: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
28: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 9847802983 र 9765526286।
1: सीता के हो तिमलाई घुम्चोर बसी छौ?
3: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
1: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
3: ए ठिकै छ, म जान त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छ।
4: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
25: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
4: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847842472।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रांक चेक। यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 12 गते मंगलबार, सन 2026 जुलाई 28 तारीक असार शुक्ल पक्षको चतुर्दशी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौ मुख्य खबरका शीर्षकहरूबाट।
1: निर्माणको 80 महिनापछि नागढुङ्गा सुरुङ मार्ग सञ्चालन, राजधानी भित्र न र बाहिरिन सहज हुने, पत्यार लाग्दो जामको समस्या हट्ने।
0: सरकार र डाक्टर गोविन्द केसी बीच सहमति, केसीको अनसन तोडियो, असारको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको रकम समायोजन गरिने।
1: महँगी बढ्यो तर आमदानी नबढेको अनौपचारिक क्षेत्रका श्रमिकको साझा गुनासो, रोजगारीको सुनिश्चितता अनि सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्न सरकारसँग माग।
3: साधनहरू सस्ती जोस् खेल चामलहरू सबै सुविधा होस् होइन, त्यो उपचारको लागि अलिकति कम होस् होइन,
4: जसले जस्तो काम गरेको छ नि त्यसको अनुसार चाहिँ आमदानी चाहिँ हुन परेको।
0: चिनिया एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह, आफूले विकास गरेका एआई मोडलहरूको सार्वजनिक मिति अमेरिकी मोडलको धेरै नजिक रहेको दावी।
1: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार तेस्रो हार, नामिबियासँग 3 रनले पराजित।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना।

0: खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा साउन 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 0825625601, 98578935990, 98578131684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 0556493333, 4935555।
1: काया कैरनमा अब खबरको सिलसिला। आजका सबै जसो पत्र पत्रिकाले सुरुङ मार्गको विषयलाई प्राथमिकताका साथ छापेका छन्। आफ्नै देशको सुरुङ मार्गमा गाड़ी चलाउने नेपालीको वर्षौंदेखिको सपना पूरा भएको छ। बहुप्रतीक्षित तथा राष्ट्रिय गौरवको आयोजना नागढुंगा सुरुङ मार्गको हिजो उद्घाटन भएसँगै पूर्वाधार विकास क्षेत्रमा नेपालको नयाँ अध्यायमा प्रवेश भएको छ। सुरुङ मार्ग उद्घाटनसँगै नेपाल आधुनिक सड़क सुरुङ युगमा प्रवेश गरेको हो। धादिङको सिस्नी खोला र काठमाण्डको बलम्बुसम्मको सुरुङ मार्ग सञ्चालनमा भए आएसँगै नागढुंगा हुँदै राजधानी काठमाण्डौ भित्रनेर बाहिरिने यातायातले खेप्नुपर्ने पट्यार लाग्दो जाम अन्त्य हुने भएको छ। तीव्र घुम्ती र पहिरोको जोखिममा रहने थानकोट नागढुंगाको 1 घण्टा भन्दा लामो यात्रा केही मिनटमै पूरा हुनेछ। 42 महिनाभित्र काम सम्पन्न गर्ने गरी 2076 साल कार्तिक 4 गतेदेखि निर्माण शुरू गरिएको यो सुरुङ मार्ग झण्डे 80 महिनापछि सञ्चालनमा आएको हो। हिजो उद्घाटनको क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पानसमा दीप प्रज्वलन गर्नुभयो। उहाँसँगै पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका केन्द्रीय अध्यक्ष डाक्टर नाताका अकिहितो, नेपालका लागि जापानका राजदूत माइदू तोरू र सुरुङ मार्ग निर्माणमा संलग्न 63 वर्षीय श्रमिक पूर्ण जोशीले एकसाथ रिबन काटेर सुरुङ मार्गको उद्घाटन गर्नुभएको हो। नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले केही ढिला भए पनि नागढुंगा सुरुङ मार्ग सञ्चालनमा आएसँगै नेपाल पनि सुरुङ मार्गको युगमा प्रवेश गरेको बताउनु भएको छ।
6: चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै 5 दिनदेखि अनशनरत डाक्टर गोविन्द केसी र सरकार बीच 7 बुधे सहमति भएको छ। सहमतिपछि डाक्टर केसीले अनशन तोड्नु भएको छ। बाजुराका गौमूल गाउँपालिका 2 घर भएका 42 वर्षीय चक्र बहादुर धामीका हातबाट जुस पिएर डाक्टर केसीले अनशन तोड्नु भएको हो। सहमति पत्रको पहिलो बुदामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटालाई पूर्ण क्षमता कम्तीमा 300 शैयाको शिक्षण अस्पताल सञ्चालनका साथै आवश्यक जनशक्ति व्यवस्था गरी एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 को दफा 12 को उपदफा 1 क बमोजिम कम्तीमा 300 शैयाको अस्पताल सञ्चालनका लागि विश्वविद्यालयले तत्काल प्रक्रिया अगाडि बढ़ाउने र को लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने उल्लेख छ। यसै गरी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभाबाट पारित भए बमोजिम एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न फ्याकल्टी जनशक्ति भर्ना पाठ्यक्रमको स्वीकृति लगायतका शैक्षिक तयारी पूरा गर्ने र विश्वविद्यालयले 300 शैयाको शिक्षण अस्पताल सञ्चालन गर्न आवश्यक जनशक्ति र उपकरण खरिद लगायतका अस्पताल सञ्चालन सम्बन्धी व्यवस्था तत्काल बन्दोबस्त गर्ने सहमति भएको छ। सहमति पत्रमा डाक्टर केसी र सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा, शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालले हस्ताक्षर गर्नुभएको हो।
1: सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 समूहबीच भएको झडपलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले घातक हतियारसहित अत्याधिक बल प्रयोग गरेका छन्। अस्ति आइतबार राति भएको घटनामा प्रहरीको गोली लागेर देवानगंज 4 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको छ भने 9 घाइते भएका छन्। पेटमा गोली लागेर गम्भीर भएका मेहताको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको हो। मेहता स्थानीय किसान हुनुहुन्छ। परिवारको जेठो छोरो मेहताले गएको फागुनमा मात्रै विवाह गर्नुभएको थियो। प्रहरीतर्फ नेपाल प्रहरीका 8 र सशस्त्र प्रहरीका 5 घाइते भएका जिल्ला प्रहरीकारले सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काले बताउनु भएको छ। त्यस्तै स्थानीय 9 घाइते भएका छन्। अस्ति राति नै झण्डै 10 बजेतिर केही युवा डीजे बजाउँदै कप्तानगंज चोकबाट अगाडि बढ़ेका थिए। त्यही बेला चरको आवाजमा डीजे बजाएको भन्दै अर्को समूहले आपत्ति जनाएको थियो। घटनापछि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरे देवानगंजमा 2 समूहको झडपमा प्रहरीको घातक हतियार प्रयोग बारेको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच त्यो ठाउँमा शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय सहमति भएको छ। मुस्लिम आयोगका पूर्व अध्यक्ष समीम मिया अन्सारीले साम्प्रदायिकताले कसैको भलो गर्दैन भन्नुभएको छ। यसै गरी सुनसरीको देवानगंज घटनापछि गृह मन्त्रालयले जिल्लादेखि प्रदेश तहसम्मको सुरक्षा नेतृत्वमा व्यापक हेरफेर गरेको छ। सुरक्षा नेतृत्वमा फेरबदल बारेको खबर गोर्खापत्र दैनिकले छापेको छ भने शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय सहमति भएको र पूर्व अध्यक्ष समीम मिया अन्सारीले साम्प्रदायिकताले कसैको भलो गर्दैन भन्नुभएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा अनौपचारिक क्षेत्रका श्रमिकको गुनासो र समस्यासँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
7: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
7: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
8: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
8: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: हिमस्टार गोल्ड मिनी सबै जेनरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, एक वर्षको नेट टिभी प्याक. शर्तहरू लागू हुनेछन्. हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन.
2: हिमस्टार फर अ कम्प्लिट होम.
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ. यतिन्जेल हामीले निर्माणको 80 महिनापछि नागडुंगा सुरुङमार्ग सञ्चालन, राजधानीभित्र न र बाहिरिन सहज हुने, पट्यार लाग्दो जामको समस्या हट्ने, सरकार र डाक्टर गोविन्द केसीबीच सहमति, केसीको अनसन तोड़ियो, सुनसरीको कप्तानगंजमा शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय सहमति लगायतका खबर प्रस्तुत गर्यौं.
4: अब बाँकी खबर. आन्तरिक राजस्व विभागले असारमा खपत भएको बिजुलीको बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाउन नमिल्ने बताएको छ. चालू वर्षको बजेट मार्फत सरकारले साउनदेखि घरायसी ग्राहकलाई 5 र बाँकीलाई 13% भ्याट लाग्ने व्यवस्था गरेको छ. नेपाल विद्युत प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर ग्राहकलाई पठाएको थियो. त्यसपछि सरकारले नयाँ बजेटमा गरेको व्यवस्था अनुसार साउन 1 लाग्ने भ्याट किन असारमै जोडेको भन्दै प्राधिकरणको आलोचना भएको थियो. प्राधिकरणले यसबारे विभागसँग राय मागेको थियो. त्यसैलाई स्पष्ट पार्न विभागले हिजो सार्वजनिक सूचना नै जारी गरेको छ. असार 32 बिजुली खपतको बिल 1 साउनमा वा त्यसपछि प्राप्त भए पनि 1 साउन अघिको खपतमा आर्थिक ऐन 2083 अनुसूची 1 समूह 2 अन्तर्गत आवश्यक वस्तुका रूपमा बिजुली समावेश भएकाले त्यस्तो खपतमा भ्याट नलाग्ने सूचनामा उल्लेख छ. बिजुलीमा भ्याट लगाउँदा र 50 युनिटसम्म छूट दिँदा उपभोक्ताको लागत बढ़ने, मध्यम वर्गीय ग्राहकलाई बढ़ी भार पर्ने, उत्पादन लागत र 50 युनिटमै रहन रूचाउने ग्राहक बढ़ने सरोकारवाला बताउँछन्. चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले साउनदेखि घरायसी ग्राहकलाई 5 र बाँकीलाई 13% भ्याट लाग्ने व्यवस्था गरेको खबर कान्तिपुरमा छ.
3: नेपालको अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको मेहनतमा अडिएको छ. घर निर्माणदेखि सड़क, पुल र अन्य भौतिक पूर्वाधार निर्माणसम्म उनीहरूको श्रम अपरिहार्य छ. तर यही श्रम शक्ति धेरै समस्यासँग जुझ्नु परेको छ. धेरैसँग लिखित सम्झौता हुँदैन, नियमित रोजगारीको सुनिश्चितता पनि छैन, त्यस्तै सामाजिक सुरक्षा र बीमाको पहुँच पनि धेरै टाढा छ. काम गर्ने क्रममा आवश्यक सुरक्षा सामग्री समेत सबैले पाउँदैनन्. अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरू विभिन्न ट्रेड युनियन र संस्था मार्फत आफ्ना माग राख्ने अवसर पाउँछन्, तर औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूले विभिन्न ट्रेड युनियन र संस्था मार्फत आफ्ना माग राख्ने अवसर पाउँछन् तर अनौपचारिक क्षेत्रका श्रमिकहरू प्राय व्यक्तिगत रूपमा काम गर्न बाध्य छन्. उनीहरूका समस्या, गुनासा र मागहरू सम्बन्धित निकायसम्म पुग्ने वा सुनवाई हुने अवस्था कतिको छ भन्ने प्रश्न अहिले पनि उत्तिकै महत्वपूर्ण छ. साथी महेश गेवालीले ललितपुरमा भेटिएका केही श्रमिकलाई तपाईहरूका समस्या के छन् भनेर सोध्नु भएको छ.
5: चामल पहिलाको भन्दा अब 2200 दिन चामल अहिले 2500 भन्छ. अब तरकारी त्यति बढेर अब हामी त जम्मा 500-600 कमाउँछ. कहिले 1000 बार्छ, कहिले 1 रुपियाँ पनि कमाउँदैन. अब परिवार पाल्नलाई नि अलिक गाह्रै छ. त्यही पनि अब जोखिम भएर पनि बाध्यताले नै गर्नु परेको छ. पहिला अलि सहज थियो भने अहिले फेरि यो टाइट पारिरहेको छ. अफिस क्याम्पमा यताउता हिँड्नै दिँदैन. शिव आएको बेलामा अब जानु सकिँदैन. अब अफिस क्याम्पलाई चाहिँ ट्राफिकले समात्छ, हामी चाहिँ जाँदैन भनिदिन्छु कि. अब अहिले आएको सरकारले नि अब राम्रै गरिदिए हुन्थ्यो, राम्रै भइदिए हुन्थ्यो भन्ने छ हामीलाई पनि.
6: आस्तिका गोपाली, मकनपुर जिल्ला. तपाईँको बच्चाहरूको स्कुल फिजहरू त्यतिकै महँगो हुन्छ. तपाईँको अब काठमाडौँ कोठाभाल तिरेर बस्नलाई कति गाह्रो छ अहिले भन्नु न. पानीको पैसा भन्यो, बत्तीको पैसा भन्यो, घरको त्यसले अब यति नै तोक्यो. कसैले 10,000 भने हुन्छ एउटा रुमको, कसैले 9,000 भने हुन्छ त्यही एउटा रुमको. मेन कुरा चाहिँ कोठा भाडहरू अनि यो खानदेन सामानहरू छ नि, त्यसमा चाहिँ अलिकति रकमहरू कम भयो भने चाहिँ एकदम सजिलो हुन्छ कि हामी काम गरेर खानेहरूलाई चाहिँ. क्या जसले जस्तो काम गरेको छ नि त्यसको अनुसार चाहिँ आमदामी चाहिँ हुनु पर्यो. क्या 6-7 हजार कोठाभाल तिर्यो भने खाने के त उपचार गर्नै पर्यो, खानै पर्यो, लाउनै पर्यो।
7: राजकुमार चौधरी, जिराबनी गाउँपालिका। कुनै महिना काम पाउँछ, कुनै महिना बस्नै पर्छ। हामी जस्तो युवाहरू विदेश गएर आओ, आफ्नै देशमा काम गर्दा राम्रो हुन्छ, त्यतिको काम सजिलो गरिदिनु पर्यो। हामीहरू जस्तै सिप सिकेको मान्छेहरूलाई काम दिलाउनु पर्यो, र अवसर नपाएको र सरकार पनि अब त्यति खासै काम पनि गर्नुभएको छ, त्यस्तो नीति पनि लाउनु भएको छैन, सिपलाई कसरी सदुपयोग गर्ने त्यो भइरहेको छैन।
8: हामीलाई चाहिँ राम्रै छ सर, अरूलाई चाहिँ थाहा भएन होइन, हामीलाई चाहिँ राम्रो छ। यो महिना चाहिँ हामीलाई एकदम राम्रो छ, महिनामा पेमेन्ट हुन्छ, महिनाको एक गते दुई गते सेलरी आउँछ, सेलरी आउँदा 40-45 हजार ढ्याप्पो बुझिन्छ। आफ्नो घर घर पनि चढ्यो, जान परिवारलाई भेट भयो, सबैजनासँग हाई हेलो पनि भयो, जहाँ गयो हाम्रो दुःख पेटै अघि बढ्ने हो, पेटकै लागि दुःख गर्ने होइन। नेपालमै गर्दा पनि राम्रोसँग काम गर्यो भने पैसा छ, नेपालमै छ, गर्न चाहिँ सक्यो भने नेपालमै पैसा छ।
9: साजन अरियाल, अहिले बसे सातवटातिर हाम्रो श्रमको लागि त्यस्तो केही आवाज उठे जस्तो लाग्दैन। 20 वर्षदेखि काम लाग्यो, तपाईँको 12 वर्ष अगाडि पनि हामीलाई ज्याला मजदुरी उति नै छ अहिलेको जति नै, अहिले पनि त्यति नै छ कि। महँगी बढ्यो, हेर्नु है, सबै कुरा बढ्यो। हामीलाई दिनको 1000 रुपियाँ कमाएर परिवार पाल्नुको धेरै गाह्रो छ। सामानहरू सस्ती दियोस् हो कि नै, तेल चामलहरू सबै सुविधा होस्, अब हामीलाई जुन उपचार हुन्छ नि, अब अहिले हामीलाई केही भइहाल्यो भने हामीलाई त पैसा नभए त उपचार हुन्न होइन, त्यही उपचारको लागि अलिकति कम होस् होइन।
10: बम्बा श्रेष्ठ, हामीतिर दुर्गम क्षेत्रतिर पुर्याइरहनु पर्यो, अब नपुग्यो भने के गर्नु, अब छोडौँ भने 2-4 पैसा दिएन, खानै परिहाल्यो, लाउनै पर्यो, धाम्रै धुनु पर्ने छ, अलिक खट्नै पर्यो नि, अन्त 2-4 पैसा हुन्छ भनेर रुम्नै पर्यो, खट्नै पर्यो, पहिला चाहिँ दर धर्मै धन दिने दिन्न, अब के हेर्नु नदिइसकेपछि त्यही धर्म नि जानु पर्यो। सबै कुरामा भाउकै महँगै छ, काम दामको अलिकता कमाइन्छ।
3: दैनिक ज्यालादारीमा काम गर्ने अनौपचारिक क्षेत्रका श्रमिकहरूको अनुभव समेटिएको कार्यक्रम देश परदेश अहिले बिहान 8 बजे सुन्न सक्नुहुन्छ।
4: रोपाई गर्न मल नभएपछि भारतीय बजारबाट ल्याउन खोज्दा पक्राउ परेका सर्लाहीका दुई किसान दाजुभाइको मुद्दाको सुनवाई आउँदो शुक्रबार हुने भएको छ। 27 दिनदेखि न्यायिक हिरासतमा रहेका उनीहरूको धरौटी सम्बन्धी आवेदनमाथि 15 साउनमा भारतीय अदालतमा सुनवाई हुने भएको छ। धान रोप्ने चटारोका बीच रासायनिक मल नभएपछि भारतीय बजार सोन वर्षा पुगेका बलरा नगरपालिका 5 का सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह दाजुभाइ असार 17 पक्राउ परेका थिए। सोन वर्षाबाट 2 बोरा यूरिया र 6 बोरा डीएपी मल किनेर साइकलमा ल्याउँदै गरेका दुवैलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। मल तस्करीको आरोपमा दुवैलाई 18 असारमा भारतको बिहार स्थित डुमरा जेल चलान गरेको थियो। दुवैलाई धरौटीमा छुटाउन परिवारका सदस्यहरू निरन्तर डुमरा अदालत धाइरहेका छन्। भारतमा पक्राउ परेका किसान दाजुभाइको शुक्रबार सुनवाई शीर्षकको खबर कान्तिपुरमा छ।
3: काया खैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
12: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
11: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
12: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
11: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ, र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
13: नारायणी टेलर, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
14: सम्पर्क मोबाइल नम्बर 98229264।
15: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
16: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
14: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
18: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा ऑपरेशन सेवा
14: उपलब्ध। शल्यक्रियाहरू
18: मस्तिष्क र मेरुदण्डको ट्यूमर, अन्य गंभीर रोग वा चोटपटकको शल्यक्रिया,
14: बालबालिकाको न्यूरो सर्जरी,
18: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
14: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
18: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
14: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
4: चलन कुलिन को दोहोरो जोखिममा रहेको समूहका रूपमा पहिचान गरेको छ। यो समूहमा नेपाल, पाकिस्तान, बंगलादेश, म्यानमार सहित दक्षिण एसियाली मुलुक, नाइजर, माली, बुर्किना फासो र चाड लगायत उत्तरी उप सहारा अफ्रिकी देश छन्। अध्ययन अनुसार 2050 नेपालको करिब 32% जनसंख्या त्यस्तो जोखिमयुक्त क्षेत्रमा बस्न बाध्य हुनेछ जहाँ अत्यधिक गर्मीका कारण प्रति 1,00,000 जनसंख्यामा थप 24 जनाको मृत्यु हुनेछ। त्यस्ता क्षेत्रमा प्रति व्यक्ति विद्युत खपत घट्दा बढ़दो गर्मीसँग जुझ्न आवश्यक पर्ने शीतलीकरण सुविधा विस्तार नहुने प्रतिवेदनमा उल्लेख छ। अमेरिकाको क्लाइमेट इम्प्याक्ट ल्याबले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार अत्यधिक गर्मीबाट बस्न आवश्यक पर्ने शीतलनका लागि पर्याप्त विद्युत नहुँदा गरीब देशहरू बढ़ी जोखिममा हुनेछन्। अत्यधिक गर्मीका कारण धनी देशहरूमा एयर कन्डिशनर, एसीको प्रयोग उल्लेख्य रूपमा बढ़ने तर गरीब देशका जनतासँग त्यसका लागि आवश्यक विद्युत र आर्थिक क्षमता नहुने अध्ययनमा लेखिएको छ। जलवायु परिवर्तनबाट हुने थप मृत्यु धनी देशको तुलनामा गरीब देशमा 10 गुणासम्म बढ़ी हुने खबर नागरिकमा छ।
3: अब विदेशको खबर। चीनले अमेरिकालाई चिनिया कृत्रिम बुद्धिमत्ता अर्थात एआई कम्पनीहरूलाई बदनाम गर्न र प्रतिबन्धको धम्की नदिन आग्रह गरेको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले केही वरिष्ठ अमेरिकी अधिकारीले सार्वजनिक रूपमा चिनिया एआई कम्पनीको उन्नत अमेरिकी मोडलहरूको प्रयोगको बारेमा अनुसन्धान गर्न आह्वान गरेको र अमेरिकी बौद्धिक सम्पत्तिको चोरी जस्ता आधारमा उनीहरूमाथि प्रतिबन्ध लगाउन सक्ने रिपोर्टको टिप्पणी गर्नुभएको हो। चीनले विज्ञान, प्रविधि, आर्थिक र व्यापारिक मुद्दाहरूलाई राजनीतिकरण गर्ने उपकरणीयकरण गर्ने अमेरिकी अभ्यासको निरन्तर विरोध गर्दै आएको छ। साथै सबै प्रकारका आधारहीन बहानामा चिनिया कम्पनीलाई बदनाम र प्रतिबन्ध लगाउने गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। धेरै अमेरिकी आई कम्पनीहरूले अनुसन्धान, विकास र परीक्षणका क्रममा चिनिया मोडेलहरू प्रयोग गरेका पनि उहाँको दावी छ। अमेरिकाले दुई देश प्रमुखको सहमतिलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्दै एआईमा संवाद र संचारलाई बलियो बनाउने तथा एआईलाई संयुक्त रूपमा प्रवर्धन गर्ने तथा विश्वको फाइदाका लागि एआई प्रशासनलाई अगाडि बढ़ाउँदै यसको सुधार गर्ने समेत अपेक्षा गरेको उहाँले बताउनु भएको छ।
4: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 मा नेपालले लगातार तेस्रो खेल हारेको छ। नेदरल्याण्डसमा चलिरहेको श्रृंखला अन्तर्गत गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको हो। 212 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र बनाउन सक्यो। नेपालका लागि आशिफ शेखले 45 रन, कप्तान रोहित पौडेलले 41, आरिफ शेखले 38, कुशल भुर्तेलले 34 तथा गुलशन झाले अभिजित 19 रन बनाए। नामिबियाका लागि ज्याक ब्रासेलले 3 विकेट विकेट लिए भने रुबेन ट्रम्पलमनले 2 विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले 50 ओभरमा 7 विकेट गुमाउँदै 211 रन बनाएको थियो। जान फ्राय लिङ्कले 149 बलमा शतक पूरा गरे। लाउरेन स्टिन काम्पले 59 रन बनाए। नेपालका करण केसीले भने 5 विकेट लिए। यससँगै करण नेपालका लागि ओडीआई क्रिकेटमा 100 विकेट पूरा गर्ने दोस्रो खेलाड़ी पनि बनेका छन्। यसअघि नेपाल आयोजक नेदरल्याण्डसँग 6 विकेटले, नामिबियासँग 8 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै नेपालका लागि लीग 2 को शीर्ष 4 मा रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना कठिन बनेको छ। नेपालले अब श्रृंखलाको अन्तिम खेल भोलि आयोजक नेदरल्याण्डसँग खेल्नेछ।
3: अब केही खबर संक्षेपमा। देशका पूर्वी र मध्य क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी बागमती र गण्डकीका केही ठाउँमा अरू प्रदेशको तुलनामा धेरै पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै काठमाडौँको बुढानीलकण्ठमा 51 मिलिमिटर र मकवानपुरको मकवानपुर गढ़ीमा 37 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका हिमाली तथा पहाड़ी भागमा बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। त्यस्तै राति बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
4: सरकारले संघीय सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिने गरी गरेको निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्चको आदेशसँगै सरकारको निर्णयले तत्कालका लागि कानूनी वैधता र निरन्तरता पाएको छ।
3: कुनै समय गाउँघरमा हरेक आँगन र भित्तामा गुण बनाएर बिहान बेलुका चिर बिराउने गौंथली चरा अहिले गाउँमै दुर्लभ बन्दै गएका छन्। परम्परागत माटोका घरको ठाउँ पक्की भवनले लिन थालेपछि गुण बनाउन उपयुक्त ठाउँ घट्दै गएको छ भने विषादीको बढ़दो प्रयोग, वातावरणीय प्रदूषण र खाद्य स्रोत अभावले पनि गौंथलीको अस्तित्व संकटमा परेको सरकारवालाले बताएका छन्। दुर्लभ बन्दै गौंथलीको चिरबिर शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
4: सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको रिट निवेदनमाथि प्रारम्भिक सुनवाई गर्दै हिजो कैफियत प्रतिवेदन माग गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले भट्टलाई थुनामा राखी पूर्वपक्ष गर्ने आदेश दिँदा लिएका आधार र त्यससँग सम्बन्धित मुद्दाको सकल मिसेल झिकाउन आदेश दिएको हो।
3: र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यास आयातमा कुनै समस्या नरहेकोले अनावश्यक संचित नगर्न उपभोक्तालाई आग्रह गर्नुभएको छ। आयल निगमले पूर्ण तौल भएको सिलिण्डर बजारमा पठाउन थाले पनि डिलरहरूले सहजै ग्यास दिन भने सकिरहेका छैनन्। काया कैरनमा अब पालो उखानको।
4: जसको हातमा सिप उसकै हातमा काम।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: निर्माणको 80 महिनापछि नागडुंगा सुरुङ मार्ग सञ्चालन, राजधानी भित्र न र बाहिरिन सहज हुने, पट्यार लाग्दो जामको समस्या हट्ने,
3: सरकार र डाक्टर गोविन्द केसीबीच सहमति, केसीको अनसन तोडियो, असारको बिजुलीमा भ्यात नलाग्ने, तिरिसकेको रकम समायोजन गरिने,
4: महँगी बढ़्यो तर आमदानी नबढ़ेको अनौपचारिक क्षेत्रका श्रमिकको साझा गुनासो, रोजगारीको सुनिश्चितता अनि सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्न सरकारसँग माग,
3: चिनिया एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह, आफूले विकास गरेका एआई मोडलहरूको सार्वजनिक मिति अमेरिकी मोडलको धेरै नजिक रहेको दावी,
4: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार तेस्रो हार, नामिबियासँग 3 रनले पराजित।
3: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको कार्टुन सत्ता सहकार्य गर्ने ओली र प्रचण्डको सहमतिसँग सम्बन्धित छ। यहाँ प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने पछिल्लो सहमतिसँगै ओली र प्रचण्ड जस्ता देखिने व्यक्तिले गला मिलाउँदै हर्षित छन्, तर छेवैमा अर्का नेकपाका नेता माधव कुमार नेपाल जस्ता देखिने व्यक्ति हुनुहुन्छ अनि सहमतिबारे उहाँ भन्नुहुन्छ, हुँदै नभएको स्वर्ग र नरकको ट्राभल प्लान बनाउनु ठगी हो। आजको काया कैरन सकियो।
15: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
19: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
20: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक टी, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक टी मात्र रु 50 मा।
21: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराही दाङ। फोन नम्बर 0825812010। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
22: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
23: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल, MBBS, MS, र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464643 र 98578553825।
2: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
5: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनुहुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
2: डाक्टर दिने सेवाहरू ठुला मानिसमा देखिने छोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक गानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने मुनो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
24: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
23: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर

0: नमस्कार, पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका में प्रविधि का मित्र शालिकराम चौधरी सहकर्मी सुशीला ओली संगे अमर क्षेत्रीज को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गढौहामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempire.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दाङमा विपदमा परि एक वर्षको अवधिमा 68 जनाको मृत्यु, पत्रकार महासंघद्वारा ग्यास अभावको विषयमा प्रशासनलाई ध्यानाकर्षण।
0: दाङमा एक वर्षमा 18,000 बढ़ीलाई नागरिकता, महिला बढ़ी वैदेशिक रोजगार सम्बन्धी ठगीका 128 निवेदन दर्ता।
1: र लुम्बिनीमा सत्ता फेरबदलले मन्त्रालय घटाउने योजना अल्पत्र।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे पोखरा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ। यो भन्दा राम्रो अस्पताल कुन छ? 68 सालबाट सेवा दिँदै आएको बङ्गाली जनताले गोर्खा अस्पताल पाएको। रतनपुर चोकबाट उत्तर तर्फ, निलञ्चकबाट दक्षिण तर्फ, गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ, बिरामी भए गोर्खा हस्पिटल दाङ। फोन नम्बर टिप्नुहोस् 082-5364-14।
0: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक हातमा परेका छन्। यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
1: कोराही उपमहानगरपालिका 4K 10 वर्षीय आशिका गर्ती 2083 असार 17 गते विद्यालयबाट दिदीसँगै घर फर्किँदै थिइन्। आउँदा आउँदै घर नजिकै रहेको कृत्रिम तालमा उनी पौडी खेल्न गइन्। तर 10 वर्षीय आशिका तालको पानीमै हराइन्। खोजीका लागि पुगेको सुरक्षाकर्मीको टोलीले सोही दिन बालिकाको शव निकाल्यो। यति मात्र होइन, 2083 असार 20 गते कोराही उपमहानगरपालिका 9 मछाईमा धान रोपाई चलिरहेको थियो। खेतमा लहरै रोपाई गरिरहेका रोपार्नामाथि नै चट्याङ लाग्यो। चट्याङ लागेर बंगलासुली गाउँपालिका 2 मरपेस्की 29 वर्षीय कमला थापा, 26 वर्षीय दीपा थापा र 34 वर्षीय सन्दीप विक गम्भीर घाइते हुनुभयो। तीनैजनालाई तत्काल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा 26 वर्षीय दीपा थापाले चिकित्सकले मृत घोषणा गरे। यस्तै 2083 असार 22 गते गढ़वा गाउँपालिका वडा नम्बर 5 सचिव 40 वर्षीय राम नरेश यादव गढ़वा 6 प्रणहवा स्थित आफ्नै घरमा शौचालयमा लगिएको बिजुली मरमत गर्दै हुनुहुन्थ्यो। दिनभर अफिसको काम सकेर घर पुग्नुभएका राम नरेशले शौचालयमा लगिएको बिजुली तार चुडिएको र त्यसलाई जोड्नै लाग्दा उहाँमा करेन्ट प्रवाह भयो। मुखमै करेन्ट प्रवाह हुँदा उहाँको घटनास्थलमै ज्यान गयो। गत असार 17 गतेदेखि 22 गतेसम्मको 6 दिनको अवधिमा आशिका दीपा र राम नरेशले अल्पायमै ज्यान गुमाए। जस्तै दाङमा विपद जन्ने घटनामा परेर ठूलो जनधनको क्षति भइरहेको छ। आर्थिक वर्ष 2082-83 विभिन्न विपद जन्ने घटनामा परि 68 जनाले ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालय दाङले बताएको छ। जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले सोमबार जिल्ला प्रशासन कार्यालयले गरेको वार्षिक प्रगति सार्वजनिक गर्दै विपदजन्य घटनाबाट ठूलो धनजनको क्षति बेहोर्नु परेको उल्लेख गर्नुभएको छ। दाङमा बितेको एक वर्षमा सबैभन्दा धेरै पानीमा डुबेर नागरिकले ज्यान गुमाएका छन्। आर्थिक वर्ष 2082-83 साउनदेखि असारसम्म जिल्लामा 43 जनाले पानीमा डुबेर ज्यान गुमाएका छन् गुमाए भने थप सहस्ता 7 जना घाइते भएका थिए। यस्तै जिल्ला प्रशासन कार्यालयले विपदजन्य घटना न्यूनीकरण गर्न केही नियमित प्रयास

0: गरेको छ। जिल्ला विपद पूर्व तयारी तथा प्रतिकार योजना निर्माण गरी कार्यान्वयन गरिएको छ भने मनसून पूर्व तयारी तथा प्रतिकार योजना, शीतलहर प्रतिकार योजना, डडेलो नियन्त्रण तथा व्यवस्थापन कार्ययोजना निर्माण गरी कार्यान्वयन गरिएको छ। आजको नगद राष्ट्रिय दैनिकमा जेएन सागरले खबर लेख्नु भएको छ।
1: गोरक्षे दैनिकले पनि जिल्ला प्रशासन कार्यालयले एक वर्षमा गरेको वार्षिक समीक्षा कार्यक्रमकै समाचारलाई प्रमुखताका साथ छापेको छ। दाङमा एक वर्षको अवधिमा 18,000 बढ़ीले नेपाली नागरिकता प्राप्त गरेका छन्। आर्थिक वर्ष 2082/83 जिल्लाका 9,556 जना महिला र 8,539 जना पुरूष गरेर 18,095 जनाले नेपाली नागरिकता प्राप्त गरेका छन्। नागरिकता प्राप्त गर्नेमा महिलाको संख्या पुरूष भन्दा 1,017 जनाले बढ़ी रहेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबार आयोजना गरेको आर्थिक वर्ष 2082/83 वार्षिक प्रतिवेदन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले एक वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालय घोराही, इलाका प्रशासन कार्यालय तुलसीपुर र लमहीबाट भएका कामको जानकारी गराउनु भएको थियो। उहाँका अनुसार एक वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालय घोराहीबाट 6,570 जना, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट 7,271 जना र इलाका प्रशासन कार्यालय लमहीबाट 4,254 जनाले नेपाली नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार वंशजका आधारमा 18,005 जनाले नागरिकता प्राप्त गरेका छन्। यसै गरी आमाको नामबाट 22 जनाले नागरिकता प्राप्त गरेका छन् भने गैर आवासीय नेपाली नागरिकता 14 जना, वैवाहिक अंगीकृत नागरिकता 44 जना तथा अंगीकृत नागरिकता 10 जनालाई प्रदान गरिएको छ। आजको गोरक्षा दैनिकमा लीलाधर ओलीले यो खबर लेख्नु भएको छ। त्यसै गरेर जिल्ला प्रशासन कार्यालयमा आर्थिक वर्ष 2082/83 वैदेशिक रोजगार सम्बन्धी उजुरीहरू पनि बढ़िराखेका छन्। ठगी सम्बन्धी 128 निवेदन दर्ता भएका छन्। निवेदनका आधारमा 154 जना पीड़ितहरूले वैदेशिक रोजगारका क्रममा ठगिएको भन्दै निवेदन दिएका हुन्। तथ्याङ्क अनुसार पीड़ितहरूले वैदेशिक रोजगारको प्रलोभनमा परे 7,72,49,200 रूपियाँ ठगीमा गुमाएका छन्। ती मध्ये हालसम्म 2,68,68,300 रूपियाँ पीड़ितलाई फिर्ता गराएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभएको छ। कार्यालयका अनुसार दर्ता भएका उजुरी मध्ये 23 मुद्दामा सम्बन्धित पक्षलाई बोलाएर सहमति भएको छ भने 37 निवेदन थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको र बाँकी निवेदनमाथि आवश्यक कानूनी प्रक्रिया अगाडि बढ़ाइएको जनाइएको छ। वैदेशिक रोजगारीमा ठगीका 128 उजुरी गोरक्ष दैनिकमै खबर छ।
0: बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको भन्दै उपभोक्ताले गुनासो गरेका छन्। ग्यासका लागि ग्यास विक्रेतामा पुग्दा सहज रूपमा सिलिण्डर नपाउने, लामो समय कुर्नु पर्ने तथा कतिपय अवस्थामा खाली सिलिण्डर लिएर फर्किनु पर्ने अवस्था आएको उपभोक्ताको भनाइ छ। तर ग्यास व्यवसायहरूले भने बजारमा ग्यासको अभाव नरहेको दावी गरेका छन्। यता जिल्ला प्रशासनिक कार्यालयले भने कृत्रिम अभाव सृजना गरी कालो बजारी वा अनियमितता गरेको पाइएमा
2: बजारमा ग्यासका खाली सिलिण्डर बोकेर उपभोक्ताहरू बिक्री केन्द्र धाइरहेका छन्। उपभोक्ताहरूले ग्यास सहज रूपमा नपाएको गुनासो गरेका छन् भने कतिपयले पहिलेको तुलनामा ग्यासका लागि धेरै समय खर्चिनु परेको बताएका छन्। केही दिनदेखि ग्यास खोज्दा पनि नपाएपछि नजिकै आएको परीक्षाको तयारी गर्ने हो कि ग्यास खोज्दै हिँड्ने या दाउरा खोज्ने भन्ने अन्योलमा परेको बताउनुहुन्छ बंगलाचुली घर भई घोराईमा अध्ययन गरिरहनु भएकी सुनिता भूषाल।
3: हामी पढ्नको लागि घोराईमा भाडामा बस्दै आएको 3 वर्ष भयो। अहिलेको समयमा खाना पकाउन ग्यासको अभावको कारण एकदमै समस्या परेको छ। समाचारहरूमा सुन्दा पढ्दा ग्यास अभाव छैन भरि सिलिन्डर पाइन्छ भन्छन्, तर डिलरमा जाँदा ग्यास छैन भन्छन्। दुई तिन दिनदेखि खाना पकाउन निकै नै समस्या परेको छ। यति बेलामा इक्जाम आउँदैछ, यस्तो बेलामा ग्यास खोज्न हिँड्नु कि दाउरा खोज्न हिँड्नु कि बसेर इक्जामको तयारी गर्नु।
2: केही दिन यता घोराईमा ग्यासको अभाव अत्यधिक रूपमा देखा परेको छ। दुई तीन दिनदेखि ग्यासको लाइनमा बस्दा पनि ग्यास नपाउँदा होटेल नै बन्द गर्नुपर्ने अवस्थामा आफू आएको बताउनुहुन्छ घोराई उपमहानगरपालिका 18 डोडिनीका सञ्जीव घरती मगर।
4: नै पाएको छैन, पाउँछ भन्नुभइरहेछ, शान्ति नै होटेल छ, ग्यासको कारणले अभाव होला जस्तो छ।
2: ग्यास नपाएको गुनासो गर्ने उपभोक्ताको संख्या बढ्दै गएपछि बजारमा ग्यासको वास्तविक अवस्था के हो भन्ने प्रश्न उठेको छ। तर ग्यास व्यवसायीहरूले भने बजारमा ग्यासको अभाव नरहेको बताएका छन्। ग्यास पर्याप्त रूपमा आइरहेको तर उपभोक्ताले धेरै मात्रामा ग्यास सिलिण्डर स्टक गरेकाले बजारमा अभाव देखिएको बताउनुहुन्छ ग्यास विक्रेता संघ दाङका अध्यक्ष नरेश कार्की।
5: आपूर्तिमा खासै समस्या भएको होइन सर, है आपूर्तिको तुलनामा माग अत्यधिक भयो। यो कारण के हो भने गत फागुन 28 गतेदेखि सरकारले हाफ सिलिन्डर भर्ने जुन निर्णय गरेको थियो नि, अनि त्यसपछि चाहिँ जसले स्टक गर्ने एक्स्ट्रा स्टक गर्नेहरूले चाहिँ भर्नु भएको थिएन, अनि त्यसले गर्दाखेरि जस्तो इमर्जेन्सी उहाँले हाफ सिलिन्डर लिएर काम चलाउनु भएको थियो, स्टक गर्नेहरूले प्रायः भर्नु भएको थिएन। मेरो मासिक जति सेल्स नर्मल अवस्था जति सेल्स थियो त्यो अनुपातमा ग्यास आइरहेको अवस्था चाहिँ छ। विगत एक वर्षदेखिको मेरो सेल्स रेसियो हेर्ने हो भने त्यो रेसियो जुन रेसियोमा आउन पर्ने त्यो चाहिँ आपूर्ति भइरहेको छ। त्यो आउँदै गर्दाखेरि अब 10-15% तलमाथि हुने एउटा स्वाभाविक कुरो हो, नत्र आपूर्तिमा समस्या छैन। र यो माग चाहिँ अत्यधिक भन्दा पनि एउटै मान्छे चारवटा पाँचवटा लग्ने एक्स्ट्रा स्टक गर्ने समस्या भएको छ। त्यही घरको मान्छेको मान्छे अर्को नम्बर नाम लेखाएर लैजानुभयो, त्यस पछि आज तेस्रो लोड पनि उहाँ आएको चार पाँचजनाले फर्का अवस्था पनि छ, उहाँ रिसार पनि जानुभएको छ। उताले आएको जित्ने तर्फ बढी स्ट्रेकिङ गर्ने प्रवृत्ति केही दुई चारजना साथीहरूको दुई चारजना परिवारको सुरु
2: उपभोक्ताले ग्यास नपाएको गुनासो गर्ने र व्यवसायीले बजारमा अभाव नरहेको दावी गर्ने अवस्था देखिएपछि जिल्ला प्रशासन कार्यालय पनि यस विषयलाई चासोको साथ हेरेको छ। ग्यास अभावको अनुगमन गर्दै आइरहेको र अनुगमनलाई निरन्तर गर्ने भन्दै कैफियत देखिए कारवाही गरिने बताउनुहुन्छ सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनमगर।
6: ग्यासको अभाव र कालो बजारीको कुरा पनि आइरहेको छ, हामीलाई मेरो सरकारबाट पनि डेली यो सम्बन्धमा पत्राचार पनि भइरहेको अवस्था छ र वाणिज्य विभागबाट पनि फोन कन्ट्याक्टमा चाहिँ भइरहेको छ, कालो बजारी भइरहेको छ, अनुगमन गर्नु पर्यो भनेर। तर हामीले हाम्रो तर्फबाट गर्नुपर्ने बजार अनुगमन तुलसीपुर घोराई लमा तिनै क्षेत्रमा चाहिँ अनुगमन गरिरहेको अवस्था छ। यो बीचमा हामीले आधा सिलिन्डर मात्रै प्रयोग गरिरहेको अवस्था थियो र यो अभाव भएको कारणले यो सुरुमा अहिले अभाव भएको फुल ट्याङ्क पाइरहेको अवस्थामा घटेर आधा लिइरहेको अवस्था भयो। त्यसले गर्दाखेरि ग्राहकहरूले पनि सिलिन्डरहरू एउटा मात्र नराखेर दुई तिनवटा सिलिन्डर राख्ने भयो। हो त्यसले गर्दाखेरि अहिले चाहिँ बजारमा अलिकति ग्यासको अभाव चाहिँ अझै पूर्ति चाहिँ गर्न सकेको अवस्था छैन र उनीहरूले यहाँ ग्यास चाहिँ आउँदाखेरि यहाँ झर्दाखेरि नियमित अनुसार चाहिँ उनीहरूले लिस्ट बनाएर राखेको अवस्था छ। उनीहरूले चाहिँ त्यो लिस्टको आधारमा चाहिँ प्रशासनको अनि प्रहरीको ओभरमा पनि उनीहरूले चाहिँ खेती वितरण चाहिँ गरिरहेको छ। आज मात्रै पनि धेरै कुरो गरे लम्बाइ जताततै भेरिएको झरिरहेछ र बिहानैदेखि फोन चाहिँ आइरहेको छ, यसरी वितरण गर्नु हामीले भनेको छ, सोही भाषाहरू गर्ने अनुगमन चाहिँ वितरण गरिरहेको छ। र हामीहरूले चाहिँ अनुगमन पाटो त चलिरहेको अवस्था पनि भयो र त्यसको अलावा र कालोबजारीको भन्ने छ, तर हामी फिल्डमा जाँदाखेरि कालोबजारी पाइएको अवस्था छैन र त्यस्तो भएको पाइएमा चाहिँ हामीले नियमअनुसार चाहिँ उहाँलाई चाहिँ कार्यको दायरामा चाहिँ ल्याउँछौँ।
2: ग्यास जस्तो दैनिक उपभोग्य अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या देखिँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिक जीवनमा पर्ने गर्दछ। विशेष गरी खाना पकाउन एलपी ग्यासमा निर्भर परिवारहरूका लागि केही दिनको आपूर्ति अवरोधले समेत समस्या निम्त्याउन सक्छ। त्यसैले उपभोक्ताले सहज रूपमा ग्यास पाउने व्यवस्था गर्न र बजारमा कृत्रिम अभाव तथा कालो बजारी हुन नदिन नियमित अनुगमन आवश्यक देखिन्छ।
7: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
8: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
7: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
8: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
7: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
8: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
7: र मुखको स्वास्थ्यको सुधार।
9: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825 63 218।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
14: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
15: इन्डोस्कोपी सेवा,
14: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
16: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 0825607334 र 0825601038।
17: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825 63 509 र मोबाइल 98453 0653।
0: अब अन्य खबर प्रसंग, नेपाल पत्रकार महासंघ दाङ शाखाले बजारमा देखेको खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव, कालो बजारी तथा उपभोक्ताले भोगिरहेका समस्याप्रति गम्भीर चासो व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालय दाङको ध्यानाकर्षण गराएको छ। महासंघले कृत्रिम अभाव अन्त्य गर्न प्रशासनले प्रभावकारी अनुगमन, नियन्त्रण र कार्यवाहीलाई तीव्र बनाउन आग्रह गरेको हो। नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा गएको टोलीमा महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेल, दाङ शाखा पूर्व अध्यक्ष सुदीप गौतम, प्रेस काउन्सिल नेपालका पूर्व केन्द्रीय सदस्य शरद अधिकारी लगायत संचार कर्मीहरूको सहभागिता रहेको थियो। टोलीले प्रमुख जिल्ला अधिकारी समक्ष बजारमा देखिएको ग्यास अभावले सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको भन्दै तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको थियो। ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले प्रशासनले ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न दिनरात खटिरहेको बताउनुभयो। उहाँले ग्यास उद्योग डिलर र विक्रेतासँग निरन्तर समन्वय भइरहेको जानकारी दिँदै कृत्रिम अभाव सृजना गर्ने, लुकाउने वा कालो बजारी गर्ने जोसुकैलाई पनि कानून बमोजिम कार्यवाही गरिने स्पष्ट पार्नुभएको छ। गणतन्त्र राष्ट्रिय दैनिकमा खबर छ।
1: केन्द्रमा विकसित नयाँ राजनीतिक समीकरणको प्रभाव लुम्बिनी प्रदेशमा पनि देखिएको छ। नेपाली कांग्रेसले तत्काल प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गर्दै सरकारमा सहभागी आफ्ना 5 मन्त्रीको सामूहिक राजीनामा समेत तत्कालका लागि होल्ड गरेको छ। केन्द्रमा प्रदेश सरकार गठनका लागि आवश्यकता अनुसार राजनीतिक पहल गर्न निर्देशन आएपछि कांग्रेसले यसअघिको निर्णय तत्काल कार्यान्वयन नगर्ने अवस्थामा पुगेको दावी गरिएको छ। केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाका बीच सत्ता समीकरण बनेपछि कांग्रेसले प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको थियो। सोही अनुसार आइतबार सहभागी कांग्रेसका 5 मन्त्रीले संसदीय दलका नेता दिल्ली बहादुर चौधरी समक्ष सामूहिक राजीनामा बुझाएका थिए, तर केन्द्रको पछिल्लो निर्देशनसँगै ती राजीनामा तत्काल कार्यान्वयन नगर्ने अवस्थामा दल र नेता पुगेको स्रोतको दावी छ। कांग्रेस संसदीय दलका नेता दिल्ली बहादुर चौधरीले केन्द्रको निर्देशन अनुसार प्रदेशमा राजनीतिक छलफललाई तीव्र बनाइएको जानकारी दिनुभयो। उहाँले सोमबार बिहान मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेटवार्ता गर्नुभएको छ। त्यस्तै नेकपा संसदीय दलका नेता जोगबहादुर महरासँग पनि छलफल भएको उहाँले बताउनुभयो। प्रदेश सरकारको आगामी स्वरूप र सम्भावित सत्ता समीकरण बारे दलहरूबीच निरन्तर संवाद भइरहेको हो। हाल लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री तथा योजना मन्त्री धनेन्द्र कार्की, रोज राणा, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिरसिन्हा तथा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार सहभागी हुनुहुन्छ। राजीनामा होल भएसँगै उहाँहरू तत्काल सरकारमै रहने अवस्था बनेको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले यो खबर लेख्नु भएको छ।
0: लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकारका मन्त्रालय घटाउने निर्णय कार्यान्वयन गर्न सकेको छैन। साउन 1 गतेबाट प्रदेशमा मन्त्रालय घटाएर 8 पुर्याउने भने पनि यसको कार्यान्वयन हुन सकेको छैन। प्रशासनिक खर्च घटाउने, सरकारी संरचनालाई चुस्त बनाउने र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालयको संख्या घटाउने चालू आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेटमा उल्लेख गरे पनि पछिल्लो समय सत्ता समीकरणमा आएको परिवर्तनका कारण उक्त योजना कार्यान्वयनमा आउन सकेको छैन। प्रदेश सरकारका स्वास्थ्य मन्त्री तथा सरकारका प्रवक्ता रामजी प्रसाद घिमिरेले मन्त्रालय घटाउने योजना प्रक्रियामा रहेको बताउनु भएको छ। आजको गोरक्षी राष्ट्रिय दैनिकमा अमरराज आचार्यले खबर लेख्नु भएको छ।
1: विद्यार्थीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै गुरूकुल एकाडेमी लमहीले आफ्ना विद्यार्थीहरूका लागि दुर्घटना स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको छ। विद्यालयले यी सेवा दाङ संघको समन्वयमा विद्यार्थीलाई वार्षिक 1,00,000 दुर्घटना बीमा सुविधा प्रदान गर्ने व्यवस्था गरेको हो। यस सम्बन्धी सम्झौता पत्रमा विद्यालयका कार्यकारी अध्यक्ष कमलजंग ठकुरी, प्रधान अध्यापक विवेक देवकोटा तथा ई सेवा दाङका प्रमुख बीच हस्ताक्षर भएको छ। उक्त सम्झौतासँगै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले दुर्घटनाका कारण उपचार गर्नु परे वार्षिक अधिकतम 1,00,000 बीमा सुविधाबाट लाभ लिन सक्नेछन्। आजको युगबोध दैनिकबाट खबर लिएका छौं।
0: दाङका एक अग्रणी कम्युनिष्ट नेता शुभाराम बस्नेतको 80 वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ। नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य समेत रहनुभएका नेता बस्नेतको सोमबार बिहान 2:10 तुलसीपुर स्थित राप्ते प्रादेशिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। तुलसीपुर उपमहानगरपालिका 11 हस्नापुर स्थानीयवासी नेता बस्नेत लामो समयदेखि मधुमेह सुगरका बिरामी हुनुहुन्थ्यो। चार दिन अघि निमोनियाबाट ग्रसित बनेपछि उहाँले उपचारका लागि बाँके स्थित कोविड प्रशिक्षण अस्पतालमा लगिएको थियो।
1: हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका शेयर सदस्य तथा कृषकलाई मिनी ट्रिलर वितरण गरिएको छ। तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखा मार्फत 50% अनुदानमा प्राप्त 2 थान मिनी ट्रिलर हाते ट्याक्टर सोमबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो। कृषि क्षेत्रमा यान्त्रीकरणको विस्तार, उत्पादन लागत घटाउने तथा कृषकको श्रम बचत गरी उत्पादन वृद्धि गर्ने उद्देश्यले किसानलाई मिनी ट्रिलर वितरण गरिएको हो। युगबोध दैनिकमा खबर छ।
0: कोराही उपमहानगरपालिका 17 चौघेरामा शनिबारदेखि गोरक्षे अन्तर डोजो आईटीएफ तेक्वान्दो च्याम्पियनशीप सम्पन्न भएको छ। गोरक्षे रत्ननाथ आईटीएफ तेक्वान्दो डोजाङको आयोजनामा भएको च्याम्पियनशीपमा महिला तथा पुरूष खेलाड़ीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरिरहेका थिए। च्याम्पियनशीपमा उत्कृष्ट खेलाड़ी पुरूषतर्फ वसन्त गुरूङ र महिलातर्फ हिमानी रावत र अनुशासित खेलाड़ी सम्झना जेम हुनुभएको थियो। गोरक्षे आईटीएफ तेक्वान्दो डोजाङ प्रमुख अर्जुन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला आईटीएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापा लगायतले विजेता खेलाड़ीलाई पुरस्कार प्रदान गर्नुभएको थियो। प्रतियोगिता मार्फत खेलाड़ीको प्रतिभा उजागर गर्दै आईटीएफ तेक्वान्दो खेलको विकास र विस्तारमा टिए पुग्ने विश्वास गरिएको छ। 2 दिन चलेको च्याम्पियनशीपमा गोरक्षे आईटीएफ तेक्वान्दो डोजाङका खेलाड़ीको सहभागिता रहेको थियो। गोरक्षे राष्ट्रिय दैनिकमा खबर छ।
1: दाङमा आर्थिक वर्ष 2082-83 संघीय र प्रदेश सरकार अन्तर्गतका विभिन्न कार्यालयबाट 4,79,87,71,448 राजस्व संकलन भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय दाङका प्रमुख कोष नियन्त्रक मोहन जैसवालका अनुसार जिल्लाका 42 संघीय कार्यालयबाट 4 अर्ब 5,19,44,171 रूपियाँ र प्रदेश सरकार अन्तर्गतका 22 कार्यालयबाट 94,68,27,276 रूपियाँ राजस्व संकलन भएको हो। आर्थिक वर्ष 2081-82 दाङमा 5,54,95,92,393 रूपियाँ राजस्व संकलन भएको थियो। त्यसमध्ये संघीय कार्यालयबाट 4,67,31,55,017 रूपियाँ र प्रदेश सरकार अन्तर्गत विभिन्न कार्यालयबाट 87,64,37,375 रूपियाँ राजस्व संकलन भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा 55 करोड़ रूपियाँ कम राजस्व संकलन भएको छ। आजको गणतन्त्र दैनिकमा खबर छ। अब लागू यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ आजको युगबोध दैनिकमा प्रवै सभ्यताका गहना उत्तर वाहिनी मन्दाकिनी र स्याक्लियो घाट रमेश कुमार अधिकारीको यो विचार छापिएको छ। कम्युनिष्ट आन्दोलनको उद्देश्य र यसको एकताको कुरा लोकनारायण सुवेदीको विचार छापिएको छ र आजको युगबोध दैनिकले न्यायमा ढिलाइको मूल्य शीर्षकमा सम्पादकीय छापेको छ।
0: यसै गरी आजको गोरखसी राष्ट्रिय दैनिकमा आर्थिक गणनाले सिकाएको पाठ भरत विश्वकर्माको विचार छापिएको छ। कस्तो चल्दैछ रवि बालेन गठजोड राजाराम गौतमको विचार छ। बीपीको राजनीतिक दर्शन र आजको नेपाली कांग्रेस भूपेन्द्र सुवेदीको विचार छ भने बजेट कार्यान्वयनको चुनौती गोरखसीले आफ्नो सम्पादकीय छापेको छ।
1: त्यसै गरी आजको गणतन्त्र दैनिकमा नेतृत्व सफलताको आधार प्रदीपमा राज पन्तको विचार छापिएको छ भने घोराई बनाउ अभियान हाम्रो साझा अभियान अंजित गिरीको यो विचार पनि छापिएको छ र आजको गणतन्त्र दैनिकमा कृत्रिम ग्यास अभाव अन्त्य गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ शीर्षकमा सम्पादकीय लेखिएको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षेत्रीज
0: अनि म सुशील अली पनि बिदा हुन्छौ।
1: नमस्कार।
15: अरू भित्र नै बाहिरिने मुख्य नाका स्थित नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटन तत्काल अत्यावश्यक सवारी साधन सञ्चालनमा सार्वजनिक सवारी साधन सञ्चालनका लागि केही समय लाग्ने स्थानीय समुदायबीच उत्पन्न विवादपछि अशान्त बनेको सुनसरीको दिवानगंज लगायतका क्षेत्रमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय आह्वान सरकारसँग सहमति भएसँगै धनगढ़ीमा अनसन गरिरहनुभएका चिकित्सक डाक्टर गोविन्द केसीद्वारा अनसन अन्त्य पछिल्लो अवस्था र आगामी कदमबारे आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छुट्टा छुट्टी छलफल गर्नुहुने र विश्वकप लीग टू क्रिकेट अन्तर्गत पछिल्लो तीन खेलमा नेपालको लगातार हार।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
15: नागढुङ्गा सिस्ने खोला क्षेत्रमा निर्माण सम्पन्न भएको सुरुङ मार्गको हिजो उद्घाटन भएसँगै पूर्वाधार विकासको क्षेत्रमा नेपाल नयाँ अध्यायमा प्रवेश गरेको विश्लेषण गरिएको छ। थप सामग्रीका साथमा संवाददाता सरिता खनाल।
19: मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्गका रूपमा लिइएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको सोमबार औपचारिक उद्घाटन भएको छ। निर्माणका लागि सम्झौता भएको 7 वर्षपछि उद्घाटन गरिएको यो सुरुङ मार्ग सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप व्यवस्थापन, यात्रा समयको बचत तथा सुरक्षित र आधुनिक सड़क पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीले सुरुङ मार्ग उद्घाटन भएसँगै पहिलो चरणमा एम्बुलेन्स सुरक्षा निकायका र अत्यावश्यक सवारी साधनलाई मात्र प्रवेश दिइने बताउनुभयो। परीक्षणपछि विभिन्न पक्षसँग छलफल तथा सुरुङ मार्गको सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारी साधन सञ्चालन गरिने आयोजनाका उपनिर्देशक इन्जिनियर पन्थीले जानकारी दिनुभयो। परीक्षण अवधिभर सुरुङ मार्ग भएर सञ्चालन हुने सवारी साधनले कुनै शुल्क तिर्नुपर्ने छैन। कुल 2688 मिटर लामो सुरुङ मार्गमा परीक्षणपछि भने सवारी साधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्दछ। सवारी साधन अनुसार 60 रूपियाँदेखि 600 रूपियाँसम्म शुल्क लाग्ने सड़क विभागले जनाएको छ। आयोजनामा मुख्य एवं उद्धार गरी दुईवटा सुरुङ मार्ग रहेका छन्। मुख्य सुरुङमा सवारी साधन सञ्चालन हुनेछ भने उद्धार कार्यमा उद्धार सुरुङ प्रयोग हुनेछ। सुरुङ मार्गमा सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि दमकल, आकस्मिक उद्धार, सीसीटीभी क्यामेरा, संचार र सुरक्षा संयन्त्र समेत उपलब्ध छ। काठमाडौँको चन्द्रागिरी नगरपालिका एक दहचोक टोटी पाखाबाट शुरू हुने सुरुङ मार्ग पश्चिमतर्फ धादिङको धुनीबेसी नगरपालिकाको सिस्ने खोलामा पुगेर टुङ्गिनेछ। सुरुङ मार्ग सञ्चालनले हाल सञ्चालनमा रहेको राजमार्गमा हुने जाम, त्यहाँको उकालो र घुमाउरो बाटो आदिका कारण इन्धन र सड़क उपभोक्ताको 30 मिनट भन्दा बढ़ी समय बचत हुने अपेक्षा गरिएको छ। पुनः आयोजनाका उपनिर्देशक इन्जिनियर संजय पन्थी।
20: 60 रुपियाँदेखि 600 रुपियाँसम्म छ। गत वर्षको सामको 26 गते क्याबिनेटबाट स्वीकृत भएको र राजपत्रमा उपलब्ध भइसकेको नेटवर्कको साइटबाट चाहिँ हेर्न सकिन्छ। सर्वसामान्यले पनि अटोमेटिक सिस्टम आरएफआईडी सिस्टम पनि जडान गरेका छौँ। त्यसमा चाहिँ आफै शुल्क काटिने व्यवस्था हुन्छ। त्यसमा जाममा नपरिकन स्वतः टोल बुथमा टोल नगरिकन स्वतः कटाव गर्ने सिस्टम पनि जडान गरिसकेको छ। टनलमा चाहिँ 3.5% गेटको समानान्तर किसिमको उकालो भएकोले यसमा चाहिँ गाडीहरू किरिने चान्स एकदम कम हुन्छ। शुल्क खपत हुने, समयको बचत हुने, लगायत माथि निस्कदाखेरि 30 मिनट भन्दा पनि धेरै समय बचत हुने देखिन्छ। त्यसले सर्वसाधारणलाई धेरै सहज हुने देखिन्छ।
19: सुरुङ मार्ग निर्माणमा जापान सरकारले 21 अर्ब रूपियाँ बराबरको सहुलियत ऋण र नेपाल सरकारको 6 अर्ब रूपियाँ बराबरको लगानी रहेको छ। सुरुङ मार्गको शिलान्यास 7 वर्ष अघि 2076 कार्तिक 6 मा भएको थियो। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
21: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको दीर्घकालीन सञ्चालन, मरमत सम्भार तथा स्थानीय सरोकारका विषयमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र प्रभावित क्षेत्रका स्थानीय प्रतिनिधि बीच हिजो छलफल भएको छ। पूर्वाधार विकास मन्त्रालयमा भएको छलफलमा नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाबाट चन्द्रागिरी नगरपालिका 1 र 2 का प्रभावित बासिन्दाका लागि बनाइएका खानेपानी आयोजनाको दिगो सञ्चालन सुनिश्चित गर्न 11 बुधे निर्णय गरिएको मन्त्रालयले जनाएको छ। मन्त्री लम्सालका निजी सचिव राजेन्द्र बहादुर बमका अनुसार चालू आर्थिक वर्ष 2083-84 खानेपानी आयोजनाको विद्युत महसुल तथा न्यूनतम आवश्यक जनशक्तिको व्यवस्थापन पूर्वाधार विकास मन्त्रालयले गर्नेछ। आगामी आर्थिक वर्षदेखि भने सञ्चालनको खर्च संघ सरकार मार्फत चन्द्रागिरी नगरपालिकालाई सशर्त अनुदानका रूपमा उपलब्ध गराउने सहमति भएको मन्त्रालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीमा हिजो बसेको सर्वपक्षीय बैठकले सबैलाई सामाजिक सद्भाव कायम राख्न आह्वान गरेको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाका सम्बन्धमा प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सबैले आफ्नो तहबाट प्रभावकारी रूपमा प्रयास गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिनुभयो। उहाँले घटना प्रभावित क्षेत्रमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रशासनले आवश्यक सुरक्षा संयन्त्र परिचालन गरेको जानकारी दिनुभयो। सबै सुरक्षा संयन्त्र परिचालन भएपछि त्यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। कप्तानगंजमा 2 समूहबीच भएको झडपको घटनामा गोली लागेर घाइते भएका 24 वर्षीय ओम प्रकाश मेहताको उपचारका क्रममा निधन भएको त्यस क्रममा जानकारी दिइएको छ। बैठकमा जिल्ला स्थित प्रमुख राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सरकारवाला सबै पक्षको सहभागिता रहेको थियो। जिल्ला प्रशासन कार्यालय सुनसरीले अर्को सूचना जारी नभएसम्म स्थानीय प्रशासन ऐन 2028 दफा 6 क बमोजिम कर्फ्यू आदेश जारी रहेको जनाएको छ। गैराती 9 बजेदेखि जारी कर्फ्यू आदेश अर्को सूचना जारी नभएसम्मका लागि जारी नै रहने सुरसरी प्रशासनले सूचना जारी गरी जानकारी दिएको छ। कर्फ्यू आदेश पूर्वतर्फ इनरुवा नगरपालिका 3 र 6 को सीमा स्थित महेन्द्र राजमार्ग अन्तर्गत गोपाली टोलदेखि पश्चिमतर्फ कोशी ब्यारेजको पुलसम्म तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गबाट दुवैतर्फ 200 मिटर क्षेत्रभित्र लागू भएको छ। कर्फ्यू अवधिभर कुनै पनि व्यक्तिलाई आवत जावत गर्न मेला भेला जुलुस प्रदर्शन सभा बैठक वा कुनै पनि प्रकारको जमघट गर्न निषेध गरिएको सुनसरी प्रशासनले स्पष्ट पारेको छ। जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेशको उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम जरिवाना र 1 महिनासम्म कैद सजाय हुन सक्ने चेतावनी दिएको छ। प्रशासनले जिल्लाको सुरक्षा अवस्था र शान्ति सुव्यवस्था कायम राख्न सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न आग्रह पनि गरेको छ। सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाइएको गृह मन्त्रालयले जनाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा संखुवा सभाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याललाई खटाइएको छ। त्यसै गरी कोशी प्रदेशका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँमा तानिएको छ। प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालयमा प्रमुखका रूपमा पठाउने निर्णय गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव थेबेलाई भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएको छ। थेबेको स्थानमा उक्त विमानस्थलमा कार्यरत पुष्पराज मल्ललाई पठाइएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 समूहबीच भएको झडपमा 1 जनाको निधन भएको थियो। घटनामा 9 जना सर्वसाधारण 10 जना नेपाल प्रहरीका र 5 जना सशस्त्र प्रहरीका गरी 24 जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ। सरकारसँग सहमति भएपछि धनगढ़ी पुगेर अनसन गरेका चिकित्सक डाक्टर गोविन्द केसीले अनसन अन्त्य गर्नुभएको छ। अनसनरत डाक्टर केसी र सरकारी वार्ता टोलीबीच 7 दिने सहमतिमा हस्ताक्षर भएसँगै डाक्टर केसीले अनसन अन्त्य गर्नुभएको हो। उहाँले 5 दिनमा अनसन तोड्नु भएको हो। धनगढ़ीमा 2 दिनसम्म चलेको वार्तापछि सरकारी टोली र डाक्टर केसी बीच सहमति भएको हो। अनसनरत डाक्टर केसीले अघि सार्नुभएका मागबारे आइतबार र सोमबार 2 दिनसम्म चलेको वार्तापछि दुवै पक्ष सहमतिमा पुगेको शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले जानकारी दिनुभयो। वार्तामा सरकारी पक्षबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवाल, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा, त्यसै गरी डाक्टर केसीका तर्फबाट डाक्टर अमृत जयसी र डाक्टर पवन थापा सहभागी हुनुहुन्थ्यो। वार्तामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं सांसद पुकार बम समेत सहभागी हुनुहुन्थ्यो। धनगढ़ी स्थित श्रीकृष्ण मन्दिरमा साउन 7 गते अनसन थालेका डाक्टर केसीको स्वास्थ्यमा समस्या आएपछि सीएटी प्रादेशिक अस्पतालको आईसीयूमा उहाँलाई भर्ना गरियो। निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरूप्रसाद वाग्ले ओखलढुङ्गा र डाक्टर राजीव सुब्बा काठमाडौँको सुनवाई गर्ने कार्यसूची अनुरूप संसदीय सुनवाई समितिको बैठक आज बोलाइएको छ। संवैधानिक परिषदको गत असार 19 गतेको निर्णय अनुरूप प्रमुख आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिश भएको छ भने आयुक्तहरूमा वाग्ले र सुब्बालाई सिफारिश गरिएको छ। संसदीय सुनवाई समितिले सुनवाई सम्पन्न गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। समितिले यसअघि प्रमुख आयुक्त र आयुक्त विरूद्ध उजुरी आह्वान गरेको थियो। प्रतिनिधि सभाको बैठक आगामी बिहिबार र राष्ट्रिय सभाको बैठक आगामी शुक्रबार बस्दैछ। वर्षे अधिवेशनका रूपमा रहेको यो अधिवेशनमा बजेट र त्यससँग सम्बन्धित विधेयकहरू पारित भइसकेका छन्। दुवै सभामा सरकारले नयाँ विधेयक दर्ता गराएको छैन। संवाददाता तुलसी सापकोटाको यो रिपोर्ट।
3: संघीय संसदको चालू अधिवेशन अन्तर्गत यति बेला संघीय संसद सचिवालयसँग कुनै पनि सरकारी बिजनेस छैन। संघीय संसदको प्रतिनिधि सभाको बैठक बिहिबार र राष्ट्रिय सभाको बैठक शुक्रबार बोलाइएको छ। गत वैशाख 28 गतेदेखि शुरू भएको संघीय संसदको वर्षीय अधिवेशन अन्तर्गत दुवै सभाबाट बजेट र यससँग सम्बन्धित विधेयकहरू पारित भइसकेका छन्। यस अधिवेशनमा अहिलेसम्म प्रतिनिधि सभाबाट 10 वटा विधेयक पारित भइसकेकाले विधि निर्माणको प्रक्रियाबाट दोस्रो अधिवेशन उपलब्धिमूलक रहेको संघीय संसद सचिवालय
19: सरकारले जनाएको छ। प्रतिनिधि सभामा विभिन्न समितिमा गरेर हाल सातवटा विधेयकहरू विचाराधीन अवस्थामा रहेका छन्। ती विधेयकहरूमाथिको छलफल सकेर समितिले प्रतिवेदन सभामा पेश गरेमा ती विधेयकहरू सभाको कार्यसूचीमा अगाडि बढ्नेछन्। यसै गरी सभामा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक विचाराधीन अवस्थामा रहेको छ। राष्ट्रिय सभामा भने यति बेला एउटा पनि विधेयक छैनन्। सामान्यतया सदनमा विधेयकहरू सरकारले ल्याउने र सरकारबाट यति बेला कुनै पनि नयाँ विधेयकहरू नआएका कारण सरकारले दिने विधेयक संसदसँग नरहेको बताउनुहुन्छ संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी।
4: सभातिरका समितिहरूमा सातवटा विधेयकहरू विचाराधीन रहेको अवस्था छलफल भएर शीघ्र प्रतिवेदन प्राप्त हुन आएमा आगामी बैठकहरूमा ती विधेयकहरूलाई कार्यसूचीमा समावेश गर्न सकिने अवस्था रहन्छ। त्यसै गरी सामान्य विचाराधीन अर्थ सम्बन्धी केही कानूनहरूलाई संशोधन गर्ने विधेयक रहेको छ। अहिलेको हाम्रो विधेयकको अवस्था यही नै हो। सरकारले संसदले बिजनेसहरू दिने भनेको विधेयकहरू दर्ता गराएर अगाडि बढाउने भन्ने हो। सरकारले एक आर्थिक वर्षभित्रमा के कति विधेयकहरू लिएर आउने हो भनेर पहिलो चरण, दोस्रो चरण र तेस्रो चरण गरेर 166 विधेयकहरू आउँदैछन् भनेर सचिवालयले बुझेको पनि छ। यद्यपि आजको मितिसम्ममा चाहिँ कुनै पनि नयाँ विधेयकहरू दर्ता भइसकेको अवस्था छैन।
19: सरकारले आगामी आर्थिक वर्षमा बनाउने 166 विधेयकको प्राथमिकीकरण गरेर सूची प्राप्त गरेको भए पनि संसदमा नयाँ विधेयक भने दर्ता नभएको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभामा दुईवटा संकल्प प्रस्ताव र दुईवटा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएका छन् भने 16 प्रश्नहरू दर्ता भएका छन्। संकल्प प्रस्ताव, जरूरी सार्वजनिक महत्वको प्रस्ताव, सांसदहरूसँगको प्रश्नोत्तर, संसदमा लिखित र मौखिक रूपमा प्राप्त प्रश्न लगायतका विषयहरू संसदको आफ्नै बिजनेसका रूपमा रहने र त्यसैलाई अगाडि बढाउन सक्ने प्रवक्ता गिरी बताउनुहुन्छ।
4: राष्ट्रिय सभाको सभामा पनि र समितिमा पनि कुनै पनि विधेयकहरू विचाराधीन अवस्थामा छैन। खास गरी राष्ट्रिय सभाले अहिले विभिन्न संवैधानिक अङ्गका प्रतिवेदनहरू प्रस्तुत गर्ने र सामान्य छलफल गरेर कार्यसूची राखेर अगाडि बढिरहेको अवस्था तत्कालै अब विधायकीय कार्यसूची चाहिँ राष्ट्रिय सभामा छैन। अहिले खासमा प्रश्नोत्तर, केही प्रस्तावहरू र सीमित विधेयकहरू नै बिजनेसको रूपमा रहेको अवस्था छ।
19: राष्ट्रिय सभामा यस अधिवेशनमा एउटा संकल्प प्रस्ताव र एउटा जरूरी सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्ताव दर्ता भएकोमा संकल्प प्रस्तावमाथि छलफल भइसकेको छ भने ध्यानाकर्षण प्रस्तावमाथिको छलफल बाँकी छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
5: वीरगंज स्थित नारायणी अस्पतालमा गत शनिबार भएको तोड़फोड़ र चिकित्सकमाथिको कुटपीटको घटनाको विरोधमा चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको हड़ताल हिजो पनि जारी रह्यो। स्वास्थ्य कर्मीहरूले हिजो वीरगंज स्थित घण्टाघर चोकमा नाराबाजी गर्दै दोषीमाथि कार्यवाही र शान्ति सुरक्षाको ग्यारेन्टीको माग गरेका छन्। नारायणी अस्पतालको आकस्मिक सहितका सबै सेवा ठप्प पारेर चिकित्सक एवं स्वास्थ्य कर्मीहरू आन्दोलनमा छन्। नेपाल चिकित्सक संघको आह्वानमा वीरगंजका निजी अस्पतालका चिकित्सकहरूले समेत आन्दोलनमा ऐक्यबद्धता जनाएपछि त्यहाँ सबै अस्पतालको उपचार सेवा प्रभावित बनेको हाम्रा समाचारदाता ध्रुव अधिकारीले जनाएका छन्। शनिबार वीरगंज 25 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र गाउँले आकस्मिक कक्षमा तोड़फोड़ गर्दै डाक्टर प्रमोद रामलाई निर्घात रूपमा कुटपीट गरेका थिए। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हिजै एक विज्ञप्ति जारी गरी आन्दोलनरत चिकित्सकहरूलाई तत्काल काममा फर्कन अनुरोध गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। नेपाल विद्युत प्राधिकरणले श्रावण महिनाबाट मात्र बिजुलीको बिलमा मूल्य वृद्धि कर भ्याट लाग्ने स्पष्ट पारेको छ। आन्तरिक राजस्व कार्यालयले हिजो एक सूचना मार्फत असार मसान्तसम्मको विद्युत उपभोग वा खपतको बिलिङमा भ्याट नलाग्ने स्पष्ट पारेको हो। आन्तरिक राजस्व विभाग तथा ठूला करदाताको कार्यालयको सूचना अनुसार भुक्तानी भइसकेको मूल्य वृद्धि करको रकमलाई अग्रिम भुक्तानी कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिने विद्युत प्राधिकरणले स्पष्ट पारेको छ। विद्युत प्राधिकरणले सूचना मार्फत ग्राहकले भुक्तानी गरिसकेको रकमलाई आगामी महिनाको बिलमा समायोजन गर्ने गरी आवश्यक प्रबन्ध मिलाइएको जानकारी दिएको हो। प्राधिकरणले विद्युत खपतका आधारमा मासिक रूपमा बिलिङ हुने गरेको र गत असार महिनामा खपत भएको विद्युतको बिलिङ साउनमा जारी गर्दा कर आकर्षित हुने वा नहुने भन्नेमा दुविधा उत्पन्न भएको जनाएको थियो। प्राधिकरणले साउन 8 आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयलाई पत्राचार गर्दै त्यसबारे स्पष्ट पार्न आग्रह गरेको थियो। विभागले साउन 1 गतेदेखि
21: विद्युत शक्तिको खपतमा न्यूनतम चार्ज वा डिमाण्ड चार्जमा पनि ध्यान आकर्षित हुने जानकारी दिएको छ। मूल्य वृद्धि कर ऐन अनुसार अन्तिम उपभोक्ताका लागि 5% र अन्यको हकमा 13% ध्यान लाग्नेछ। प्राधिकरणले लिने शुल्क विद्युत सेवाको अंग भएकाले साउन 1 पछि हुने खपतमा पनि नियम अनुसार भ्याट आकर्षित हुने विभागले स्पष्ट पारेको छ। प्राधिकरणले असार मसान्तसम्मको बिलमा भ्याट जोडेर उपभोक्तालाई बिल पठाएको भन्दै उपभोक्ताले गुनासो गरेका थिए। पाल्पाको तानसेन नगरपालिका 12 गाईघाट स्थित पाल्पा गुल्मी सड़क खण्डमा इट्टा बोकेको टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा टिप्परका सहचालक बागलुङको ढोरपाटन नगरपालिका 1 खप्तरी वाङ निवासी 25 वर्षीय सहचालक तेजेन्द्र कुमालको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज तानसेनमा गैराती मृत्यु भएको हाम्रा समाचारदाता विष्णु खनालले जनाएका छन्। राति 9:15 बजे हारथोकबाट रिडीतर्फ जाँदै गरेको लु 2 ख 2447 नम्बरको इट्टा लोड गरिएको टिप्पर ओह्रालोमा अनियन्त्रित भई सड़कमा पल्टिएको थियो। दुर्घटनामा घाइते भएका चालक मीन बहादुर कुमालको उपचार भइरहेको प्रहरीले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निजामती सेवामा 30 वर्षीय सेवा र 55 वर्षीय उम्मेद्वारको विषय प्रक्रियामै रहेको बताउनु भएको छ। चितवनमा हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले कर्मचारीको 30 वर्षीय सेवा र 55 वर्ष उम्मेद्वारको विषय सम्बन्धी प्रक्रिया अघि बढ़िरहेको जानकारी दिनुभयो। उहाँले जनताको चाहना अनुसार विकासका लागि आवश्यक कानून संशोधन गर्नुपर्ने बताउनुभयो। जनताको अपेक्षा अनुसार कानून बनाउन नसक्दा योजना अनुसारका काम गर्न कठिनाई भइरहेको भन्नुहुँदै मन्त्री गौतमले चालू आर्थिक वर्षलाई कानून सुधार वर्षका रूपमा घोषणा गरिएको र 166 वटा कानून बनाउनु पर्ने अवस्था रहेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा संरचनागत सुधार र गुणस्तरीय शिक्षण सिकाई आवश्यक रहेको हिजो जनकपुर धाम स्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको निरीक्षण तथा क्याम्पसका प्राध्यापकहरूसँगको छलफलका क्रममा बताउनु भएको छ। उहाँले क्याम्पसहरूले शिक्षा क्षेत्रको संरचनागत सुधारसँगै गुणस्तरीय शिक्षण सिकाईमा पनि जोड़ दिनुपर्ने बताउनुभयो। संसदको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठकमा सांसदहरूले राष्ट्रको अस्तित्व र पहिचानलाई सुदृढ़ बनाउन तथ्यमा आधारित इतिहासप्रति युवा पुस्ताको सचेतना वृद्धि गर्नुपर्नेमा जोड़ दिनुभएको छ। सिंहदरबारमा हिजो बसेको बैठकमा सांसदहरूले आधुनिकीकरणका नाममा ऐतिहासिक रूपमा महत्वपूर्ण रहेका नेपालका विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूको समेत मौलिक स्वरूप परिवर्तन गर्ने खालका गतिविधिहरू तत्काल रोकिनुपर्ने बताउनुभयो।
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
6: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
6: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
6: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
22: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
6: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
23: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
24: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
6: प्रोप्राइटर सोमराज रैदास।
25: सम्पर्क फोन नम्बर 0825567775।
6: सम्पर्क नम्बर 98478726873।
22: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
26: के तपाईँ दाँत तथा गिगा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
27: किराले खाएको दाँत निकाल्ने,
23: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
27: खाली ठाउँमा दाँत राख्ने,
23: दाँतको जरीदेखि उपचार गर्ने,
27: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
23: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
26: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि। सम्पर्क फोन नम्बर 0825904662 98295053।
7: आया मम्मी मम्मी दाँत दुख्यो
8: मम्मी मेरो दाँत भङ्गो आयो साथीले सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
9: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
11: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि
8: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
11: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
26: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
12: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
13: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
11: सम्पर्क फोन नम्बर 082-5902222
8: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
14: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
25: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
14: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
28: शुद्ध महका लागि कहाँ जाने त
29: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि
28: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
30: शुद्ध मह तथा मौरीजन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सर्रा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
31: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
30: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
32: खुसीको खबर खुसीको खबर खुसीको खबर
26: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
32: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-5908-47 082-5908-47
26: भर्ना सम्बन्धी सूचना गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्
32: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ
26: सम्पर्क फोन नम्बर 082-5863-133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2686
32: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
33: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
32: उपलब्ध शल्यक्रियाहरू
33: मस्तिष्क र मेरुदण्डको ट्यूमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
32: बालबालिकाको न्यूरो सर्जरी
33: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
32: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
33: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
32: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-5891-101 र मोबाइल नम्बर 97-090-65255
0: सीता के भो तिमलाई घुम्छौ र बसिछौ
1: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
0: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै अत्यार हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
1: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
2: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
33: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
2: शिशु क्लिनिक फर्टिलिटी हितचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847423572
27: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
32: हाम्रा सेवाहरू
27: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
32: छाती दम निमोनिया खोकी छेरो
27: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
32: मधुमेह सुगर मृगौला रोग पिसाब
27: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
33: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
27: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
32: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
27: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
32: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
27: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
32: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
27: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
32: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
27: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
32: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9847826001
3: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा
4: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हातखुट्टा झमझम गर्ने वा पोल्ने कामने बेहोस हुने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
3: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
4: सम्पर्क मोबाइल नम्बर 9857844722 9857835060 सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान
33: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
32: उपचार हुने रोगहरू पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
33: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
32: हड्डी खिएको नसा च्यातिएको युरिक एसिड हातखुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
33: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
32: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
33: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक
5: कोराई 15 बिटिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
6: हार्दिक आमन्त्रण।
7: दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृङ्गारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन दानदाता समाजसेवी उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड़ दीप प्रज्वलन दैनिक भव्य श्रृङ्गारिक महाआरती रुद्राभिषेक शिवलिङ्ग जलाभिषेक भजन कीर्तन सत्यङ्ग धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृङ्गारिक महाआरती मूल आयोजक समिति धारापानी घोराई पाँच दाङ।
6: अध्यक्ष गणेश कुमार अधिकारी। सम्पर्क मोबाइल नम्बर 98578304 र सचिव विष्णुराम आचार्य। सम्पर्क मोबाइल नम्बर 98578323391।

0: यो दाँत दुख्छ भयो।
1: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
0: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
1: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ दाँत मिलाउने, दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, किजाबाट रगत आउने, किजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घुराई दाँत।
3: सम्पर्क फोन नम्बर 082-5-63-027,
6: 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
7: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910।
7: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी था है नाइस
2: अडगुरी
3: होइन भाइला लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
6: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9858745226
7: मध्य पश्चिम ट्राङ्क यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। कुनै समय गाउँघरका हरेक आँगन र भित्तामा गोठ बनाएर बिहान साँझ शिरबिराउने गौंथली चरा अहिले गाउँमै दुर्लभ बन्दै गएका छन्। परम्परागत माटोका घरको स्थान पक्के भवनले लिन थालेपछि गोठ बनाउन उपयुक्त स्थान घट्दै गएको छ भने विषादीको प्रयोग बढ़दो प्रयोग वातावरणीय प्रदूषण र खाद्य स्रोत अभावले पनि गौंथलीको अस्तित्व संकटमा परेको सरकारवालाहरूले बताएका छन्। तुलसीपुर 10 गोलौराका स्थानीय चन्द्रजीत चौधरीका अनुसार केही दशक अघिसम्म गाउँका अधिकांश घर माटोका भएकाले गौंथलीले घरका भित्ता छानामुनि र बैठक कोठाको कुना काप्चामा सहजै गोठ बनाउन सक्थे, तर अहिले आधुनिक पक्के घर निर्माण बढ़दै जाँदा उनीहरूका लागि सुरक्षित वासस्थानमै हुन थालेको छ। गौंथलीले माटो पराल सुक्खा घाँस साना हाँगा कपास र प्वाक प्रयोग गरेर मजबूत गोठ बनाउने गर्दथे। घरको भित्ता छानामुनिका प्वाल रुखको खोज र मानिसको बसोबास नजिकको सुरक्षित स्थान यसको रोजाइमा पर्ने गर्छन्। चौधरीका अनुसार उहाँको घरमा अहिले पनि केही गौंथलीले गोठ बनाउने गरेका छन्। बिहान र साँझ घर वरिपरि उनीहरूको चिरबिरावट सुन्न पाउँदा गाउँको पुरानो वातावरण सम्झिने अवसर मिल्ने उहाँले बताउनुभयो। डिभिजन वन कार्यालय दाङका वन व्यवस्थापन शाखाका वरिष्ठ फरेस्टर चिरञ्जीवी खनाली गौंथली संरक्षणका लागि परम्परागत वासस्थान जोगाउनु, कृषिमा विषादे प्रयोग घटाउनु र गाउँघरलाई चरामैत्री बनाउन आवश्यक रहेको बताउनु भएको छ। नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसुलमा तिरिसकेको मूल्य भदौको बिलमा समायोजन गर्ने भएको छ। प्राधिकरणले सार्वजनिक सूचना निकालेर ग्राहकले तिरिसकेको भ्याटलाई असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर साउन यता ग्राहकलाई पठाएको थियो। यसको चौतर्फी विरोध भएको थियो। साउन 1 गतेदेखि लाग्ने भ्याट किन असारमै जोडेको भन्दै प्राधिकरणको आलोचना पनि भएको थियो। त्यसपछि प्राधिकरणले यसबारे आन्तरिक राजस्व विभागसँग राय मागेको थियो। त्यसैलाई स्पष्ट पार्दै विभागले हिजो विज्ञप्ति निकालेको हो। आन्तरिक राजस्व विभागले बिजुली खपतमा लाग्ने मूल्य अभिवृद्धि कर 1 साउनबाट मात्र आकर्षित हुने राय दिएसँगै अन्यल हटेको छ। आर्थिक ऐन 2083 मूल्य अभिवृद्धि कर ऐन 2053 संशोधन गरी सरकारले विद्युत सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई 5% तथा अन्य व्यक्तिका सम्बन्धमा 13% दरले मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको थियो। अब साउन अघिको विद्युत खपतको बिलमा भ्याट तिरेका ग्राहकले भदौमा पाउने बिलमा तिरेको रकम बराबरको छूट पाउने भएका छन्। सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंजमा भएको हिंसात्मक घटना छानबिन टोली सोमबार राति मोरङको विराटनगर पुगेको छ। गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा संयोजकत्वको समिति सोमबार राति नै विराटनगर स्थित न्यूरो अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ। समितिले घाइते तथा घटनाका प्रत्यक्ष पीड़ितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण संकलन पनि गरिरहेको छ। समितिले कप्तानगंज समेत पुगेर घटनास्थलको निरीक्षण गर्नेछ। प्रत्यक्षदर्शीको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणका आधारमा छानबिन प्रतिवेदन तयार पार्नेछ। सोमबार गृह मन्त्री सुदन गुरूङको नेतृत्वमा गृह मन्त्रालयमा बसेको बैठकले सहसचिव थापाको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको थियो। सो समितिलाई 7 दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर 1 जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय दाङले आर्थिक वर्ष 2082-83 गरेका कामको विवरण सार्वजनिक गरेको छ। हिजो गोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला प्रशासन कार्यालय गोराही तथा इलाका प्रशासन कार्यालय लम्ही र तुलसीपुरले गरेका
कामको एकीकृत विवरण सार्वजनिक गरेको हो। हिजो सार्वजनिक विवरण अनुसार एक वर्षको अवधिमा 18,095 जनाले नयाँ नागरिकता बनाएका छन् भने 14,737 जनाले नागरिकताको प्रतिलिपि बनाएका छन्। त्यसैगरी 17,772 जनाले नयाँ राहदानी बनाएका छन् भने 71,470 जनाले राष्ट्रिय परिचय पत्र बनाएका छन्। कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेले आर्थिक वर्ष 2082-83 आफूको क्षेत्राधिकारभित्र पर्ने 944 मुद्दा परेकोमा 41 मुद्दाको टुंगो लगाएको र 103 मुद्दा टुंगेर बाँकी रहेको बताउनुभयो। अनुचित लेनदेन मिटर ब्याजीका धेरै मानिसहरू सम्पर्कमा नभएका कारण मुद्दा किनारा लाग्न बाँकी रहेको छ। आर्थिक वर्ष 2082-83 अनुचित लेनदेनका 107 मुद्दा दर्ता भए पनि 14 मुद्दाको मात्रै टुंगो लागेको र बाँकी 93 मुद्दा टुंगेर बाँकी रहेको पनि प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो। त्यसैगरी वैदेशिक ठगीका 154 पीड़ितबाट 12 निवेदन आएकोमा 43 निवेदनमा सहमति भएको र 2,68,68,300 रूपियाँ पीड़ितलाई फिर्ता गराएको पनि बताउनुभयो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रजयले काम गर्नुपर्ने भएकाले जनताको गुनासोहरू सुन्ने, ज्ञापन पत्रहरू बुझ्ने र सम्बन्धित निकायमा पठाउने, सीमा नाकामा हुने चोरी निकासी नियन्त्रणका साथै भन्सार छली जस्ता कार्यहरू नियन्त्रण, सार्वजनिक सरकारी जग्गा अतिक्रमण मुक्त गराउने कार्यहरू, विकास योजना कार्यान्वयनमा सहजीकरण र समन्वय गर्ने, मेला महोत्सवका नीतिगत व्यवस्थासहित मापदण्ड र शर्तहरू तोकिएको, रात्रिकालीन व्यवसाय सञ्चालनमा निर्देशन पालनासहित अनुमति दिने गरिएको र विपत्जन्य घटनाबाट क्षति न्यूनीकरण गर्न पूर्व तयारी, खोज तलाश, उपचार तथा पुनस्थापनाको कार्यमा काम गरिरहेको बताउनु भएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्रेस काउन्सिलका पूर्व सदस्य विपुल पोखरेल, पत्रकार जनक नेपाली लगायतले विभिन्न सवाल सेवाहरूका बारेमा आफ्नो धारणा राख्नु भएको थियो भने सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन तथा प्रशासनिक अधिकृत विजय गौतमले विभिन्न गुनासोहरूको सम्बोधन गर्नुभएको थियो। र दाङमा एक वर्षको अवधिमा 4,99,87,00,000 रूपियाँ राजस्व संकलन भएको छ। आर्थिक वर्ष 2082-83 संघीय र प्रदेश अन्तर्गत विभिन्न कार्यालयबाट 4,99,87,71,448 रूपियाँ राजस्व संकलन भएको हो, जसमा 42 संघीय कार्यालयबाट 4,05,19,44,171 रूपियाँ र प्रदेश सरकार अन्तर्गतका 22 कार्यालयबाट 94,68,27,276 रूपियाँ राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका प्रमुख कोष नियन्त्रक मोहन जयसवालले जानकारी दिनुभएको छ। अवस्थ बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494667487
3: डाक्टर आउने बारे सूचना
4: दाङमै अब पहिलो पटक एम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टिबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
3: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
5: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
6: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार
7: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
6: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57193 र 98128909

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा स्वी इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: मैले मेरो मुट्टु गुट्टु राजुलाई सुम्पिएको छु मेरी चोरी दुखेन त
2: एयरटेल सिनेमाज घोराई दस चौडी कुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली
3: आमा म पढ्छु नि
4: के रे बाउलाई सिक्याउ तँलाई पढाउनलाई बेगर ल्याऊ बच्चा
5: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा
6: गरेपछि घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
6: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
7: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
6: हुलासले बनाउँदैछ परिवार एक साथ
8: खुशीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
10: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4
12: मेगाहर्ट्ज रोजगारमा भयो अब जस्तै यो बालहरूको अब जस्तै अब यो हुन्छ नि यो बाल हिंसाहरूको जस्तो भयो त्यसमा पनि अलिअलि हल्का हो कि कारवाही जस्तो भनौँ न एउटा त्यसमा भयो अब यो बाल आश्रममा भयो अनि वृद्ध आश्रममा पुगेको भयो अनि जस्तै अब यो सरसफाइको अभियानको लागि भयो अब जस्तै अब यो जसले जस्तो काम गरेको छ अनि त्यसको अनुसार चाहिँ आमदामी चाहिँ हुन पऱ्यो क्या जस्तै अब तपाईँको एसएलजी पढेको ब्याचलर फर्स्ट इयर पढेको मान्छेहरूको चाहिँ अनुसारको चाहिँ मैले चाहिँ के मेरो विचारमा चाहिँ के लाग्छ होइन जस्तै अब तपाईँले आइए बिए पढेको मान्छेहरू ब्याचलर सकेको मान्छेहरू मास्टर डिग्री गरेको मान्छेहरू त्यही अनुसारको रोजगार भयो भने त बाहिर विदेशहरू त कोही पनि जाँदैन नि त जान्छ र जाँदैन नि त होइन मेरो धारा नै त त्यस्तो क्या तर रोजगार चाहिँ कस्तो हुनु पर्यो भनेदेखि मेरो विचारमा चाहिँ जस्तै अब पढे अनुसारको चाहिँ हुनु पर्यो क्या पढे अनुसारको चाहिँ हुनु पर्यो भने त बाहिर चाहिँ जाँदै जाँदैन नि बाहिर जानलाई मेन कुरा चाहिँ त्यसमा चाहिँ अलिकति रोकथाम भयो भने चाहिँ हुन्छ कि किनभने यहीँ रोजगार भयो भने त बाहिर जान त कोही पनि बुढा बाकाहरू छोडेर त उसको भनौँ न बाहिरतिर तपाईँको अब घर गाउँकोतिर हेऱ्यो भने बुढा बुढा मान्छेहरू भन्दा अरू त हुँदै हुँदैन नि केही परिआयो भने तलमाथि परिआयो भने ल गरौँ न कसैले केही गरौँ न भनेर भन्यो भने नि परि आयो भने नि यताउता लाइमेल गर्ने मान्छे कोही पनि हुँदैन अहिले त तपाईँको अब अहिले बस्ने भनेको त्यही हो दससम्मको पढाइ हुने मान्छे मात्र बस्छ नि अब 12 क्लियर गरेको अब तपाईँको आइबिए क्लियर गरेको मान्छेहरू प्रायः जस्तो बाहिर नै हुन्छन् नि नेपालमा बस्ने हो त्यही के अनि 10 देखि मुनेर मात्र पढ्यो भने मात्रै त नेपालमा बस्ने भनेको
13: जस दक्षता अनुसारको मान्छेले कति पढेको छ त्यसको सिट कति छ त्यही अनुसारको खटाइ अनुसारको पारिश्रमिक हुनु
12: पर्यो त्यो अनुसार चाहिँ हुनु पर्यो क्या जस्तै अब तपाईँको अब पढे अनुसारको नि आमदानी केही भएन तपाईँको अब पढेको अब भनौँ न यो डक्टर भयो पहिला पढ्नेदेखि लिएर भयो इन्जिनियर गरिरहे दिने भयो तपाईँको अब दिनमा तपाईँको हुँदै नभए पनि तपाईँको अब म यहाँ 30,000 मात्रै उनीहरूलाई आमदानी स्रोत भयो भने त उनीहरू चाहिँ जाँदै जाँदैनन् खर्च बढाइमा धेरै भयो भने तपाईँको अब 20,000-30,000-30,000 माथि तलब भयो भने त मान्छेहरू बाहिर जाँदै जाँदैनन् जान्छन् र जाँदैनन् नि त्यो हुनु पर्यो अब एक त अब यस्तो हो गाह्रो साह्रो भनेको कहिले हुन्छ कहिले हुँदैन त्यसो हुनु पर्यो अब रोजगार अनुसार अब आमदामी खर्च अनुसार यताउता छुट्याउनु भयो भने त बचत त केही पनि हुँदै हुँदैन बचत त
13: अनि तपाईँको यो उसको कामको कुरा गर्दाखेरि कतिको सुरक्षित छ कतिको भर पर्दो छ
12: यो कामहरू गर्दाखेरि चाहिँ अब यस्तो आफूले अब गाडीहरू यस्तो हामीहरू अब यो मेन रोडमा यस्तो रोडमा काम गरेर हुन्छ कुनै बेला गाडीहरू अब झुकेर यताबाट कारण बस आइरह हुन्छ हामी त एकदम सतर्क भएर काम गर्नुपर्ने हुन्छ नि हामीलाई त किनभने अब त्यसमा चाहिँ कस्तो हुन्छ भने तपाईँको अब यो गाडीहरू आइरहेको हुन्छ कोही गाडीहरू अब रङ साइड पनि चढिरहेको हुन्छ कोही गाडीहरू के गरेर जसो भए गरेर चलिरहेको हुन्छ हामीले त एकदम सुरक्षा भएर काम गर्नुपर्ने हुन्छ हामीले त
13: अनि सेफ्टी त केही पनि छैन
12: सेफ्टी त अब आफू सेफ्टी नि होइन हेलमेटहरू यस्तो ज्याकेटहरू अब हामीलाई पानी परे बेलामा हुन्छ भने ज्याकेटहरू के भन्छ ऱ्याङ्कोटहरू हुन्छ होइन बुटहरू पनि हुन्छ घाममा घाम धेरै भयो भने तातिएर लगाउनै सक्दैन नि त अनि अब पानी सानी परे बेलामा चिसो हुन्छ त्यसो हुँदैन नि त अनि अब रबरको हुन्छ तपाईँको अब घामले तातिएर त पोलेर त लगाउनै सक्दै सक्दैन नि त्यो त अनि आफैले निकालेर राखेर नि जुत्ता लगाउने
13: अनि अर्को भनेको बिमाका कुराहरू सामाजिक सुरक्षामा आबद्ध हुनुपर्छ भन्ने कुराहरू छन् तपाईँ हुनुहुन्छ कि हुँदैन
12: म उसमा जीवन
13: बिमामा
12: त्यसमा चाहिँ म बस्नु छैन म बस्छु भनेर लागिरहेको थिएँ अब चाहिँ गर्छु भन्ने सोचेको छ
13: गरेको छ
12: अनि बिरामी पर्दाखेरि भयो अब आफूलाई गाह्रो साह्रो समस्याहरू यता पर्दाखेरि अरू त के होइन बिरामी हुँदाखेरि चाहिँ अलिकति छुट हुन्छ भन्ने मात्रै हो आफूलाई पर्दाखेरि उद्धार गर्न सेवा शुल्क पाइयोस् भनेर मात्रै हो
13: अब अलिकति तपाईँले कुराहरू त बताइसक्नु भएको छ होइन तपाईँले आफूले कमाएको पनि अलिकति गाह्रै हुन्छ पुगेको छैन भन्ने कुरा बताइरहनु भएको छ सरकारले अन्तिममा के सुझाव सल्लाह
12: होइन अब यस्तो अब जस्तै अब मैले भने नि अघि नै अब जस्तै अब हामीले गरेको त यो त पुग्दै पुग्दैन तपाईँको बच्चाहरूको स्कुल फिजहरू त्यतिकै महँगो हुन्छ तपाईँको अब काठमाडौँ कोठाभाल तिरेर बस्नलाई कति गाह्रो छ अहिले भनौँ न पानीको पैसा भन्यो बत्तीको पैसा भन्यो घरबिटेल अब यति नै तपाईँको कसैले 10,000 भने आउँछ एउटा रुमको कसैले 9,000 भने आउँछ त्यही एउटा रुमको कसैले 12-13,000 तिरेर पनि बसिरहेछन् मेन कुरा चाहिँ मैले चाहिँ के भन्न चाहेँ भने मेन कुरा चाहिँ कोठा भाडाहरू अनि यो खानपिनका सामानहरू छ नि त्यसमा चाहिँ अलिकति रकमहरू कम भयो भने चाहिँ एकदम सजिलो हुन्छ क्या हामी काम गरेर खानेहरूलाई चाहिँ महँगी घट्यो भनेदेखिबाट तपाईँलाई सजिलो भयो अनि एक त अब कोठा भाडाको जति घरबिटीले तोकेको छ नि त्यसमा चाहिँ कस्तो हुन्छ नि तपाईँले अब तपाईँसँग एउटा घर छ तपाईँले अब अर्कै मूल्य गर्नुभयो फेरि त्यहाँ घरबाट अलिकति अर्कै मूल्य भयो भने त फरक हुन्छ नि त किनभने जतिसम्म चाहिँ कोठा भाडा चाहिँ कस्तो हुनु पर्यो तपाईँ इक्वली जति छ नि जति चलिरहेछ नि त्यसमै रेटमा गयो भने चाहिँ अलिक सजिलो हुन्छ क्या कोठा भालको घटाउनमा अब कोठा भालको तपाईँको एउटा कोठा अब कसैले त अब महिनाको 10,000-15,000 पनि कमाएर गरिरहेछ नि त त्यसमा चाहिँ कस्तो हुन्छ नि तपाईँको अब 6-7,000 कोठा भाल तिर्यो भने खाने के त उपचार गर्नै पर्यो खानै पर्यो लाउनै पर्यो बच्चाहरू हुन्छ एक दुईवटा हुँदैन भने एक दुईवटा बच्चा हुन्छ उनीहरूलाई पढाउनु पर्यो खुवाउनु पर्यो स्कुलको मङ्गी त्यस्तै छ तपाईँको अब मङ्गीहरू त्यस्तै छ अनि कोठा भाल छ अलिकति हल्का कोठा भाल अनि खाद्यान्न खानेकुराहरूमा अलिकति कम भयो भने चाहिँ सहज हुन्छ
13: धेरै धेरै उहाँ हुनुहुन्थ्यो सड़क विभाग अन्तर्गत सड़क सफा गर्ने आशिका गोपाली अब ललितपुरको सानो ठिमी बस्ने पर्साका राजकुमार चौधरीको अनुभव सुनौ उहाँ मेटल तथा निर्माण क्षेत्रमा गेट ग्रिल रेलिङ र ट्रस निर्माणको काम गर्नुहुन्छ
14: अवस्था त आज ठिकै हुनु पर्थ्यो काम पनि हाम्रो खासै त्यस्तो हुँदैन आज काम पायो भोलि काम हुँदैन त्यो हिसाबले आज काम छ भने काम गरिहालौ भोलि त बस्नु पर्छ
13: कतिको सजिलो छ काम पाउनु काठमाडौँमा
14: काम पाउनु त गाह्रै छ
13: पाउँदैन ठ्याक्कै महिनाको कुरा गरौँ न महिनामा चाहिँ पुग्ने जतिको पाइन्छ कि पाइँदैन
14: अब कुनै महिना काम पाउँछ कुनै महिना बस्नै पर्छ त्यो हिसाबले काम हुन्छ।
13: अनि काम नपाउँदाखेरि चाहिँ के गर्छ?
14: अब कमाएको पैसा त्यही खाने बस्ने त्यही त हो।
13: महँगी बढिया छ।
14: हजुर हजुर, महँगै त लास्टै बढिया छ।
13: पठाबाट तिर्नु पर्यो, श्रीमतीलाई पनि
14: हेर्नु पर्यो। हजुर हजुर,
13: पुग्छ
14: पुग्छ, नपुगेमा अब घरबाट मगाउनु पर्छ।
13: उल्टो मगाउनु पर्छ,
14: मगाउनु परिहाल्छ।
13: कति वर्ष हुनुभयो तपाईँ?
14: म 35 वर्ष।
13: 35 वर्ष।
14: हजुर हजुर।
13: अनि विदेश जाने सोच भएन?
14: अब विदेश जानु त पहिलादेखि नै सोच छैन। अब के, अब जे गरौँ आफ्नै देशमा गरौँ भन्ने सोच छ। अब त्यही अब काम गरेर के कसो हुन्छ भने हेरौँ, त्यही हो।
13: सकेसम्म यहीँ बस्नु।
14: हजुर हजुर हजुर
13: हजुर। के के गर्नुहुन्छ हजुरले?
14: हाम्रो काम विशेष गरी मेटल सम्बन्धी काम हुन्छ, कन्स्ट्रक्सन लाइनमा गेट ग्रिलको काम हुन्छ, रेलिङ सम्बन्धी भयो, ट्रसरी भयो, यिनीहरू काम हुन्छ।
13: एउटा आम श्रमिकलाई जुन पेसाप्रतिको सम्मान हुन्छ नि, अरू व्यक्तिले हेर्दाखेरि त्यो सम्मान पाइन्छ जस्तो लाग्छ कि लाग्दैन?
14: सम्मान त सम्मान नै गर्छ। यहाँको मान्छे राम्रो छ, सबजना राम्रै छ, राम्रैसँगै कुरा गर्नुहुन्छ, त्यही हो त। भने जस्तो काम पाउँदैन, त्यति मात्रै हो।
13: पैसा चाहिँ आउँछ भन्ने?
14: आउँछ आउँछ। कति काम गरे बापत पैसा त आउँछ।
13: दैनिक हिसाब गर्दाखेरि दिन
14: दैनिक काम पायो भने दैनिक हिसाबमा तपाईँको 2000 काम। हजुर हजुर,
13: समस्या छैन।
14: हजुर, समस्या छैन। मेन काम पाउनु पर्यो, काम हुँदैन।
13: काम नपाएको पनि छ कि?
14: हजुर,
13: अहिलेसम्म यसो कहिले काहीँ काम नपाएको?
14: हजुर हजुर हजुर, छ
13: त्यस्तो पनि छ।
14: छ
13: हुन्छ,
14: हजुर छ।
13: त्यसो गर्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो हुन्छ।
14: हजुर हजुर, अप्ठ्यारो हुन्छ।
13: लगभग कति समयसम्म नपाएको जस्तो छ त्यसपछि?
14: अब कुनै बेला पाउँछ, कुनै बेला पाउँदैन। अब मानौँ नि, अब वर्षमा तपाईँको 2-3 महिना जति बस्नुपर्छ।
13: वर्षमा 2-3 महिना त?
14: हजुर हजुर, बस्नुपर्छ।
13: तिनीहरूले गाउँतिर नै गइन्छ कि?
14: होइन, यतै बस्छ।
13: त्यो अहिले त महँगी पनि बढ्यो।
14: हजुर हजुर,
13: तरकारी
14: हजुर,
13: सबै कुराको महँगी बढेको छ, ग्यास पनि पाइएको छैन।
14: हजुर,
13: त्यसले गर्दाखेरि त अब त्यो कमाएको पैसा पनि टाइट टाइट हुन्छ।
14: हजुर हजुर हजुर, टाइटै टाइट हुन्छ। अब त्यही घरबाट चामल पनि आइहाल्छ।
13: ए
14: हजुर हजुर, त्यही मात्रै हो भन्ने, खास त गाह्रो गाह्रो नै हो।
13: जस अलिकति
14: हजुर हजुर,
13: अहिले त नयाँ सरकारमा।
14: हजुर हजुर,
13: धेरैले आशा पनि गरे।
14: हजुर, आशा त गरेको छ, सबजनाले गरेको छ।
13: हजुर हजुर, चाहिँ विशेष गरी अब हामी जस्तो युवाहरू थुप्रो
14: हजुर हजुर हजुर,
13: युवाहरू अब यहाँ रोजगारी नपाएर विदेश
14: हजुर
13: भन्ने कुराहरू पनि धेरै ठुलो समस्या।
14: हजुर हजुर हजुर,
13: अब सरकारलाई चाहिँ के भन्न चाहनुहुन्छ, कस्तो बनाइदिनुपर्छ?
14: सरकारलाई के भन्ने? अब सबभन्दा त पहिला हाम्रो जुन जस्तो हाम्रो हामी जस्तो युवाहरू विदेश गएर आओ हो कि होइन, घरमै काम गर्दा राम्रो हुन्छ, आफ्नै देशमा काम गर्दा राम्रो हुन्छ। किनभने अब त्यतिको काम सजिलो गरिदिनु पर्यो, हामीहरू जस्तो सिप सिकेको मान्छेहरूलाई अब काम दिलाउनु पर्यो। कुन हिसाबले सरकार रोज्नुहुन्छ, के गर्नुहुन्छ, त्यो हिसाबमा हामीहरूलाई काममा लगाउनु पर्यो। सिप जानेको मान्छेहरू त नेपालमा त धेरै नै छ, धेरै नै हो के,
13: अवसर
14: हजुर अवसर नपाएको, र सरकार पनि अब त्यति खासै काम पनि गर्नुभएको छ, त्यस्तो नीति पनि लाउनु भएको छैन। सिपलाई कस्तो कसरी सदुपयोग गर्ने त्यो हिसाबले पनि
13: नभएकालाई सिप दिनु पर्यो।
14: हजुर हजुर,
13: भएकालाई चाहिँ
14: हजुर रोजगार दिनु पर्यो, सही ठाउँमा सदुपयोग गर्नु पर्यो, त्यो भइरहेको छैन
13: खासै। र सँगसँगै आय आर्जन पनि,
14: काम भएपछि त आय आर्जन त भइ नै हाल्छ।
13: अब 1 महिना कमायो, अर्को महिना भएन,
14: त्यही त भनिरहेको छु। कामको चाहिँ उस गरिदिनु पर्यो, मिलाइदिनु, व्यवस्था गर्नु परिदिनु पर्यो। काम भएपछि त पैसा त भइहाल्छ नि, त्यो त गाह्रो नै हुँदैन।
13: यो जति पनि सामाजिक सुरक्षाका कुराहरू छन् नि,
14: हजुर,
13: स्वास्थ्य बिमादेखि लिएर अनि यो भनौँ न एसएसएफको कुराहरू, अलिकति लगानी उतापट्टि सामाजिक सुरक्षामा राख्नुपर्छ भन्ने कुराहरू, त्यसमा तपाईँ आबद्ध हुनुहुन्छ नै?
14: छैन, त्यसमा सर
13: सरकारले त्यो पनि गरिरहेको छ।
14: त्यसमा अब खासै अब गाउँमा जान्छु, त्यति खासै टाइम पाउँदैन, यता खासै मलाई पनि थाहा छैन, जानकारी छैन कतातिर के
13: हजुरको कुराहरू।
14: बचतको भन्नाले त्यही मात्र, बचत भन्नाले त्यही मात्र, इन्सुरेन्स मात्रै हो, बचत भनेको त्यही मात्रै हो।
13: हुन्छ, धेरै धेरै धन्यवाद तपाईँलाई। उहाँ हुनुहुन्थ्यो मेटल तथा निर्माण क्षेत्रमा गेट ग्रिल, रेलिङ र ट्रस निर्माणको काम गर्ने पर्साका राजकुमार चौधरी। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी दैनिक ज्यालादारीमा काम गर्ने अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई भेटेर उनीहरूको अनुभव सुनिरहेका छौं। श्रमिकहरूका अनुभव सुन्न बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
15: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
16: हाम्रा सेवाहरू
15: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
16: छाती, दम, निमोनिया, खोकी, छेरो,
15: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
16: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
15: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
17: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
15: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
16: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
15: युरिक एसिड बात भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
16: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
15: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
16: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
15: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
16: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
15: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
16: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
18: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001
19: हेलो पिंकी
20: बोल दिन
19: एलईडी टीवी किन्न जाने
20: जान्न
19: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन
20: जान्न
19: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
20: जान्न
19: किन
20: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
19: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
20: पाइनी भएर त जान लाग्यो नि
19: हो र कहाँ
20: भन्दिन के
19: सत्य भन्दिन
20: आई लभ यू पिंकुली भनेको
19: हो एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
20: बन्जारे इलेक्ट्रोनिक घोराइदाङ
19: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
21: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
20: बन्जारे इलेक्ट्रोनिक घोराइदाङ
19: फोन नम्बर
20: 082562452
19: 082562452 पुनश्च अब ब्रान्डेड इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा रहेको जानकारी गराउँदछौँ
22: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50
23: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराहीदाङ फोन नम्बर 082561210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: प्रकार को रसायन केमिकल नमिसाइए शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
2: छैन जाँदा नजानु सोच जाने सोचमा छैन
3: के कारणले विदेश भन्दा नेपालै ठिक जस्तो लाग्छ
2: अब विदेशको दुःख चाहिँ नेपालमै गऱ्यो भने नेपालमै कमाइ हुने रहेछ होइन अहिले हामी यहाँ पनि त महिनामा 50-55 हजार खाइरहेको छौँ अब ओटी हुन्छ हाम्रो होइन राम्रो चलिरहेको छ काम त्यही भएर
3: निर्माण क्षेत्रमा लाग्नु भएको चाहिँ कति भयो
2: म निर्माण क्षेत्रमा लागेको अहिले पहिला चाहिँ म यो आरएमसीपट्टि थिएँ भौतपुर कम्पनीमा अहिले यता आएको चाहिँ भर्खर कार्तिक दिन 6-7 महिना भयो यहाँको यहाँ आएर राम्रो कमाइरहेको छ
3: यहाँ विशेष गरी यो साइडमा चाहिँ के हेर्नुहुन्छ
2: म सरसफाई गर्ने यस्तै डन्डी फर्माको काम गर्ने
3: काम चाहिँ कतिको सजिलो अप्ठ्यारो
2: काम त अब गर्न जानु भने सजिलो छ नजानेलाई अप्ठ्यारै छ होइन
3: कस्तो गर्न जानेलाई सजिलो नजानेलाई अप्ठ्यारो
2: भन्नाले अब त्यो नजाने बस गर्नु नि त्यो अगमकिन्छ गर्न अलिक गाह्रो हुन्छ उसलाई असहज हुन्छ नि त जे कुरा नि उसलाई फिल हुँदैन अब नयाँ मान्छेलाई अलिक गाह्रो हुन्छ भनौँ
3: भन्नु खोजेको सिप भयो भने चाहिँ
2: भयो भने सजिलो सिप नहुनेलाई अलिकति गाह्रै हुन्छ किनभने लेबर काम गर्नुपर्छ होइन मिस्त्री भइसकेपछि अलिकति ऊ हाई क्वालिटीमा पुग्यो नि त लेबर भने त लेबरै हो नि अब त्यसले बोक्नु पर्यो उचाल्नु पर्यो ला ठाउँमा पुर्याइदिनु पर्यो तब मिस्त्रीले काम पाउनु नि त्यही भएर हाम्रो हाजिरा उठाउनु पर्यो मिस्त्रीले होइन लेबरको त के नै छ दुःख बल मात्रै चाहियो त्यो मिस्त्री भइसकेपछि दिमाग हरेक खुवाउनु पर्यो होइन त्यही त्यस कारण
3: सन्तुष्टि
2: मलाई यसैमा सन्तुष्टि छ सर अब महिनामा 50-55 हजार फाबिहालिन्छ त्यति भए पुगिहाल्यो नि अब विदेश गयो भने त्यही नै यो कमायो नि अब यहाँ पनि त्यति नै अब जानु परिवार घरमा आमा बाउ बिरामी भयो भने जान पाइयो यहाँबाट आज म गर्दिनँ भन्दा नि पाइयो अब विदेशमा गएपछि त्यो पाइएन छुट्टी भएन पाइएन हरेक कुराको टेन्सन हुन्छ नि त
3: आफ्नो देशमा बस्न पाइएको छ बाबा आमा सँगै छन् आफ्नो नेपाली दाजुभाइहरू सबैसँगै छन् होइन
2: सबैजनासँग भेटघाट भयो चिनजान भयो ए आज यहाँ आउनु भन्दा पनि जान पाइयो अब विदेशमा भएर 3-4 वर्ष आउन पाइएन जे जस्तै भयो भने आउनु बाबा आमा बित्यो भने पनि आउन पाइएन होइन हरेक समस्या हुन्छ भोलि त्यहाँ गएर कमाउन सकिने आफैले नेपालबाट पैसाहरूले निकाल्नु पनि हुन्छ कति कति लफडाहरू हुन्छन् त्यही भएर
3: मिठो मसिनो जे छ जीवन
2: सानो परिवारसँग बसेर राम्रोसँग खाएर राम्रै गर्ने भन्ने योजना मेरो चाहिँ
3: उता मन्थलीमा चाहिँ बुवा आमा खेती किसानी गर्नुहुन्छ
2: खेती किसानी गर्नुहुन्छ अहिले चाहिँ अब नगर्नु भनेको मान्नुहुन्न होइन नगर्नु खेती किसान गर्न पर्दैन भनेर मान्नुहुन्न हामी गाउँमै बस्छौँ तिमीहरू सहरमा बस्छ हामी गाउँमै बस्छौँ भन्नुहुन्छ बुवा मम्मी
3: बुढाबुढी उतै खुसी
2: बुवा मम्मी भान्जी छ अब मेरो छोरी थियो पहिला बुवा आमासँग भयो नि अब छोरी पनि बिहे भएर गइहाल्यो ओहलुमा पुगेको छ अनि अहिले सबैलाई राम्रै छ
3: जस बाबा आमा उता खुसी हुनुहुन्छ आफू आफ्नो परिवार यता खुसी हुनुहुन्छ
2: हामी सबैजना खुसीमै छौँ
3: अनि अहिले विशेष गरी यो मङ्गी अलिकति मङ्गी पनि छ बढ्या छ अघिल्लो वर्षभन्दा पनि अलिकति बढ्या छ मङ्गीमा चाहिँ कतिको सजिलो छ काठमाडौँमा
2: अब हामी चाहिँ होटलमै खाना खान्छौँ होइन अब बिहानको सबै बेलुका सबैमै खाइरहेको छौँ अहिले हामीले अहिले मैले चाहिँ अब रासन किन्दा त त्यही हो किनेर खाँदा पनि आफूलाई त्यति नै पर्ने अन्त महिना 6 हजार आफैले बोकाएर खाँदा पनि भइहाल्छ होइन होटलमा हामी 6 हजारमा किनेर
3: सेवा सुविधा चाहिँ साइडबाट के उपलब्ध छ
2: अब यस्तो छ यहाँ चाहिँ अब यहाँ काम गर्दा गर्दै चोटपटक लाग्यो भने यहाँबाट लगेर हस्पिटल

0: खाना खाजा चाहिँ आउनु हो होइन, अब जहाँ पनि काम गरिसकेपछि अब त्यो हामी सुखा काम गरे हो होइन, हामीलाई सबै राम्रो छ।
1: बेला बेला मनोरञ्जन हुन्छ नि,
0: त्यो मनोरञ्जन त अब बेलुका यसो साँझमा बसेको बेला अब काम ड्युटीको बेला खाने कुरो भएन, अब मनोरञ्जन हुने बेलुका बस्दाखेरि आनन्दले
1: बेला बेलामा साथीभाइ साथीहरूसँग
0: बेलामा हप्तामा 15 दिनमा त्यसरी बसिन्छ, सधैँ चाहिँ बसिँदैन।
1: दाजु यो विदेशको कुरा गर्दाखेरि जस्तै अब धेरै युवाहरू चाहिँ अब यो भनौँ ब्याचलर गर्ने, प्लस टू सकाएर मास्टर्स गर्नेहरू अथवा अरू क्षेत्रमै पनि नपढेकाहरू पनि खाडी देशहरूमा जाने होइन, नेपालमा रोजगारी छैन कमाइ छैन भन्छन्।
0: नेपालमा कमाइ छैन, छ सर होइन, कमाइ राम्रो छ, तर हामी जति पनि भन्छौँ मैले सोचेर बुझेअनुसार चाहिँ नेपालमा हामी दुःख गर्न लगाइन्छ होइन, विदेशमा गएर झाडु पुचा लगाइन्छ त्यही राम्रो विदेशी लाउरे भनिन्छ एक गाउँमा आइसकेपछि, अनि हामी नेपालमा बसेर दुःख गर्न एकदम कमै गर्छौँ क्या, आज सकिन भन्छ घरमै गर्दा पनि हामीलाई पनि त राम्रो उब्जनी छ नि त, खेती किसान गर्दा पनि त राम्रो छ, अब गाईबस्तु बाख्रा पाल्ने सागसब्जी लाउने हरेक कुरो बजारमा लगेपछि भने हरेक कुरो कमाइ छ नि, नेपालमा छ त नेपालमा दुःख गरिन्न, घरमा बाबा आमालाई ठगाए जस्तो हुँदैन विदेशमा गइसकेपछि, 8 घन्टा 12 घन्टा उनीहरूले 18 घन्टा ड्युटी खट्नै पर्छ, अब नेपालमा खटिँदैन त्यही नै हो।
1: अनि भनेपछि नेपालीहरूले काम खोज्न नजाने कि
0: मैले बुझेअनुसार चाहिँ काम गर्न खास नजाने पनि र अलिकति लजाएको पनि हो, अलिकति हामी नेपालमा अब बाहिर इन्डियातिरबाट आएर के गरिदिने हो नि त्यो कागज पत्र टिपेरै मान्छे अरबौँ धनी भएर काठमाडौँ जग्गा जमिन किनेको छ होइन, अब हामी चाहिँ के गर्नु त्यो काम गर्न अलिक लजाइन्छ, अब जस्तै हामी अब लेबर काम भनिन्छ होइन, लेबर काम गर्न मान्छे धेरै दुःख भयो गर्न सकिनँ भन्छ, अब विदेशमा पनि त्यो लेबरै गर्ने हो, अब पढाएको त भयो मान्छे त ठाउँमै पुग्दा नत्र भने त यस्तै त हो नि, जहाँ पनि हाम्रो दुःख पेटै अघि बढ्ने हो, पेटकै लागि दुःख गर्ने होइन, नेपालमै गर्दा पनि राम्रोसँग काम गर्यो भने पैसा छ नेपालमै छ, मैले बुझेँ जहाँ पनि नेपालमा दुःख गर्न सक्यो भने घरदेखि लिएर बाहिर काठमाडौँ सहर जहाँ बस्यो भने हामीले दुःख चाहिँ गर्न पऱ्यो क्या, अब हामी घरमा अब सहरमा बसेपछि साथीभाइको लैलोमा लाएर हिँड्ने काम नगर्ने चारो सिकाने जाँदा चोस खाने हरेक गर्ने मान्छे अहिले पनि नेपालमा कमाएको चाहिँ छैन, अब विदेशमा जाने पनि त्यही नै छ मैले बुझेअनुसार चाहिँ, कतिपय मान्छेहरू अब मेरै गाउँको पनि यहाँबाट पैसाले झिकाउनु परेको छ, कोही मान्छे जहाँ जाँदै अब प्लेनमा सातो गरेर फर्केर आएर अब घरमा बाहिर पालेर बसेको छ होइन, अब त्यत्रो बिल्डिङ बनाइरहेको छ घरमा, अहिले गाउँतिर उसले अब धेरै हेरिरहेको छ यस्तो गर्नुपर्छ बाबु उस्तो गर्नुपर्छ भन्छ, त्यसले सल्लाह सुझाव दिनुहुन्छ होइन उहाँले पनि, त्यही भएर जति पनि गर्न चाहिँ सक्यो भने नेपालमै पैसा छ।
1: यो लेबरमै दाजु मैले यहाँ अलि माथि झन्सिकलदेखि यहाँसम्म आइपुग्दाखेरि थुप्रो घरहरू बनिरहेको देखेँ, यहाँ पनि राम्रै बिल्डिङ बन्दैछ होइन, यो क्षेत्रमा अवसर राम्रै छ त्यसलाई,
0: हामीलाई चाहिँ राम्रै छ सर, अरूलाई चाहिँ थाहा भएन होइन, हामीलाई चाहिँ राम्रो छ, यो कम्पनी चाहिँ हामीलाई एकदम राम्रो छ, महिनामा पेमेन्ट हुन्छ, महिनाको 1 गते 2 गते सेलरी आउँछ, सेलरी आउँदा 40-50 झ्यापो पुगिन्छ, आफ्नो घर खर्चन चर्यो, जान परिवारलाई भेट भयो, सबैजनासँग हाई हेलो पनि भयो, साथीभाइसँग यसो आज बसौँ न त खाउँ भन्न नि पाइयो, अब विदेशमा त्यो पाइँदैन, आफ्नो ड्युटी गर्नै पर्छ होइन, त्यही भएर हामीलाई चाहिँ काठमाडौँ नै ठिक छ, अब नेपालमै ठिक छ होइन, अब यस्तो दुःख गर्नलाई चाहिँ जहाँ गएर दुःख गर्नुपर्छ, नत्र हामीलाई चाहिँ नेपालै ठिक छ,
1: दुःख नगरिकन जहाँ गए पनि खान पाइँदैन,
0: विदेशमा गयो भने चाहिँ 18 घन्टा ड्युटी खट्नै पर्छ, त्यति भएन उहाँ आज सक्दिनँ बिदान भयो भने पैसा हाजिरा काट्छ, अब नेपालमा त्यो छैन, आज गएन भने पाइँदैन, त्यही त भने जहाँ पनि त्यही एउटै नेम हो, काम चाहिँ गर्न सक्यो भने नेपालमै सक्छ।
1: हजुरको सरकारले खासमा यो अनौपचारिक क्षेत्र भनौँ यस्तो साइडहरूमा काम गर्ने साथीहरूलाई पनि अरू अफिस बाहेकहरूमा काम गर्नेहरूलाई चाहिँ यो सामाजिक सुरक्षामा आबद्ध गर्ने भनेर तपाईँलाई पनि थाहा होला त्यस विषयमा होइन, तपाईँ चाहिँ त्यसमा हुनुहुन्छ कि हुनुहुँदैन?
0: म त्यसमा अहिलेसम्म त्यस्तोमा गएको छैन, थाहा पनि छैन त्यस्तोमा चाहिँ,
1: जस अलिकति आफूले कमाए अनुसारको बचत गर्ने अनि पछिलाई चाहिँ हुन्छ अलिकति बिमा सीमा भन्ने कुराहरू छन्,
0: बिमा अहिलेसम्म गरेको छैन, अब सोच्नुपर्छ
1: के छ कस्तो लाग्छ त्यो बिमा गर्नुपर्छ जस्तो लाग्छ कि
0: जीवन बिमा गऱ्यो भने पछि उपचार गरिदिन्छ, उचार खर्च बिमाले हेर्छ होइन, राम्रो त राम्रो छ, कतिपय बिमा राम्रो छ, कतिपय चाहिँ अब त्यस्तै छ।
1: अलिकति सरकारको पनि कुराकानी गरौँ, तपाईँले अघि यो हाम्रो अफ द रेकर्ड कुराकानी गर्दाखेरि भोट हालियो भनेकै आफूले छानेकै मान्छेहरू जित्यो भन्ने कुरा पनि गर्नुभयो होइन, झन्डै झन्डै 4 महिना सकियो नयाँ सरकार भनेको, यो 4 महिनामा चाहिँ विशेष गरी तपाईँले जे सोच्नु भएको थियो त्यो खालको परिवर्तन पाउनु भएको छ कि छैन?
0: अब त्यो राम्रै छ, अहिलेसम्म राम्रै गरिरहेको छ होइन, पहिलाभन्दा अहिले धेरै राम्रो गरिरहेको छ नेपालमा पनि, अब बालिङ सरकार आइकन धेरै राम्रो गरेको छ, अब यस्तै राम्रो प्रगति गर्दै गयो भने राम्रो हुन्छ भन्ने
1: ठ्याक्कै। तपाईँले पहिले र अहिले फरक छुट्याउनु पर्दाखेरि चाहिँ केमा देख्नु भएको छ?
0: अहिले चाहिँ मैले छुट्याउनु पर्दा

0: अब जहाँ गयो फोहोर मैला हुन्थ्यो भने अहिले बाटो पनि सफा छ, बोटतिर संसारै लागेको छ, फुल रोपेको छ, धेरै रमाइलो छ। अहिले काठमाडौँ सहर पनि हेरिरहँ जस्तो छ, होइन बसिरहँ जस्तो सुन्दरता देखिरहेको छु मैले अहिले। पहिला चाहिँ थिएन, होइन पहिला जहाँ पाए त्यो फोहोर फाल्दा थियो, हरेक गरिरहेको थियो, अहिले त्यस्तो छैन। बाटो पनि सफा छ, अहिले जहाँ जतिखेर ऊ ढलहरू पनि धेरै मर्मत भइरहेको छ, सरसफाइ गरिरहेको छ, बाटो पनि धेरै झाडु चला देखाएको छ। पहिला त्यस्तो थिएन, होइन पहिला अब त्यो पानी सुकै हेर्ने हो भने त्यस्तो ठाउँमा पहिला साई सालमा बसेर त्यस्तो जङ्गल जस्तो अहिले सबै हरियाली बनाएको छ, होइन पहिला त्यस्तो थिएन, अहिले राम्रो छ,
1: अहिले फरक
0: छ। बाल्य सरकार आइकन धेरै फरक छ।
1: अब विशेष गरी श्रमिकीय क्षेत्रमा गर्दाखेरि अब सरकारले अझै बढी तलब बढाउने होइन सामाजिक सुरक्षा अघि हामी जे कुरा गरे त्यसमा लगाउनु पर्छ भन्ने कुराहरू देशमै थुप्रै युवाहरू त अब विदेश पनि गइरहेको छन्, झन्डै झन्डै वर्षमा 4-5 लाख गइरहेको भन्ने कुराहरू पनि आइरहेको छ। उहाँहरूलाई सबैलाई यही अवसर दिने भन्ने कुराहरू पनि सुनिन्छ होइन। रोजगारीको क्षेत्रमा चाहिँ केही फरक पाउनु भएको छ कि छैन?
0: रोजगारी पहिलाभन्दा राम्रै छ अहिले। अब पहिला जस्तो हकदप कसैको छैन अहिले, आफ्नो खुल्लाले काम गर्न पाइन्छ। पहिला चाहिँ अब यसो यो गर्नै पर्छ भन्ने हुन्थ्यो भने अहिले त्यस्तो छैन, राम्रो छ।
1: अब चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ सरकारले?
0: अझै पनि योभन्दा राम्रो राम्रो गर्दै जस्तो भन्ने चाहन्छु।
1: महँगीका कुराहरू भनौँ न, अब विद्यालयको कर त अब हटाएको छ होइन, स्वास्थ्यमा कर पनि हटाएको छ लगायत, अब आम भुइँ मान्छेहरू मान्छेलाई हेर्दाखेरि चाहिँ त्यो मान्छेलाई छुने गरी अब मध्यम वर्ग अथवा धनी मानिसहरूको कुरा छोड्दियो होइन, सामान्य मान्छेहरू धेरै छन् नि त, उहाँहरूको लागि चाहिँ के गर्नुपर्ने?
0: सामान्य मान्छे भन्नु भने अब मैले सोचाइ बुझाएँ भने चाहिँ आफूले दुःख त गर्नै पर्छ, दुःख नगर त अवश्य हुँदैन, दुःख गर्नु पर्यो, त्यो साथसाथै आफू पनि त्यसैमा हिँड्न पर्यो, त्यसैमा लागि पर्यो, र त्यस्तै गरेर म नि म राम्रो बन्छु, म राम्रो गर्छु भनेर सोच बनाउनु पर्यो
1: मान्छेले, त्यसरी गर्नु पर्यो।
0: सरकारले सरकारले पनि गरिरहेको छ नि, अब गर्दैछ, अब फेरि गर्छ होला होइन, गर्छ भन्ने सोचाइमा छौँ, अब गर्छ पनि, आफू पनि त्यही ढङ्गमा जानु पऱ्यो, आफू नै राम्रो बन्दै गएपछि आफू राम्रो सबै राम्रो हो नि, आफू नराम्रो त्यसै नराम्रो हो नि, राम्रो हेऱ्यो भने सबैलाई राम्रै देखिन्छ, नराम्रो नराम्रै देखिन्छ नि सबैलाई, होइन सबै आफैमा भर्ने कुरा जस्तो लाग्छ मलाई।
1: धेरै धेरै धन्यवाद दाजु तपाईँ। उहाँ हुनुहुन्थ्यो रामेछापको मन्थली नगरपालिका वडा नम्बर 6 का ओम बहादुर श्रेष्ठ। अब विगत 20 वर्षदेखि निर्माण तथा श्रम क्षेत्रमा काम गर्दै आउनुभएका ललितपुरको सादो बाटो बस्ने चितवनका साजन अरियालको अनुभव सुनौ।
2: हाम्रो श्रमको लागि त्यस्तो केही आम आवाज उठ्या जस्तो लाग्दैन, केही छैन। अब हेर्नु न, हामीले अब यत्रो 20 वर्ष भयो हामी यही श्रममै हिँडेको होइन, अहिलेसम्म यही श्रममै बस्नु परिरहेछ हेर्नु होइन। जस्तै अब हामी कतै भोट सोट हाल्न गयो, कतै गयो, कसैलाई जितायौँ होइन, अगाडि पनि जितायौँ कतिलाई होइन, अब पछाडि पनि जितायौँ। अब श्रम गरेर खानेलाई त श्रमै गरिरहनु परिरहेछ कि नै, हाम्रो चाहिँ त्यस्तो भ्यालुएबल छैन जस्तो लाग्छ।
1: तपाईँ 20 वर्षदेखि यसमै लाग्यो भन्नुभयो होइन,
2: यसमै लागेका छौँ हाम्रो 20 वर्षदेखि काम लाग्यो। तपाईँको 12 वर्ष अगाडि पनि हामीलाई ज्याला मजदुरी उति नै छ अहिलेको जति नै, अहिले पनि त्यति नै छ के
1: त्यो भनेपछि आय आर्जनको पाटो जस्ताको त्यस्तै
2: छ। अब महँगी बढ्यो हेर्नु है, सबै कुरा बढ्यो। हामीलाई दिनको 1000 रुपियाँ कमाएर परिवार पाल्नु त धेरै गाह्रो छ।
1: को को हुनुहुन्छ परिवार?
2: परिवारमा छोरा छोरी बुढा बुढी अनि म,
1: भनेपछि 5-6 जनाको परिवार,
2: 4 जना हामी यहाँ छौँ, गाउँमा हुनुहुन्छ बुढाहरू होइन, हामी फ्यामिली चाहिँ यहाँ छौँ। यो श्रम गरेर हामीलाई यो जति हामीले मेहनत गरेको श्रमको हामीले श्रमिक परिश्रम चाहिँ पाएनौँ कि,
1: पारिश्रमिक
2: छैन छैन।
1: अनि अहिलेसम्म जतिलाई भोट हाल्नुभयो?
2: हजुर, केही गरेको छैन। अब यस्तो हो, भोट हाल्यो भने भविष्यमा होला कि भन्ने मात्र, हाम्रो लागि त हालेको होइन, छोरछोरीको लागि हो होइन। अब हाम्रो लागि त हामीलाई त के नै चाहियो, सामानहरू सस्तै दियोस् हो कि नै, तेल चामलहरू सबै सुविधा होस्, अब हामीलाई जुन उपचार हुन्छ नि, अब अहिले हामीले केही भइहाल्यो भने हामीलाई त पैसा नभए त उपचार हुन्न होइन, त्यही उपचारको लागि अलिकति कम होस् होइन, जस आर्थिक अवस्था जुन व्यक्तिको छ त्यो हेरेर गर्नुपर्ने कुराहरू चाहिँ गर्नुपर्ने।
1: राज्यले के हेरेको छ जस्तो लाग्छ?
2: राज्यले अहिलेसम्म चाहिँ हेरेको छैन, अब भन्न अहिले चाहिँ भन्न सकिन्न होइन, त्यसको आधारमा चाहिँ अब 2-4 महिनामा त फेरिने कुरै होइन नि, उनीहरूलाई चासो पाचो मिलाउनै टाइम लाग्छ, 1-2 वर्षमा बल्ल थाहा हुने कुरा हो देशमा कतिको चेन्ज भयो भन्ने, तुरन्तै चेन्ज त केही हुनु केही भएको छैन अहिले त।
1: आम व्यक्तिले चाहिँ श्रमप्रतिको सम्मान चाहिँ गर्छन् कि गर्दैनन्, के लाग्छ तपाईँलाई?
2: आम व्यक्ति यस्तो हो सर, अब हामीलाई चाहिँ कस्तो छ भने श्रम गरेको अहिलेसम्म यो अवस्थामा अब तपाईँको घरबेटीहरू साउहरू अनुसार हो कि, कोही राम्रा हुन्छन् कोही नराम्रा हुन्छन् होइन, तपाईँ काम गर्ने मान्छेलाई त सबैले तपाईँको उनी गर्छन् सम्मानै गर्छन् किनभने चोरेर लुटेर ढाटेर खानुहुन्न हो कि नै, काम गरेर त खान त सबैले सम्मानै गर्छन्, अब काम भने यस्तो उस्तो भने चाहिँ अहिलेसम्म कसैले भन्ने त्यस्तो माध्यम चाहिँ सुनेको छैन। त्यो गिरेर काम चाहिँ गर्नु परेको छैन, आफ्नो आफ्नो जुन काम छ त्यसमा चाहिँ एकदम खुसी नै छौँ कि हामी, भए नि हामीले परिश्रम गरेको पारिश्रमिक हुन्छ नि जुन रकम त्यो चाहिँ हामीलाई पुगेको छैन कि,
3: छोराछोरी हुर्काउनु पर्यो
2: पढाउनु पर्यो, महिनाको मन्थली हाम्रो लगातार काम गर्यो भने 30-35 हजार हुन्छ कि लगातार 1200ले, तपाईँको आउने जाने गाडी भाडा खाजा खर्च गर्दा डेली 200-300 त्यसमै खर्च हुन्छ, कोठामा नुन तेल चामल भन होइन दिनको 200-300 कोठामै जान्छ क्या, हाम्रो 600-700 त दैनिक जीवनमा हाम्रो चलिरहेछ क्या, नर्मल्ली पनि खाना साना खानलाई यताउता गर्नलाई त्यो 700-800 दिनको खर्चै हुन्छ, 21-22 हजार 25 हजार त हाम्रो परिवार जुन पर्सनल एउटा घरलाई खर्चै हुन्छ क्या, सबैजना म मात्र होइन कि मजदुर गर्ने चाहे भारी बोक्ने होस् होइन चाहे जुनसुकै काम गर्ने मजदुरहरू छन् उनीहरूको चाहिँ यही छ अवस्था, मेरो जस्तो छ त्यस्तै छ।
3: ट्रेड युनियनहरूदेखि लिएर विद्यार्थी नेताहरूले चाहिँ आन्दोलन गर्ने नारा लगाउने गर्छन्, यो चाहिँ कस्तो लाग्छ तपाईँलाई?
2: यो नारा लगाउनु एक हिसाबले ठिक हो सर होइन, त्यो अब जान त अब राम्रो हुन्छ भने त हामी पनि जान्छौँ, यो वर्षौली हुँदै आएको कुरा हो जहिले नि, तर यसमा सुनिदिने होइन भनिदिने कोही छैनन् क्या, मेन त अब सरकारले गर्नुपर्ने हो यो, अब यसको लागि छुट्टै अब समिति गठन गर्नुपर्ने हो कि होइन, सङ्घले गर्नुपर्ने हो कि कसले गर्नुपर्ने हो होइन, यो एउटा सङ्घले चाहिँ अब एउटा हाम्रो चाहिँ प्रस्ताव राखिदिनु पर्यो कि अब काम गर्ने लेबर मजदुरको चार्ज होइन, अब अहिले भारी बोक्ने लाइन त्यही 1200 छ, मिस्त्री लाइन त्यति नै छ होइन,
3: वर्गीकरण भएन
2: वर्गीकरण भएन सर,
3: अनि विशेष गरी अब दिनभरि काम गर्यो मासिक तर तलब आउँछ कसरी आउँछ होला होइन, अनि आए जतिको अब फाटेको बिरामी भइदियो भने
2: पुग्दैन पुग्दैन, यो तपाईँको यो त जीवन चलाउने एउटा माध्यम मात्र भयो, हामीले काम गरेको जुन छ यो त जीवन साइकल वाटर साइकल जस्तै जीवन चलाउने माध्यम मात्र भयो क्या, भोलि हामीलाई भ्याट्टै पऱ्यो भने 1-1.5 लाख खर्च हुने बिरामी भयो भने 43-40 हजारकै बिरामी भयो भने हाम्रो छैन क्या तपाईँको, यसमा जोगाउने पनि ठाउँ पनि छैन, जोगिने अवस्था पनि छैन है, जोगाउने पनि विकल्प पनि छैन कि, अब कि परिवारमा 4-5 जना सदस्य भएर कि सबैजना हुनु पर्यो होइन, अब सानसानो बालबच्चा हुनेहरूको त काममा जानु मिल्दैन, अनि तपाईँको स्कुल फी कोठा भाडा यताउता गर्दाखेरि तपाईँको मन्थली 28-30 हजार जो 25 देखि माथि त हाम्रो पर्सनल व्यक्तिगत खर्च नै जान्छ।
3: अनि वैदेशिक रोजगारीमा जाने सोच आएन?
2: म गएन सर,
3: नेपालमै बस्ने,
2: नेपालमै बस्ने भन्यो मैले पासपोर्ट बनाइ जाने भनेर, अब त्यो सोचै भएन किन जाने, अब मेरो साथीहरू धेरै गएका छन् हामीसँगै काम गर्ने पेन्डरहरू, अस्ति पनि गए 2-3 लाख फसाएर आए होइन, अगाडि पनि गए, अहिले पनि अब एउटा काम भनेर गएको अर्को काम छ, अब त्यो विदेश जान पनि तपाईँको एकदम आफ्नो मान्छे कि चाहियो होइन, त्यतिकै मेन पावर एजेन्सीहरू पक्रेर गएर पैसा फसाउनु वहाँ गएर बेकारमा आइसु भने जस्तो किन हुने भयो भने, वहाँ गएर पनि त्यही 30-35 हजार कमाउने हो, यहाँ पनि त्यही 30-35 हजार कमाउने हो, त्यो उता चाहिँ अलिकति बचाउन सकिन्छ भने उहाँ पनि त्यस्तै छ, अनि नेपालमा त अब हाम्रो फ्रेस खान पाइयो होइन, किनेर खान सक्छौँ नि त,
3: आफ्नै समान
2: एउटा आफू अलिकति यहाँ चाहिँ खर्च बढी हुने हो उता अलिकति कम हुने हो भन्ने मात्र हो, न त गर्न सक्यो भने नेपालमै छ।
3: अन्तिममा सरकारलाई चाहिँ के भन्नुहुन्छ?
2: सरकारलाई केही भन्नु छैन हाम्रो,
3: जस्तो हटेको कुराहरू अलिकति हामीप्रति पनि ध्यान दिनु पर्यो,
2: हजुर यो अब हाम्रो श्रम जुन श्रम श्रमिकहरूलाई हेर्ने जुन हुन्छ नि सङ्घ अथवा केही हुन्छ नि उनीहरूलाई चाहिँ हामीले भन्ने हो, उनीहरूले बडो सरकार माध्यम पुर्याउने हो, हामीले सरकारलाई भनेर हाम्रो कुरा त सुनेर कतिजना कुरा सुन्ने होइन, 1-2 जना करोडौँको छन्, अब यहाँ हल गर्ने भनेको तपाईँको नगरपालिका नगरपालिकामा गरिदिने हो, उनीहरूले मान्छे पछि व्यक्ति पछि गर्न सक्नुहुन्न होइन, मेरो भन्नु त केही छैन सरकारलाई,
3: धेरै धेरै धन्यवाद।
2: एकदम एकदम
4: उहाँ हुनुहुन्थ्यो श्रम क्षेत्रमा काम गर्दै आउनुभएका ललितपुरको सातो बाटो बस्ने चितवनका साजन अर्याल। अब ललितपुरको धापाखेलमा बस्ने रामेछापको सुनापति गाउँपालिकाका बम बहादुर श्रेष्ठको अनुभव सुनौ। उहाँ विद्युतीय रिक्सा चलाउनुहुन्छ।
3: अनि यता काठमाडौँतिर आउनु भएको कति भयो?
5: काम गरेर तपाईँ अब भने अब बस्या त पहिला त सुरु 15-16 वर्ष सक्नेदेखि यस्तै
3: केटाकेटी बेलादेखि
5: पैसा कमाउनु पर्यो, लाउनै पर्यो,
3: काठमाडौँ सेती हो
5: हजुर,
3: त्यो गाउँमा चाहिँ खेती किसानी नै गरिन्थ्यो,
5: खेती किसानी होइन, त्यतिखेरको बाउ आमाले अलिक दुःखै थियो, दुःख अब पढाइ पढ त भने हो आफूलाई नै अब त्यस्तै मन त्यति अब
3: खुलेन
5: अब साथी गाई भुइँमा सबैजना त्यस्तै हो, यस्तै
6: छोरा छोरी चाहिँ ठुलै छन्?
5: छोरा छोरी अब अलिअलि सानसानो पढाइ यस्तै, कुनै उतै गाउँ धेरै काम गर्छ, कुनै उतै धेरै।
6: अब के भन्नु, काठमाडौँतिरै बस्ने कि
5: अब आई भन्छ नि सर, पढिएपछि घरतिरै जानुपर्छ, नभए यसो फुर्सदमा यसो अलिअलि
6: यहाँ चाहिँ
5: तेल मसाला खर्च कमाउनै पर्यो भने
6: जीविकोपार्जन गर्न, खाना बस्न खर्च, रिक्सा चलाएर पुगेको छ कतिको सजिलो छ रिक्सा चलाएर खान काठमाडौँमा बस्न?
5: सजिलो त के भन्नु, अब ट्राफिक पुलिसले समाउँछ अनि अब त्यही त नि, त्यही माग्छ, छिटो जा भन्छ, रोक्नु दिन्न।
6: के भन्छ ट्राफिक?
5: ट्राफिकले कहाँ थन्यौ भन्छ, अब यो त लामो लामो सामान, यस्तो सामान बोक्ने हो भन्छ, के भन्छ, अब सामान नबोकेन उपाय छैन सर, सामानै बोक्नु फाइल्दै थियो।
6: काम भेटाउन सजिलै छ?
5: सजिलो भए भए त के
6: होइन, मतलब यसमै पनि
5: सजिलो भए त यसो के गर्नु, अब त्यस्तै सजिलो भनौँ कि दुःख भनौँ कि जे भए नि, त्यस्तै अब दुःखले गर्दाखेरि गर्नै पर्यो,
6: बाध्यताले
5: अब सजिलो भए त आनन्दले बस्नु पनि त पर्थ्यो, बस्ने दुःखै त गर्नु।
6: कतिको कमाइ हुन्छ यसमा?
5: हुन्छ 500-600 आठ 900
6: दिनमा पुग्छ बस्न खानु?
5: पुगे नपुगे अब त्यसरी पुर्याउनु पर्यो, पुग्दैन पुग्नु, अब के
6: बिहानैदेखि खटिनु हुन्छ?
5: बिहान अब पसल खोलेपछि आए बस्यो, आए टिपायो भने लैहाल्ने, आएन भने अब यतै बस्ने।
6: कहिले काहीँ त टिप नपाउनु पनि सकिन्छ होला,
5: त्यही एक बजे बजे है
6: बस्ने, नपाउँदाखेरि चाहिँ दिनभरि बसेको बसे, कमाइ पनि हुँदैन। दिनमा कहिले काहीँ त धेरै हुन्छ नि त टिप त,
5: धेरै भए होइन, त्यस्तै 10,000-12,000 हुन्छ, अब त्यसैले अब मेकअप बराबर गर्नु, त्यस्तै कहिले नकमाउँदा पनि त्यसैले गर्नु पऱ्यो, कमाउँदा पनि त्यसैले गर्नु पऱ्यो।
6: कहिले धेरै टिप भेटिन्छ पाइन्छ?
5: कहिले 3-4 टिप हुन्छ,
6: कहिले
5: त्यति बजे बजे गर्नु भने।
6: नआउने दिन चाहिँ के गरिन्छ? अरूतिर विचार गरिन्छ लागिन्छ कि
5: लाग्दैन रे नआउने गर्नु भयो भने, शनिबार छुट्टी हुन्छ,
6: शनिबार चाहिँ छुट्टीमा बस्नु चाहिँ भयो। अनि अरू काम गर्न चाहिँ मन लागेन?
5: के भन्दा अब सरले केही काम दियो भने गर्ने हो नि,
6: पहिला आफू तपाईँ त 15-16 वर्षदेखि नै काठमाडौँ छिर्नु भएछ होइन, अब अलि राम्रो अलिकति हुन्छ नि गतिलो काम पाउने गर्ने इच्छा त धेरैको हुन्छ
5: नि, अब खै पायो भने गर्ने छ राजाले।
6: अब त बुढो भइयो,
5: बुढा त भयो,
6: कति पुग्नु
5: भयो नि? अब 28 सालको अब चाहिँ अब सही भने गर्ने, नसही भने अब गाउँ धेरै यस्तै हो सर,
6: गाउँतिर जाने, खेती गर्ने,
5: खेती गर्ने भन्ने सोच विचार त्यही छ अब।
6: अनि कमाएको पैसाले घर पठाउन पुग्ने हुन्छ?
5: अब त्यही छ नि, अब चाह्यो भने अब साथसाबडी भने पनि गर्नु पऱ्यो, कोही नै गरेर भने पुऱ्याउनु पऱ्यो, पुऱ्याइरहनु पऱ्यो, अब नपुग्यो भने के गर्नु, अब छोडेपछि फेरि के गर्नु त भाइ, केही उपायहरू गर्नु सकेको छैन, छोडौँ भने 2-4 पैसा देख्दैन, खानै परिहाल्यो, लाउनै पऱ्यो, झाम्रे धुनु पर्ने छ अरू के गर्नु,
6: त्यसकै लागि भए पनि
5: त्यही भएर यसो खटिरह
6: खटिनु पर्यो।
7: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
8: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
7: डाक्टरद्वारा दिइने सेवाहरू
9: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
7: अनुहारका हड्डी भाँचिएको जोड्ने,
9: दाँतको एक्सरे सेवा,
7: सामान्य तथा जटिल दाँत निकाल्ने,
9: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
7: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
9: मेसिनबाट जरेदेखि दाँत फरिने,
7: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
9: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
7: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
9: साथै
8: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
9: मा बाङ्गो चिङ्गो दाँत तार बानेर मिलाउने सुविधा पनि छ।
10: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-562-707।
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
11: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
12: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
11: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
9: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
13: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
13: सुगर रोग सम्बन्धी उपचार,
14: हर्मोन सम्बन्धी समस्याको उपचार।
13: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
14: फोनबाट पनि नाम दर्ता गर्न
15: बिरामी जाँच हुने मिति यही श्रावण 24 गते आइतबार।
16: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दाङ। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
18: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ? के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
19: के कुरा गर्छ निले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
18: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
20: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
12: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
20: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
21: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
22: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
21: डाक्टरद्वारा दिइने सेवाहरू: ठूला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाँ टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
9: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
23: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर
0: 9562026 9478718617 9478335
1: मध्य पश्चिम ट्रान्जिट यति बेला बिहानको 9 बजेको छ।

0: बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दाङमा आर्थिक वर्ष 2082-83 विभिन्न विपदजन्य घटनामा परि 68 जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा समेत रहनुभएका दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले जिल्ला प्रशासनिक कार्यालयले गरेको वार्षिक प्रगति सार्वजनिक गर्दै विपदजन्य घटनाबाट ठूलो जनधनको क्षति बेहोर्नु परेको उल्लेख गर्नुभयो। दाङमा बितेको एक वर्षमा सबैभन्दा धेरै पानीमा डुबेर नागरिकहरूले ज्यान गुमाएका छन्। आर्थिक वर्ष 2082-83 साउनदेखि असारसम्म जिल्लामा 43 जनाले पानीमा डुबेर ज्यान गुमाए भने थप 7 जना घाइते भएका थिए। उनीहरूले नदी र तालमा डुबेर ज्यान गुमाएका थिए। यसैगरी जिल्लामा करेन्ट लागेर 12 जनाको नाहकमा ज्यान गएको छ भने 29 जना घाइते भएको तथ्याङ्क छ। त्यस्तै बितेको एक वर्षमा चट्याङ लागेर 4 जनाको मृत्यु भएको छ भने अन्य 15 जना घाइते भएका छन्। तथ्याङ्क अनुसार जिल्लामा सर्पदंशबाट पनि 7 जनाले ज्यान गुमाएका छन्। सल्यानको पश्चिमी क्षेत्र लामो समयदेखि पर्याप्त वर्षा नहुँदा खडेरीको चपेटामा परेको छ। बर्खायामको मध्यतिर पुग्दा पनि पर्याप्त पानी नपरेकाले धान, मकै, कोदो लगायतका बर्खे बालीमा असर देखिन थालेको हो। विशेष गरी वनगाडको पिण्ड नगरपालिकाका धेरै किसान यति बेला सिंचाईको अभावले चिन्तित छन्। वनगाड खोला, माझ, काँडा खोला तथा सुनौली खोलामा पानीको बहाव उल्लेख्य रूपमा घटेपछि त्यस स्रोतमा निर्भर सिंचाई प्रणाली प्रभावित भएको नगरपालिकाले बताएको छ। खेतमा पानी अभावकै कारण धान रोपाई हुन नसकेको तथा रोपेको धानमा समेत आवश्यक सिंचाई गर्न समस्या भएको किसानले बताएका छन्। नगरपालिकाको कृषि शाखाका अनुसार पर्याप्त वर्षा नहुँदा पाखो बारीमा लगाइएको धान, मकै, कोदो तथा अन्य बर्खे बाली मध्ये करिब 39% क्षेत्रफल प्रभावित भएको आकलन छ। त्यसै गरी 43% धान खेतीमा पनि पानीको अभावका कारण असर परेको छ। विशेष गरी वडा नम्बर 1, 4, 5 र 6 लगायतका क्षेत्रमा पर्याप्त पानी नपर्दा बर्खे बालीमा समस्या भएको कृषि शाखा प्रमुख कृषि अधिकृत नारायण प्रसाद बेलवासीले जानकारी दिनुभएको छ। नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेक सेवा बन्दको घोषणा गरेको छ। संघले चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि धरपकड र दमनको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्दको घोषणा गरेको हो। गएको साउन 9 गते नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संघले दोषीलाई कार्यवाहीको माग गरेको छ। घटनामा डाक्टर प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य स्वास्थ्य कर्मीमाथि आक्रमणमा संलग्नलाई समेत कार्यवाही गर्न संघले माग गरेको छ। पर्साका प्रहरी, उपरीक्षक तथा प्रमुख जिल्ला अधिकारीलाई पनि कार्यवाहीको माग गरेको संघले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने जनाएको छ। र कुनै समय गाउँघरका हरेक आँगन र भित्तामा गुड बनाएर बिहान साँझ चिरबिराउने गौँथली चरा अहिले गाउँमै दुर्लभ बन्दै गएका छन्। परम्परागत माटोका घरको स्थान पक्की भवनले लिन थालेपछि गुड बनाउन उपयुक्त स्थान घट्दै गएको छ भने विषादीको बढ़दो प्रयोग, वातावरणीय प्रदूषण र खाद्य स्रोत अभावले पनि गौँथलीको अस्तित्व संकटमा परेको सरकारवालाहरूले बताएका छन्। तुलसीपुर 10 गोलौरीका स्थानीय चन्द्रजीत चौधरीका अनुसार केही दशक अघिसम्म गाउँका अधिकांश घर माटोका भएकाले गौँथलीले घरका भित्ता, छानामुनि र बैठक कोठाको कुना काप्चामा सहजै गुड बनाउने गर्थे। तर अहिले आधुनिक पक्की घर निर्माण बढ़दै जाँदा उनीहरूका लागि सुरक्षित बास स्थानमै अभाव हुन थालेको छ। गौँथलीले माटो, पराल, सुक्खा घाँस, साना हाँगा, कपास र प्वाँख प्रयोग गरेर मजबूत गुड बनाउने गर्छन्। घरको भित्ता, छानामुनिका प्वाल, रूखको खोज र मानिसको बसोबास नजिकका सुरक्षित स्थान यसको रोजाइमा पर्ने गर्छन्। चौधरीका अनुसार उहाँको घरमा अहिले पनि केही गौँथलीले गुड बनाउने गरेका छन्। बिहान र साँझ घर वरिपरि उनीहरूको चिरबिरावट सुन्न पाउँदा गाउँको पुरानो वातावरण सम्झिने अवसर मिल्ने उहाँले बताउनुभयो। डिभिजन वन कार्यालय दाङका वन व्यवस्थापन शाखाका वरिष्ठ फरेस्टर चिरञ्जीवी खनालले गौँथली संरचनाका लागि परम्परागत वासस्थान जोगाउनु, कृषिमा विषादी प्रयोग घटाउनु र गाउँघरलाई चरामैत्री बनाउन आवश्यक रहेको बताउनु भएको छ। अवस्था बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविस रोड, खोराही दाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते।
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
8: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल, बन्द न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
9: लो हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
8: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
10: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ।
11: सम्पर्क मोबाइल 98-478-27-977
12: र 98-578-30-689।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
15: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
16: उपचार हुने रोगहरू:
15: पायल, फिस्तुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
16: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
15: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
16: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
15: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
16: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
15: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
13: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिटी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
12: भर्ना सम्बन्धी सूचना।
10: गोर्खा ग्रुप द्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
12: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
16: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 9847802983 र 9765526286।
17: होइन भाइला,
18: लखर लखर कहाँ हिँडिस्?
17: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
18: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
17: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
18: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
17: ल ल काका, गइहाले म।
19: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
19: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9858745226।
20: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
21: नमस्कार, यो बसमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु, जीवराम भण्डारी। आज यहाँहरू सामुन्ने उपस्थित हुनुहुन्छ उद्धव थापा, वहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा राप्रपा बागमती प्रदेशको संसद दलका नेता, पूर्व मन्त्री। उद्धव थापा लामो समयदेखि विद्यार्थी राजनीति हुँदै, अर्थात् राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक हुँदै हुँदै क्रमशः पार्टीको युवक संगठन अनि त्यसपछि पार्टीको केन्द्रीय सदस्य, निरन्तर उहाँ पार्टी स्थापना कालदेखि अर्थात विक्रम सम्म 2047 सालमा जब राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना भयो, तत्पश्चात विद्यार्थी युवक हुँदै पार्टी राजनीतिमा क्रियाशीलता दर्शाइरहनु भएको छ, अर्थात त्यो निरन्तरता छ। आज म उहाँसँग राष्ट्रिय प्रजातन्त्र पार्टी यस्तो अवस्थामा देखा परेको छ जस्तो अहिले प्रदेशको सरकार कसको बन्ला भन्ने आम जिज्ञासा छ, त पछिल्लो अवस्थामा बागमती प्रदेश र गण्डकीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको की रोल, अर्थात उसले जसलाई सहयोग गर्छ त्यसको सरकार बन्ने त्यस्तो अवस्था छ। त यस्तो अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीले के गर्ला भन्ने एउटा प्रश्न छ भने, राष्ट्रिय प्रजातन्त्र पार्टीकै स्वयंको राजनीतिक मान्यता भनेको संघीयता, अर्थात यो प्रदेश सरकार जरूरी छैन भन्ने छ, तर राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशमा पनि उपस्थित छ, चुनाव जितेका छन्। अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको महत्वपूर्ण भूमिका यो प्रदेशको सरकार निर्माणको सवालमा छ, त्यसै गरी अरू कयौं सवाल उपर पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले यो संविधानमा विमति जनाएको छ, अर्थात यही ढंगको संविधानबाट मुलुकको राजनीति परिगेलिनेवाला छैन र आमूल परिवर्तन हुनुपर्छ भन्ने मान्यता राख्छ। त यी लगायत राप्रपाभित्रको आन्तरिक अवस्था र समग्रको राष्ट्रिय राजनीतिलाई केन्द्रमा राखेर विश्लेषणात्मक र सूचनामूलक ढंगले विषयलाई पस्कने मेरो प्रयत्न रहनेछ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु,
22: स्वागत छ कार्यक्रममा।
21: धन्यवाद।
22: तपाईँसँग पहिलो पटक संवाद गर्दैछु होइन, अब म कहाँबाट प्रवेश गर्न चाहे भने ताजा अवस्था, त्यसपछि अलि विश्लेषणात्मक ढंगले विषयलाई म पस्कने यहाँ मार्फत सम्बोधन गराउने मेरो कोसिस रहनेछ। तपाईँ राष्ट्रिय प्रजातन्त्र पार्टीको बागमती प्रदेशको संसद दलको नेता, तपाईँ प्रदेश सभा सदस्य, म यसो लोगो देख्दैछु। अब सवाल के रह्यो भने, बागमती प्रदेशमा तपाईहरु कसलाई सहयोग गर्नुहुन्छ वा आफै नेतृत्व गर्नुहुन्छ त अब सुनौ न किनभने नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच तीनवटा प्रदेशमा एमालेले नेतृत्व गर्ने सहमति उनीहरू बीच सहमति भएको छ को केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच भनेको कोशी बागमती लगायत तीनवटामा अनि त्यसपछि गण्डकी लुम्बिनीमा एमाले अनि सुदूरपश्चिम र कर्णालीमा नेकपाले नेतृत्व गर्ने भनेर भनेको छ त यस्तो अवस्थामा दुईवटा प्रदेशमा तपाईहरूको निर्णायक भूमिका रहने देखियो भनेको बागमती र गण्डकीमा त यस्तो अवस्थामा तपाईहरू के निष्कर्षमा पुग्नुभयो तपाईँ बागमती प्रदेशको राप्रपाको संसद दलको नेता पूर्व मन्त्री पनि त के निष्कर्ष सुनाउन
0: धन्यवाद जीवरामजी आज यो हो टेलिभिजनमा मलाई बोलाएर बोल्ने मौका दिनुभयो त्यसलाई धन्यवाद छु अब यो बागमती प्रदेश हुन त हामी हेर्नुहोस् अहिले सत्ता राजनीतिमा हामी हाम्रो यो सत्ता राजनीति खेल होइन परिस्थिति त्यस्तो बनेर आयो उहाँहरूको गतिविधिको कारणले अब पहिला एकचोटि चाहिँ रातोपन नभएर चल्दैन भनेपछि 2079 सालमा हामी केही समय मन्त्रीमण्डलमा गयौँ प्रदेशमा नै गयौँ सङ्घमा नै गयौँ अनि यो स्थिति ठिक छैन भन्ने बित्तिकै हामीले सबभन्दा पहिला राजीनामा गऱ्यौँ र सङ्घमा जुन दिन राजीनामा गऱ्यौँ त्यही दिन हामीले बागमती प्रदेशमा राजीनामा गऱ्यौँ हामी सत्ता केन्द्रित राजनीति गर्दैनौँ र सत्तामा जसरी पनि टिक्नुपर्छ लिप्सा भएर सत्ता लिप्सा भएर बस्नुपर्छ भन्ने पक्षमा हामी छैनौँ भन्ने कुरा विगतको घटनाले देखाएको छ अब रह्यो अहिले अहिलेको वर्तमान अवस्था कस्तो छ भने बागमती र गण्डकीमा चाहिँ उहाँहरूले बाँडचुट त गर्नुभयो तर हामीलाई नराखिकन बाँडचुट गर्नुभयो होइन तर अहिले कस्तो
22: पोजिसन
0: छलफल अब त्यहाँका मन्त्रीहरू पूर्व मन्त्रीहरू संसद दलका नेताहरू मुख्यमन्त्रीहरूले त्यहीँ त्यो हामीलाई अहिले सम्पर्कमा हुनुहुन्छ उहाँहरू अब हाम्रो केन्द्रीय स्तरको नेताहरूसँग के गर्नुभएको छ आज त्यो जानकारी छैन छैन अनि हामीले अब उहाँहरू दुईवटा नेताहरू बस्नुभयो त्यो आयो उहाँहरूको अधिकारको कुरा अब त्यसमा हाम्रो भन्नु केही छैन र यो कुरा हाम्रो बागमती प्रदेशमा हाम्रो 12% उपस्थिति छ अहिले 110 सदस्यीय संख्यामा 6 सिटहरू खाली भएका छन् र 104 सिट छ 104 सिटको चाहिँ बहुमत भनेको 53 हो नेपाली काङ्ग्रेसको 36 सिट नेकपा नेपाल कम्युनिस्ट पार्टीको 26 सिट एमालेको 25 सिट राप्रपाको 12 सिट त्यस पछाडि नेमकेपाको 3 सिट र हाम्रो नेपाली पार्टी भनेको 2 सिट छ यसरी 104 सिट छ अब यसमा नेकपा र नेकपा एमालेको सहमति भएपछि उहाँहरू हुने 53 चाहिन्छ अब उहाँहरू फेरि कसको कसकोमा जानु होला त्यो हुँदाखेरि पनि पोजिसन के छ भने नेमकेपाले आफूलाई के भन्ने गरेको छ भने हामी स्थायी प्रतिपक्ष भनेको हामी हौ
22: सरकारमा
0: जाँदैन हामी स्थायी प्रतिपक्ष हौ भन्ने उहाँहरूको एउटा स्लोगन छ र उहाँहरू अहिलेसम्म इतिहासदेखि नै अहिलेसम्म कुनै सत्तामा जानु भएको छैन स्थानीय निर्वाचनमा चाहिँ उहाँहरू चुनाव जितेर स्थानीय सरकार चाहिँ चलाइरहेको अवस्था छ अहिलेको पोजिसनमा त्योभन्दा माथिको अवस्था त्यस्तो देखेको छैन अब त्यहाँ के भन्छ प्रदेशमा रहेका सबै पार्टीहरू पालो पिलो सबै कुनै न कुनै प्रकारले लामो समय छोटो समय जे जे भए पनि सरकारमा चाहिँ हामी गएकै हौ गएको छौँ अब अहिलेको त्यो पोजिसन अनुसार गण्डकीमा त 2 सिटै काफी भएको छ त्यो 2 सिट जता जान्छ
22: त्यसैले
0: बहुमत प्राप्त गर्छ त्यही पार्टीले बहुमत प्राप्त गर्छ त्यही समूहले बहुमत प्राप्त गर्छ यहाँ पनि त्यस्तै स्थिति छ हामी हुँदा सुविधाजनक बहुमत प्राप्त हुन सक्छ अब रह्यो कुरा हामी सत्ता राजनीतिमा छैनौँ हाम्रो पार्टीले यस सम्बन्धी कुनै ठोस निर्णय गरिसकेको अवस्था छैन
22: किन नगरेको छ
0: अब होला अब नेतृत्व तहसम्म यी कुराहरू उहाँको तर्फबाट सरकार बनाउने बाँडफाँड गर्ने बेलामा तपाईँहरूको के छ तपाईँहरू पनि यसरी आउनुपर्छ त्यस्तो खालको गतिविधि भएन कि भा त्यस्तो खालको चाहिँ उहाँहरूसँग वार्तालाप भएन कि अथवा हाम्रो पोजिसनलाई त्यहाँ उपस्थित भएका पार्टीका प्रतिनिधिहरूले त्यहाँ त यस्तो छ यस्तो नगरिकन हुँदैन भनेर वास्तविक कुरा उहाँहरूको पनि नेताहरूलाई थाहा छैन कि किनभने प्रदेश छायामै छ प्रदेश छायामै छ केन्द्रीय स्तरको नेताहरूले केन्द्रीय स्तरको मात्रै राजनीति हेर्नुहुन्छ परदेशमा के भइराछ परदेशका मान्नेहरूले के कुरा उठाइरहनुपर्छ त्यहाँको समस्या के हो त्यहाँ कसरी लानुपर्छ भन्ने कुरामा छैन यो हामीले भनेकै छौँ त्यसो भएर संहिता आवश्यक छैन हाम्रो पार्टीको आइडियोलोजीभित्र पर्छ
22: मतलब संहिता आवश्यक छैन
0: प्रदेश सरकार
22: प्रदेश सरकार पनि आवश्यक छैन यो तह पनि आवश्यक छैन
0: प्रदेश भन्ने निर्वाचन पनि गर्न जरुरी छैन र हाम्रो जस्तो सानो मुलुकमा हामीले यहाँ मात्रै भनिरहेको छैनौँ हामीले जनता समक्ष जाँदाखेरि पनि हामी प्रदेश खारेजीको पक्षमा छौँ भनेर हामीले प्रश्न भनेका छौँ त्यो भन्दा भन्दै जनताले हामीलाई मत दिएका हुन् र निर्वाचित गरेर पठाएका हुन् फेरि हामीले त्यहाँ गएर पनि भनौँ यो कुरा भनिरहेका छौँ
22: लडेको चाहिँ चुनाव किन
0: तपाईँहरू अब हेर्नुहोस् हाम्रो पार्टी दुईटा दो धारमा अथवा दुईटा चाहिँ बाटोमा जानुपर्ने अवस्था आयो कि यो 2072 को संविधानलाई पूर्ण रूपमा हामी मान्दैनौँ भनेर बाहिर बस्नु पर्यो
22: मतलब
0: भूमिगत हुनु पर्यो कि बाहिर
22: चुनाव नलड्ने
0: चुनाव नलड्ने कि बाहिर बस्नु पर्यो संविधानभन्दा बाहिर कि चाहिँ भूमिगत हुनु पर्यो अब हामी चाहिँ के भने प्रजातन्त्रमा विश्वास गर्ने अनि भूमिगत पनि नहुने मर्ने मार्ने गराउने काम 2051 सालदेखि 62-63 हुँदा 17,000 मान्छे मर्ने मराएर मुलुक कता गयो भनेको त हामीले प्रश्नसँग बुझाएको छौँ नि त देशमा ध्वंस भयो विकास निर्माण सबै ठप भयो त्यही 50 वर्ष मुलुकलाई पछाडि धकलियो 17,000 मान्छे मर्ने मराउने कामहरू भयो 64,000 भन्दा बढी मान्छेहरू घाइते भए आज मुलुक घाइते अवस्थामा छ त्यसको क्षतिको पूर्ति अहिले पनि भएको छैन हुँदैन हुनै सक्दैन त्यो देख्दा देख्दै हामी भूमिगत पनि हुने
22: अर्को तरिकाले त विस्थापित गर्न सकिने रहेछ नि त यही जेएनजीको नाममा भएको विद्रोहले त स्वा बनाइदियो नि त फेरि अर्को
0: ढङ्गले त कुरा गरौँला होइन कस्तो देश रह्यो भन्ने कुराको बारेमा पनि भनौँला म अहिले म यो प्रदेशकै
22: कुरा पार्टी जुन छ नि
0: त्यसै भएर हामीले चाहिँ अब यो भूमिगत पनि हुन नसक्ने संविधानलाई प्रजातान्त्रिक पार्टी भएको भएर जनतालाई यो कुरा बुझाउँदै बुझाउँदै लिएर गएर एक दिन हामी हाम्रो गन्तव्यमा पुग्छौँ भन्ने कुरामा हामी चाहिँ कमिटेड
22: छौँ
0: त्यति मात्रै होइन
22: मतदाता
0: यो संविधानको मूलभूत कुरामै हाम्रो चाहिँ विसम्मति असहमति छ
22: के भनेको थियो
0: गणतन्त्रप्रति हाम्रो असहमति छ धार्मिक त्यो निरपेक्षतामाथि हाम्रो असहमति छ र यो संहितामाथि हाम्रो असहमति छ अरू धेरै कुराहरू छन् होला होइन मूलभूत कुरा त यिनैसँग हाम्रो असहमति छ र यो संविधानले भन्न पनि के भनेको छ भने संविधानका यी धाराहरू चाहिँ के भने अपरिवर्तनीय भन्ने कुरा काहीँ उल्लेख छैन र यी कुराहरू उठाउन पाइन्छ भन्ने कुरा संविधानले दिएको छ र कुनै पनि असहमति र अरू कुराहरू राख्दैमा पार्टी दर्ता हुँदैन भन्ने कुरामा पनि हामीलाई यो संविधानले खुल्ला
22: बहुमत भएपछि संविधान संशोधन तपाईँहरूले
0: गर्ने हो हामीले त्यसै भएर जनतामा हामी यो कुरा लिएर गइरहेका छौँ कहिले अलि राम्रो हुने कहिले अलिक कम हुने यो स्वभावले अब यो राजनीतिमा यो चलिरहने कुरा हो र अहिले पनि हामीलाई काठमाडौँको जनताले 20 वटा निर्वाचन क्षेत्र छ प्रदेशमा सङ्घमा 10 वटा भएपछि डबल हुँदा 20 वटा हुन्छ त्यसमा हामी चाहिँ हजुरको 5-6 पार्टी मिलेको पार्टीले काङ्ग्रेसले 8 सिट समाजवादीले 2 सिट जितेको हो हामी र एमाले सिङ्गल ह्यान्ड गएको हो हामीले 5 सिट जित्दा एमाले 4 सिट जित्या हो काठमाडौँमा
22: हो
0: र 97,000 भोट काठमाडौँका मतदाताले भगवान रूपे मतदाताले हामीलाई 97,000 भोट के भन्छ यो हलो चुनाव चिन्हमा
22: काठमाडौँमा
0: तपाईँहरूको स्थिति छ होइन भनेपछि 25% उपस्थिति छ हाम्रो त्यसपछि हामीलाई जनताले रुचाइरहेका छन् भन्ने अवस्थाहरू छ अब यहाँ चाहिँ हामीले त्यस पछाडि हामी प्रदेशमा गयौँ प्रदेशमा हामीले यी कुराहरू उठायौँ हामीलाई त्यहाँ भोटिङ भयो यो कुरा संविधान विपरीत छ उठाउन पाइँदैन भनेर
22: राजाको
0: माननीयहरूले प्रतिवाद गर्नुभयो उठेर चाहिँ हामीलाई चाहिँ नियमपति लाउन थाल्नुभयो कि के भयो त्यस पछाडि हामीले के भन्यो भने ल ठिक छ त्यति बेला मैले स्टप गरेँ किन द्वन्द्वमा जाने भने पछि मैले दलको नेताहरू मुख्यमन्त्री लगायत सबैजना बस्दाखेरि यो के कायदा हो आजको हामीलाई संविधानले के रोक्या हुनु पर्यो होइन हामीले यही कुरा उठाएर हामी जनता समक्षमा गएर जनताबाट निर्वाचित भएर आउने अनि हामीलाई यहाँ बोल्न नदिने भन्ने यो कुन तरिका हो भनेर भनिसके पछाडि होइन होइन तपाईँहरूले त्यही भन्दै आउनुभयो तपाईँहरूको विधानमा त्यही छ तपाईँहरूको आइडियोलोजी हो यो तपाईँहरूले उठाउन पाउनुपर्छ भन्ने कुराको सहमति गराउने काम गर्यो र हामीले त्यस पछाडि हाम्रा कुराहरू प्रष्टसँग
22: मतलब
0: हामीले बागमती प्रदेशमा हामीले राख्ने गरेका छौँ
21: अरू ठाउँमा नि
0: अरू ठाउँमा राख्छ मलाई लाग्छ कर्णालीमा ठूलो समस्या बनाए हाम्रो एकजना मान्ने हुन्छ राष्ट्रिय प्रधान पार्टीको सातवटै प्रदेशमा उपस्थिति छ कहीँ संख्या कम होला कहीँ बढी अलिक बढी होला सातवटै प्रदेशमा हाम्रो उपस्थिति छ कर्णाली प्रदेशको मान्यज्यूले कुरा उठाउँदाखेरि उहाँलाई ब्याक कुरो लगाइयो र त्यो चाहिँ रेकर्डबाट हटाउनुपर्छ भनेर भनियो अनि त्यसपछि उहाँलाई त्यस्ता कुराहरू बोल्न रोकिएको जस्तो मलाई त्यस्तो लाग्छ उहाँले कसरी गरेर लाग्छ
21: अनि स्पिकरको भूमिका के रहेछ
0: त्यही त त्यही त हो त्यो कुरा चाहिँ के भने त्यहाँका
21: मान्छे
0: देखियो त्यहाँको कुराहरू चाहिँ अलि हेर्नुहोस् है बागमती प्रदेशमा राजनीतिक संस्कार छ हामीले राजनीतिक संस्कार डेभलप गर्नको लागि राष्ट्रिय प्रधान पार्टीले राम्रो भूमिका खेलेको छ
21: तपाईँ त्यो संसदमा त गइरहनु छ तपाईँ काठमाडौँको मानिस अब प्रदेश
0: मलाई पार्टीले टिकट दियो त्यहाँका भगवान रूपी मतदाताले मलाई निर्वाचित बनाउनु भयो र मलाई त्यहाँ पठाउनु भएको छ मैले त्यो कुनै पनि बैठक छोड्नुहुन्न भन्ने मलाई छ र एक साल त मैले कुनै पनि बैठक नछुटेको पूर्ण बैठकमा सहभागी भएको भनेर प्रमाणपत्र पाएको छु
21: अनि के त डेरा नै लिएर बस्नु
0: एकपटक एउटा मात्र बैठक छुटेको हो र एकपटक चाहिँ अलिकति आराम नभएको दुई तिनवटा बैठक छुटेको मैले बैठक छोडेको छैन अर्को कुरा म त्यहाँ म त्यहाँ चाहिँ के भने म कोठा लिएर यो गरेर गरिरहेको हजुर मैले
21: के
0: यो उमेर भयो होइन अब अलिअलि भने खानेकै छोरा नाति हो म किनभने खाना लाउनलाई खासै समस्या छैन त्यसैले मैले चाहिँ त्यहाँ गएर डे वानदेखि म एउटा होटलमा बस्छु मेरो घर जस्तै छ त्यहाँ होटलका सम्पूर्ण टिमले त्यहाँको ओनरहरूले मलाई एउटा राम्रो व्यवहार गर्नुहुन्छ त्यो चाहिँ के भने प्याराडाइज यो हाम्रो चाहिँ नि उसमा चाहिँ म
21: अनि होटलमा बस्ने अनि सहभागिता दर्शाउने
0: गर्छु गरेको छु गरेको छु गरेको छु निरन्तर छ निरन्तर छ म पल्पसा प्याराडाइज भन्ने होटलमा बस्छु
21: अनि तपाईँको विचारमा नि जुन ढङ्गको यो प्रदेश संरचना बनेको छ अब कोही कहाँका छन् कोही कहाँका छन् यो ढङ्गको कतिको व्यवहारिक वा अव्यवहारिक कस्तो देखियो तपाईँलाई
0: हाम्रै पार्टीभित्र
21: होइन मतलब
0: होइन अब त्यहाँ चाहिँ नेकपाको अहिले नेकपा भन्नुभएको छ त्यहाँ चाहिँ काङ्ग्रेसको अलिक बढी संख्या
21: होइन मेरो प्रश्न के भने जुन ढङ्गको प्रदेश संरचना छ त्यो जसरी बैठकहरू बस्छ त्यसले जे निर्णयहरू गर्छ जे कार्यान्वयनहरू गर्छ अनि जस्तो तपाईँहरू काठमाडौँको हुनुहुन्छ कोही कुन जिल्लाको हुनुहुन्छ जानुहुन्छ तपाईँहरू मकवानपुर होइन त यत्रो जुन मानिस यहाँदेखि उहाँ जान्छ कुन कुन बेला बस्ने कुन बेला मतलब एज अ होलमा कतिको व्यवहारिक जस्तो लाग्यो त
0: अब यसमा चाहिँ हामीले पनि कुरा गरेका हौ यो अलि साइड र त्यो छिक्केन्द्र चाहिँ होइन नै होइन हेटौँडा र यो बागमती प्रदेशको तेह्रवटा जिल्लाको केन्द्रमा केन्द्रबिन्दुमा पर्दैन हेटौँडा एउटा छेउमा एउटा उसमा पर्छ चितवनलाई अलिक पाएक पर्छ हेटौँडा आफैलाई पाएक पर्यो होला र सिन्धुलीलाई अलिकति पाएक पर्छ तर अधिकांश मान्यहरू काठमाडौँ बस्नुहुन्छ
21: तिनवटालाई
0: सिन्धुली मकवानपुर र सिन्धुलीलाई
21: अलिक अलिअलि पाएन
0: तर त सबै काठमाडौँ हुन्थ्यो वास्तवमा यो हुनुपर्ने सेन्टर चाहिँ काभ्रे नै हो
21: मतलब अव्यवहारिक भयो
0: र पनि अब हामी संहिताको विरोध गर्ने प्रदेश यहाँ भएन प्रदेशको राजधानी यहाँ हुनुपर्छ भनेर किन कुरा उठाउने हामी सकेसम्म यो प्रदेश खारेजी हुनुपर्छ भन्ने कुरा हामीले जोडले उठाइराखेका छौँ अब कहिलेकाहीँ त्यहाँ नेताजीहरू अरू पार्टीका हुने प्रदेश खारेज हुनुपर्छ भन्ने पनि हामी सँगसँगै आउनु भएको छ हामीले गरेका गतिविधिले प्रदेश खारेज हुने कुरालाई सघाउ पुग्ने बाहेक अर्को काम हुन सकेको छैन भनेर उहाँहरूले भन्नुहुन्छ यस्तो रोचकै भन्नुहुन्छ
21: महसुस गर्नु
0: कुरा चाहिँ हामीले त्यहाँ अलिक महसुस गराउने कामहरू पनि गरिरहेका छौँ
21: होइन यो अलिक कष्टै के दिनु पर्यो भने सरकार कहिले बन्छ प्रदेशको कसरी बन्छ भन्ने मानिसको केही न केही चासो छ भलै त्यो जनतासँग कुनै सरोकार राख्ने ढङ्गको प्रदेश सरकार छैन किनभने उसको जनतासँग खासै भेट हुँदैन छन् त छन् कुरा गर्छन् झन्डा फिलफिल हल्लाडी हिँडिया छ म प्रदेशको मन्त्री भन्छन् कोही के भन्छन् कसैले त्यति महत्त्व दिँदैन त त्यसका बावजुद पनि तर सरकार त छ राष्ट्रिय प्रजातन्त्र पार्टीको दुईवटा प्रदेशमा के रोल हुने देखियो त यस्तो अवस्थामा त तपाईँको पार्टी संसदमा एउटा राष्ट्रिय मान्यता प्राप्त दलको रूपमा छ त राष्ट्रिय प्रजातन्त्र पार्टी त प्यारालाइसिस जस्तो भएको रहेछ त किनभने यो के गर्ने के नगर्ने भन्ने सवालमा अहिलेसम्म केन्द्रीय समितिको म कुरा गरिरहेछु
22: छलफल छैन तपाईँ पार्टीकै केन्द्रीय सदस्य पनि हुनुहुन्छ बागमती प्रदेशको संसद दलको नेता हुनुहुन्छ किनभने तपाईँ महत्वपूर्ण जिम्मेवारी छ नि संसद दलको नेताको अर्कोतर्फ पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ त तपाईँहरू अहिलेसम्म निष्कर्षमा नपुग्नु भने त यो पार्टी प्यारालाइसिस भए जस्तो भएन
0: यस्तो छ हामीलाई उहाँहरूले व्यक्तिगत रूपमा अथवा चाहिँ दलको नेताको हैसियतले त्यहाँका दलका नेताहरू अथवा चाहिँ पूर्व मुख्यमन्त्रीहरू माननीय पूर्व मन्त्रीहरू मन्त्रीहरूले हामीसँग समन्वय गरिराख्नु भएको छ यो कुरा हामीले हाम्रो केन्द्रमा पनि जानकारी गरिरहेको छौँ अहिलेको परिस्थिति के हो भने काङ्ग्रेससँग एमाले सँगसँगै जान सक्दैन भन्ने कुरा भएपछि एमाले काङ्ग्रेसको सरकार छोडेर चाहिँ सरकार छोडेर राजीनामा दिएर बाहिर आएको हो र अहिले काङ्ग्रेसको सरकार अल्पमतमा छ यो कुरा न्युजमा सबै कुरा यतातत्र छ हाम्रो नेताजीहरू पनि यसमा अवगत छ उहाँहरूलाई किनभने यति कुरा अवगत छैन भन्ने मिल्दैन अब हामी चाहिँ सत्ता राजनीति नगर्ने कारणले सत्ता केन्द्रित राजनीति सत्ता लिप्साको राजनीति नगर्ने कारणले हामीलाई चाहिँ उहाँहरूले चाहिँ महसुस गर्नु पर्यो हाम्रा नेताहरूसँग नै गर्नु पर्यो उहाँहरूको प्रस्तावहरू आउनु पर्यो अनि त्यसपछि हामी यसरी जाने भन्ने कुरा छ रह्यो कुरा बागमती प्रदेश अथवा प्रदेश सरकारहरूले झन्डा मात्रै हल्लाएको त होइन के छ भने त्यहाँ बजेट छ
22: कहाँबाट आउँछ बजेट
0: केन्द्रले आफ्नै चाहिँ के भन्छ
22: स्रोत केही छ
0: आफ्नो स्रोत चाहिँ आफ्नै स्रोतबाट आउने गरी त व्यवस्था छैन संविधानले दिएको व्यवस्था अनुसार जस्तो भूमि सुधारबाट आउँछ यातायातबाट आउँछ विभिन्न
22: शीर्षकले
0: व्यवस्था गरिरहेको छ होइन होइन स्थानीय तहलाई यति प्रतिशत भौतिक सरकारलाई यति प्रतिशत र चाहिँ केन्द्रीय सरकारलाई यति प्रतिशत भनेर पर्सेन्ट पर्सेन्टमै छुटाएको छ त्यहाँ आएको पर्सेन्टको हिसाबले पनि आउँछ एउटा छ अर्को अनुदानको रूपमा पनि फेरि केन्द्रीय सरकारले प्रदेशहरूलाई केही रकमहरू बजेटहरू दिने गरेको छ त्यस पछाडि सशर्त बजेटहरू अनि समपूरक बजेटहरू केन्द्रले प्रदेशलाई जिम्मेवारी दिने गरी आएको छ अहिले बागमती प्रदेशको बजेट यसपालिको बजेट पास भइसकेको अवस्था छ 66,93,33,33,000 बजेट प्रस्तुत भएको छ त्यसमा झन्डै झन्डै भन्ने हो भने 70% भन्दा बढी चाहिँ बजेट विकास बजेटै छ
22: 70%
0: हो छ छ 30% मात्र त्यहाँ साधारण खर्च हुन्छ मोटामोटी यो खालको अवस्था छ त्यहाँ र खर्च पनि यसपालि 67% खर्च भएको छ साधारण त्यो चाहिँ के भन्छ पुँजीगत खर्चमा 67% खर्च भएको छ त्यहाँ त्यो त्यो अवस्था छ धेरै राम्रो बनाउन नसकेन के गर्ने राम्रो हामीले यो अनुशासित भएर केही गर्नुपर्छ भन्ने छ हामीलाई पनि के भने हाम्रो भूमिका पनि छ हामीले गरेका छौँ हामीले प्रतिनिधित्व गरेको ठाउँमा केही चाहिँ एड्रेस गर्ने अब यसरी सरकार अल्पमतमा र अर्को दुईटा पार्टी मिलेर सरकार बनाउने कुरा जुन तयार भइसके पछाडि अब चाहिँ उहाँहरूले हामीलाई चाहिँ हाम्रो पार्टीका नेताहरूलाई पनि यस्तो यस्तो छ बागमती पर्दछ तपाईँहरूले हामीलाई सहयोग गर्नु पर्यो अथवा तपाईँहरूसँग बसेर हामी अगाडि बढ्नु पर्यो भन्नु पर्यो अब रह्यो कुरा के भने हामीले भनेका छौँ यो संविधानलाई हामीले आलोचनात्मक समर्थन गरेका हौं यसको उपयोग गर्दै गर्दै हाम्रो गन्तव्यमा जाने हो हाम्रो डेस्टिनेसनमा हामी पुग्ने हो यो हाम्रो अभियान हो त्यसैले अहिले अब राप्रपा सरकारमा जान्छ कि जाँदैन राप्रपाले समर्थन गर्छ कि गर्दैन समर्थन गरे बापतमा के सौदाबाजी गर्छ यी के हामी लेनदेनका सौदाबाजी के पनि गर्दैन
22: अर्थात् यो भने हुन्छ मान्दैनौ भने त्यस्तो नगर
0: त्यो अहिले केही के भने अब हामी त्यहाँ छौँ हामी पनि जिम्मेवार एउटा पार्टी हो एउटा शक्ति हो भनेपछि जिम्मेवार ढङ्गबाट प्रस्तुत हुनुपर्छ अब हाम्रो पार्टीमा छलफल होला छलफल भएपछि होइन अहिले हामीले डेडलकको अवस्था अथवा अनिर्णयको बन्दी बनाउने कुरामा चाहिँ हाम्रो सहमति हुँदैन हामी त्यसमा चाहिँ अनिर्णयको बन्दी हुन लाग्यो भने हामीले गाँठो फुकाइदिनु पर्छ
22: मतलब अन्तिम
0: गाँठो फुकाइदिन्छ अन्तिम घडीमा कुनै पनि उपाय भएर पनि हामीले गाँठो फुकाइदिनु पर्छ हामी गाँठो फुकाइदिनुको लागि अथवा निकास दिनको लागि हामी तयार छौँ होइन भने
22: त्यो भने के बाहिरबाट
0: समर्थन
22: सरकारमै
0: सरकारमा पनि सहभागी
22: मतलब तपाईँ यो अवस्थामा मजदारमा हुनुहुन्छ यता वा यता
0: हुन सक्छ यता पनि हुन सक्छ यता पनि हुन सक्छ अब रह्यो कुरा राप्रपा सरकारमा जानै हुन्न भन्ने पनि छैन राप्रपा भोलि सरकार चलाउन सक्ने अवस्थामा पुग्नुपर्छ र त्यसपछि हामीले हाम्रो चाहिँ नीतिगत कुराहरू हामीले यी तिनवटा मुद्दा मात्रै संवैधानिक राष्ट्रसंघ बौद्धले प्रजातन्त्र के भन्छ धर्ममाथिको यो चाहिँ वैदिक सनातन हिन्दू राष्ट्र त्यसपछि संहिताको मात्रै कुरा उठाएको त होइनौँ हामीले सुखी नेपाली समृद्ध नेपाल बनाउने सपना पनि त देखेका छौँ त्यो चाहिँ अब आर्थिक नीतिदेखि धेरै सामाजिक आर्थिक नैतिक सबै

0: छ, त्यो नाम नलिराखौँ होइन, छ उहाँहरूको संख्या घट्दै घट्दै घट्दै अहिले नौ त भन्यो भने सङ्घमा शून्य अवस्थामा पुग्यो। हामी चाहिँ के भने त्यो पनि पक्षको होइन, हामी अवस्था अनुसार हाम्रो भूमिका निर्वाह गर्छौँ र हामी चाहिँ एउटा जिम्मेवार ढङ्गबाट प्रस्तुत हुन्छौँ भने
1: अब अब सवाल रह्यो, मुस्किलले राष्ट्रिय प्रजातन्त्र पार्टी बच्यो होइन त यस पटकको चुनावमा, यसको अर्थ तपाईँहरू जुन मान्यता लिएर हिँड्नु भएको छ नेपाली जनले रुचाएको अर्थ लाग्दैन र यो प्रतिकूल घडीमा काङ्ग्रेस यत्रो अलोकप्रिय भएको छ, अर्कोतर्फ एमाले नेकपा त्यत्तिकै अलोकप्रिय भएको छ, अब तपाईँहरू मुस्किलले बल्ल बल्ल राष्ट्रिय मान्यता प्राप्त दलको रूपमा जोगिनु भएको छ, अनि यस्तो अवस्थामा झन् त्यो मार खाने ढङ्गले तपाईँहरू भूमिका खेल्ने हो।
0: यसको बारेमा म हजुरलाई आज अलिकति प्रश्न पार्छु, राम्रो प्रश्न पनि सोध्नुभयो। देशमा एउटा वितृष्णाको र वाक्क दिक्क भएको जनताहरूले देखाएको एउटा चाहिँ परिणाम हो जनताको,
1: मतलब के स्थायी होइन,
0: स्थायी पनि होइन, राजनीति स्थायी हुँदैन, राजनीति पनि स्थायी हुँदैन, सधैँ एउटै रूप र एउटै आकार भइरहन्छ भन्ने कुरा लाग्दैन। 2048 सालमा निर्वाचन हुँदाखेरि काङ्ग्रेस बहुमतमा थियो, 51 दुई वर्ष पछाडि हुँदाखेरि 51 कार्तिकमा हुँदाखेरि उहाँ दोस्रो पार्टीमा पुग्नुभयो।
1: तपाईँहरू तेस्रो हुनुहुन्छ,
0: हामी तेस्रो थियौँ 51 होइन, त्यो चलिरहने कुरा
1: कति 18% तपाईँहरूलाई
0: 20 वर्ष 17% भन्दा बढी
1: 20 कि 21 सिट कति
0: 20 सिट चाहिँ हामी थियौँ र साँचो थियो त्यति बेला पनि। 205 मध्ये 83 काङ्ग्रेस 88 एमाले हामी 20 सिट थियौँ। जता पनि जाँदाखेरि पनि हाम्रो सरकार हामीले सरकार बाहिर हिँड्ने अवस्था थियो।
1: त्यहीबाट तपाईँहरूको दुर्भाग्य
0: होइन होइन,
1: लोकेन्द्रलाई प्रधानमन्त्री।
0: अब मैले अहिले यहाँ आउँदैछु, अब हेर्नुहोस् ब्रिटिसनाको भोट अहिले स्वतन्त्र पार्टीमा गएको,
1: राष्ट्रिय
0: उनीहरूले राम्रो काम गरेर यिनीहरूका नेता असाध्यै राम्रा छन् भनेर मात्रै भोट गएको होइन, काङ्ग्रेसले एमालेलाई काङ्ग्रेसलाई र माओवादीलाई पटक पटक जिम्मा लगायौं र त्यही के भने जनतालाई कुठराघात गर्ने, जनतालाई कहिले सम्झेनन् र आफ्नो मात्रै भलो हुने काम गरे भन्ने कुराले वाक्क दिक्क भएका मान्छेहरूले भोट हालेका हो। त्यसमा अब राष्ट्रिय प्रजातन्त्र पार्टी भने मिचाइमा पर्यो, खिचाइमा पर्यो, बाछाको मिचाइ भयो। तर अब यहाँ नभनौँ कति पार्टीहरू कुन कुन पोजिसनमा थिए, आज कोही पार्टी त्यहाँ छैन, तर राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएका कुराहरू अझ पनि केही कुराहरू चित्तबुद्ध छ, अझ पनि केही गर्छ कि भन्ने आशा भनेको कारणले त्यो छिनु भए पनि भिडमा लगेर अड्काएर राष्ट्रिय पार्टीको रूपमा चाहिँ स्थापित गरिदिएका छन्। जनता रूपी भगवान रूपी जनतालाई चाहिँ मतदातालाई चाहिँ धन्यवाद दिनैपर्छ। एक सिट त्यो पनि जुम्लामा जिताएर र त्यहाँदेखि के भने 3% मत प्राप्त गरेर राष्ट्रिय पार्टीको रूपमा प्रस्तुत भएको छ, बनाइदिनु भएको छ जनताले, भने त्यसलाई हामीले अहिले सन्तोष लिएर त्यसैबाट फेरि थपिएर जानुपर्ने अवस्था छ। अब देश कतातिर गयो भन्ने बारेमा त अलिकति म तपाईँसँग, यो शिक्षा र स्वास्थ्यमा 3% कर लाउनु पर्छ भन्दा पनि टेबल सटाउँछन्, अब यो खारेज गरिएको छ भन्दा पनि टेबल सटाउँछन्, के हो त यो, कस्तो खालको प्रतिनिधिहरू आए, कुन प्रतिनिधिहरू आए, कुन प्रकारका प्रतिनिधिहरू आएर जनताले त्यो पनि त मूल्याङ्कन गरिरहेछ, त्यति मात्रै होइन,
1: 3% कर शिक्षा र स्वास्थ्यमा लगाउने भन्दा पनि
0: खोजी
1: गर्छन्
0: स्वतन्त्र पार्टीले ठिक गर्यो भनेका छन्,
1: त्यही मान्छे
0: हुन्, त्यही माननीयहरू हुन्, जनताले प्रतिनिधि कुन तहको प्रतिनिधि छान्यो भनेर त मूल्याङ्कन त गर्छ नि त जनता, जनताले बहुत मूल्याङ्कन गर्छ, जनता जनार्दन, जनता छुप आएर बस्दैन, जनताले बुझेका छैनन् भनेर कसैले सोध्छ भने त्यो गलत हो, दिवा सपना हो, मलाई एकदम त्यो कुरा लाग्छ। जनता एकदम शिक्षित छन्, जनताले बुझेका छन्, यो नेता बरू घुम्नेमेत माथिको त्यो भने जस्तै हो, नेता बरू भुल्छन् देख्दैनन्, तर जनताले सबै कुरा देखेको।
1: सर म अलिक इतिहाससँग जोडेर प्रश्न गरेँ, तपाईँ राष्ट्रिय प्रजातन्त्र पार्टी 47 सालमा स्थापना भएदेखि निरन्तर विद्यार्थी राजनीति, युवक पार्टीको युवक संगठनको राजनीति, त्यसपछि पार्टी राजनीति, केन्द्रीय कमिटी हुँदै आइरहनु भएको छ। हिजोका दिनमा काङ्ग्रेस र एमाले तपाईँका पार्टीका नेताहरू जहाँ जहाँ भाषण गर्न जान्थे, पञ्चायतको अवसानपछि झन्डै मारिएको त्यो मैसो सम्झन्छु होइन, किनभने म त्यस बेला पनि पत्रकारितामै सक्रिय, तत्पश्चात फेरि 62-63 आयो
0: अर्थात्

0: कांग्रेस एमाले तत्कालीन माओवादी एकै भए फेरि मार खानु तपाईँहरूले होइन अनि अहिले फेरि यो 82-83 जेनजेडको नाममा अर्को विद्रोह भयो कांग्रेस एमाले बढी अथवा तत्कालीन माओवादीले बढी मार खायो अवस्था हेर्दा तपाईँहरूलाई यो अनेकौं कालखण्डमा यो प्रारम्भमा 46 परिवर्तनपछि बढी मार खानुभयो तपाईँहरूले कि वा 62-63 बेलामा बढी मार खानुभयो कि यो 82-83 बढी मार खानुभयो कुन बेला अलि आसान जस्तो अलि आशा अलि अब हामीलाई पलाउन थाल्यो भने जस्तो छ कि अथवा अब निराशा ओहो अब चाहिँ गयो है सिद्धियो हाम्रो दिन भने जस्तो के लाग्छ किनभने केपी ओली अर्थात् एमालेको अभिगत हेर्नुहोस् काङ्ग्रेस हेर्नुहोस् काङ्ग्रेस छिन्न भिन्न छ अब गगन थापा एउटा सानो समूह लिएर म पार्टीको सभापति हुँ भनेर हिँडिया छ पुष्पकमल दाहाल खै के बोल्नु संसदमा अब त टेर्दा नि टेर्दैनन् जान पनि लाज लाग्छ अब दिक्क लाग्यो भन्छन् अब यो दृश्यलाई मैले तपाईँलाई सम्झाएँ मधेश केन्द्रित भन्ने स्वा नै भयो जिरोमा परिणत भयो राष्ट्रिय स्तरमा काहीँ न काहीँ चर्चामा रहेको राष्ट्रिय जनमोर्चा अर्थात् चित्रबहादुर केसी मोहन विक्रम सिंहले यसो पछाडिबाट परित्याग गरेका त्यो हो नेमकिपा शून्यमा परिणत भएको छ त यस्तो अवस्थामा तपाईँहरू चाहिँ कस्तो महसुस गर्नुभएको छ सुनाउन यो वर्षका लागि पनि
1: एकदम राम्रो हजुर म 2046 परिवर्तनमा 22-23 थिएँ म चाहिँ नि म प्रधान पत्रको छोरा विघटित प्रधान पत्रको छोरा र म विघटित जिल्ला पञ्चायत सभापति
0: सीता पाइला होइन
1: हो सीता पाइला काठमाडौँको सीता पाइला
0: विघटित जिल्ला पञ्चायत
1: सभापतिको भतिजो
0: भतिजो
1: प्रधान छोरो जेठो
0: होइन सामन्त भनेर आएन घरमा आएन
1: अब चाहिँ हाम्रो त्यो सीता पाइलामा यस्तो अभियान चलायो यति भयो तर हामी चाहिँ कस्तो भने हाम्रो बुवा काकाहरू हजुरबाहरू समाजमा सेवा गर्नुपर्छ कसैलाई दुःख थिचोमिचो गर्नु
0: राजनीतिक
1: दुःख दिनु हुँदैन सके उद्धार गर्नुपर्छ सहयोग गर्नुपर्छ उनीहरूलाई चाहिँ के भने सल्लाह दिनुपर्छ भन्ने त्यो खालको परिवारको मान्छे र कहिले पनि त्यहाँका निमुखाको अलि गरिबको प्रतिनिधित्व गर्ने पार्टी अथवा हामी चाहिँ त्यो खालको मान्छेको प्रतिनिधित्व गर्थ्यौँ र तिनीहरूले हामीलाई सबभन्दा बढी रुचाउने त्यो अवस्था हो रै पनि त्यति बेलाको तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई बाहेक सबैले हाम्रो घरभन्दा 100 मिटर पर गएर भाषण गर्नु हर्सिद्धि भन्ने ठाउँमा हाम्रो घरबाट 100 मिटर मात्र पर पर्छ त्यो ठाउँमा गएर भाषण गरेर त्यहाँदेखि सबभन्दा बढी त्यहाँदेखि माइक हाम्रो घरतिर तेर्स्याएर के भन्नुभयो के गर्नुभयो कति समस्या भयो र यो 48-49-50 सालसम्म बाजिन्छ कि बाजिँदैन गाउँमा बस्न दिन्छ कि दिँदैन भन्नेसम्म अवस्थामा तर जहाँ जहाँ भनेर त्यहाँ त्यहाँ हामीले पनि प्रतिवाद गर्यौँ कुट्ने भने कुट्ने झगडा गर्ने भने झगडा गर्ने र प्रतिवाद गर्न चाहिँ हामी पनि तयार भयौँ हामीलाई पनि त्यहाँका मान्छेहरूले हाम्रो पक्षमा पनि साथ दिनुभयो त्यसको लागि म उहाँहरू अहिले पनि सम्झन्छु उहाँहरूको सहयोगले हामीलाई गाउँबाट निकाला गराउन सकेन त्यो अवस्था गुजारेर आएको 62-63 पछाडिको परिवर्तन पछाडि वास्तवमा त्यस्तो खालको प्रेसर पाएन भएन त्यसरी भन्नु पनि हुँदैन सङ्ख्यामा कम भयो भोट कम पायौँ यो कुरा आफ्नो ठाउँमा छ तर त्यो खालको चाहिँ दुःख त्यो खालको प्रेसर त्यो खालको चाहिँ हामीलाई पीडा दिएन दिनेमा हामीलाई त्यति बेला नेपाली भाकेस त्यस पछाडि एमाले पनि हाम्रो कुरा नसुन्ने त्यति बेला त त्यही त हो नि एमाले र नेपाली कङ्ग्रेस त्यति बेला त मार्क्सवादी र माले मिलेर एमाले भएको परेको माले थियो नभए मार्क्सवादी हुनुहुन्थ्यो त्यसरी चाहिँ त्यति बेला हामीलाई सबभन्दा बढी दुःख भयो तर 62-63 परिवर्तन पछाडि त्यस्तो खालको होइन हामी आरामले चुनावमा मेरो काका चुनाव उठ्नुभएको थियो झन्डै झन्डै जीपभित्रै राखेर हामीलाई आगो लगाउने अवस्था सिर्जना भयो घरमै आएर ढुङ्गामुढा गर्ने तयारी गर्दै हुनुहुन्थ्यो त्यो धेरै कुराहरूले हामीलाई चाहिँ वरपरका छिमेकहरूले उनीहरूले धेरै ठुलो सहयोग गरेर हामी चाहिँ जोगिएर आएका मान्छेहरू हौ नत्र भने गाडीभित्र घरभित्र राखेर आगो लगाउने अवस्था पनि सिर्जना नभएको होइन सबैभन्दा त्यति बेलाको कुरा गर्ने हो भने अहिले फेरि उहाँहरूसँग हाम्रो यस्तो राम्रो भाइचारा छ काङ्ग्रेससँग एमाले भनेकै हो
0: स्थायी सत्ता झन्नै मारेको आगो लगाएको झन्नै सिद्ध्याउन खोज्या त्यस्तो पार्टीको नेता लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री बनाउने एमाले अनि बनाउने काङ्ग्रेस हो टाउकोमा थाप्लोमा
1: राखेर उहाँहरूले बुझ्नु भएन उहाँहरू त्यसरी प्रस्तुत हुनुभयो भन्दैमा त्यसलाई जीवनभर युगको रूपमा नलिने राजनीति अर्कै हो त्यसलाई चाहिँ संस्कारयुक्त बनाउनुपर्छ भन्ने कुरामा हाम्रो अनवरत हामी लाग्यौं त्यस पछाडि उहाँहरू पनि हामीसँग नजिक हुन थाल्नुभयो हामी पनि नजिक भयौं र त्यो वातावरण अहिलेसित तपाईँलाई छैन हाम्रो एरियामा छैन अहिले नागार्जुन नगरपालिका भएको छ र 10 वडा छ त्यसमा 5 पुरानो गाविसहरू मिलेर बनेको एकदमै सौहार्दता कहीँ छ भने नागार्जुन नगरपालिकामा र त्यो सीतापाइलामा छ भन्ने हामीलाई लाग्छ
0: अनि यो 82-83 यो जेनजेट मुभमेन्टमा तपाईँको पार्टीको भूमिका के थियो र यो जुन खालको परिवर्तनको तृष्णा जस्तो देखिन्थ्यो आम मानिसको यो चाहिँ कहाँ प्रवेश गर्यो तपाईँको नजरमा अब म राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यको हैसियतले सोधेको
1: मैले म संसद दलको नेता पनि हुँ मैले भनेको थिएँ हेर्नुहोस् यो चाहिँ दुईटा ठूला पार्टी मिलेर सरकार चलाउने भनेको विरलै घटना हो बहुदलीय व्यवस्थाको नम्सभित्रै पर्दैन
0: काङ्ग्रेस र
1: नम्सभित्रै पर्दैन एमाले र काङ्ग्रेस मिलेर सरकार चलाएको बेलामा प्रदेशमा पनि त्यही थियो सङ्घमा पनि त्यही थियो यो गलत हो यो राम्रो होइन यो नम्सभित्र बहुदलीय व्यवस्थाको नम्सभित्र पर्दैन हो यति बेला पर्छ देशमा धेरै विषम अवस्था भयो बाह्य आक्रमण भयो के भयो भने दुईटा मात्र होइन सबै पार्टी मिल्नुपर्छ र एकजुट भएर प्रतिभा
0: प्रजातन्त्रको आदर्श
1: भयो भने त्यसले जानुपर्छ नत्र भने यो प्रजातन्त्रको जो चाहिँ बहुदलीय व्यवस्थाको नमसूत्र पर्छ यो त मैले गलत गराउँछु तैपनि जनताले सुखा छन् किनभने अब केही न केही निकास दिन्छन् जनताले सुखको खुसीको सास फेर्न पाउँछन् र नेपालमा केही न केही होला भनेर आश गरेर तपाईँहरूलाई विश्वास गरेका छन् जनता जनार्दन हुन् तपाईँहरूले यसलाई गलत व्याख्या गर्नुभयो र गलत तरिकाले यसलाई चाहिँ तपाईँले पुष्टि गर्दै जानुभयो आफ्नो हो हामीलाई जे गरे नि हुन्छ हाम्रो विरुद्धमा कोही पनि छैन हामीले जे गर्दा पनि ठिक छ जनताले हामीलाई नै भोट हाल्छन् हामीभन्दा अर्को मान्छे छैन अर्को समूह छैन भनेर जे देख्नु भएको छ त्यो गलत हो है तपाईँ यस्तो गलत काम नगर्नुहोस् तपाईँहरूलाई म कसरी राम्रो गर्नुहोस् भनेर भनेको थिएँ र म अर्को कुरा के भन्थेँ भने भ्रष्टाचारीलाई कारवाही गर्ने भनेको भ्रष्टाचार नगरेको मान्छेले कारवाही गर्ने हो एउटा भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई ए भन्यो भने अर्कोले ए तेरो नि भन्छ त्यो अवस्था भएको भएर तैचु मैचु भइरहेको अवस्था
0: मतलब विगतको
1: अब झन्डै भन्यो भने अब हातको औँलामा अड्दैन हजुर त्यति चाहिँ भ्रष्टाचारका घटनाहरू छन् 32 करोडको सुडान घटना भन्थ्यौँ एकदम सम्झना छ 28 करोड भ्रष्टाचार
0: यो 32 करोडमा
1: 28 करोड भ्रष्टाचार खेलौना जस्ता ट्याङ्क र चाहिँ बन्दुक र बारुदहरू किनेर त्यो सुडान घोटाला काण्ड भन्छ त्यसलाई खेलौना जस्ता चिज किनेर त्यो शान्ति सेनामा जाने मान्छेहरूलाई चाहिँ त्यस्ता चिज दिएर 28 करोड भ्रष्टाचार गर्ने भन्छ यहाँ कोभिड भएर मान्छे मर्ने कि बाँच्ने भनेर आफै पनि के हुन्छ मलाई थाहा नभए ओभ्ने घोटाला काण्ड के भन्छ यो चाहिँ तपाईँको औषधि ल्याउने कुरा होइन केमा बाँकिरहेको थियो यी सबै जनताले मूल्याङ्कन गरिरहेको थियो अब लौडा काण्ड भन्ने कि साउथ एयर काण्ड भन्ने कि वायु सेवाको घटनाहरूको अरूको अरू घटना वाइड बढे चाहिँ न्यारो बढे के भन्ने सुन काण्ड 33 किलो यति किलो उति किलो
0: मानव तस्करी
1: मानव तस्करी भुटानी शरणार्थी
0: काण्ड
1: 50 लाख 75 लाखसम्म पैसा अरबौं यस्ता ललिता निवास भन्ने कि बाल मन्दिरको कुरा गर्ने कि के कुरा गर्नेहरू भनेर साध्दै छैन यस्ता कति घटनाहरू हुँदाखेरि पनि तैचु मैचु भएको थिएँ जनता अक्क ढिक्क भएको थिए त्यसको परिणति हो स्वतन्त्र पार्टीमा आएको भोट मान्छे चिनेर यही मान्छेलाई भोट हाल्छु यो मान्छे ठिक छ भनेर हालेको भोट पनि होइन होइन अन्धाधुन्दा हालेको ल यो कसले चाहिँ माला लगाएर आएको हामीले भोट हाले त बालनलाई यो त बालन होइन भनेर चाहिँ तराईमा धेरै ठाउँमा त्यस्ता घटनाहरू घटेका छन् र भोट हाल्ने मान्छे यो त जसले त भोटै हाले को आयो माला लगाएर भन्नेसम्मको अवस्थाहरू हो म उहाँहरूलाई पनि के भन्छु भने जनताले तपाईँहरूलाई मौका दिएको है यो मौकालाई तपाईँहरूले दुरुपयोग नगर्नुहोस् यसलाई सही ठाउँमा पुर्याउनुहोस् यो मौका हामीलाई दिनुपर्ने थियो किनभने भ्रष्टाचार गर्नु भनेको भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सर हो भन्ने पार्टीलाई चाहिँ विश्वास गर्नुपर्ने हो तर तपाईँहरूले हामीलाई विश्वास गर्नु भएन उहाँहरूलाई विश्वास गर्नु भएको छ तपाईँहरूले यो मौका पाउनु भएको छ यो मौका चुकाउने काम नगर्नुहोस् मेरो त आज यो तपाईँको एकदमै लोकप्रिय यो चाहिँ टेलिभिजनबाट म उहाँहरूलाई भन्छु, भालेन शाहको सरकार र रवि लामिछानेको चाहिँ नेतृत्वमा रहेको पार्टीलाई गलत काम नगर्नुहोस् है, यो मौकालाई बिग्रिन नदिनुहोस्, उम्किन नदिनुहोस् र गलत व्याख्या गरेर चाहिने काम नगर्नुहोस्, जनताको लागि र देशको लागि काम गर्नुहोस्। यो अब कस्तो देश, भारतले नेपालको विभिन्न ठाउँमा चाहिँ सीमा मिचिएको छ बाबा भन्दा भन्दा अब रोस्टममा आएर आधिकारिक रूपमा प्रधानमन्त्रीज्यूले भारतले मात्रै होइन नेपालले पनि विभिन्न ठाउँमा भारतको भूमि मिच्या छ भनेर भन्दाखेरि केवल टर थपडी हान्छन् भने के आशय हो, के प्रक्रिया हो,
0: तपाईँहरूको खालको हो पुगेन कि
1: तपाईँहरूले हुनु पर्यो नि,
0: प्रशिक्षित मतदातालाई गर्नु पर्थ्यो, त्यो पुगेन भएको
1: परिणाम त्यो पनि हो, त्यो पनि हो,
0: सक्नु भएन,
1: त्यो पनि हो। हाम्रो पार्टीमा पनि केही नेताहरू अस्थिर हुनुहुन्छ, छिटो छिटो प्रगति भयो, छिटो छिटो आफ्नो पक्षमा मात्रै भयो भने ठिक, अलिकति तलमाथि हुने बित्तिकै अड्नै नसक्ने, बच्नै नसक्ने र त्यहाँ छटपटाउने खालका चाहिँ नेताहरू भएकै कारणले पनि यो भाग राजनीति भनेको स्थिरता हुनु पर्यो, धैर्यता हुनु पर्यो, निरन्तरता हुनु पर्यो, क्रियाशील हुनु पर्यो, यी कुराहरू आवश्यक छ। राजनीतिमा आज रोपेर भोलि उम्रिहाल्छ, अस्थारमा रोपेको धान कार्तिकमै काट्ने भन्ने कुरा ग्यारेन्टी छैन, यो राजनीति हो, यो राजनीतिमा धान फले जस्तो अम्बा फले जस्तो भयो।
0: तर 36-37 वर्ष भयो तपाईँको पार्टी स्थापना भएको,
1: मलाई
0: निरन्तर कहिले प्रतिपक्षमा कहिले सरकारमा छ, 46 परिवर्तन पछि खै गरिखाने छाड त आएन त, कहाँ अस्ति जन्मेको पार्टी कहाँ कहाँ मान्छे आएर भ्याइदिइसके, काङ्ग्रेस
1: अर्को पनि
0: खै पारा।
1: म तपाईँले उठाउनु भएको कुरा एकदम जायज छ, हाम्रो राष्ट्रिय प्रेरणा पार्टी कार्यकर्ताको लेभलबाट र तल्लो स्तरको चाहिँ जनताहरूको तर्फबाट बिग्रिएको पनि होइन, बिगारिएको पनि होइन।
0: कसले बिगारे?
1: नेताले
0: बिगारेकोले
1: बिगारेको, नेताहरू सही ठाउँमा रहनु पर्यो, व्यापक रूपमा चाहिँ संवाद गर्नु पर्यो, मिटिङहरू छलफलहरू गर्नु पर्यो, निचोड निकाल्नु पर्यो, मैले भनेको भन्दा हजुरले भनेको कुरा ठिक छ भने त्यो कुरा इम्प्लिमेन्ट गरेर लाने आँट हुनु पर्यो, मैले भनेकै मात्र ठिक हो, मैले भनेको भन्दा गलत, अर्कोले भनेको त हुँदै हुँदैन भन्ने खालको जुन स्वभाव छ त्यो गलत,
0: सुध्रिने छिन्न भिन्न
1: भइसक्यो,
0: वक्तव्य हेर्नु भएको छैन।
1: अहिले अब काङ्ग्रेस एमाले माओवादीलाई त जनताले एउटा ठाउँमा पुर्याए, कहाँ थिए हामीभन्दा कोही छैन भन्नेहरूलाई कहाँ पुर्याए, के गरे, त्यो दुई एक दिनमा के घटनाहरू घट्यो सबै कुरा हामी देखेका छौँ होइन। अब स्वतन्त्र पार्टीले पनि त्यही अहमता गर्नु हुँदैन भने मेरो त्यो सल्लाह अहिले पनि हो,
0: मेरो
1: यस्तो भयो भने यस्तो भयो
0: भने शमशेर तपाईँको पार्टीको महामन्त्री सायद संगठन विभागको प्रमुख पनि हुनुहुन्छ, उहाँ विगतमा सांसद पनि हो, चुनाव जितेको बाँकीबाट उहाँ क्यान्डिडेट हुनुभयो, अनि उहाँ तपाईँहरूको पार्टी छाडेर हिँड्नु, राष्ट्रिय प्रजातन्त्र पार्टी
1: म भन्नु
0: हजुरलाई भन्दा छाडेर
1: हिँड्नु,
0: प्रकाशन लोहनी पशुपति शमशेर विक्रम पाण्डे लगायतहरूले फेरि अलगै खालको, कमल थापा अलगै स्टेटमेन्ट पनि जारी गरेको देखियो, भले त्यसमा विक्रम पाण्डेले गरेनन् जस्तो लाग्छ, त यो यो फेरि के हो त, यो त पार्टी तपाईँहरूको त ठुलो तनावमा छ धेरै बोलिरहेको देखिँदैन, के हो यो गरिखान्छ र भने
1: प्रजातान्त्रिक पार्टीमा क्रिया प्रतिक्रिया उपयुक्त समयमा गर्नुपर्छ, अधिवेशनमा गर्ने हो, यो गलत भयो त्यसकारण मैले गरेको कुरा यो ठिक छ, मलाई चाहिँ म दिनुहोस् मलाई जिम्मेवारी दिनुहोस् भनेर भन्नुपर्ने ठाउँ त्यहाँ हो,
0: मतलब
1: अब पार्टीको महाधिवेशन आइरहेछ, अब जहाँसम्म अब तपाईँले उता जानुभयो कता जानुभयो भन्नु, म नामै पनि लिन्नुभयो, अब मेरो त सम्मानित नेता पनि हुनुहुन्थ्यो, हामीले मानिराखेको मान्छे हुनुहुन्थ्यो, छटपट छटपट गर्नुभयो, उहाँलाई हामीले चाहिँ के भने चुनाव उठ्नुहोस् भनेर पार्टीले उहाँलाई टिकट दिएको, टिकट अर्कोलाई आफूभन्दा जुनियर मान्छेलाई टिकट दिनुभयो, र भोट माग्न पनि जानु भएन, भोट हाल्न पनि जानु भएन, योभन्दा अपराध अर्को कसले गर्यो होला भन्ने हामीले जहाँबाट उहाँले अघिल्लो पटक चुनाव जित्नु भएको छ, म यो कारणले चुनाव उठिनँ, यो कारणले उहाँलाई चुनाव उठाएको, तपाईँहरूले भोट उसलाई हाल्नुहोस् भनेर भन्नु जानुपर्ने उहाँको कर्तव्य हो कि होइन, जानु भएन र भोट हाल्न पनि जानु भएन, अब के भन्ने हामीले, त्यसो भएर म चाहिँ ठिक अर्को बेठिक भनेर भन्ने,
0: अनि कमल थापा पशुपति शमशेर प्रकाशन लोहनीहरूको यो वक्तव्य के हो?
1: अब यो चाहिँ के भने उहाँहरूले यो पार्टीलाई के भने संयुक्त रूपमा अथवा चाहिँ डिभिजन गरेर सबैको नेतृत्व गरेर जाने भन्ने खालको एउटा चाहिँ भनाइ छ. एकल नेतृत्वमा होइन, सामूहिक नेतृत्वमा जानुपर्छ भन्ने एउटा एउटा यो पनि भनाइ छ. एउटा चाहिँ होइन, अब पार्टी चाहिँ सबैलाई सम्मान गर्दै एकल नेतृत्वमै पार्टी जानुपर्छ भन्ने पनि छ. यसको अलिअलि
0: एकल नेतृत्व छैन, सामूहिक छ के छ त
1: पार्टी? अलिअलि चाहिँ कस्तो छ भने
0: अहिलेसम्मको ट्रेन्ड के हो,
1: हाम्रा पार्टीका वरिष्ठ नेताहरूलाई सम्मान गरेर उहाँहरूको कुरा पनि बुझेर लिएर अहिलेसम्म अध्यक्षले त्यही गर्ने गर्नु भएको छ.
0: तर चित्त बुझाएको
1: अब मैले भनेकै जस्तो भएन भनेर भन्दाखेरि कहिलेकाहीँ चित्त दुखाउने, तर त्यो बाहिर मिडियामा जाने होइन, त्यो चाहिँ पार्टीको मिटिङमा राखेर कुरा गर्नुपर्छ भन्ने चाहिँ हाम्रो चाहिँ कुरा हो. हाम्रो तहको मेरो व्यक्तिगत कुरा चाहिँ बाहिर चाहिँ स्टेटमेन्ट दिने, मलाई मन लाग्यो एउटा कुरा प्रेसमा गएर बोल्ने, अर्कोलाई चाहिँ अर्को कुरा बोल्ने, त्यो होइन. पार्टीको मिटिङमा कार्य सम्पादन समिति छ, त्योभन्दा पछाडि केन्द्रीय समिति छ, त्योभन्दा पछाडि महाधिवेशन के भन्छ परिषद, केन्द्रीय परिषद छ, त्योभन्दा पछाडि महाधिवेशन हुन्छ, त्यहाँ लगेर आफ्नो कुरा राख्नुपर्छ र आफ्नो कुरालाई हाई पुऱ्याउनुपर्छ. त्यतातिर जानुपर्ने नेताहरू, तर के भने स्टेटमेन्ट दिइहाल्ने के गरिहाल्ने.
0: अहिलेसम्म हेर्दा राप्रपाप्रतिको त्यो आकर्षण बढोत्तरीमा होइन कि, मुर्जाउँदै मुर्जाउँदै टाक्सिने भन्छ नि, ख्याउचे हुँदै हुँदै हुँदै मुस्किलले यसो त्यहाँनिर साराले अहिले बल्ल बल्ल टिक्यो. यो हेर्दा त्यो गरी खाँदैन भन्ने अर्थ
1: लाग्छ.
0: अर्थशास्त्रको एउटा व्यक्तिले त्यत्रो राशि तपाईँहरूलाई लिज गरिदियो, ठुलो पार्टी बनाइदियो.
1: आधी बेला कसरी आउँछ आउँछ थाहा हुँदैन. अब 2048 सालमा पनि जनमोर्चा भन्ने एउटा पार्टी थियो, त्यसले 9 सिट जितेको थियो, जबकि राप्रपाले 3 सिट, राप्रपा चौलले 3 सिट, राप्रपा थापा भन्नेले 1 सिट जितेको थियो. त्यति बेला 48 सालको चुनाव हो. ती पार्टी कहाँ कहाँ गए, के भयो, हुँदा हुँदा अब भूमिगत भएर के भयो, जोडेर 62-63 आउनुभयो र धनीहरूले द्वितीय बहुमत बराबरको हाम्रो प्रचण्डजीको पार्टी पुष्पकमल दाहालको पार्टी पनि थियो. आज कहाँ आइपुग्यो भन्दाखेरि देखिहाल्नु भएको छ होइन, 15 सिटको पार्टी भएर बस्नुपर्ने अवस्था आएको छ. त्यसपछि समयले यसरी लाग्छ, तर राप्रपालाई निरन्तर रूपमा एउटा अवस्था बढिरहेको अवस्था छ. अहिले पनि यसलाई काहीँ न काहीँ झुन्ड्याएर रोकेर राख्नुपर्छ, भोलि आवश्यक छ कि क्या हो भन्ने कुराको महसुस गरे हो भन्ने हामी चाहिँ लिएका छौँ. यसलाई धेरै दुःखको रूपमा पनि ल्याएको छैनौँ, घट्यौँ, त्यो कुरा हामीले स्वीकार्नुपर्छ. जनताको कुरालाई हामीले प्रत्यक्ष रूपमा गर्न सकेनौँ होला, अथवा हामीले मौका पाएको बेलामा मौका देखाउ मौकामा हामीले जनताको प्रतिपूर्ण गर्न सकेनौँ कि भन्ने कुरामा चाहिँ निर्णय गर्नुपर्छ. त्यही भएर अहिले बागमती प्रदेश गण्डकी प्रदेशको कुरामा पनि के हो भने, हामीले सत्ता राजनीति खेल खेल्या होइन, तर अवस्था आउँदा र परिस्थिति बन्दा राप्रपाले स्वस्थ र सुशासन दिन सक्छ, स्वस्थ खालको चाहिँ नि प्रतिनिधित्व गर्न सक्छ भन्ने कुरा देखाउने कहाँ त भन्दाखेरि त पदमा पुगेपछि देखाउने हो नि त.
0: धेरै
1: धेरै धन्यवाद. यो हो टेलिभिजन र हाम्रो जीवराम भण्डारीजीलाई धेरै धेरै धन्यवाद दाजु.
0: थ्याङ्क यू. उहाँ हुनुहुन्थ्यो उद्धव थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा राप्रपा संसद दलका नेता, बागमती प्रदेशका संसद दलका नेता. म सहित मेरो सम्पूर्ण युनिटलाई कार्यक्रमबाट बिदा दिनुहोस्. नमस्कार.
2: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा.
3: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू:
4: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पायल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठा गुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा.
2: अन्य सेवाहरू:
5: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
6: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
7: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू.
8: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई दाङ. फोन नम्बर 0825-63-218.
9: मध्य पश्चिम चाङ च्याक. यति बेला बिहानको 10 बजेको छ.

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसुलमा तिरिसकेको मूल्य अभिवृद्धि कर रकम अग्रिम भुक्तानीको रूपमा कायम गरी अर्को महिना भदौको बिलमा समायोजन गर्ने भएको छ। प्राधिकरणले सार्वजनिक सूचना निकालेर ग्राहकले तिरिसकेको भ्याटलाई भदौको बिलमा समायोजन गर्ने जनाएको हो। यसअघि प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर साउन यता ग्राहकलाई पठाएको थियो। यसको चौतर्फी विरोध भएको थियो। साउन 1 गतेदेखि लाग्ने भ्याट किन असारमै जोडेको भन्दै प्राधिकरणको आलोचना पनि भएको थियो। त्यसपछि प्राधिकरणले यसबारे आन्तरिक राजस्व विभागसँग राय मागेको थियो। त्यसैलाई स्पष्ट पार्दै विभागले हिजो विज्ञप्ति निकालेको हो। आन्तरिक राजस्व विभागले बिजुली खपतमा लाग्ने मूल्य अभिवृद्धि कर 1 साउनबाट मात्र आकर्षित हुने राय दिएसँगै अन्यल हटेको छ। आर्थिक ऐन 2083ले मूल्य अभिवृद्धि कर ऐन 2053 संशोधन गरी सरकारले विद्युत सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई 5% तथा अन्य व्यक्तिका सम्बन्धमा 13% दरले मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको थियो। अब साउन अघिको विद्युत खपतको बिलमा भ्याट तिरेका ग्राहकले भदौमा पाउने बिलमा तिरेको रकम बराबरको छूट पाउने भएका छन्। बाँकेको सीमा क्षेत्रबाट हुने ब्रोइलर कुखुराको अवैध ओसार पसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन्। सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढ़ाएपछि ब्रोइलर कुखुराको अवैध ओसार पसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन्। यसैबीच सीमा क्षेत्रमा हुने अवैध ब्रोइलर कुखुराको तस्करीका कारण बन्द भएको अत्याधुनिक भेरी मिट सप एण्ड कोल्ड स्टोरले पुनः सञ्चालनको तयारी गरिरहेको छ। करिब 5 करोड़ भन्दा बढ़ी लगानीमा स्थापना गरेको सो मिट सप डल्फिन ग्रुपले 2079 सालमा नेपालगंजमा स्थापना गरेको थियो। पछिल्लो समय सीमावर्ती नाकाबाट अवैध रूपमा आयात हुने मासुजन्य पदार्थ नियन्त्रणका प्रयास प्रभावकारी बन्दै गएपछि उद्योगी र कृषकमा नयाँ आशा पलाएको व्यवसायीले बताएका छन्। सल्यानको पश्चिमी क्षेत्र लामो समयदेखि पर्याप्त वर्षा नहुँदा खडेरीको चपेटामा परेको छ। बर्खायामको मध्यतिर पुग्दा पनि पर्याप्त पानी नपरेकाले धान मकै कोदो लगायतको बर्खे बालीमा असर देखिन थालेको हो। विशेष गरी वनगाड कुपिण्डे नगरपालिकाका धेरै किसान यति बेला सिंचाईको अभावले चिन्तित छन्। वनगाड खोला, पाजगाँडा खोला तथा सुनौली खोलामा पानीको बहाव उल्लेख्य रूपमा घटेपछि ती स्रोतमा निर्भर सिंचाई प्रणाली प्रभावित भएको नगर पालिकाले बताएको छ। खेतमा पानी अभावकै कारण धान रोपाई हुन नसकेको तथा रोपिएको धानमा समेत आवश्यक सिंचाई गर्न समस्या भएको किसानले बताएका छन्। नगरपालिकाको कृषि शाखाका अनुसार पर्याप्त वर्षा नहुँदा पाको बारीमा लगाइएको धान मकै कोदो तथा अन्य बर्खे बाली मध्ये करिब 39% क्षेत्रफल प्रभावित भएको आकलन गरिएको छ। र नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेक सेवा बन्दको घोषणा गरेको छ। संघले चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि धरपकड़ र दमनको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्दको घोषणा गरेको। गएको साउन 9 गते नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोड़फोड़को घटनामा संघले दोषीलाई कार्यवाहीको माग गरेको छ। घटनामा डाक्टर प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य स्वास्थ्य कर्मीहरूमाथि आक्रमणमा संलग्नलाई समेत कार्यवाही गर्न संघले माग गरेको छ। पर्साका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीलाई पनि कार्यवाहीका लागि गरेको संघले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने जनाएको छ। अवस्थ बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
3: भर्ना खुल्यो।
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
4: हाम्रा विशेषताहरू:
3: उत्कृष्ट शैक्षिक वातावरण,
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
3: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
0: सम्पर्क फोन 081-536-086
3: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72373।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोटोको डाइजेस्टिभ र कुकी छ है नाइस।
2: अडगुरी सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
3: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
5: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
7: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
6: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
7: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
6: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
10: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
11: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।
5: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
12: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध। शल्यक्रियाहरू,
12: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
5: बालबालिकाको न्युरो सर्जरी,
12: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
5: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
12: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
5: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
13: होइन, के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
12: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आरोग्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
12: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
5: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
12: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
5: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दान।
13: साथी मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
14: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
13: डाक्टर दिने सेवाहरू ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
15: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
4: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड घोराही दाल, फोन नम्बर 0825-62-23, 98478-18-617 र 98478-35-643।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल
1: लामो अनुसंधान पछि आविष्कार भएको
0: रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जड़ीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-585-210 थप सम्पर्क का लागि हिमालय स्टोर बाल मंदिर अगाडि नीरज स्टोर सब्जी मंडी नजिक र परवेश श्रृंगार दूरसंचार देखि पश्चिम तर्फ

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू पाइल्स फिस्तुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बीपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: होइन माइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदैछ है बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
6: ल ल काका गइहाले म
7: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
7: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578 45226
8: डाक्टर आउने बारे सूचना
9: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा
8: डाक्टरद्वारा दिइने सेवाहरू
9: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
8: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
3: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
10: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार
11: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
10: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ
6: सम्पर्क फोन नम्बर 98479 5193 र 98128 89 028
10: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
10: सम्पर्क फोन नम्बर 0825625601, सम्पर्क मोबाइल नम्बर 98578935990, 98578131684 र 98578320170।
8: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
12: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
13: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
12: हुलासले बनाउँदैछ परिवार एक साथ।
14: मध्यपश्चिम ट्राङ्क चेक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। कुनै समय गाउँघरका हरेक आँगन र भित्तामा गोठ बनाएर बिहान साँझ शिविर आउने गौँथली छ र अहिले गाउँमै दुर्लभ बन्दै गएका छन्। परम्परागत माटोका घरको स्थान पक्के भवन लिन थालेपछि गोठ बनाउन उपयुक्त स्थान घट्दै गएको छ भने विषादीको बढ़दो परेको वातावरणीय प्रदूषण र खाद्य स्रोत अभावले पनि गौँथलीको अस्तित्व संकटमा परेको सरकारवालाहरूले बताउने गरेका छन्। तुलसीपुर 10 गोलौरीका स्थानीय चन्द्रजीत चौधरीका अनुसार केही अघिसम्म गाउँका अधिकांश घर माटोका भएकाले गौँथलीले घरका भित्ता छानामुनि र बैठक कोठाको कुना काप्चामा सहजै गोठ बनाउने गर्थे। तर अहिले आधुनिक पक्के घर निर्माण बढ़दै जाँदा उनीहरूका लागि सुरक्षित वासस्थान नै अभाव हुन थालेको छ। गौँथलीले माटो पराल सुक्खा घाँस चाना हाँगा कपास र प्वाँख प्रयोग गरेर मजबूत गोठ बनाउने गर्छन्। घरको भित्ता छानामुनिका प्वाल रूखाको खोस र मानिसको बसोबास नजिकको सुरक्षित स्थान यसको रोजाईमा पर्ने गर्दछ। डिभिजन वन कार्यालय दाङका वन व्यवस्थापन शाखाका वरिष्ठ फरेस्टर चिरञ्जीवी खनालले गौँथली संरक्षणका लागि परम्परागत वासस्थान जोगाउनु, कृषिमा विषादी प्रयोग घटाउनु र गाउँघरलाई चरा मैत्री बनाउन आवश्यक रहेको बताउनु भएको छ। चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै पनि अवस्थामा स्वास्थ्य सेवा अवरूद्ध हुन नदिन सबै अस्पताललाई आग्रह गरेको छ। मन्त्रालयले घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले आज जारी गर्नुभएको विज्ञप्तीमा पछिल्लो दिनमा चिकित्सक स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कार्यवाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढ़ाइरहेको मन्त्रालयले बताएको छ। नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले घाइते चिकित्सक डाक्टर प्रमोद रामलाई थप उपचारका लागि काठमाडौँ ल्याउने व्यवस्था मिलाउनुका साथै ट्रामा सेन्टर पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको थियो। नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसुलमा तिरिसकेको मूल्य विरूद्धी कर रकम अग्रिम भुक्तानीको रूपमा कायम गरी अर्को महिना भदौको बिलमा समायोजन गर्ने भएको छ। प्राधिकरणले सार्वजनिक सूचना निकालेर ग्राहकले तिरिसकेको भ्याटलाई भदौको बिलमा समायोजन गर्ने जनाएको हो। यसअघि प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर साउनेता ग्राहकलाई पठाएको थियो। यसको चौथर्पी विरोध भएको थियो। साउन 1 गतेदेखि लाग्ने भ्याट किन असारमै जोडेको भन्दै प्राधिकरणको आलोचना पनि भएको थियो। त्यसपछि प्राधिकरणले यसबारे आन्तरिक राजस्व विभागसँग राय मागेको थियो। त्यसैलाई स्पष्ट पार्दै विभागले हिजो विज्ञप्ति निकालेको हो। आन्तरिक राजस्व विभागले बिजुली खपतमा लाग्ने मूल्य अभिवृद्धि कर 1 साउनबाट मात्र आकर्षित हुने राय दिएसँगै अन्य हटेको छ। आर्थिक ऐन 2083 मूल्य अभिवृद्धि कर ऐन 2053 संशोधन गरी सरकारले विद्युत सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई 5% तथा अन्य व्यक्तिका सम्बन्धमा 13% दरले मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको थियो। र बाँकीको सीमा क्षेत्रबाट हुने ब्रोइलर कुखुराको अवैध सरपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन्। सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढ़ाएपछि ब्रोइलर कुखुराको अवैध सरपसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन्। यसबीच सीमा क्षेत्रमा हुने अवैध कुखुराको तस्करीका कारण बन्द भएको अत्याधुनिक भेरी मिट सप एण्ड कोल्ड स्टोरले पुनः सञ्चालनको तयारी गरिरहेको छ। करिब 5 करोड़ भन्दा बढ़ी लगानीमा स्थापना गरिएको सो मिट असप डल्फिन ग्रुपले 2079 सालमा नेपालगंजमा स्थापना गरेको थियो। अवस्त बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
2: सम्पर्क नम्बर 98478726873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: यो दाँत दुखेर
5: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
8: अस्ति भर्खर त औषधि गरेको 20 को 19 भएको होइन
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
5: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निकाल
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
9: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
10: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
4: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
6: सम्पर्क फोन नम्बर 082-5-63-0-27
4: 98-41-68-47-46
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
11: सीता के भयो तिमीलाई घुम्छौ बसेछौ
12: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेनौ अब त आश्रै मरिसक्यो
11: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
12: ए ठिकै छ म जानको धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
13: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
14: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
13: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सडक विभागको अगाडि एड्रेस बैङ्क भएको भवनमा सम्पर्क मोबाइल 98-478-43-572
15: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
16: हार्दिक आमन्त्रण दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन दानदाता समाजसेवी उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड़ दीप प्रज्वलन, दैनिक भव्य श्रृंगारिक महाआरती, रुद्राभिषेक, शिवलिंग जलाभिषेक, भजन कीर्तन, सत्यंग, धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी घोराई पाँच दाङ।
17: अध्यक्ष गणेश कुमार अधिकारी, सम्पर्क मोबाइल नम्बर 9858830404 र सचिव विष्णुराम आचार्य, सम्पर्क मोबाइल नम्बर 9858832391।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ, सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस् 082-5363-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गाटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5161-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: वायरनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चलान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जांच भइरहेको सहर्ष जानकारी गराउँदछौं। सम्बन्धित रोग का बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाट जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौं।
4: सुगर थायराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महीना को दोस्रो शुक्रवार बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौं।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौं।
1: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जांच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
7: होइन माइला,
8: लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: होइन के भयो दाई किन झुक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858734910
2: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाँड च्याक, यति बेला मध्याहको 12 बजेको छ।
2: नमस्कार, म सम्झना महर्षन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुक्खा पहिरोले नारायणगढ़ मोगलिन सड़क अवरूद्ध खुलाउने काम चल्दै, यात्रुलाई धैर्य गर्न सड़क डिभिजन कार्यालय भरतपुरको अनुरोध। स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह, दोषीलाई कारवाही गर्ने प्रतिबद्धता। सुनसरी देवानगंजको अवस्था सामान्य बन्दै, राजमार्गको कर्फ्यू हट्यो 5 ठाउँमा कायमै। फ्रान्सको डडेलो बोर्डो शहर नजिक सबै सम्भावित अवस्थाका लागि तयार रहेका मेयरको भनाई। र नामिबियासँगको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आशिफले 2000 रन पूरा गरे। नेपाल खबरमा अब पूरा खबर। नारायणगढ़ मोगलिन सड़क खण्डको मोगलिन नजिकै फेरि पहिरो खसेपछि सड़क आज बिहानदेखि अवरूद्ध छ। चितवनको इच्छा कामना गाउँपालिका 7 आज बिहान पाउने 9 बजे पहिरो खसेको हो। डिभिजन सड़क कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै गाड़ी बन्द छन्। बिहान 9 बजेदेखि पहिरो पछ्याउन थालिएको छ। पहिरो हटाउने काम भइरहेको र सड़क नखुल्दासम्म यात्रुलाई धैर्य गर्न कार्यालयले आग्रह गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपीट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ। आज चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकको सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नुभएको हो। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि धरपकड र दमन भएको भन्दै नेपाल चिकित्सक संघले विरोध स्वरूप आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ। गएको साउन 9 गते नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोड़फोड़ भएको घटनामा संघले संलग्नलाई कार्यवाहीको माग गरेको छ। संघले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने समेत जनाएको छ। सुनसरीको देवानगंज क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटना र त्यसपछि उत्पन्न अवस्थालाई ध्यानमा राखेर जिल्ला प्रशासनले हिजो केही ठाउँमा कर्फ्यू र निषेधाज्ञा लगाएको थियो। आज पछिल्लो अवस्थाको मूल्यांकनका आधारमा राजमार्ग क्षेत्रको कर्फ्यू हटाइएको सुनसरी प्रशासनले जनाएको छ। देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकाको सबै ठाउँमा आज बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म 5 जना भन्दा धेरै व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरी निषेधाज्ञा यथावत छ। यस्तै अनिश्चितकालीन कर्फ्यू हरिनगरा बजार क्षेत्र, बुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगंज बजार क्षेत्रमा कायमै रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको पछिल्लो विज्ञप्तिमा उल्लेख छ। प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद कार्यालय अरियालका अनुसार आज बिहानदेखि शान्ति सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। परिस्थितिको मूल्यांकन गरेर थप निर्णय गरिने पनि वहाँको भनाई छ। हरिनगरा, देवानगंज, कप्तानगंज, इनरुवा तथा आसपासका संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रशासनले अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न तथा निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको छ। शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले सबै पक्षलाई संयमित र जिम्मेवार बन्न समेत आग्रह गरेको छ। देवानगंज गाउँपालिकाको कप्तानगंजमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। आज काठमाडौँ उपत्यका सहित 21 जिल्लाका ससाना नदीमा बाढ़ीको जोखिम रहेको छ। आज काठमाडौँ उपत्यका सहित ताप्लेजुङ, सङ्कुवासभा, सोलुखुम्बु, दोलखा, खोटाङ, ओखलडुङ्गा, रामिछाप, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, पलाञ्चोक, बर्दिया, दार्चुला, बजाङ, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। साथै आज देशको हिमाली र पहाड़ी भागमा बदली भई लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। साथै आज राति बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा झापामा विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव भेटियो, श्रीमान सम्पर्कविहीन, आज सुनको भाव तोलामा 4,300 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रवेश परीक्षा साउन्ड 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुक्खा पहिरोले नारायणगढ़ मोगलिन सड़क अवरूद्ध, यात्रुलाई धैर्य गर्न सड़क डिभिजन कार्यालय भरतपुरको अनुरोध, स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। झापाको मेचीनगर नगरपालिका छ काकड़ भिट्टामा रहेको अरूणोदय इंग्लिश बोर्डिङ स्कूलको आवासीय भवनमा एक शिक्षिकाको शव भेटिएको छ। सर्लाई लालबन्दी दुईकी 29 वर्षीय कविता कुमारी ढुंगानाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ढुंगाना श्रीमान 30 वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आउनुभएको थियो। गुप्ता पर्साको वीरगंज 16 निवासी हुनुहुन्छ। दुवैजनाले गएको वैशाखदेखि विद्यालयमा अध्यापन गर्दै आउनुभएको थियो। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रंजन अवालले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुहुन्छ। स्थानीय बासिन्दाले गुप्तालाई आइतबार बेलुका दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको बताएका छन्। त्यस यता उहाँ सम्पर्कमा नरहेको र खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अवाले बताउनुहुन्छ। दैलेखको नारायण नगरपालिका 11 विन्द वासिनीकी 30 वर्षीय विष्णु कुमारी शाहीको ढुंगाले लागेर ज्यान गएको छ। नौमूले गाउँपालिका टोली माइती घरमा खेतको काम सकेर हिजो बेलुका घर फर्कदै गर्दा भूते खोला नजिक पहिरोले बगाएको ढुंगा खसेर शाही घाइते भएको र उपचारका लागि दैलेख अस्पताल पुर्याउने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिनुभयो। शाही कृष्ण प्रावि रायलीमा शिक्षिका हुनुहुन्थ्यो। हिजो बढ़ेको सुन चाँदीको भाव आज घटेको छ। सुनको भाव आज 4,300 रूपियाँले घटेर तोलाको 2,84,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलाको 2,88,500 रूपियाँ थियो। यस्तै आज चाँदी पनि 135 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,310 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,445 रूपियाँ थियो। अब विदेशको खबर। फ्रान्सका विभिन्न ठाउँमा फैलिएको डढेलो मध्येको एक दक्षिण पश्चिमी शहर बोर्डो नजिक पुगेको छ। बोर्डो शहरबाट केवल 15 किलोमिटर जतिको दूरीमा डढेलो आइपुगेपछि बोर्डोका मेयरले आफूहरू सबै सम्भावित अवस्थाका लागि तयार रहेको बताउनु भएको छ। थप ठाउँहरू खाली गराउने आदेश जारी भएमा ठूलो संख्यामा मानिसलाई आश्रय दिन सक्ने गरी तयारी गरिएको मेयर थोमा काजनबले बताएको बीबीसीले जनाएको छ। जिरोन्ड क्षेत्रको डढेलो प्रभावित क्षेत्रको भ्रमण गर्नुभएका फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले देशको पूर्ण रूपमा अभूतपूर्व डढेलोको सामना गरिरहेको बताउनु भएको छ। उहाँले यसलाई दोस्रो विश्वयुद्ध ताकाकै कठिन डढेलोको अवस्था भन्नुभएको छ। अहिलेसम्म फ्रान्समा 2,20,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै स्पेनमा मड्रिडको पश्चिमी क्षेत्रमा नियन्त्रण बाहिर गएको डढेलोका कारण 1,00,000 भन्दा धेरै मानिस विस्थापित भएका छन्। तीव्र उष्ण लहरले डढेलो नियन्त्रणको प्रयासलाई अझ कठिन बनाउने ठानिएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेदरल्याण्डसमा गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको छ। नेपालको यो लगातार तेस्रो हार हो। तर टोली पराजित भए पनि नेपालका दुई खेलाड़ीले व्यक्तिगत उपलब्धि हासिल गरेका छन्। ओपनर आसिफ शेख एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट 2,000 रन पूरा गर्ने दोस्रो खेलाड़ी बनेका छन्। उनले यो खेलमा 45 रन बनाएसँगै 2,000 रन पूरा गरे। यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले 2,000 रन पूरा गरिसकेका छन्। आसिफले अहिलेसम्म 73 एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा 1 शतक र 15 अर्धशतक सहित 2,000 रन पूरा गरेका छन्। त्यस्तै तीव्र गतिका बलर करण केसी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 100 विकेट लिने नेपालका दोस्रो नेपाली खेलाड़ी बनेका छन्। करणले नामिबियासँगको खेलमा 29 रन खर्चेर 5 विकेट लिँदै 100 विकेट पूरा गरेका हुन्। उनको विकेट संख्या 103 पुगेको छ। नेपालबाट सर्वाधिक विकेट लिने खेलाड़ी बने स्पिनर सन्दीप लामिछाने हुन्। उनको 154 विकेट रहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुक्खा पहिरोले नारायणगढ़ मोगलिन सड़क अवरूद्ध खुलाउने काम चल्दै, यात्रुलाई धैर्य गर्न सड़क डिभिजन कार्यालय भरतपुरको अनुरोध। स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह, दोषीलाई कार्यवाही गर्ने प्रतिबद्धता। सुनसरी देवानगंजको अवस्था सामान्य बन्दै, राजमार्गको कर्फ्यू हट्यो, 5 ठाउँमा कायमै। फ्रान्सको डडेलो बोर्डो शहर नजिक सबै सम्भावित अवस्थाका लागि तयार रहेका मेयरको भनाई। र नामिबियासँगको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आसिफले 2000 रन पूरा गरे। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौ। नमस्कार।
2: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
4: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजा तथा उपचार सेवा,
5: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार,
6: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार,
5: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा,
6: विशेषज्ञ सेवाहरू,
5: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
7: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
6: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
7: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
6: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
7: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
6: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
8: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच। फोन नम्बर 082-5562-18।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
10: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
6: इन्डोस्कोपी सेवा
10: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 082-5607-734 र 082-5607-138।
15: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
16: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
17: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: डाक्टरद्वारा दिइने सेवाहरू
17: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
16: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
17: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
18: खारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
17: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
19: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
20: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
23: अब हाम्रै दाङको घुराई हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
22: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
24: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-585-509 र मोबाइल 98-453-0653।
25: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
26: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युई द्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए, बीसीए, बीई कम्प्युटर, बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
25: सम्पर्क फोन नम्बर 082-585-601, सम्पर्क मोबाइल नम्बर 98-578-35-990, 98-578-31-684 र 98-578-30-270।
26: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
27: डाक्टर आउने बारे सूचना।
18: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
27: डाक्टरद्वारा दिइने सेवाहरू
18: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
27: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
28: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
25: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार।
17: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
25: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-128-89-028।
29: नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम प्रिफिन टाइममा तपाईँ सम्पूर्णलाई। अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-585-854 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेस इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478273।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: 3 बजेसम्म हामीलाई साथ दिनुभयो। तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत भरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड, घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 08562567707।
4: हेलो पिङ्की,
5: बोल दिन।
4: एलईडी टिभी किन्न नजाने?
5: जान्न।
4: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: सत्य भन्दिनौ?
5: आई लभ यु पिङ्कुली भनेको
4: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जाल इलेक्ट्रोनिक, घोराई दान।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जाल इलेक्ट्रोनिक, घोराई दान।
4: फोन नम्बर
5: 082562452,
4: 082562452। पुनश्च अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
10: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराही दाङमा।
11: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
11: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
10: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
11: सम्पर्क मोबाइल नम्बर 98578 44722, 98578 35060। सम्पर्क सिभिल फर्मा घोराही 15 सड़क विभाग रोड दाङ।
12: भर्ना सम्बन्धी सूचना:
13: गोर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराही दाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
12: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
14: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 6 25 26 286।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। गुल्मीको इस्मा गाउँपालिका स्थित कुखुरी खोलामा निर्माणाधीन पक्की पुल निर्माणको ठेक्का सम्झौता भएको करिब छ वर्ष बित्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन। एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित शुरू गरिएको आयोजनाको हालसम्म करिब 60% मात्र भौतिक प्रगति भएको छ। सड़क पूर्वाधार विकास कार्यालय तमघास र आत्रेय भूषाल बस्ने जेबी काठमाण्डौ बीच 2077 माघ 21 गते पुल निर्माणका लागि सम्झौता भएको थियो। सम्झौता अनुसार 2078 माघ 17 गते भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण काम तोकिएको समयमै पूरा हुन नसकेको हो। त्यसैता पटक पटक म्याद थपिए पनि आयोजना अझै अधुरै रहेको छ। कार्यालयका सब इन्जिनियर सन्तोष ढकालका अनुसार पुल निर्माणको म्याद हालसम्म 3 पटक थप गरिएको छ। पछिल्लो पटक 2081 असोज 30 गतेसम्म काम सक्ने गरी समय अवधि तोकिएको भए पनि त्यो अवधिमा समेत निर्माण सम्पन्न हुन सकेन। अहिले सार्वजनिक खरिद ऐनमा भएको संशोधन अनुसार अन्तिम पटकका लागि म्याद थप गर्ने प्रक्रिया अघि बढ़ाइएको उहाँले जानकारी दिनुभयो। 25 मिटर लम्बाई र फुटपाथ सहित 11 मिटर चौडाईको पुल निर्माणका लागि भ्याट बाहेक 2,43,37,706 रूपियाँ लागत निर्धारण गरिएको छ। बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालनमा आएको छ। अस्पतालका निर्देशक डाक्टर निरज भट्टराईका अनुसार लायन्स क्लब नेपालगंज खजुराको सहकारीमा अस्पताल परिसरमा 15 कोठी अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालनमा ल्याइएको हो। निर्देशक भट्टराईले कुरुवा घर सञ्चालनमा आएपछि लामो समयसम्म चल्ने क्यान्सर उपचारका क्रममा बिरामीका आफन्त तथा कुरुवाले बस्न र खानाका लागि भोग्दै आएको समस्या कम हुने अपेक्षा गरेको बताउनुभयो। उहाँले कुरुवाहरूले न्यूनतम शुल्कमा सुरक्षित र सुविधा सम्पन्न कोठा प्रयोग गर्न सक्ने जानकारी दिनुभयो। कोठामा टेलिभिजन, आधुनिक अट्याच बाथरूम तथा 24 घण्टा निशुल्क उच्च गतिको इन्टरनेट सेवाको सुविधा रहेको उहाँले बताउनु भएको छ। कुरुवा घरलाई व्यवस्थित बनाउन अस्पतालले व्यवस्थापन समिति समेत गठन गरेको जनाएको छ। डाक्टर सुभाष मेहताको संयोजकत्वमा 4 सदस्यीय बिरामी कुरुवा घर व्यवस्थापन समिति गठन गरिएको निर्देशक भट्टराईले बताउनु भएको छ। समितिका सदस्यमा पूजा उपाध्याय, राजेश रिजाल र भुवन खनाल रहनु भएको छ। पश्चिम नेपालका विभिन्न दुर्गम जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत ठूलो संख्यामा क्यान्सरका बिरामी उपचारका लागि खजुरा स्थित क्यान्सर अस्पताल आउने गरेका छन्। नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा स्वास्थ्य कर्मीले भरतपुर अस्पतालको बहिरंग सेवा बन्द गर्दा 11,000 भन्दा बढ़ी बिरामी सेवाबाट प्रभावित भएका छन्। शनिबार वीरगंज महानगरपालिका 25 का रामकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो। निजको मृत्यु चिकित्सकको लापरवाहीका कारण भएको आरोप परिवारका सदस्य तथा आफन्तले लगाउँदै आएका छन्। लापरवाहीको गम्भीर आरोप खेप्दै आएका नारायणी अस्पताल वीरगंजमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण हुँदा उहाँ अहिले गम्भीर घाइते हुनुभएको छ। उहाँ विरूद्धमा भरतपुर अस्पतालको उपचार सेवा बन्द गरिएको छ। भरतपुर अस्पतालमा सोमबार 3,500 बहिरंग सेवा लिएका थिए। क्यान्सर अस्पतालमा 1,202 मेडिकल कलेजमा 2,000 भन्दा बढ़ी र निजी साना अस्पतालमा 4,000 भन्दा बढ़ी बहिरंग सेवामा बिरामी दैनिक आउने गर्दछन्। मधुमेह र उच्च रक्तचापको औषधि सकिएर भरतपुर अस्पताल आउनुभएकी मायादेवी लम्सालले उपचार नै रोकेर आन्दोलन गर्दा आफू मर्कामा परेको बताउनु भएको छ। भरतपुर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनका 2 मेडिकल कलेज र 23 वटा साना अस्पतालका बहिरंग सेवा बन्द हुँदा बिरामी प्रभावित भएका छन्। र चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणका घटनापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै पनि अवस्थामा स्वास्थ्य सेवा अवरूद्ध हुन नदिन सबै अस्पताललाई आग्रह गरेको छ।
मन्त्रालयले घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थामाथि भएको कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कार्यवाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढ़ाइरहेको मन्त्रालयले जनाएको छ। नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले घाइते चिकित्सक डाक्टर प्रमोद रामलाई थप उपचारका लागि काठमाण्डु ल्याउने व्यवस्था मिलाउनका साथै ट्रामा सेन्टर पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो। हवस्त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल। मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटोतिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 78 27 977
8: र 98 5 78 30 6 8 9।
9: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
10: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98 4 91 93 944, 98 4 91 93 944।
12: भर्ना खुल्यो।
13: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
12: हाम्रा विशेषताहरू।
13: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
12: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
13: शान्त तथा पारिवारिक वातावरण भएको,
12: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
13: तिहार सुशासन राम्रो व्यवस्था भएको,
12: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
13: घरको जस्तै माया पाउने,
14: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
15: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
14: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-35-183।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
3: हाम्रा विशेषताहरू
2: उत्कृष्ट शैक्षिक वातावरण
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
2: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एंड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल डाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सर्रा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: मैले मेरो भुट्टु गुट्टु र हजुरलाई सुम्पिएको छु। मेरी छोरी दुःख डपा
6: थिएटर सिनेमा घोराई 10 चौडी कुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
7: आमा म पढ्छु नि।
8: के रे बाउलाई सिक्यौ? तँलाई पढाउनलाई बेगर ल्याऊ पैचक।
9: तिमीले पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
7: बनाना। I love you.
8: ए गौथली
10: बिहे गरेपछि
11: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।

0: दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। वीरगंज स्थित नारायणी अस्पताल का चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। अस्पताल का प्रवक्ता तथा सूचना अधिकारी डाक्टर उदय नारायण सिंह का अनुसार अस्पताल में कार्यरत 68 चिकित्सक ने मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चित्तर रंजन शाह समक्ष सामूहिक राजीनामा बुझाएका हुन्। गत साउन 8 गते नारायणी अस्पताल में कार्यरत डाक्टर प्रमोद राममाथि कुटपीट हुनुका साथै अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण र अस्पतालमा तोडफोड़ भएको थियो। घाइते डाक्टर रामको हाल राष्ट्रीय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ। उक्त घटनापछि चिकित्सकले आकस्मिक बाहेकका सेवा बन्द गरी आन्दोलन गर्दै आएका थिए। डाक्टर सिंहका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू वार्ताका लागि सकारात्मक भएका थिए। चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरी कानूनी कार्यवाही गरिने आश्वासनपछि अस्पतालका चिकित्सकहरू जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताका लागि पुगेका थिए, तर वार्ताका क्रममा वातावरण तनावपूर्ण बनेको उहाँले बताउनुभयो। उहाँका अनुसार नेपाल चिकित्सक संघका एक प्रतिनिधिले दोषीमाथि कार्यवाही नभए प्रशासनिक नेतृत्वको समेत राजीनामा माग्न सकिने धारणा राखेपछि प्रमुख जिल्ला अधिकारी आक्रोशित हुनुभएको थियो। उहाँका अनुसार प्रशासनको उक्त व्यवहारपछि सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन्। स्वास्थ्यकर्मीमाथि बढ़दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोडफोडका घटनालाई नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन 2066 दबाव 5 बमोजिम गठन भइसकेको उक्त समितिलाई पुनः नियमित रूपमा सञ्चालन गरी स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी समस्या समाधानका लागि प्रभावकारी रूपमा परिचालन गर्ने प्रक्रिया अघि बढ़ाइएको मन्त्रालयले जनाएको छ। पछिल्लो समय स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा हुने तोडफोडका घटना बढ़दै गएपछि समितिलाई पुनः सक्रिय बनाउने निर्णय गरिएको हो। ऐन अनुसार समितिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी योजना तथा कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने गृह मन्त्रालय लगायत सम्बन्धित निकायबीच समन्वय गर्ने सुरक्षा नीतिका विषयमा नेपाल सरकारलाई सुझाव दिने सुरक्षामा प्रतिकूल असर पार्ने घटनाको जाँचबुझ गर्ने वा गराउने तथा अनुसन्धानमा सहयोग गर्ने अधिकार पाइएको छ। अदालतको फैसला बमोजिम क्षतिपूर्ति सम्बन्धी व्यवस्था कार्यान्वयन गराउने जिम्मेवारी पनि समितिकै हुनेछ। ऐन अनुसार समितिको अध्यक्ष मन्त्रालयको सचिवले तोकेको मन्त्रालयको 12 तहको कर्मचारी र उपाध्यक्ष सम्बन्धित महाशाखा प्रमुख रहने व्यवस्था रहेको छ। लघुवित्त तथा वित्तीय संस्थाबाट पीड़ित एक समूहले आफ्नो माग कार्यान्वयनको दबाव दिन काठमाडौँको माइती घर मण्डलामा सामूहिक आमरण अनशन शुरू गरेको घोषणा गरेको छ। यसअघि लघुवित्त पीड़ितको एक समूहले सरकारसँग वार्ता गरेर आन्दोलन स्थगित गरेको थियो, तर आजदेखि अर्को समूहले लघुवित्त पीड़ितले न्याय नपाएको भन्दै आमरण अनशन शुरू गरेको हो। संघर्ष समितिका अनुसार लामो समयदेखि ग्रामीण तथा शहरी क्षेत्रका विपन्न किसान र मजदूरहरू सरको ब्याज, चक्रवृद्धि, कम्पाउण्ड ब्याज, धितो लिलामी तथा गैर कानूनी असुलीको मारमा पर्दै आएका छन्। सरकारसँग भएका समिति समेत कार्यान्वयन नभएकाले बाध्य भएर आमरण अनसनमा बस्नु परेको समितिको भनाइरहेको छ। र सभामुख डोलप्रसाद अर्यले आगामी साउन 14 गतेका लागि आह्वान गरिएको प्रतिनिधि सभा बैठकको कार्यसूची र सदनको सञ्चालनका विषयमा राजनैतिक दलका प्रमुख सचेतक तथा सचेतहरूसँग छलफल गरिरहनु भएको छ। सिंहदरबार स्थित सभामुखको सचिवालयमा आज आयोजित बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूका सहभागिता रहेको छ। बैठकमा मुख्य गरी साउन 14 गतेका लागि तय भएको संसद बैठकमा प्रस्तुत गरिने विषयवस्तु, सम्भावित कार्यसूची र सदनलाई कसरी मर्यादित एवं नतिजामुखी बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएको छ। सरकारको सिफारिशमा आगामी साउन 14 गते प्रतिनिधि सभाको बैठक बस्ने तयारी भइरहँदा सभामुख आर्यले सदनको बिजनेस र कार्य व्यवस्थाका सम्बन्धमा दलहरूबीच सहमति जुटाउन यो पहल थाल्नु भएको हो। बैठकमा विचाराधीन रहेको विधेयकलाई अगाडि बढ़ाउने, शून्य तथा विशेष समस्या उठ्ने जनसरकारका मुद्दाहरू संसदीय प्रक्रियालाई चुस्त बनाउने विषयमा सभामुखले दलहरूको राय माग्न लाग्नु भएको हो। र गुल्मीको इस्मा गाउँपालिका स्थित कुखुरी खोलामा निर्माणाधीन पक्की पुल निर्माणको ठेक्का सम्झौता भएको करिब 6 वर्ष बित्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन। 1 वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित शुरू गरिएको आयोजनाको हालसम्म करिब 60% मात्र भौतिक प्रगति भएको छ। सड़क पूर्वाधार विकास कार्यालय तम्गास र आत्रेय भूषाल बस्ने देवी काठमाडौँबीच 2077 माघ 21 गते पुल निर्माणका लागि सम्झौता भएको थियो। सम्झौता अनुसार 2078 माघ 17 गते भित्र निर्माण सम्पन्न गरिसक्नु भए पनि निर्माण व्यवसायीको ढिला सुस्तीका कारण काम तोकिएको समयमै पूरा हुन नसकेको हो। त्यसै त पटक पटक म्याद थपिए पनि आयोजना अझै अधुरै छ। कार्यालयका सब इन्जिनियर सन्तोष ढकालका अनुसार पुल निर्माणको म्याद हालसम्म 3 पटक थप गरिएको छ। पछिल्लो पटक 2081 असोज 30 गतेसम्म काम सक्ने गरी समय अवधि तोकिएको भए पनि त्यो अवधिसम्म निर्माण सम्पन्न हुन सकेको छैन। अहिले सार्वजनिक खरिद ऐनमा भएको संशोधन अनुसार अन्तिम पटकका लागि म्याद थप गर्ने प्रक्रिया अघि बढ़ाइएको उहाँले जानकारी दिनुभयो। 25 मिटर लम्बाई र फुटपाथ सहित 11 मिटर चौडाईको पुल निर्माणका लागि भ्याट बाहेक 2,43,37,706 रूपियाँ लागत निर्धारण गरिएको छ। हवस्त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा हिम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, जीबी रोड, खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: now it like pro rasita pa from true and for such yes ma hamro patro
1: nepal ma sarvadhik download garieko hamro patro app tapai ka lagi sadai sajilo sabai sajilo tapai pani download garnu ho kinaki yesma sabai cha
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
3: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
4: शुद्ध महका लागि कहाँ जाने त?
5: ल घोराही सोह्र सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
4: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
7: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440।
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
8: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-0653-23।
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
10: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा।
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
11: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
10: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
9: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 9847810030 र 9829-54555।
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
14: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
15: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
14: डाक्टर दिने सेवाहरू ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाटाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्या का लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
9: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
5: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क सल्फर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 0 82 62 06 98 78 18 617 र 98 78 35 643।
16: होइन के भयो दाई, किन झुक्रे आएर बस्नु भएको?
17: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
16: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
17: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
16: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
17: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34 910।
16: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
18: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.3।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: साथै भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौं।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली को राईदान बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिर्जा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायानेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईहरुकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
8: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू
8: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
7: बालबालिकाको न्युरो सर्जरी
8: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
7: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
7: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: खुशीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
12: उपचार हुने रोगहरू
11: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
12: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
11: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
12: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
11: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
12: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
11: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
13: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
14: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
15: के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
14: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
15: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
11: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाँग च्याक, यति बेला दिउँसोको 3 बजेको छ।
2: सीधा कुरा, प्रश्न विचार,
3: उज्यालो रेडियो नेटवर्क, अहिले दिउँसोको 3 बज्यो।
4: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
4: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। डाक्टरको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित, स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह। सुनसरी घटनालाई लिएर पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन जारी। पहिरोका कारण अवरूद्ध नारायणगढ मुगलिन सड़क खोल्यो। मध्य नेपालदेखि पश्चिमतर्फ मनसून सक्रिय। पछिल्लो समय मानव तस्करीको स्वरूप परिवर्तन हुँदै भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरूपयोग बढ़दो। अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनले ट्यालको मुद्दा टुंग्याउन 5.5 अर्ब डलर तिर्ने प्रस्ताव। झण्डै 69,000 मुद्दा टुंगिने दावी। र टेस्ट क्रिकेटमा वेस्ट इण्डिजका अलराउण्डर ग्रिप्सको कृतिमानी बलिङ, लगातार 5 मेडन ओभरमा विकेट लिए। नेपाल खबरमा अब पूरा खबर। स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका अन्य सेवाहरू प्रभावित भएका छन्। नेपाल चिकित्सक संघले दोषीमाथि कानूनी कार्यवाहीको माग गर्दै बहिरंग ओपीडी लगायतका नियमित सेवा बन्द गरेपछि हजारौं बिरामी उपचार सेवाबाट वञ्चित भएका छन्। देशका विभिन्न अस्पतालमा ओपीडी सेवा बन्द हुँदा उपचारका लागि पुगेका बिरामीहरू मर्कामा परेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न अस्पताल सहित देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा नियमित उपचार सेवा प्रभावित भएको छ। चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कड़ा कार्यवाही नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। गएको शनिबार वीरगंजको नारायणी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो। आक्रमणबाट डाक्टर रामको टाउकोमा गम्भीर चोट लागेको र उहाँको अहिले राष्ट्रिय ट्रामा सेन्टरमा उपचार भइरहेको संघले जनाएको छ। घटनापछि दोषीलाई पक्राउ गरी कानून अनुसार कार्यवाही गर्न माग गर्दै डाक्टरहरू आन्दोलनमा उत्रिएका हुन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आज चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकको सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नुभएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा गएको आइतबार भएको घटनापछि सुनसरी मोरङ क्षेत्रको सुरक्षा अवस्था झनै तनावपूर्ण बनेको छ। घटनाको विरोधमा उत्रेका प्रदर्शनकारीहरूले आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गर्दै सड़क अवरूद्ध गरेका छन्। अवस्था थप तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले इटरीबाट पश्चिमतर्फ जाने गाड़ी सञ्चालनमा रोक लगाएको छ। यता नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत मुगलिन नजिकै इच्छा कामना गाउँपालिका 5 खहरे खोलामा सुक्खा पहिरो खसेपछि अवरूद्ध भएको सड़क सञ्चालनमा आएको छ। आज बिहान झण्डै 8:30 बजे ढुंगा सहितको सुक्खा पहिरो सड़कमा खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको थियो। पहिरो हटाउने कार्य सम्पन्न भएपछि सड़क दिउँसो 1:15 बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिनुभयो। सड़क खुलेसँगै पहिरोका कारण दुवैतर्फ रोकिएका गाड़ी गन्तव्यतर्फ अघि बढ़ेका छन्। यात्रु तथा चालकलाई भने वर्षायाममा पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। देशका विभिन्न भागमा मनसूनी गतिविधि सक्रिय रहँदा पश्चिमदेखि मध्य नेपालका धेरै जिल्लामा वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको 2 घण्टामा सबैभन्दा बढ़ी वर्षा परासीको बर्दगाड क्षेत्रमा मापन गरिएको छ। त्यहाँ 19 मिलिमिटर वर्षा भएको छ। त्यसैगरी अहिले बाँके, दाङ, गुल्मी, अरखाँची, पाल्पा, रूपन्देही, नवलपरासी, नवलपुर, सिन्धुपाल्चोक, काठमाडौँ र सिन्धुली लगायतका जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना पनि रहेको छ। मनसूनी प्रणाली अहिले पनि नेपालभर सक्रिय रहेकाले आउँदा केही दिनसम्म क्षेत्रसहित आसपासका जिल्लाहरूमा वर्षा जारी रहने महाशाखाले जनाएको छ। मानव बेचबिखनको स्वरूप पछिल्लो समय परिवर्तन हुँदै गएको तथ्याङ्क सार्वजनिक भएको छ। भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिको दुरूपयोग गर्दै मानव नै तस्करीको प्रमुख माध्यम बन्दै गएको छ। विश्व मानव बेचबिखन विरूद्धको दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी नकुल पोखरेलले प्रस्तुत गरेको कार्यपत्रमा आन्तरिक तथा अन्तर्राष्ट्रिय मानव बेचबिखनका नयाँ प्रवृत्ति र चुनौतीहरूबारे जानकारी गराइएको छ। कार्यपत्र अनुसार नेपालभित्र मनोरञ्जन क्षेत्र मा हुने यौन तथा श्रम शोषण प्रमुख समस्याका रूपमा देखिएका छन्। गएको आर्थिक वर्ष 82-83 ब्यूरोमा दर्ता भएका 20 आन्तरिक बेचबिखनका मुद्दामा 21 पीड़ित रहेकामा 19 बालबालिका रहेका थिए। पीड़ित मध्ये विशेष गरी 18 वर्ष मुनिका किशोरी र दलित समुदायका व्यक्तिको संख्या उल्लेख रहेको ब्यूरोले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा पनि मानव बेचबिखनको स्वरूप परिवर्तन भएको देखिएको छ। भारतमा पिरामिड शैलीको नेटवर्किङ ठगी, किशोरीहरूको अण्डा निकाल्ने कार्य तथा चीनमा विवाहको प्रलोभन देखाएर हुने ओसार पसार सक्रिय रहेको कार्यपत्रमा उल्लेख छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा साउन्ड 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। यस वर्ष हिजो साउन 11 गतेसम्म देशभर कुल 85.72% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागको तथ्याङ्क अनुसार रोपाई हुने 13,70,692.13 हेक्टर क्षेत्रफल मध्ये 11,74,392.45 हेक्टरमा धान रोपाई भएको छ। प्रदेशगत रूपमा मधेस प्रदेशमा सबैभन्दा बढ़ी 77.88% रोपाई भएको छ। कोशी प्रदेशमा 86 प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 98% रोपाई सम्पन्न भएको छ। बागमती प्रदेशमा 87.09%, कर्णाली प्रदेशमा 88.22%, गण्डकी प्रदेशमा 80.72% रोपाई सम्पन्न भएको छ। त्यसै गरी मधेस प्रदेशमा 77.88% रोपाई भएको छ। कोशी प्रदेशमा 86.97% रोपाई भएको कृषि विभागले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 3 जनाको ज्यान गएको र विपदजन्य 42 घटना भएको जानकारी दिएको छ। प्राधिकरणका अनुसार पहिरोमा परि 3 जनाको ज्यान गएको छ। यस अवधिमा सर्पदंशका 12, पहिरोका 12, अग्लाईका 7, ठूलो वर्षाका 6, जनावर आक्रमणका 3, बाढ़ीका 1 र भूकम्पको 1 घटना भएका छन्। ती घटनाबाट 34 जिल्ला प्रभावित भएका प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सर्पदंशबाट 12, पहिरोबाट 4, आगलागीबाट 2, ठूलो वर्षाबाट 1 र जनावरको आक्रमणबाट 2 गरी 21 जना घाइते भएका छन्। विपदका घटनाबाट अनुमानित 1,22,45,000 बराबरको क्षति भएको छ। त्यसै गरी देशभर 9 सड़क खण्ड अवरूद्ध छन् भने 22 चौपायातर्फ क्षति भएको प्राधिकरणले जनाएको छ। अब विदेशको खबर। अमेरिकी बहुराष्ट्रिय स्वास्थ्य सेवा कम्पनी जोनसन एण्ड जोनसनले ट्यालकम बेबी पाउडरका कारण डिम्बाशय क्यान्सर भएको भन्दै दायर गरेका हजारौं मुद्दा टुंग्याउन 5.5 अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ। यो भनेको नेपाली मुद्रामा 8,45,000,000,000 रूपियाँ हुन्छ। कम्पनीका अनुसार यो सम्झौताले अमेरिकाभरिका संघीय र राज्य अदालतमा रहेका झण्डै 69,000 ट्यालकम सम्बन्धी मुद्दा समेट्नेछ, जुन बाँकी रहेका यस्ता मुद्दाको 69.75% हो। तर यो सम्झौता अन्तिम रूपमा लागू हुनका लागि मुद्दा दायर गरेका 95% दावीकर्ताले स्वीकृति दिनुपर्नेछ। ट्यालकम एक नरम खनिज हो। यसको प्रयोग लामो समयदेखि बेबी पाउडर र विभिन्न सौन्दर्य सामग्रीमा गरिँदै आएको थियो, तर यसले क्यान्सरको जोखिम बढ़ाउन सक्ने चिन्तापछि यसको प्रयोग क्रमशः घट्दै गएको छ। अब खेल खबर। वेस्ट इण्डिजका अलराउण्डर जस्टिन ग्रेव्सले लगातार 5 मेडन ओभरमा विकेट लिँदै टेस्ट क्रिकेटमा कीर्तिमान बनाएका छन्। पाकिस्तानसँगको पहिलो टेस्ट तेस्रो दिनमा उनले यो कीर्तिमान बनाएका हुन्। 32 वर्षीय ग्रेव्सले पाकिस्तानको पहिलो पारीको 64, 66, 68 र 70 त्यसै गरी 72 ओभरमा मेडन राख्दै 5 विकेट लिएका हुन्। त्यही दिन यसअघि 6 ओभर गरेका ग्रेव्सले 27 रन दिएर कुनै विकेट पनि लिएका थिएनन्। ग्रेव्सले सन् 2016 जोहानेसबर्गमा घरेलु टोली दक्षिण अफ्रिकासँगको खेलमा इंग्ल्याण्डका तीव्र गतिका पूर्व बलर स्टुअर्ट ब्रोडले बनाएको लगातार 4 विकेट मेडन ओभरको कीर्तिमान तोडेका हुन्। एक समय 4 विकेट गुमाएर 244 रन बनाएको पाकिस्तानले 282 रन बनाउँदै सबै विकेट गुमाउन पुग्यो। पाकिस्तानका सान मसूदले 109, इमाम उल हकले 63 रन बनाए। त्यसैगरी वेस्ट इण्डिजले पहिलो पारीमा साई होपको 92, काभम हजको 84 रनको मदतमा 311 रन बनाएको थियो। त्यस्तै दोस्रो पारीको ब्याटिङ थालेको वेस्ट इण्डिजले तेस्रो दिनको खेल सकिँदा 7 विकेट गुमाएर 126 रन बनाएको छ। वेस्ट इण्डिजले 155 रनको अग्रता लिएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। डाक्टरको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित, स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह, सुनसरी घटनालाई लिएर पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन जारी, पहिरोका कारण अवरूद्ध नारायणगढ मुगलिन सड़क खुल्यो, मध्य नेपालदेखि पश्चिमतर्फ मनसून सक्रिय, पछिल्लो समय मानव तस्करीको स्वरूप परिवर्तन हुँदै भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरूपयोग बढ़्दो, अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनले ट्यालकम मुद्दा टुंग्याउन 5.5 अर्ब डलर तिर्ने प्रस्ताव स्वीकृत, झण्डै 69,000 मुद्दा डुंगिने दावी, र टेस्ट क्रिकेटमा वेस्ट इण्डिजका अलराउण्डर ग्रिप्सको कीर्तिमानी बलिङ, लगातार 5 मेडन ओभरमा विकेट लिए।
6: एमबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको।
8: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
9: एडेन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
8: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
9: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
8: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
9: एकपटक दङ्गालीबाट किनेर हेर न।
8: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
10: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
9: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
11: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
12: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
13: प्रोप्राइटर सोमराज रैदास।
14: सम्पर्क फोन नम्बर 0825567775।
13: सम्पर्क नम्बर 98478263।
15: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
16: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
17: वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराहीमा।
16: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
17: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हाट जोड्ने सम्बन्धी अपरेशन सेवा।
18: अन्य विशेषज्ञ सेवाहरू: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
19: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
20: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
18: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी द्वारा चेक जाँच तथा अपरेशन सेवा,
20: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
18: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा, साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
16: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825362018।
21: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरो साइकाट्रिक टाउको, नशा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सडक विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
11: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
11: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
21: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
11: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
21: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
11: जाड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
22: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
16: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478893 र 98095128371।
23: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
24: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
25: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्ष ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
24: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ, प्राविधिक धार वा विज्ञान संकाय, गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
25: हाम्रा विशेषताहरू:
24: उत्कृष्ट शैक्षिक वातावरण,
25: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
24: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
25: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
23: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
18: सम्पर्क फोन 081536086
24: र मोबाइल नम्बर 98480096600, 98580036086 र 98481-72273।
1: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती, दम, निमोनिया, खोकी, छेरो,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
3: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
3: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
2: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
3: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
2: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
3: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848726001।

0: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
5: के गर्ने बाबु,
6: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
5: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु चाहिँ, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाग,
9: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 9847779674
10: र 9857830689।
11: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
12: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
11: हाम्रा विशेषताहरू:
12: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
11: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
12: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
13: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
11: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीबी रोड, खोराही दाङ।
14: फोन 562-5121,
11: सम्पर्क मोबाइल
13: 9857-32-819 र 9857-32-223।
15: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
16: टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
17: डाक्टरद्वारा दिइने सेवाहरू:
16: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
17: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच, उपचार तथा अपरेशन,
16: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
17: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
16: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
17: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 9847-67-487।
18: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।
19: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
2: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9857-45-226।
2: होइन, के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
7: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
10: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
10: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858834910।
10: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
20: मध्यपश्चिम चाङच्याक, यति बेला अपराह्नको 4 बजेको छ।

0: अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। कपिलवस्तुमा घरको माटोको भित्ता भट्कने क्रममा च्यापिँदा एक श्रमिकको मृत्यु भएको छ। मृत्यु हुनेमा विजयनगर गाउँपालिका 4 ज्योति नगर निवासी 24 वर्षीय सुरेश रोक्का रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो। प्रहरीका अनुसार आज बिहान 7:30 बजे सोही गाउँपालिका 4 त्रिपाल नगर स्थित सन्तोष गुरूङको घरको माटोको भित्ता भत्काउने क्रममा उक्त दुर्घटना भएको हो। भित्ता भत्काउने क्रममा बुवा कर्णबहादुर रोका घरको बाहिरतर्फ र छोरा सुरेश रोका भित्रतर्फ बसेर काम गरिरहेका बेला 81 भित्ता भत्किएर सुरेश च्यापिएका थिए। गम्भीर घाइते भएका सुरेशलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक महेश कुमार आचार्यले बताउनुभयो। प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगंज पठाएको जनाएको छ। सल्यानमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि जिल्ला प्रशासन कार्यालय सल्यानले ग्यास डिलर व्यवसायलाई उपभोक्ता मैत्री पारदर्शी र व्यवस्थित वितरण गर्न निर्देशन दिएको छ। जिल्लाभर ग्यास अभाव भएको गुनासो बढ़ेपछि प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा ग्यास डिलर व्यवसाय उद्योग वाणिज्य संघ उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रतिनिधि तथा संचारकर्मीसँग छलफल गरिएको हो। छलफलमा व्यवसायहरूले चैत महिना यता सल्यानमा एलपी ग्यासको आपूर्ति करिब 60% घटेको जानकारी गराएका थिए। लामो समयदेखि पर्याप्त मात्रामा ग्यास आपूर्ति हुन नसक्दा उपभोक्ता समस्यामा परेका छन् भने बजारमा मूल्य वृद्धिको असर समेत देखिन थालेको जनाइएको छ। प्रमुख जिल्ला अधिकारी सापकोटाले ग्यास आपूर्ति भएपछि रातिको समयमा सिलिण्डर अनलोड नगर्न प्राप्त भएको ग्यास पालोका आधारमा पारदर्शी रूपमा वितरण गर्न तथा वितरणको स्पष्ट अभिलेख राख्न निर्देशन दिनुभयो। उहाँले कृत्रिम अभाव सिर्जना हुने गरी ग्यास सिलिण्डर भण्डारण नगर्न व्यवसायलाई आग्रह समेत गर्नुभयो। उद्योग वाणिज्य संघ सल्यानका महासचिव मोहन सारूले अभावको अवस्थालाई अवसरका रूपमा प्रयोग गरी उपभोक्तालाई मर्कामा पार्ने कार्य नगर्न व्यवसायले आग्रह गर्नुभयो। उपलब्ध हुने ग्यास सबै उपभोक्ताले समान रूपमा पाउने गरी निष्पक्ष वितरण गर्नुपर्ने उहाँले जोड़ दिनुभयो। विद्यालयमा राष्ट्रिय देवा खाजा कार्यक्रम सम्बन्धी वार्षिक प्रतिवेदन 2025 आज सार्वजनिक गरिएको छ। खाद्य सुरक्षा पोषण शिक्षा जलवायु उत्थानशीलता र सामाजिक सुरक्षालाई सुदृढ़ गर्ने विषयवस्तु समेटिएको सो प्रतिवेदन नेपाल सरकार र संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले आज आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणकर भट्ट, सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री बेलबहादुर राणा मगर, नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाका, अमेरिकी राजदूतका कार्यवाहक राजदूत स्कट अर्बोम, शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिव कुमार सापकोटा, विश्व खाद्य कार्यक्रमका देशीय निर्देशक रियाज लोधी लगायतको उपस्थितिमा सो प्रतिवेदन सार्वजनिक गरिएको हो। प्रतिवेदनमा नेपालको विद्यालयमा 5 दशक अघिदेखि संचालित दिवा खाजा कार्यक्रमका उपलब्धि र यात्रालाई समेटिएको छ। उक्त कार्यक्रम नेपालमा सन् 1967 शुरू भएको हो। हाल 77 जिल्लामा संचालित यो कार्यक्रमबाट हाल करिब 30 लाख बालबालिका प्रत्यक्ष लाभान्वित छन्। कार्यक्रमका कारण विद्यालय भर्ना विद्यार्थीको र सिकाई उपलब्धिमा सुधार आएको प्रतिवेदनमा जनाइएको छ। साथै सामुदायिक र सहकारी मार्फत स्थानीय साना किसानसँग विद्यालयलाई जोड्ने घरेलु खाजा खुवाउने कार्यको प्रोत्साहनले विद्यार्थीको स्वास्थ्य राम्रो हुनुका साथै स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुग्ने गरेको पाइएको छ। र वीरगंज स्थित नारायणी अस्पतालमा उपचाररत वीरगंज महानगरपालिका 25 निवासी राजकुमार पटेलको शनिबार मृत्यु भएपछि उत्पन्न विवादले उग्र रूप लिएको छ। घटनापछि चिकित्सक र स्थानीय प्रशासन बीच सहमति नजुट्दा नेपाल चिकित्सा संघको आह्वानमा नारायणी अस्पताल लगायत देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प भएका छन्। सेवा प्रभावित भएपछि बिरामी मर्कामा परेका छन्। नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डाक्टर मनोज गुप्ताका अनुसार घटनाबारे छलफल भइरहेका बेला नारायणी अस्पतालका प्रमुख डाक्टर चिरञ्जन शाहको आग्रहमा टोली जिल्ला प्रशासन कार्यालय पर्सा पुगेको थियो, तर त्यहाँ चिकित्सकप्रति दुर्व्यवहार भएपछि वार्ता बिथोलिएको संघको दावी छ। अध्यक्ष गुप्ताले छलफलका लागि बोलाइए पनि प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रहरी निरीक्षक सुदीप राज पाठकले दुर्व्यवहार र हातपातको प्रयास गरेको आरोप लगाउनुभयो। चिकित्सकले अस्पतालको सीसीटीभी फुटेज हेरेर आक्रमणकारी एवं दोषीमाथि कार्यवाही हुनुपर्ने अडान राखेका छन्। यस विषयमा प्रतिक्रियाका लागि सम्पर्क राख्दा प्रमुख जिल्ला अधिकारी दाहाल र प्रहरी निरीक्षक पाठक सम्पर्कमा आउन चाहनु भएन। यसैबीच अस्पताल प्रमुख डाक्टर शाहका अनुसार दोषीमाथि कानूनी कार्यवाही नभएको भन्दै कार्यरत 75 मध्ये 68 जना चिकित्सकले सामूहिक राजीनामा बुझाएको जानकारी दिनुभयो। हवस्त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था।
1: अर्डर अनुसार खाली बोतलको उत्पादन।
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी। फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी। मोबाइल नम्बर 98478-63-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
1: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
1: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
2: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98478-10-03 र 98-29-54-555।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
4: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
2: सम्पर्क फोन नम्बर 0825625601, सम्पर्क मोबाइल नम्बर 9858735990, 9858131684 र 9858332077।
3: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।

0: एक हप्ता देखि यो दाँत दुखेको देखि छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
1: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा दिने सेवाहरू:
2: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
0: बाङ्गा टिङ्गा दाँत मिलाउने,
2: शल्यक्रिया गरेर दाँत निकाल्ने,
0: खाली ठाउँमा दाँत भर्ने,
2: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
0: मुखमा घाउ खटेरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।

0: हप्तादेखि यो दाँत दुखेको दुखी छ। फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
1: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
2: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
0: बाङ्गा टिङ्गा दाँत मिलाउने,
2: शल्यक्रिया गरेर दाँत निकाल्ने,
0: खाली ठाउँमा दाँत भर्ने,
2: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
0: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
3: सीता, के भयो तिमीलाई? घुम्चोएर बसी छौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिट चलेन। अब त आश्रय मरिसक्यो।
4: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आचेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
3: ए, ठिकै छ, म जानको धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमा जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
6: नोट: पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी एपिसोड खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-43-572।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
8: हाम्रा विशेषताहरू:
9: उत्कृष्ट शैक्षिक वातावरण,
8: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
9: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
8: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
10: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
2: सम्पर्क फोन 081-536-086
9: र मोबाइल नम्बर 98480-96-600, 98580-36-086 र 98481-72-273।
11: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
12: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
8: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93-944, 98471-93-944।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
3: मध्यपश्चिम टाइम चेक यति बेला बेलुकीको 5 बजेको छ

राम राम सन्जेक 5 बजे थारू भाषक मध्यपश्चिम खबरमा शालिक राम चौधरीको हार्दिक स्वागत बा। राप्ती गाउँपालिकासे आर्थिक वर्ष 2082-83 सञ्चालन हुलक योजना कार्यक्रम ओ सेवा प्रभागको वार्षिक समीक्षा कार्यकाल आज गाउँपालिकामा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष भरको बजेट कार्यान्वयन विकास निर्माण सेवा प्रभाव ओ शाखागत उपलब्धि बारे समीक्षा गरिल रह। समीक्षाको क्रममा गाउँपालिका स्वीकृत कुल 67,35,85,942 रूपियाँ बजेट मध्ये 58,69,585 रूपियाँ अर्थात 88.71% रकम प्राप्त हुलक जना राखल। प्राप्त रकम मध्ये 51,85,28,652 रूपियाँ अर्थात 78.14% खर्च हुलक जानकारी देराखल। चालू हो र 50,35,69,342 रूपियाँ मध्ये 39,54,48,362 रूपियाँ तथा पूँजीगत हो 16,16,600 रूपियाँ मध्ये 12,30,80,289 रूपियाँ खर्च हुलक समीक्षा प्रतिवेदनमा उल्लेख गरिल बा। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लक्ष्य अनुसार 100% बजेट खर्च हुइसकला सेफे समग्रमा कार्य सम्पादन सन्तोषजनक रलक बटुवा राख्ल। सीमित स्रोत साधन जनशक्ति ओ विभिन्न चुनौतीका बावजूद गाउँपालिकाले विकास निर्माण सेवा प्रभाव ओ सुशासनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्लक उहाँका काहिरलहिन। बजारमा खाना पकिना ग्यासको अभाव हुना कना जनगुनासो बरल पास घोराईमा ग्यास डिलर तथा सप्लायर्सको अनुगमन गरिगेल बा। जिल्ला प्रशासन कार्यालय दान घोराई उपमहानगरपालिका ओ नेपाल आयल निगम तुलसीपुर कार्यालयको संयुक्त टोलीसे आज घोराई बजारमा रलक ग्यास सप्लायर्स तथा डिलर हंकनको अनुगमन गर्लक हो। अनुगमनका क्रममा उद्योग से नियमित रूपमा ग्यासको सिलिण्डर इतिरलक हुइलस सके उपभोक्ताओंकक्ष सहज रूपमा ग्यास प्राप्त निशक्लक ऐलक अवस्था फिटकिल्बा। सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुलसे वितरण प्रणाली व्यवस्थित निहबेर कुछ उपभोक्ता कनक्से घरमा जो ग्यास संचित करना प्रवृत्तिको कारण बजारमा अभाव देखिलक बटुवा राख्ले। अनुगमनको क्रममा व्यवसायी कुनकलाई प्राप्त हुलक ग्यास तथा वितरण करगिलक सिलिण्डरको स्पष्ट अभिलेख धर निर्देशन देरखले। संयुक्त अनुगमन टोलीसले घराएसी प्रयोजनका प्रत्येक उपभोक्ता हुनका एक फ्यारामा एक ठोकेल सिलिण्डर उपलब्ध गराई निर्देशन देरखले। होटल उद्योग होस्टेल लगायत संस्थानभरि आवश्यकताका आधारमा ग्यास उपलब्ध निर्देशन देगिलक सहायक प्रमुख जिल्ला अधिकारी पुन बटवारखले। सभामुख डोल प्रसाद अर्यालसे प्रतिनिधि सभामा सहभागी दलका प्रमुख सचेतक तथा सचेतक हुनुहुन्छ छलफल गरिरहल। असार 31 गते स्थगित प्रतिनिधि सभाको बैठक साउन 14 गते परौं बस्नेबाट उह बैठकको पूर्व सन्ध्यामा सभामुख अर्यालका दलका मुख्य सचेतक ओ सचेतक गणकला बोलाकन छलफल गर्ल हुइट। छलफल पाछ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा संसदीय दलका सचेतक क्रान्ति शिखा धिकालसे दुई दिन साताक स्थगन पाछ वैश्य लगलग सदन हन कसिक प्रभावकारी ढंगसे अगाडि बढ़नाका विषयमा छलफल हुइलक जानकारी दिइरहल। उहाँका अनुसार आगामी दिनमा संसदीय कार्यसूची धिर ऐना ओ व्यस्तता बहर्न जानकारी सभामुखसे करारखल। सचेतक धिकालसे संसदीय अभ्यासमा लौ हुइलकको कौनो बाट सिक्ति जैना कति कौनो बाट मतदाता हान चित्त निबुझना हुइलसेफे कर सिक्न बटवा रखल। प्रतिपक्षका आवाजका विषयमा प्रधानमन्त्री सेफे छलफल हुइतिरल बटुइती कुछ दिनमा सहमति जुटाक्न सदन शान्त ढंगसे अगाडि बढ्न विश्वास लेलक बटवा रखल। उठाता आजुक थारू भाषक मध्यपश्चिम खबर अत्रह काल सन्ज्याफे थारू भाषक मध्यपश्चिम खबर सुन सिक्ने बाटी अखसक खबर मसी समाचार कक्ष कसकको संगरेनसँग म शालिक राम चौधरी विदाहिटु रिडी मध्यपश्चिम उनिटी रवि राम राम।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: साइकल स्टोर पुरानो राप्तीहल रोड खोराही दाग
8: दीपक गेट, सम्पर्क मोबाइल 98 4 77 27 977
9: र 98 5 78 30 6 8 9।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: ब्लड प्रेसर हाई लो भएका
1: कोलेस्ट्रोल बढी भएको
2: मुटुको गति एकनास नभएको
1: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
2: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
2: मुटुको भल्को अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871।

0: छकत्र नो इट लाइक प्रो राशिता पाव फ्रम टू एन्ड फ्रेश यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
2: हुलासले बनाउँदैछ परिवार एक साथ
4: भर्ना खुलियो
5: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
4: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
5: हाम्रा विशेषताहरू
4: उत्कृष्ट शैक्षिक वातावरण
5: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
4: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
5: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
6: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
7: सम्पर्क फोन 081-536-086
4: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073

0: सफा गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोनमा टिप्नुस 082-536-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन

0: पर 082-595-466 98-29-81-50-53
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: युनिसियममा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98479-3500
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
11: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
13: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
14: इन्डोस्कोपी सेवा
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
15: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-560-734 र 082-560-138
16: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
17: विशेषज्ञ डाक्टरी सेवाहरू
16: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
17: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
18: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
17: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
17: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ
16: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98229-55555
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
15: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
2: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
19: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
2: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
0: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
18: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-585-6694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
14: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98340088 04 98340088 04 www.paspatiicare.com
16: डाक्टर आउने बारे सूचना।
15: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स खोराहीमा।
16: डाक्टरद्वारा दिइने सेवाहरू
15: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातीमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
16: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
20: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
21: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार।
22: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
21: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक, दाङ।
22: सम्पर्क फोन नम्बर 98479-57193
21: र 98128-89028।
23: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
24: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
23: हाम्रा विशेषताहरू
24: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
23: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
24: शान्त तथा पारिवारिक वातावरण भएको,
23: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
24: तिहार सुसारको राम्रो व्यवस्था भएको,
23: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
24: घरको जस्तै माया पाउने,
22: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
16: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
22: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-35-183।
25: खुसीको खबर।
26: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
25: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-5-90-847, 082-5-90-847।
21: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
27: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
21: उपलब्ध। शल्यक्रियाहरू
27: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
21: बालबालिकाको न्यूरो सर्जरी,
27: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
21: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
27: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
21: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-5-91-101 र मोबाइल नम्बर 97-090-65-255।
15: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
25: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-5-90-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती, दम, निमोनिया, खोकी, छेरो,
3: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
4: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
3: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
4: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
3: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
3: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
4: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
3: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
4: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001
4: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
7: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
4: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
7: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
4: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578434910
4: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ
8: होइन भाइला लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
8: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाऊ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
4: ल ल काका गइहाले म
7: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
7: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578445226

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै शान्त कुमार बुढा मगरको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि जिल्ला प्रशासन सहितको संयुक्त बजार अनुगमन उपभोक्ताले संचित गर्ने गरेका कारण अभाव जस्तो देखिएको अनुगमनको निष्कर्ष।
1: लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, 5 मन्त्रीले दिए सामूहिक राजीनामा।
0: राप्ती गाउँपालिकाले गर्यो आर्थिक वर्ष 82-83 को वार्षिक समीक्षा, बजेटको 78.14% खर्च।
1: र चिकित्सकमाथि भएको कुटपिटका विरूद्ध दाङ सहित देशैभरका अस्पतालमा ओपीडी सेवा बन्द, नारायणी अस्पतालका 68 जना चिकित्सकले दिए सामूहिक राजीनामा।
0: अब खबर विस्तारमा।
1: बजारमा खाना पकाउने ग्यासको अभाव भएको भन्ने जनगुनासो बढ़ेपछि घोराईमा ग्यास डिलर तथा सप्लायर्सको अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय दाङ घोराई, उपमहानगरपालिका र नेपाल आयल निगम तुलसीपुर कार्यालयको संयुक्त टोलीले आज घोराई बजारमा रहेका ग्यास सप्लायर्स तथा डिलरहरूको अनुगमन गरेको हो। अनुगमनका क्रममा उद्योगबाट नियमित रूपमा ग्यासका सिलिण्डर आइरहेको भए पनि उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न नसकेको अवस्था भेटिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले वितरण प्रणाली व्यवस्थित नहुँदा केही उपभोक्ताले घरमै ग्यास संचित गर्ने प्रवृत्तिका कारण बजारमा अभाव देखिएको बताउनुभयो। अनुगमनका क्रममा व्यवसायीलाई प्राप्त भएको ग्यास तथा वितरण गरिएका सिलिण्डरको स्पष्ट अभिलेख राख्न निर्देशन दिएको छ। संयुक्त अनुगमन टोलीले घरायसी परियोजनका लागि प्रत्येक उपभोक्तालाई एकपटकमा एउटा मात्र सिलिण्डर उपलब्ध गराउन निर्देशन दिएको छ। होटेल, उद्योग, होस्टेल लगायत संस्थालाई भने आवश्यकताका आधारमा ग्यास उपलब्ध गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी पुनले बताउनुभयो। त्यसै गरी अध्ययनका लागि घोराई आएका विद्यार्थीलाई सहज रूपमा ग्यास उपलब्ध गराउन प्रत्येक डिलर तथा सप्लायर्सले कम्तीमा 33% ग्यास छुट्याएर वितरण गर्नुपर्ने र त्यसको विवरण समेत देखिने गरी राख्न व्यवसायीलाई आग्रह गरेको छ। घोराई उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख मोहन सिंह सुनारले स्थानीय उपभोक्तासँगै बाहिरी जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीले समेत ग्यास नपाएको गुनासो बढ़ेपछि अनुगमन गरिएको बताउनुभयो। अनुगमनका क्रममा ग्यास वितरण प्रणाली व्यवस्थित नभएको र कतिपय डिलरबाट जिल्ला बाहिर समेत ग्यास जाने गरेकाले त्यसको असर बजारमा देखिएको बताउनुभयो। नेपाल आयल निगम तुलसीपुर कार्यालयका प्रमुख विनोद बस्नेतले असार महिनाको तुलनामा साउन महिनामा जिल्लामा पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहेको बताउनु भएको छ। नियमित रूपमा ग्यास आइरहे पनि आवश्यकता भन्दा बढ़ी ग्यास घरमै संचित गर्ने प्रवृत्तिका कारण बजारमा कृत्रिम अभाव देखिएको बताउनुहुन्छ। उहाँले ग्राहकको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर वितरण गर्न सके दोहोरो खरिद नियन्त्रण हुनुका साथै ग्यास वितरण सहज हुने बताउनुभयो। संयुक्त अनुगमन टोलीले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन सबै ग्यास सप्लायर्सलाई आयात तथा वितरणको स्पष्ट अभिलेख राख्नुपर्ने, अहिलेको असहज अवस्थामा जिल्ला बाहिर ग्यास नपठाउन निर्देशन दिएको छ। यसैबीचमा रहेर हामीले नेपाल आयल निगम तुलसीपुर कार्यालयका प्रमुख विनोद बस्नेतलाई अहिले बजारमा खाना पकाउने ग्यासको अभाव भन्ने सुनिएको छ र उपभोक्ताले पनि गुनासो गरिरहेका छन् किन यस्तो भएको भनेर कुराकानी गरेका छौं।
2: अहिले बजारमा उपभोक्ताहरूले खाना पकाउने ग्यासको अभाव भनेर गुनासो गरिराखेका छन् र उपभोक्ताले ग्यास डिलरमा जाँदाखेरि पाएनौ भनिराखेका छन्। यहाँहरूले अनुगमन गर्नुभएको छ, वास्तविक अवस्था के देख्नुभयो?
3: जुन अहिले दाङ जिल्लामा चाहिँ घोराई र तुलसीपुर खण्डमा चाहिँ एलपी ग्यासको चाहिँ समस्या देखिएको पाएनौ भन्ने खालको जनगुनासो आएको थियो, आज हाम्रो चाहिँ नेपाल आयल निगम सहित सिटी कार्यालय टोली र स्थानीय सरकारी निकायहरूसँग गोरोहरमा चाहिँ अनुगमन भएको थियो। यसमा चाहिँ पक्कै पनि ग्यास नआएको होइन, ग्यास बोटलरहरूले चाहिँ यथेष्ट मात्रामा चाहिँ अघि पछि जुन परिणाममा चाहिँ पठाउनुहुन्थ्यो ग्यास, त्यो मात्रामा चाहिँ ग्यास आएको छ, त्यो आएको पनि पाइयो, तर वितरण प्रणालीमा चाहिँ अलिकति निर्विता नभएको पनि हामीले कहीँ कतिपय दिनहरूमा पाएका छौँ होइन। जस्तो भनौँ न भ्याली जुन यो दाङको लागि भन्दा आएको छ त्यो चाहिँ अलिकति बाहिर बाहिर पनि पठाउने दिन दिनहरूमा पनि हामीले चाहिँ त्यसलाई पनि आजदेखि नै स्थिति चाहिँ दाङको लागि आएको छ, घोराई र तुलसीको लागि आएको दिनहरूले चाहिँ स्थानीय निकाय कुरोहरूमा अथवा भनौँ न स्थानीय जनतालाई मात्रै चाहिँ नागरिकलाई मात्रै चाहिँ फोकस गरेर दिनु हुन चाहिँ हामीले रिक्वेस्ट गरेका छौँ। त्यो माथिमा यदि कृत्रिम मल सिर्जना गर्न जाना जान्छ कृत्रिम मलका सिर्जना गरेको पाइएमा चाहिँ कारवाहीको समेत चाहिँ पाउने दिएर चाहिँ हामीले चाहिँ स्थिति अनुगमनको पातलाई चाहिँ अगाडि बढाएका छौँ। र यसमा चाहिँ जुन खालको गुनासो आएको थियो लुकै छिता बिक्री वितरण गरेको र बढी बिक्री मूल्यमा चाहिँ बेचेको भन्ने खालको गुनासो आएको थियो, यसमा चाहिँ सबै पम्पहरूमा चाहिँ सबै जिल्लाहरूमा चाहिँ त्यो नपाइएको अवस्था हामीले पायौँ र जति आएको छ त्यसमा चाहिँ एउटा परिवारलाई चाहिँ एउटा मात्रै ग्यास दिने खालको चाहिँ अहिले सबैलाई त्यो सचेत गराएर चाहिँ अनुगमनको पातलाई चाहिँ अगाडि बढाएको छ।
2: खासमा ग्यास नआएको होइन, अपारदर्शी ढंगले वितरण प्रणाली हुँदाखेरि चाहिँ समस्या आएको भनेको अनुगमन टोलीको निष्कर्ष हो।
3: एकदमै के छ भन्दाखेरि चाहिँ ग्यास नआएको ग्यास आएको छ त्यस्तो मात्रामा, तर नपाउनेले पनि नपाएकै छ अवस्था चाहिँ छैन। के भयो भन्दाखेरि एउटा परिवारमा चाहिँ दुईदेखि तिनवटा ग्यास चाहिँ अब नपाउने भयो भन्दा चाहिँ एकदम अभाव चाहिँ सिर्जना गरेको हुनाले चाहिँ स्टक धेरै राखिदिनाले चाहिँ यो अवस्था आएको र मैले चाहिँ तपाईँहरूकै कार्यक्रम मार्फत चाहिँ तपाईँको रेडियो मार्फत चाहिँ के आग्रह गर्छु भन्दाखेरि चाहिँ केही दिनको लागि स्टक नराखिदिनु होला, एउटा भन्दा बढी चाहिँ आफूले प्रयोग गरिरहेको सिलिन्डर यदि छ भने चाहिँ कृत्रिम अभाव सिर्जना गर्ने मलाई चाहिने चाहिँ ग्यास स्टक नराखिदिनु हुनु चाहिँ अनुरोध गर्छ।
2: खास गरेर दाङमा हामीलाई कति मासिक सरदरमा चाहिँ कति सिलिन्डर ग्यास आवश्यक पर्छ, यसको आपूर्ति चाहिँ कसरी भइराखेको छ सर?
3: अब डिफरेन्ट ग्यास कम्पनी हामी चाहिँ अब राप्ती ग्यास, मनोकामना ग्यास, भेरी ग्यास लगायतका हामीसँग चाहिँ ग्यास कम्पनी रहेका छन्। त्यसमा चाहिँ के छ भन्दाखेरि राप्ती ग्याससँग मैले अघि मात्रै कुरा गरेको थिएँ, उहाँहरूको चाहिँ दैनिक चाहिँ राप्ती ग्यास आउने भएर 1500 सिलिन्डर चाहिँ दैनिक चाहिँ हाम्रो खपत हुन्छ भन्ने खालको कुरा
2: गर्नुभएको।
3: हजुर, दाङ जिल्लाको लागि त्यो पनि दैनिक भनेको चाहिँ एक दुई दिन बिराएर मात्रै माग हुने गरेको थियो, रेगुलर चाहिँ डेली चाहिँ आउने पनि उहाँहरूको त्यस्तो खालको ट्रेन्ड रहेन छ होइन। तर अहिले के छ भन्दाखेरि दैनिक रूपमा चाहिँ भनौँ आज राति ग्यासकै मात्रै चाहिँ 2020 सिलिन्डर चाहिँ आएको छ घुराई र पुलसुटीको लागि भनेर, दाङ जिल्लाको लागि भनेर होइन। र सम्भवत यो सिनारीलाई चाहिँ हेर्दाखेरि चाहिँ दैनिक रूपमा चाहिँ आएको छ, तर वितरण प्रणालीमा अलिकति निर्विता नभएर चाहिँ यो अवस्थित भएको देखिन्छ।
2: अब यो पटक पटक उपभोक्ताले चाहिँ यस्तो खालको समस्याहरू नभोग्नका लागि र वितरण प्रणालीलाई पारदर्शी बनाउनका लागि यहाँहरू जस्तो नियामक निकायबाट चाहिँ यसको दीर्घकालीन समाधानका लागि चाहिँ कस्ता उपायहरू अवलम्बन गर्नु पर्ला?
3: आज भर्खरै हजुरले घोराईबाट पनि सूचना जारी गरेका छौँ, यसमा चाहिँ कृत्रिम अभाव चाहिँ सिर्जना गर्ने र लुकाई छिताई बिक्री गर्ने, बढी मूल्यमा बिक्री गर्ने र आफूसँग चाहिँ मौजदात भएर पनि स्टक राख्न सक्ने विक्रेताहरू अथवा जति पनि के अरे आम नागरिक हुनुहुन्छ उहाँहरूलाई पनि सचेत गराएको छ हामी सूचना मार्फत। र यदि चाहिँ कुनै ठाउँमा त्यस्तो गुनासो आयो र बढी स्टक चाहिँ राख्ने अथवा मौजदात चाहिँ बढी राखेर चाहिँ कालाबजारी गर्न सक्ने व्यापारी होस् अथवा आम नागरिक होस्, उहाँहरूलाई चाहिँ कारवाहीको दायरामा ल्याउनको लागि चाहिँ हामी चाहिँ सम्बन्धित निकायमा पनि सूचनाहरू जारी गरेका
2: छौँ। अन्तमा यो अब हाम्रो स्वचालित मूल्य प्रणाली जुन छ, यो स्वचालित मूल्य प्रणाली अनुसार आज 27 तारिक भयो, 30 तारिकको यो मूल्य चाहिँ बढ्दैछ, त्यसकारण चाहिँ व्यवसायहरूले स्टक गरेको भन्ने छ, त्यस्तो केही तपाईँहरूले पाउनु भएर
3: छैन सर? यसो स्टक गर्ने भन्ने छैन, हामीले अहिले प्रत्यक्ष रूपमा स्टक अनुमान गर्दाखेरि पनि कहीँ पनि स्टक नपाएको देखियो र कहीँ भएको स्टक चाहिँ वितरण गर्दै गर्दाको अवस्था पनि पाइएको छ। त्यसले गर्दाखेरि चाहिँ ग्यास सिलिन्डर झर्न बित्तिकै आम पब्लिक चाहिँ त्यहाँ भेला हुने र स्टक चाहिँ राखेर चाहिँ त्यो कृत्रिम अभाव सिर्जना गर्ने अवस्था चाहिँ देखिएन। त्यसले गर्दा यो मूल्यसँग कुनै पनि सम्बन्ध नभएको हुनाले यो मूल्य भन्दा पनि अहिले चाहिँ कसरी वितरण गर्ने वितरण प्रणालीमा चाहिँ अलिकति पारदर्शी नभएको कारणले यो समस्या आएको।
0: अब बाँकी समाचार। राप्ती गाउँपालिकाले आर्थिक वर्ष 2082-83 सञ्चालन भएका योजना, कार्यक्रम र सेवा प्रवाहको वार्षिक समीक्षा गरेको छ। आज गाउँपालिकामा सम्पन्न कार्यक्रममा आर्थिक वर्षभरको बजेट कार्यान्वयन, विकास, निर्माण, सेवा प्रवाह तथा शाखागत उपलब्धिबारे समीक्षा गरिएको थियो। समीक्षाका क्रममा गाउँपालिकाले स्वीकृत कुल 66 करोड़ 35 लाख 85,942 रूपियाँ बजेट मध्ये 58,69,579,585 रूपियाँ अर्थात 88.71% रकम प्राप्त गरेको जनाएको छ। प्राप्त रकम मध्ये 51,88,62,52 रूपियाँ अर्थात 78.14% खर्च भएको जानकारी दिएको छ। चालू तर्फ 50,35,69,342 रूपियाँ मध्ये 39,54,48,362 रूपियाँ तथा पुँजीगत तर्फ 16,16,06,00 रूपियाँ मध्ये 12,30,80,289 रूपियाँ खर्च भएको समीक्षा प्रतिवेदनमा उल्लेख छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले लक्ष्य अनुसार 100% बजेट खर्च हुन नसके पनि समग्रमा कार्य सम्पादन सन्तोषजनक रहेको बताउनुभयो। सीमित स्रोत साधन जनशक्ति र विभिन्न चुनौतीका बावजूद गाउँपालिकाले विकास निर्माण सेवा प्रवाह र सुशासनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उहाँको भनाई छ। उहाँले आगामी आर्थिक वर्षमा बजेट कार्यान्वयनलाई अझ प्रभावकारी बनाउँदै योजनाको गुणस्तर समयमै सम्पन्न हुने अवस्था र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिमाणमा भएर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत देवराज पाठकले जेएनजी आन्दोलन नवनिर्वाचन सम्बन्धी गतिविधि तथा अन्तर्राष्ट्रिय द्वन्द्वका कारण सृजित परिस्थितिले लक्ष्य अनुसार बजेट खर्च गर्न केही कठिनाई भएको बताउनुभयो। ती चुनौतीका बावजूद पनि कर्मचारी जनप्रतिनिधि र सरकारवालाको समन्वयबाट सो प्रगति हासिल भएको उहाँको भनाइ थियो। कार्यक्रममा वडा कार्यालय तथा विषयगत शाखाले आर्थिक वर्षभर सञ्चालन गरेका योजना कार्यक्रम र उपलब्धिको समीक्षा प्रस्तुत गरेका थिए।
1: लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका 5 मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन्। नेपाली कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाएकी हुन्। राजीनामा बुझाउने मन्त्रीहरूमा शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानी, सामाजिक विकास मन्त्री जन्मजय तिमिलसिन्हा तथा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार रहेका छन्। केन्द्रीय राजनीतिमा समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले राजीनामा दिँदै सरकारबाट बाहिरेका हुन्। कांग्रेस सरकारबाट बाहिरिएपछि अब लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपाको संयुक्त सरकार गठन हुने तयारी रहेको छ। नयाँ मन्त्रीहरूको नियुक्ति र मन्त्रालय बाँडफाँडका विषयमा एमाले र नेकपाका नेतृत्वबीच छलफल हुने बताइएको छ।
0: वीरगंज स्थित नारायणी अस्पतालमा उपचाररत वीरगंज महानगरपालिका 25 निवासी राजकुमार पटेलको शनिबार मृत्यु भएपछि उत्पन्न विवादले उग्र रूप लिएको छ। घटनापछि चिकित्सक र स्थानीय प्रशासन बीच सहमति नजुट्दा नेपाल चिकित्सक संघको आह्वानमा नारायणी अस्पताल लगायत देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेक सेवा ठप्प भएका छन्। सेवा प्रभावित भएपछि बिरामी मर्कामा परेका छन्। दाङमा पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल तुल्सीपुरले इमर्जेन्सी बाहेक सबै सेवा ठप्प पारेका छन्। नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डाक्टर मनोज गुप्ताका अनुसार घटनाबारे छलफल भइरहेका बेला नारायणी अस्पतालका प्रमुख डाक्टर चितरञ्जन शाहको आग्रहमा टोली जिल्ला प्रशासन कार्यालय पर्सा पुगेको थियो, तर त्यहाँ चिकित्सक प्रति दुर्व्यवहार भएपछि वार्ता बिथोलिएको संघको दावी छ। अध्यक्ष गुप्ताले छलफलका लागि बोलाइए पनि प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रहरी उपरीक्षक दीपक राज पाठकले दुर्व्यवहार र हातपातको प्रयास गरेको आरोप लगाउनुभयो। चिकित्सकले अस्पतालको सीसीटीभी फुटेज हेरेर आक्रमणकारी एवं दोषीमाथि कार्यवाही हुनुपर्ने अडान राखेका छन्। यस विषयमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा जिल्ला प्रशासन प्रमुख जिल्ला अधिकारी दाहाल र प्रहरी निरीक्षक पाठक सम्पर्कमा आउनु भएको छैन। यसैबीच अस्पताल प्रशासन डाक्टर शाहका अनुसार दोषीमाथि कानूनी कार्यवाही नभएको भन्दै कार्यरत 75 मध्ये 68 जना चिकित्सकले सामूहिक राजीनामा बुझाएको जानकारी दिनुभयो।
1: नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको 83 वर्षको उमेरमा निधन भएको छ। वरिष्ठ नेता श्रेष्ठको जावलाखेल स्थित हेलियस अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो। श्रेष्ठको शवलाई बुधबार बिहान 8 बजेदेखि 11 बजेसम्म पार्टी कार्यालयमा श्रद्धांजलिको लागि राखिने नेपाली कांग्रेसले जनाएको छ भने तत्पश्चात शव यात्रा सहित पशुपति आर्य घटमा दाह संस्कारका लागि लगिनेछ। कांग्रेस सभापति गगन थापाले 7 साउनमा नेता श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनित गरिएको घोषणा गर्नुभएको थियो। श्रेष्ठ विगत 1 वर्षदेखि क्यान्सरबाट पीड़ित हुनुहुन्थ्यो। उहाँ भारत र नेपालका विभिन्न अस्पतालहरूमा उपचार समेत चलिरहेको थियो। नेपाली कांग्रेस नेता श्रेष्ठ गत पुसमा भएको नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन सत्रमा पनि सहभागी हुनुभएको थियो। श्रेष्ठ स्याङ्जाबाट पटक पटक सांसद निर्वाचित भएका कांग्रेस नेता श्रेष्ठ भौतिक योजना वन उद्योग शिक्षा लगायत मन्त्री समेत बन्नु भएको थियो। नेता श्रेष्ठ विभिन्न समयमा गरी 5 वर्ष जेल जीवन पनि बिताउनु भएको थियो।
0: सभामुख दोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सहभागी दलका मुख्य सचेतक तथा सचेतकसँग छलफल गर्नुभएको छ। असार 31 गतेपछि स्थगित प्रतिनिधि सभाको बैठक साउन 14 गते पर्सी बस्दैछ। सोही बैठकको पूर्व सन्ध्यामा सभामुख अर्यालले दलका मुख्य सचेतक र सचेतकहरूलाई डाकेर छलफल गर्नुभएको हो। छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी का संसदीय दलकी सचेतक क्रान्ति शिखा धेतालले 2 साताको स्थगनपछि बस्न थालेको सदनलाई कसरी प्रभावकारी ढंगले अगाडि बढ़ाउने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो। उहाँका अनुसार आगामी दिनमा संसदीय कार्यसूची धेरै आउने र व्यस्तता बढ़ने जानकारी सभामुखले गराउनु भएको छ। सचेतक धेतालले संसदीय अभ्यासमा नयाँ भएको र कतिपय कुरा सिक्दै जाने भन्दै कतिपय कुरा मतदातालाई चित्त नबुझेको पनि हुन सक्ने बताउनुभयो। प्रतिपक्षको आवाजका विषयमा प्रधानमन्त्रीसँग पनि छलफल भइरहेको बताउँदै केही दिनमा सहमति जुटाएर सदनलाई शान्त ढंगले अगाडि बढ़ाउने विश्वास लिएको बताउनुभयो।
1: स्वास्थ्यकर्मीमाथि बढ़दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोड़फोड़का घटनालाई नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी एन 2066 दफा 5 बमोजिम गठन भइसकेको उक्त समितिलाई पुनः नियमित रूपमा सञ्चालन गरी स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी समस्या समाधानका लागि प्रभावकारी रूपमा परिचालन गर्ने प्रक्रिया अघि बढ़ाएको मन्त्रालयले जनाएको छ। पछिल्लो समय स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा हुने तोड़फोड़का घटना बढ़दै गएपछि समितिलाई पुनः सक्रिय बनाउने निर्णय गरिएको हो। ऐन अनुसार समितिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी योजना तथा कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने, गृह मन्त्रालय लगायत सम्बन्धित निकायबीच समन्वय गर्ने, सुरक्षा नीतिका विषयमा नेपाल सरकारलाई सुझाव दिने, सुरक्षामा प्रतिकूल असर पार्ने घटनाको जाँचबुझ गर्ने वा गराउने तथा अनुसन्धानमा सहयोग गर्ने अधिकार पाएको छ। अदालतको फैसला बमोजिम क्षतिपूर्ति सम्बन्धी व्यवस्था कार्यान्वयन गराउने जिम्मेवारी पनि समितिकै रहेको छ। ऐन अनुसार समितिको अध्यक्ष मन्त्रालयको सचिवले तोकेको मन्त्रालयको 12 तहको कर्मचारी र उपाध्यक्ष सम्बन्धित महाशाखा प्रमुख रहने व्यवस्था रहेको छ।
0: नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसुलमा तिरिसकेको मूल्य अभिवृद्धि कर रकम अग्रिम भुक्तानीको रूपमा कायम गरी अर्को महिना भदौको बिलमा समायोजन गर्ने भएको छ। प्राधिकरणले सार्वजनिक सूचना निकालेर ग्राहकले तिरिसकेको भ्याटलाई भदौको बिलमा समायोजन गर्ने जनाएको हो। यसअघि प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट समेत साउन यता ग्राहकलाई पठाएको थियो। त्यसको चौतर्फी विरोध भएको थियो। साउन 1 गतेदेखि लाग्ने भ्याट किन असारमै जोड़ेको भन्दै प्राधिकरणको आलोचना पनि भएको थियो। त्यसपछि प्राधिकरणले यसबारे आन्तरिक राजस्व विभागसँग राय मागेको थियो। त्यसैलाई स्पष्ट पार्दै विभागले हिजो विज्ञप्ति निकालेको हो। आन्तरिक राजस्व विभागले बिजुली खपतमा लाग्ने मूल्य अभिवृद्धि कर
4: एक साउनबाट मात्र आकर्षित हुने राय दिएसँगै अन्य हटेको छ। आर्थिक ऐन 2083 मूल्य अभिवृद्धि कर ऐन 2053 संशोधन गरी सरकारले विद्युत सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई 5% तथा अन्य व्यक्तिका सम्बन्धमा 13% दरले मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको थियो।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीच मैत्रीपूर्ण वार्ता भइरहेको बताउनु भएको छ। उहाँले वार्ता लामो समयसम्म लम्ब्याउने पक्षमा आफू नरहेको संकेत गर्नुभएको बीबीसीले जनाएको छ। इरानले अहिले नाकाबन्दी हटाइदिन आग्रह गरेको ट्रम्पको दावी छ। यो युद्धविराम झण्डै 2 हप्तासम्म दैनिक अमेरिकी आक्रमण र एक अर्का विरूद्धमा भएको घटनापछि आएको हो। ट्रम्पले इरानमाथि अमेरिकी आक्रमण रोक्ने निर्णय गरेको र दुवै देशबीच मध्यस्थता गर्ने देशहरूले उहाँलाई वार्ताको लागि अर्को मौका दिन आग्रह समेत गर्नुभएको थियो। अमेरिकाले इरानको नौसेना वायुसेना सैन्य नेतृत्व तथा रक्षा प्रणालीलाई ठूलो क्षति पुर्याएको ट्रम्पको दावी रहेको छ।
4: मध्यपश्चिम खबरमा अब खेल समाचार। पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएशन काबा पुरूष च्याम्पियनशीपमा नेपाल जीतविहीन बनेको छ। छतोली सहभागी च्याम्पियनशीपमा नेपालले लीग चरणका सबै खेलमा हार खेपेको हो। आज 5 स्थानका लागि खेलिएको खेलमा नेपाल कजाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भयो। कजाकिस्तानले नेपाललाई 25-18 27-25 25-20 हराएको हो। नेपाल यस च्याम्पियनशीपमा अन्तिममा रह्यो। आयोजक पाकिस्तान उज्बेकिस्तान बंगलादेश र श्रीलंका शीर्ष चरणमा रहँदै सेमी फाइनलमा प्रवेश गरेका छन्।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31.6 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.4 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 79% रहेको मौसम कार्यालयकी प्रमुख सूर्य रिजालले जानकारी दिनुभएको छ।
4: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
1: बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि जिल्ला प्रशासन सहितको संयुक्त बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि जिल्ला प्रशासन सहितको संयुक्त बजार अनुगमन उपभोक्ताले संचित गर्ने गरेका कारण अभाव जस्तो देखिएको अनुगमनको निष्कर्ष।
4: लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, 5 मन्त्रीले सामूहिक राजीनामा।
1: राप्ती गाउँपालिकाले गर्यो आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा, बजेटको 78.14% खर्च।
4: र चिकित्सकमाथि भएको कुटपिटका विरूद्ध दाङ सहित देशैभरका अस्पतालमा ओपीडी सेवा बन्द, नारायणी अस्पतालका 68 जना चिकित्सकले दिए सामूहिक राजीनामा।
1: हौस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
4: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डागी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
1: म देवा भूषाल
4: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल्दिन।
2: एलईडी टिभी किन नजाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने होइन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: साथै भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको।
2: हो एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: मैले मेरो गुट्टु गुट्टुबाट अरूलाई सुम्पिएको छु। मेरी छोरी दुःख नपा।
4: थिएटर सिनेमा घोराई दस चौडीकुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
6: आमा म पढ्छु नि।
7: के अरे बाउलाई सिक्या तँलाई पढाउनलाई बेगर ल्याओ।
8: तिमीले पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
9: मम्मी दाँत दुख्यो।
10: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरु सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
11: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
12: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
10: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
12: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
13: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
14: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल एमाहा शोरूम नजिकै।
12: सम्पर्क फोन नम्बर 082-5902-22।
10: सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
15: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
1: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
15: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
1: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
16: सीता के हो तिमीलाई? घुम्चोर बसी छु।
17: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
16: के कुरा गर्छ निम्ले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
17: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
18: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराईको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
19: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
18: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 94478423572।
20: राप्ती इंजीनियरिंग कलेज घोराई दांग को भर्ना संबंधी सूचना।
21: स्थापना को पहिलो ब्याजमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पांचों ब्याजमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूई द्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इंजीनियरिंग कलेज गोराही दाङमा बीबीए बीसीए बी कम्प्युटर बी सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इंजीनियरिंग कलेज गोराही दाङ।
20: सम्पर्क फोन नम्बर 0825625601, सम्पर्क मोबाइल नम्बर 9858335990, 9858331684 र 9858332770।
21: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इंजीनियरिंग र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
22: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
23: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
20: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841939944, 9841939944।
24: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 मा खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: हेलो पिंकी
8: बोल दिन
7: एलईडी टीवी किन्न जाने
8: जान्न
7: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
8: जान्न
7: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
8: जान्न
7: किन
8: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
7: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि
8: पाइनी भएर त जान लाग्यो नि
7: हो र कहाँ
8: भन्दिन के
7: साथै भन्दिनौ
8: आई लभ यु पिंकुली भनेको
7: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
9: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
8: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ
7: फोन नम्बर
8: 082-562-452
7: 082-562-452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ

0: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
1: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
0: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
1: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
0: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
1: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
0: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 सहित गेट दाङ।
2: डाक्टर आउने बारे सूचना।
3: दाङमै अब पहिलो पटक एम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
2: डाक्टरद्वारा दिइने सेवाहरू,
3: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
2: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
4: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
0: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार।
5: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
0: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98182-89028।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
0: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
0: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
0: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45226।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।
1: CIN को साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। दल त्याग गर्ने स्थानीय जनप्रतिनिधिको पद नजोगिने सर्वोच्चको आदेश। सुनसरी घटनामा सरकारले समयमा नै समन्वय नगरेको विपक्षी दलको आरोप। संवेदनशील विषयमा राजनीति नगर्न दलहरूलाई रासोपाको आग्रह। अवस्था अझै तनावपूर्ण भएपछि फेरि अनिश्चितकालीन कर्फ्यू।
2: केही समयपछि हामीले जिल्लाभरि सबैतिर चाहिँ हुने गरिकन हामीले कर्फ्यू लगाउने चाहिँ निर्णय गरेका हौ। तुरन्तै अब कर्फ्यू जारी हुन्छ अब सबैतिर।
1: आज एकै दिन विपदका 42 घटनामा 3 जनाको मृत्यु। नारायणी अस्पतालका 68 चिकित्सकको सामूहिक राजीनामा। भोलि देशभर ओपीडी सेवा प्रभावित हुँदै। लगानी र सम्पत्तिको सुरक्षा सरकारले गर्ने, उद्योगीलाई अर्थमन्त्रीको भरोसा।
3: सरकारको प्रतिबद्धता स्पष्ट छ, निजी क्षेत्रले गरेको लगानी सुरक्षित रहनेछ, उचित प्रतिफल प्राप्त गर्नेछ र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण हुनेछ।
1: कर्णालीको मुख्यमन्त्रीमा मंगल बहादुर शाही नियुक्त। 24 जना सांसदको समर्थनमा नयाँ सरकार गठन। लुम्बिनीमा एमाले र नेकपा बीच नयाँ सरकार गठनको कसरत तीव्र। कांग्रेसद्वारा सरकारलाई दिएको समर्थन फिर्ता।
4: एमालेसँग सहकार्य विधिवत रूपमा टुटेपछि हामी त्यहाँ बस्ने कुराको अर्थ पनि रहेन, त्यसकारणले हामीहरू सामिक राजीनामा दिएको। राजीनामा सहित हामीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियौ होइन।
1: र नेपालको काभा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशाजनक रूपमा समाप्त।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: सरकारको लगानी 9 खर्ब रूपियाँ नाग्नु सकारात्मक संकेत भए पनि त्यसको प्रतिफल कति प्रभावकारी छ भन्ने पक्ष अझ महत्वपूर्ण हुन्छ। सार्वजनिक संस्थानमा गरिएको लगानीले रोजगारी, उत्पादन र आर्थिक वृद्धि बढ़ाउन योगदान पुर्याउनुपर्छ। लगानीसँगै पारदर्शिता, सुशासन र नियमित मूल्यांकनलाई पनि उत्तिकै प्राथमिकता दिन आवश्यक छ। जनताको करबाट गरिएको लगानीको अधिकतम प्रतिफल सुनिश्चित गर्दै सार्वजनिक सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न सरकार अझ जिम्मेवार बन्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
6: सुनसरीको देवानगंज क्षेत्रमा अवस्था सामान्य हुन नसकेपछि स्थानीय प्रशासनले पुनः अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ। जिल्ला प्रशासन कार्यालयले सुरक्षा अवस्था अझै संवेदनशील रहेकाले शान्ति सुरक्षा कायम गर्न कर्फ्यू जारी राखिएको जनाएको छ। आवश्यकता अनुसार अन्य प्रभावित क्षेत्रमा समेत कर्फ्यू विस्तार गर्न सकिने समेत प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले CIN जानकारी दिनुभयो।
2: यो अहिले चाहिँ अलि जिल्लामा अलिअलि तनावपूर्ण स्थिति छ। अब दुवै कक्षाका चाहिँ ठाउँ ठाउँमा चाहिँ उपस्थित हुने अनि अलिकति गर्ने चाहिँ काम भइरहेछ। अब हामीले अनिश्चितकालीन हाइवेमा चाहिँ हामीले कर्फ्यू लगाएका छौँ, हाइवे बाहेक अरू पालिकाहरूमा पनि कर्फ्यू लगाएका छौँ। अब हामीले यो केही समयपछि हामीले जिल्लाभरि सबैतिर चाहिँ हुने गरिकन हामीले कर्फ्यू लगाउने चाहिँ निर्णय गरेका छौँ। तुरन्तै अब कर्फ्यू जारी हुन्छ अब सबैतिर।
6: यसअघि जारी गरिएको कर्फ्यू गैराती सभा 12 बजेदेखि हटाइएको भए पनि निषेधाज्ञा भने यथावत राखिएको थियो। प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार स्थानीय प्रशासन ऐन 2028 दफा 6 क बमोजिम तोकिएको क्षेत्रमा आवत जावत भेला, जुलुस, प्रदर्शन सभा, बैठक तथा घेराउ गर्न रोक लगाइएको छ। यसैबीच देवानगंज घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरिएको उच्च स्तरीय 5 सदस्यीय समिति विराटनगर पुगेको छ। नेपाल सरकारका सहसचिव भूपेन्द्र थापा पाको संयोजकत्वमा रहेको समितिले घटनाको वस्तुगत अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढ़ाएको जनाएको छ। प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न सुरक्षा निकायसँग सहयोग गर्न तथा जारी आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। सुनसरी घटनामा विपक्षी दलहरूले भने सरकार गम्भीर नभएको आरोप लगाएको छ। नेकपा एमाले सहित अन्य राजनैतिक दलले सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिन र शान्ति स्थापनाको माग गरेका छन्। एमाले सरकारले समयमै संवाद र समन्वय गर्न नसक्दा परिस्थिति थप उत्तेजित बनेको आरोप लगाएको छ। महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै नागरिकको जीवधनको सुरक्षा गर्नुपर्ने सरकार संवेदनशील विषयमा गैर जिम्मेवार बनेको टिप्पणी गर्नुभएको छ। मामिलाको उच्च स्तरीय छानबिन गरी दोषीमाथि कडा कानूनी कार्यवाही गर्न मृतकका परिवारलाई राहत र घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ। यस्तै रासोपाका सभापति रवि लामिछानेले भने हिंसा र मुठभेटबाट कुनै पनि समस्या समाधान नहुने भन्दै घटनालाई राजनीतिकरण नगर्न आग्रह गर्नुभएको छ। उहाँले सामाजिक सद्भाव कायम राख्न अफवाहबाट बस्न र स्वयंमता अपनाउन सबै पक्षसँग अपील गर्नुभएको छ। रासोपाले सरकार र स्थानीय प्रशासनसँग परिस्थितिलाई सामान्य बनाउन सहजीकरण भइरहेको जनाएको छ। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले निजी क्षेत्रको लगानी नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। उद्योगी व्यवसाय संघको छलफलमा उहाँले निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलताको आधार भएकाले लगानीकर्ताले निर्धक्क भएर उद्योग विस्तार उत्पादन वृद्धि र नयाँ उद्यममा लगानी गर्न सक्ने वातावरण सरकारले सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा 168 को उपधारा 2 बमोजिम आज शाहीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। शाहीले आफ्ना दलका 14 र सत्ता साझेदार दल नेकपा एमालेका 10 जना गरी 24 जना प्रदेशसभा सदस्यको समर्थन सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो। 40 सदस्यीय कर्णाली प्रदेश सभामा सरकार गठनका लागि 20 सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री शाहीको शपथ भोलि हुने भएको छ। लुम्बिनी प्रदेशमा भने नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेशको राजधानी राजनीतिक समीकरण फेरिएको छ। कांग्रेसका 5 मन्त्रीले राजीनामा दिएपछि एमाले नेतृत्वको सरकारले अल्पमतमा परेको छ भने नयाँ सरकार गठनका लागि दलहरूबीच दौड़धूप शुरू भएको छ। कांग्रेस संसदीय दलका नेता दिल्ली बहादुर चौधरीले मुख्यमन्त्री चेत नारायण आचार्यलाई पत्र पठाउँदै साउन 13 गतेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभएको छ। कांग्रेसका निवर्तमान मन्त्री प्रचण्ड विक्रम न्यूपाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
4: यो सत्ता जुन गठबन्धनको माथिबाट निर्णय भयो होइन, माथिको सहमति भइसके पछाडि पहिला त कांग्रेस र एमालेको गठबन्धन पहिला माथि 3 बुझे सहकार्य भइसके पछाडि कांग्रेस प्रतिपक्षमा बस्ने नै उचित देखियो र अब एमालेसँग सहकार्य विधिवत रूपमा टुटेपछि हामी त्यहाँ बस्ने कुराको अर्थ पनि रहेन, त्यस कारणले हामी आज सामिक राजा दिएको अनि हामीले राजीनामा सहित हामीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियौ होइन, अब त्यो अनुसार हामी अगाडि बढ्यौं।
6: समर्थन फिर्तासँगै मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारले अब संवैधानिक प्रक्रिया अनुसार विश्वासको मत लिनुपर्नेछ। यसैबीच एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच नयाँ सत्ता गठबन्धन बनाउने प्रयास तीव्र भएको छ। तर नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन थप 1 सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका 68 जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट समक्ष राजीनामा बुझाउँदै उनीहरूले सुरक्षित कार्य वातावरण सुनिश्चित नभएसम्म सेवा प्रवाह गर्न नसकिने स्पष्ट पारेका छन्। गत साउन 8 गते चिकित्सक डाक्टर प्रमोद राम माथि कुटपिट हुनुका साथै अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोडफोड भएपछि चिकित्सकहरू आकस्मिक सेवा बाहेकका सेवा बन्द गरेर आन्दोलनमा थिए। स्वास्थ्य मन्त्रालयको आग्रहपछि वार्तामा बसेका चिकित्सकहरू प्रशासनसँगको छलफल निष्कर्षविहीन बनेपछि सामूहिक राजीनामाको निर्णयमा पुगेका हुन्। यस घटनाको विरोधमा नेपाल चिकित्सक संघले भोलि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सबै ओपीडी सेवा बन्द गर्ने घोषणा गरेको छ। नेपालमा मानव व्यसनको जोखिम सबैभन्दा बढ़ी बालबालिका विशेष गरी किशोरी र दलित समुदायमा केन्द्रित रहेको देखाएको छ। मानव व्यसन अनुसन्धान ब्यूरोका अनुसार आर्थिक वर्ष 2082-83 दर्ता भएका 20 आन्तरिक मानव व्यसनका मुद्दामा 21 जना पीड़ित मध्ये 19 जना अर्थात करिब 90% बालबालिका रहेका छन्। अधिकांश पीड़ित 18 वर्ष मुनिका किशोरी तथा दलित समुदायका छन्। ब्यूरोका अनुसार गरीबी, अशिक्षा, सामाजिक विभेद र कमजोर संरक्षण प्रणालीका कारण यी समुदाय अझ बढ़ी मानव तस्करको निशानामा पर्ने गरेका छन्। सीआईएनसँग कुरा गर्दै ब्यूरोका सूचना अधिकारी राजन लिम्बुले भन्नुभयो,
7: नेपालमा अहिले मानव बेचबिखन सम्बन्धी घटनाहरू चाहिँ अलिक वृद्धि भएको छ। यसमा आन्तरिक बेचबिखनहरू जस्तै माइनर केसेसहरू चाहिँ नाबालिकाहरू चाहिँ इन्टरनेट ट्राफिकिङहरूमा मसाज सेन्टरहरू लगायत स्पाहरूमा र घरेलु कामदानको रूपमा अन्य रेस्टुरेन्ट लगायतहरूमा चाहिँ एक्सप्लोइटेसनहरू सेक्सुअली एक्सप्लोइटेसनहरू केसहरू एउटा देखिन्छ भने अर्को चाहिँ विभिन्न हिसाबले वैदेशिक रोजगारको सिलसिलामा बाहिर जाँदाखेरि ठगिने भिड भिसामा जाने त्यहाँबाट अन्य डोमेस्टिक वर्करको रूपमा विभिन्न ठाउँमा बेचिने किसिमको घटनाहरू पनि वृद्धि भएको छ। लगायत यो कम्बोडिया लगायत लाओसहरूमा पनि जुन साइबर स्क्यामिङको घटनाहरू अलिकति वृद्धि भएको छ। त्यसमा चाहिँ हामीले केही मुद्दाहरूको संख्याहरू पनि राष्ट्र भएको छ मानव बेचबिखन ब्युरोमा, साथै र उद्धारको कार्यहरू पनि विभिन्न संघ संस्था र सरकारी निकायहरूसँग आबद्ध र सम्बद्ध र समन्वयमा चाहिँ उद्धार कार्यहरू पनि भइरहेछ।
6: स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा वा सम्बन्धित राजनैतिक दलले कार्यवाही गरेमा पद स्वतः रिक्त हुने सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासको निर्वाचन आयोगले पद रिक्त गरेको निर्णयलाई सदर गर्दै पूर्व पुनर्वहालीको माग सहित दायर भएको रिट निवेदन खारेज गरेको हो। देशभर पछिल्लो 24 घण्टामा विपज्जन्य 42 वटा घटनामा 3 जनाको

0: वर्षाबाट एक र जनावरको आक्रमणबाट दुईजना घाइते भएका छन्। प्राधिकरणका अनुसार देशभर 9 वटा सड़क खण्ड अझै अवरूद्ध छन् भने 22 वटा चौपायामा समेत क्षति पुगेको छ। मनसून सक्रिय रहेको अवस्थामा पहिरो, बाढ़ी, डुबान र सर्पदंशका घटना बढ़न सक्ने भएकाले जोखिम क्षेत्रमा सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको जीतविहीन यात्रा टुंगिएको छ। प्रतियोगितामा 5 औं स्थानका लागि भएको खेलमा पनि नेपाल काजकिस्तानसँग सोझो सेटमा पराजित हुँदै 6 औं हार बेहोरेको हो। पाकिस्तानको इस्लामाबाद स्थित गारिसन जिन्हा स्पोर्ट कम्प्लेक्समा आज भएको खेलमा नेपाल काजकिस्तानसँग 3-0 सेटमा पराजित भएको हो। लगातार हारसँगै नेपालको काबा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशजनक रूपमा समाप्त भएको छ।
1: मधेसमा मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढी
2: लक्ष्मीपुर परादवातिर बढेको छ। 2 नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्तीहरूमा अलि छ।
1: बाल कुपोषण घटाउन स्थानीय सरकारको पहल कमजोर रिपोर्ट सँगै विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
5: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा। सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी थाहै नाइस
2: अडगुरी ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक टी लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक टी मात्र रु 50 मा
3: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
4: स्वास्थ्य कर्मीका अनुसार यो अवस्था चिन्ताजनक हो
5: शीघ्र कुपोषणको दर भन्नाले उचाइको तुलनामा आवश्यकता भन्दा कम तौल भएका बालबालिकाको प्रतिशतलाई बुझाउँछ सामान्यतया 5 वर्ष मुनिका बालबालिकाको तौल र उचाइको अनुपातलाई हेरेर कुपोषणको अवस्थाबारे मापन गरिन्छ मध्य प्रदेशमै सबैभन्दा बढी सर्लाहीको हरिपुर नगरपालिकामा 8.8% बालबालिकामा कड़ा किसिमको कुपोषण देखिएको छ हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवल किशोर रायका अनुसार भर्खरै पोषणको लेखाजोखा गर्दा पालिकाभित्रका मुस्लिम र दलित बस्तीका बालबालिका बढी कुपोषित पाइन्छ
6: सबभन्दा बढी अहिले मुस्लिम समुदायमा अलिक बढी छ त्यहाँ मजुरबा उता मजुरबा अनि तपाईँको यो लक्ष्मीपुर फरादबातिर अलिक बढी छ दुई नम्बरको यो दलित बस्तीहरू छ नि अनि दलित बस्तीहरूमा अलिक छ अहिले त धेरै ठिक भइरहेछ मन्त्रालयबाट पनि आएको मान्छेहरू सबै अनुगमनमा प्रदेशको युनिसेफ अनि मन्त्रालयबाट परिवार कल्याण महाशाखाबाट पनि आउनुभएको उहाँहरू
5: उच्च शीघ्र कुपोषणको प्रतिशत बढ्दै गए पनि पालिकाहरू आफैले कुपोषण घटाउने

0: तर्फ ठोस पहल गरेको पाइँदैन। 5.3% बालबालिकामा कुपोषण देखिएको चक्रघट्टा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राम बहादुर शाह।
1: अब हामीसँग त्यो बजेट आएन के सर, भविष्यको पोषण कार्यक्रमको बजेट पनि हुन्छ, पालिकाबाट पनि कहिले काहीँ त्यो आवश्यकता अनुसार विनियोजन गर्नुहुन्छ। हाम्रो त 4 लाख रुपियाँ सर्त अनुदानमा हुन्छ, त्यसमा धेरै कार्यक्रम 8-10 वटा प्रोग्रामहरू हुन्छ, भिटामिन खुवाएदेखि लिएर गोष्ठी समीक्षाहरू होइन, सबै त्यसैबाट हुन्छ।
0: सर्लाहीमा 20 पालिका मध्ये लालबन्दी र हरियन नगरपालिकामा भने पोषणको अवस्था राम्रो देखिन्छ। लालबन्दीका स्वास्थ्य शाखाका अधिकृत रोशन चौधरी दक्षिणी बेल्टको तुलनामा शिक्षाको अवस्था राम्रो रहेको तथा स्वास्थ्यको पहुँच पनि भएकाले राम्रै अवस्था रहेको बताउनुहुन्छ।
2: खानपान चाहिँ सन्तुलित खाए सर, स्वास्थ्यको पहुँच राम्रो भयो, हाम्रो चाहिँ हरेक इन्डिकेटरहरू कभरेज राम्रो छ के सर, जस्तो परिवार नियोजनको, त्यसपछि सुरक्षित मातृत्वको गर्भ जाँचहरू राम्रो भयो, पोषणको सेवाहरू राम्रो भयो के सर।
0: मधेसमा प्राय मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढी देखिने गरेको स्वास्थ्य कर्मीले बताएका छन्। चन्द्रनगर गाउँपालिका 6 कामद निवासी मुसहर समुदायका अगुवा एवं राष्ट्रिय मुसहर संघका अध्यक्ष ऋतुराज ऋषि मुसहरले गरिबीका कारण मधेसका अधिकांश दलित बस्तीमा अभिभावक सँगै बालबालिका पनि भोकै सुत्नु पर्ने बाध्यता रहेको गुनासो गर्नुहुन्छ।
3: खानै नपाएर कुपोषित भएको सर। अब हेर्नुहोस् न, अब तपाईँको अब एउटा घरमा तपाईँको अब उमेर नपुगिकन अब बसेनी अब बच्चाहरू जन्माउँछन्, एउटा तपाईँको घरमा 6-7 जना कमाउने मान्छे एउटै हुन्छ, कहिले तपाईँको खायो कहिले भोकै बस्छन् कि, यस्तो छ त्यसै पनि। अनि तपाईँको मुस्लिममा पनि त्यसै छ।
0: स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत सुशील कुमार झाका अनुसार पर्याप्त र पोषिलो खाना नपाउनु, असुरक्षित खानेपानी र सरसफाईको कमी, उचित शिशु तथा बाल आहार व्यवस्थापनको अभावले बालबालिकामा कुपोषण देखा पर्ने गर्छ। अन्न, गेडागुडी, हरियो सागपात, माछा मासु र दही दूधको मात्रा मिलाएर खान नजान्दा, उक्त खानेकुराहरू किनेर खान सक्ने क्षमता नहुँदा कुपोषणको समस्या देखिएको स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन झाले बताउनुभयो।
4: एउटा चाहिँ अन्नको प्रकार, अर्को गेडागुडीको प्रकार, हरियो सागपातहरू होइन, त्यसपछि चाहिँ एउटा भनेको माछा मासु मध्ये कुनै एक प्रकार होइन बीच बीचमा खानुपर्छ, यो ब्यालेन्स नमिलेर यो अवस्था आएको छ।
0: बालबालिकामा कुपोषणको मात्रा कम गर्न सरकारले प्रत्येक स्वास्थ्य संस्थाबाट हलुवा जस्तै उपचारात्मक पोषण आहार RUTF निशुल्क रूपमा प्रदान गर्दै आइरहेको छ। कड़ा किसिमको कुपोषण देखा परेको पालिकाहरूमा अब उक्त आहाराको मात्र भर नपरी पालिकाहरूले पनि अग्रसरता देखाएर सचेतना जगाउने र पोषणयुक्त खानेकुरा खानै नसक्ने परिवारलाई सहयोग गर्ने तथा उनीहरूलाई आय आर्जनमा जोड्नेतर्फ चासो देखाउन आवश्यक देखिन्छ। प्रभावित समुदायले बुझ्ने भाषामा र उनीहरूको पहुँचमा भएको संचार माध्यमबाट जनचेतना जगाउने र अभिभावकलाई जिम्मेवार बनाउने काम गर्नुपर्दछ। जनार्दन खत्री, CIN रेडियो एकता, सर्लाही।
5: सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी पूर्व चेतावनी सन्देश देशैभर पुर्याउन सरकारलाई चुनौती।
6: तर अहिलेसम्म चाहिँ हामीले बाढ़ीको पूर्व सूचना मात्रै निशुल्क रूपमा आम नागरिकलाई पठाइरहेका हौं र त्यसो भन्दै गर्दा पनि हामीले देशैभरि पठाउन सकेका चाहिँ छैनौं।
5: बाढ़ी पूर्वानुमान सन्देश देशैभर पुर्याउने सरकारको योजना र यसको महत्वमा केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
7: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
8: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
7: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको RCT, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
9: सम्पर्क स्थान घोराइचौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
10: फोन नम्बर 082-5634-479,
9: मोबाइल नम्बर 98-4-94-67-487।
11: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
12: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
13: डाक्टर दिने
10: सेवाहरू। ठुला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
13: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
14: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहाल रोड, घोराही, दाङ। फोन नम्बर 082-5562-23, 98-78-18-670 र 98-78-35-643।
15: भर्ना सम्बन्धी सूचना।
16: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा BBA BHM कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
17: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेसनल कलेज, दाङ।
18: सम्पर्क फोन नम्बर 082-5563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-6-25-26-286।
6: पूर्व सूचना जनस्तरसम्म पुर्याउनको लागि हामीले प्रयोग गरिराखेको र हामी निर्भर रहेको माध्यम भनेको मुख्य दुई तीनवटा छ। एउटा हामी बाढीको सूचना SMS मार्फत मोबाइलमा पठाउने गर्छौं र त्यो पठाउनको लागि हामीले देशभरि 273 यस्ता बाढीग्रस्त क्षेत्रहरू विगतको तथ्याङ्कको आधारमा तय गरेका छौँ।
19: बाढीग्रस्त क्षेत्र भनेको अलिक बाढी गइरहने ठाउँहरू,
6: विगतमा बाढी गइराखेका, विगतमा बाढीले क्षति गरिराखेका क्षेत्रहरू, त्यसमा प्रमुख नदीनालाहरू सबै समेटिन्छन्। तराईका चुरेबाट बहने सबै नदीनालाहरू समेटिन्छन्। अझै पनि हाम्रो दूरदराजमा, उदाहरणको लागि भेरी नदीलाई नै सम्झौं न, भेरी नदीको सुर्खेतको तल्लो क्षेत्रमा अझै पनि मोबाइलको नेटवर्क चाहिँ राम्रो छैन। त्यो तरंगा, चेपाङ, जामु लगायतका बस्तीहरूको हामी उदाहरण लिन्छौँ। उहाँ आफै पनि त्यहाँ पुगेको छु। हामी यहाँबाट SMS त पठाउँछौँ तर मोबाइल नेटवर्क नभएका कारणले समुदायले सूचना नपाइरहेको,
19: समयमै पुग्दैन।
6: एउटा अर्को हामीले अलि प्रमुख माध्यम भनेको चाहिँ प्रयोग गरिराखेको माध्यम भनेको रेडियो र आम संचारका माध्यमहरू नै हुन्। अब त्यसको पनि पहुँच केही हदसम्म सीमित हुन सक्छ र फेसबुक लगायत सामाजिक सञ्जालहरूको प्रयोग गरिराखेका छौँ। त्यसको लागि इन्टरनेट चाहिन्छ, स्मार्टफोन चाहिन्छ र हाम्रो समुदायका सबै व्यक्तिहरू स्मार्टफोन फ्रेन्डली पनि, मैत्री पनि नहुनु होला। अथवा ग्रामीण स्तरमा हामीले कल्पना गर्दाखेरि एउटा संकटमा रहेको समुदाय जो चाहिँ नदीको तीरमा छ, विपन्न पनि हुनसक्छ, उसले इन्टरनेटको पहुँच अथवा मोबाइल डेटाकै कुरा गर्दाखेरि पनि त्यसको पहुँच भन्दा बाहिर त्यो समुदाय,
19: यो चाहिँ तपाईँले जति पनि कुराहरू भन्नुभएको छ यो चाहिँ पूर्वानुमान गरिसकेपछि मेसेज पठाउने कुरा भयो होइन, तर पूर्वानुमानै पनि त कतिपय अवस्थामा चाहिँ समयमै गर्न नसकिँदाखेरि पनि ढिला भएको भन्ने पनि छ।
6: अब त्यो पाटो पनि छ, त्यसमा चाहिँ तुलनात्मक रूपमा विगतको तुलनामा हामीले हाम्रो पूर्व सूचनालाई र पूर्वानुमान र पूर्व सूचनालाई विस्तार गर्दै आएका छौं र त्यसमा अहिलेसम्म पूर्व सूचना अथवा पूर्वानुमान प्रणाली विस्तार नभएको क्षेत्र चाहिँ कुन हो भन्दाखेरि ससाना नदीनालाहरू, जहाँ हाम्रो स्टेशन नेटवर्क भन्छौ हामी, मापन केन्द्रहरू, मौसमको बाढ़ीको मापन केन्द्रहरू स्थापना गर्न सकिएको छैन र जुन जुन ससाना नदी जलाधारहरूमा त्यस्तो मापन गर्न सकिएको छैन अथवा ठूलैमा पनि कतिपय हिमालय क्षेत्रबाट बहने र अलिकति आम जनता को चासो कम हुने क्षेत्रहरू, तर त्यसमा चाहिँ फेरि जोखिम छैन भन्ने चाहिँ होइन, जनसंख्या कम छ त्यस हिसाबले जोखिम हामी अलिकति कम छ भन्न सक्छौँ आम जनसंख्याको हिसाबले अनुपातमा, तर पनि जोखिम त छ। ती क्षेत्रहरूमा चाहिँ हाम्रो पूर्व सूचना विस्तार हुन, अझै पनि पूर्वानुमान र पूर्व सूचना प्रणाली विस्तार हुन बाँकी छ। त्यसै र खालि जल तथा मौसम विज्ञान विभागले 10 वर्षमा जुन प्रणाली विस्तार र व्यवस्थापन विकास गर्दै आजसम्म आयो र जुन गतिमा हामी अगाडि बढ़िराखेका छौं, सम्भवतः अबको केही समयमा हामी ससाना नदीहरूमा पनि र आम जनसमुदायसम्म, किनभने नेपाल सरकारको एउटा अभियान पनि छ, त्यो नेपाल सरकारको मात्रै नभएर विश्वव्यापी अभियान हो, सबैका लागि पूर्व सूचना भन्ने संयुक्त राष्ट्रसंघको एउटा अभियानको रूपमा जुन सबै देशहरूले त्यसलाई अनुसरण गर्दै अगाडि बढेको छ, त्यसमा नेपाल सरकारले पनि त्यसलाई प्राथमिकता दिएर अबको 4 वर्ष सन् 2030 सबै नागरिकले पूर्व सूचना प्राप्त गर्न सक्नुपर्छ भन्ने लक्ष्य दिएको छ। लक्ष्य प्राप्तिको लागि पनि हामी काम गरिरहेका छौं। त्यसकारणले यो मनसुनमा थप पूर्व सूचना प्रणाली थप व्यवस्थित र विस्तार गरिनेछ र आगामी मनसुनहरूमा पनि थप व्यवस्थित हुँदै जानेछ र लक्ष्य के त्यही हो कि बाई 2030 भन्छौँ हामी सन् 2030 सबै नागरिकलाई जल तथा मौसमजन्य पूर्वानुमान र पूर्व सूचना पुर्याइनेछ।
19: नेपालमा बाढ़ी पूर्वानुमान कति विश्वसनीय छ, यसको सफलता दर तपाईँहरूले केही मापन गर्नु भएको छ?
6: हाम्रो हरेक वर्ष बाढ़ी पूर्व सूचना प्रतिवेदन प्रकाशन गर्ने गर्छौं, यो पछिल्लो 5 वर्षदेखि हामीले गर्दै आएका हौं र विगतको पहिलो प्रतिवेदन हाम्रो 5 वर्ष अगाडिको प्रतिवेदन हेर्यो भने हाम्रो पूर्व सूचनाको शुद्धता 70% हाराहारीमा छ, भनेको हामीले बाढ़ी आउँछ भनेपछि आएको र पछिल्लो प्रतिवेदन हेर्नुभयो भने गत महिना मात्रै हामीले त्यसलाई प्रकाशन गरेका छौं, हाम्रो वेबसाइटमा पनि राखेका छौं, त्यहाँ हेर्यौं भने हामीले प्रमुख नदी नालाहरूमा गरिएको पूर्वानुमान
19: चाहिँ
6: www.hydrology.gov.np पाउनुहुन्छ त्यो प्रतिवेदन, त्यहाँ प्रकाशित छ। त्यो प्रतिवेदनमा हामीले नदी नदीको छुट्टा छुट्टै च्याप्टरहरू राखेका छौं र त्यसमा कुन नदीमा शुद्धता कति छ बाढ़ीको भनेर राखेका छौं र औसतमा हेर्ने भने हामीले बाढ़ी आउँछ भनेर आएको दिन चाहिँ 95% छ।
19: मोबाइलमा सबै नागरिकले निशुल्क बाढ़ीको सूचना चाहिँ प्राप्त गर्ने व्यवस्था कहिलेसम्म हुनेछ भनेर?
6: देशको 273 नदीका क्षेत्रहरूमा बाढ़ीको पूर्व सूचना हामीले निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौं। त्यसबाहेक पनि आम सर्वसाधारणको लागि 1155 को टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौं र 1155 फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन र एसएमएस पनि हामीले निशुल्क रूपमा पठाइराखेका छौं। त्यसमा एनटीसी र एनसीएल दुईटा चाहिँ धन्यवादको पात्र पनि हुनुहुन्छ।
20: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
19: सुनसरी देवानगंज क्षेत्रमा अवस्था सामान्य हुन नसकेपछि स्थानीय प्रशासनले पुनः अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ। अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको लगानी, नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त हुनुभएको छ। लुम्बिनी प्रदेशमा भने नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका 68 चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा वा सम्बन्धित राजनीतिक दलले कार्यवाही गरेमा पद स्वत रिक्त हुने सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको छ र नेपालको काभा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशाजनक रूपमा सकिएको छ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 गहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: मंगल बहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त, लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस हिरियो।
0: शेखर गोलछालाई 1 करोड़ धरतीमा छाड्ने आदेश, कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन।
1: चिकित्सकहरूको आन्दोलनले देशभरका अस्पताल बन्द, सुनसरी घटनाको विरोधमा काठमाडौँमा समेत प्रदर्शन।
0: स्ट्रेट अफ होर्मुजमा सुरक्षा सुदृढ बनाउन 3 देशको आह्वान, इरान, ओमान र साउदी बीच समुद्री आगमन सुरक्षित राख्ने विषयमा छलफल।
1: र आईसीसी एक दिवसीय वरियतामा नेपाल एक स्थान खस्कियो, फ्रान्सेली फुटबल टोलीको मुख्य प्रशिक्षकमा जिदान नियुक्त।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता मंगल बहादुर साई कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख एकगिराज जोशीले उहाँलाई आज मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। नेपालको संविधानको धारा 168 को उपधारा 2 बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा उहाँलाई नियुक्त गरिएको हो। साईले गठबन्धनमा रहेका नेकपा एमालेका 9 र नेकपाका 14 सहित 23 प्रदेशसभा सदस्यको हस्ताक्षर सहित आफूलाई मुख्यमन्त्री बनाउन आजै बेलुकी दावी पेश गर्नुभएको थियो। एमालेबाट मुख्यमन्त्री बन्नुभएका इमलाल कर्णेलले गत शनिबार राजीनामा दिएसँगै कर्णाली प्रदेशमा एमाले र नेकपाको सरकार गठनको प्रक्रिया शुरू भएको थियो। 40 सदस्यीय प्रदेशसभामा कंग्रेसका 15, नेकपाका 13, सभामुख सहित एमालेका 10, राप्रपा र अन्य 1-1 जना सदस्य छन्। साई मुगु प्रदेशसभा 2 तत्कालीन माओवादी केन्द्रबाट विजयी हुनुभएको थियो। उहाँ प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री भइसक्नु भएको छ।
1: लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका 5 मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन्। नेपाली कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष सरकारले दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउनु भएको हो। राजीनामा बुझाउने मन्त्रीहरूमा शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल सिन्हा तथा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार रहेका छन्। केन्द्रीय राजनीतिमा समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले राजीनामा दिँदै सरकारबाट बाहिरिएका हुन्। कांग्रेस सरकारबाट बाहिरिएपछि अब लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपाको संयुक्त सरकार गठन हुने तयारी छ। नयाँ मन्त्रीहरूको नियुक्ति र मन्त्रालय बाँडफाँडका विषयमा एमाले र नेकपाका नेतृत्वबीच छलफल हुने बताइएको छ।
0: व्यवसायी शेखर गोल्चालाई धरोटीमा छाड्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौँकी न्यायाधीश प्रतिमा कुमारी भट्टराई पोखरेलको इजलासले आज सुनवाई गर्दै गोल्चालाई 2 कसुरमा छुट्टा छुट्टी धरोटी निर्धारण गरी रिहाईको आदेश गरेको हो। उनलाई बीमा सम्बन्धी कसुरमा 75 लाख र धितोपत्र सम्बन्धी कसुरमा 25 लाख रूपियाँ धरोटी निर्धारण गरिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी शिव खतेवडाले जानकारी दिनुभयो। उहाँलाई गत वैशाख 10 नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्रेको थियो।
1: नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। उहाँको जावलाखेलस्थित हेलियस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको हो। नेता श्रेष्ठको शव भोलि बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि शव यात्रा सहित पशुपति आर्यघाटमा दाह संस्कारका लागि लगिने पार्टी कार्यालयले जनाएको छ। श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न पार्टी केन्द्रीय कार्य समितिको आकस्मिक बैठक भोलि बिहान 8:30 बजे बस्ने भएको छ। श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भोलि बिहान 9 बजेदेखि 11 बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ। स्याङ्जाबाट पटक पटक संसदीय निर्वाचन जित्नुभएका श्रेष्ठले विगतमा भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भू संरक्षण मन्त्री, उद्योग मन्त्री र शिक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो। श्रेष्ठका 3 छोरा र 6 छोरी छन्।
0: चिकित्सकहरूको आन्दोलनका कारण आज देशभरका अस्पताल र स्वास्थ्य संस्थामा ओपीडी सेवा बन्द भयो। नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार र कुटपिटका घटनाको विरोध गर्दै आज ओपीडी सेवा बन्द गरेको। अस्पतालमा ओपीडी सेवा बन्द हुँदा सर्वसाधारण भने उपचारबाट वञ्चित भएका छन्। स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामी र तिनका आफन्त ओपीडी टिकटै नपाएर अलपत्र परे। काठमाडौँको वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, सिभिल अस्पताल जस्ता ठूला सरकारी अस्पतालमा पनि आज ओपीडी सेवा बन्द रह्यो। वीरगंजको नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सक र स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका हुन्। शनिबार वीरगंज महानगरपालिका 25 निवासी 45 वर्षीय राजकुमार पटेलको उपचारको क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य र आफन्तको आक्रमणबाट आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद राम गम्भीर घाइते हुनुभएको छ।
1: असुरक्षा बढ़ेको भन्दै नारायणी अस्पतालका चिकित्सकहरूले आज सामूहिक राजीनामा दिएका छन्। 67 चिकित्सकले सामूहिक रूपमा मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर चित्त रंजन शाह समक्ष राजीनामा बुझाएका चिकित्सक डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो। उनीहरूले सामूहिक आफूहरूमाथि दुर्व्यवहार गर्ने प्रमुख जिल्ला अधिकारी सीडीओ र जिल्ला प्रहरी प्रमुखको समेत राजीनामा मागेका छन्। चिकित्सकले सामूहिक राजीनामा दिएपछि नारायणी अस्पतालमा आकस्मिक सेवा पनि पूर्ण रूपमा बन्द भएको छ।
0: स्वास्थ्य मन्त्रालयले भने पछिल्ला दिनमा चिकित्सक स्वास्थ्यकर्मीमाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। आज एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कार्यवाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढ़ाइरहेको पनि मन्त्रालयले जनाएको छ। यस्तै राष्ट्रिय मानवाधिकार आयोगले पनि घटनामा संलग्नलाई कार्यवाही गर्न सरकारको ध्यान आकर्षण गराएको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले एक विज्ञप्ति निकालेर शान्ति रूपमा वार्ता र संवादबाटै विवादको समाधान खोजे चिकित्सक राममाथि कुटपिट र अस्पतालमा भएको तोडफोडको घटनाको सत्य तथ्य छानबिन गर्न सरकारलाई निर्देशन दिइएको छ।
1: स्वास्थ्यकर्मीमाथि बढ़दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोडफोडका घटनालाई नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन 2066 दफा 5 बमोजिम गठन भइसकेको समितिलाई पुनः नियमित रूपमा सञ्चालन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी समस्या समाधानका लागि प्रभावकारी रूपमा परिचालन गर्ने प्रक्रिया अघि बढ़ाइएको मन्त्रालयले जनाएको छ। पछिल्लो समय स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा हुने तोडफोडका घटना बढ़दै गएपछि समितिलाई पुनः सक्रिय बनाउने निर्णय गरिएको हो। ऐन अनुसार समितिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी योजना तथा कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने, गृह मन्त्रालय लगायत सम्बन्धित निकायबीच समन्वय गर्ने, सुरक्षा नीतिका विषयमा सरकारलाई सुझाव दिने, सुरक्षामा प्रतिकूल असर पार्ने घटनाको जाँचबुझ गर्ने वा गराउने तथा अनुसन्धानमा सहयोग गर्ने अधिकार पाएको छ। अदालतको फैसला बमोजिम क्षतिपूर्ति सम्बन्धी व्यवस्था कार्यान्वयन गराउने जिम्मेवारी पनि समितिकै हुनेछ।
0: सुनसरीमा 2 समूहबीचको झडपमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु हुनुका साथै दर्जनौं मानिस घाइते भएपछि काठमाडौँ सहित विभिन्न जिल्लामा विरोध प्रदर्शन भएको छ। घटनाको 3 दिनसम्म पनि सरकारले दोषीमाथि कार्यवाहीको निर्णय नगरेको भन्दै आज काठमाडौँको माइतीघर मण्डलामा सहित विभिन्न जिल्लामा प्रदर्शन गरिएको छ। घटनाको निष्पक्ष छानबिनको माग गर्दै स्थानीयले आज सिराहाको गोलबजार नगरपालिका 8 पुरानो चोक चोहरवामा प्रदर्शन गर्दै पूर्व पश्चिम राजमार्ग अवरूद्ध पारे। प्रदर्शनको क्रममा उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा समेत मागेका थिए। सुनसरी घटनाले सुरक्षा जोखिम बढ़ेको भन्दै विराटनगरका शैक्षिक संस्था बन्द गरिएको छ। विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाले विद्यालय बन्द गर्ने औपचारिक निर्णय नगरे पनि सुरक्षा जोखिम र यातायात अवरोधको चेतावनीका कारण विद्यालयहरू स्वस्फूर्त रूपमा बन्द भएका हुन्। घटनाको शोकमा देवानगंज र हरिनगर गाउँपालिकाले सार्वजनिक विदा नै दिएका छन्।
1: घटनापछि तनावग्रस्त बनेको सुनसरीको देवानगंज पनि आज पनि अशान्त नै रह्यो। सो घटनाको विरोधमा प्रदर्शनकारीले आज विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गर्नुका साथै पूर्व पश्चिम राजमार्ग अवरूद्ध गरेका थिए। जिल्लाको कोशी कटान क्षेत्रमा रहेको पसलमा लुटपाट तोडफोड़ र आगजनी समेत भयो। स्थानीय प्रशासनले आज पनि दक्षिण क्षेत्रका 5 स्थानमा कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वर प्रसाद अटियाले आज एक आदेश जारी गरी दिउँसो 3:30 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गर्नुभएको हो। सूचना अनुसार पूर्वमा पकली चोकसम्म, पश्चिममा कोशी ब्यारेजको पुल, उत्तर र दक्षिण महेन्द्र राजमार्गदेखि 200 मिटर क्षेत्रसम्म कर्फ्यूको 4 किल्ला तोकिएको छ। यसअघि घटनापछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले दक्षिण क्षेत्रका 5 स्थानमा कर्फ्यू आदेश जारी गरेको थियो। कर्फ्यू उल्लंघन गर्दै हिजो पनि दिनभर प्रदर्शन भएको थियो।
0: अर्को छिमेकी जिल्ला धनुषामा भने सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा आँच आउन नदिन सर्वपक्षीय प्रतिबद्धता व्यक्त गरिएको छ। सुनसरी जिल्लामा भएको घटना पश्चात धनुषा जिल्लामा समेत उक्त प्रकारका संवेदनशील घटना भएकाले आज जिल्लामा बसेको सर्वपक्षीय सद्भाव बैठकमा उक्त प्रतिबद्धता व्यक्त गरिएको हो। नेपाल परिवेशमा मानव बेचबिखनको स्वरूप बदलियो लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
5: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन।

0: गर्ने
1: ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं।
2: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
3: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
4: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
5: मानव बेचबिखन अनुसन्धान ब्यूरोले नेपालमा मानव बेचबिखनको स्वरूप बदलिएको जनाएको छ। विश्व मानव बेचबिखन विरूद्धको दिवसका अवसरमा आज आयोजित कार्यक्रममा ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी नकुल पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै उक्त जानकारी दिनुभएको हो।
6: मानव बेचबिखनलाई किन यसरी आकर्षित गरिरहेछ भन्दाखेरि वैदेशिक रोजगारको सपना, शहरी जीवनशैली, मनोरञ्जन, विलासी जीवनशैली, नकल गर्ने प्रवृत्ति, सजिलो माध्यमबाट पैसा आर्जन गर्ने लालच र सामाजिक सञ्जालहरू के यो कुल फ्याक्टरको रूपमा रहेका छन् भने मानव बेचबिखन तर्फ धकेल्ने तर्फ कुछ फ्याक्टरहरू के छन् त अहिले विद्यमान हाम्रो समाजमा हेर्दाखेरि हाम्रो गरिबी, अशिक्षा, आय आर्जनको कमी, सामाजिक असुरक्षा, घरेलु हिंसा र विखण्डित पारिवारिक अवस्था पनि रहेको पाइएको छ।
5: उहाँका अनुसार नेपालमा आन्तरिक रूपमा मनोरञ्जन क्षेत्रमा हुने यौनजन्य शोषण र श्रम शोषण प्रमुख समस्याका रूपमा रहेका छन्। गत आर्थिक वर्ष 2082-83 ब्यूरोमा दर्ता भएका 20 आन्तरिक बेचबिखनका मुद्दामा 21 पीड़ित मध्ये 19 बालबालिका रहेका छन्। पीड़ितहरूमा विशेष गरी 18 वर्ष मुनिका किशोरी र दलित समुदायका व्यक्तिहरूको संख्या बढ़ी देखिएको छ। सोही कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पनि पछिल्लो समय मानव बेचबिखन परम्परागत स्वरूपबाट रूपान्तरित भई डिजिटल प्लेटफर्ममा गएको बताउनुभयो।
7: विगतमा मानव बेचबिखन मुख्यत यौन शोषण, जबरजस्ती श्रम, जबरजस्ती विवाह, बाल बालिका बेचबिखन, जसलाई चेलीबेट बेचबिखन भनिराखियो, अङ्ग तस्करी, घरेलु दासत्व आदि प्रयोजनको लागि हुने गरेकोमा पछिल्ला वर्षहरूमा आकर्षक तलब सुविधा भएको रोजगारीको प्रलोभनमा पारी विदेश लैजाने र बन्धक बनाई डिजिटल प्लेटफर्म मार्फत जबरजस्ती अनलाइन ठगी, साइबर स्क्याम लगायतको क्रिया गरी ट्राफ्ट बिहाइन्ड स्क्याम गर्न बाध्य बनाउने नयाँ प्रवृत्ति बढेको छ।
5: हाल दक्षिण पूर्वी एसियाली मुलुकहरू कम्बोडिया, म्यानमार र लाओसमा साइबर स्लाइभरी र फोर्स्ड क्रिमिनालिटीको जोखिम बढ़ेको छ। सामाजिक सञ्जाल मार्फत आकर्षक तलबको लोभ देखाई अंग्रेजी र कम्प्युटरमा पोख्त युवाहरूलाई अनलाइन स्क्यामिङ र क्रिप्टोकरेन्सी ठगी जस्ता अवैध कार्यमा संलग्न गराइने गरेको छ। त्यसै गरी युरोप र अमेरिका प्रवेशका लागि प्रयोग गरिने डंकी रूटको अर्को ठूलो चुनौतीका रूपमा देखा परेको छ। दक्षिण अमेरिकाका विभिन्न मुलुक हुँदै ज्यान जोखिममा पारेर अमेरिका छिर्ने क्रममा धेरै नेपालीहरू अलपत्र पर्ने र ठगीमा पर्ने गरेका छन्। ब्यूरो स्थापना भएदेखि हालसम्म अमेरिकासँग सम्बन्धित 32 मुद्दा दर्ता भएका छन्।
4: पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहसँग ट्युनिङ नमिलेका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूहरूबीच कुनै दूरी नरहेको दावी गर्नुभएको छ। शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुरामा कर थोपरेको भन्दै प्रधानमन्त्री शाह अर्थमन्त्रीसँग रिसाएका खबर बाहिरिएका थिए। सोही कारण राजसपा सभापति रवि लामिछानेसँग मन्त्री फेर्ने बारेमै कुरा भए पनि कर खारेज गरेर मन्त्री हटाउने विषय तत्काललाई टरेको छ। प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग गरेको छलफलमा अनुपस्थित अर्थमन्त्री वाग्लेले आज एक्लै निजी क्षेत्रका प्रतिनिधिलाई बोलाएर बाहिर फैलाइएका अपवाहको पछि नलाग्न आग्रह गर्नुभएको छ।
8: प्रत्येक क्याबिनेटपछि हामी प्रधानमन्त्रीसँग म बस्छु 30 मिनट, 40 मिनट, 50 मिनट, हिजो 50 मिनटसम्म थिए। तर यो बजारमा चाहिँ अनेक चाहिँ अपवाहहरू, झुटहरू यो पत्याउन छोडिसके जस्तो लाग्छ मलाई। तर यहाँहरूलाई मैले यति जानकारी गराए, यति क्लोज कोअर्डिनेसनमा आर्थिक मुद्दाहरूमा सायद प्रधानमन्त्रीकै तहमा यति गहिरो चासो राखिएको यो धेरै लामो समयपछि, यति कुरा मैले यहाँलाई अर्थमन्त्री प्रधानमन्त्रीको क्लोज कोअर्डिनेसन डिस्कसनमा यो कुराहरू भइराखेका छन्। यो यहाँलाई मैले आश्वस्त पनि पार्न चाहन्छु, बजारका हल्लाहरूको लागि दिनुहोला।
4: यसअघि अर्थमन्त्री वाग्लेले नै प्रधानमन्त्री र ऊर्जा मन्त्रालयमा सल्लाहकारको भीड़ लागेको भन्दै आफूले एकजना मात्रै सल्लाहकार राखेको बताउनु भएको थियो। यही सन्दर्भलाई लिएर आज उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफू पनि मन्त्री हुँदा एकजना मात्रै सल्लाहकार राखेको सुनाएर प्रतिपक्षको भूमिका निर्वाह गर्नुभएको छ। आज पत्रकार सम्मेलन नै गरेर घिसिङले अहिलेका मन्त्रीहरूको स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएको र सचिवहरूलाई बस्ने ठाउँ नभएको बताउनु भएको छ।
0: तीनटा मन्त्रालय सम्हाल्दाखेरि एकजनालाई सल्लाहकारको भूमिकामा राखे चाहिँ एकजना सोकिए राखेका थियौं मन्त्रीको उसमा। मैले अहिले सुनिरहेको छु मन्त्रीहरूले पाँच सातजनासम्म चाहिँ तलबै दिएर सोकिएहरू राखेको र तलब नदिएर राखेको चाहिँ अझ बीस तीसजना छन् रे। अब त्यो कसरी चाहिँ त्यो व्यवस्थापन गर्नुभएको छ मन्त्रालयको साथीहरूसँग सुन्दाखेरि मैले मन्त्रालयको सहसचिव र अरू साथीहरूलाई बस्ने ठाउँ छैन।
5: दुई साताको ब्रेक पछि संघीय संसदको तल्लो सदन प्रतिनिधि सभा पर्सि शुरू हुँदैछ। राष्ट्रिय सभाको बैठक त्यसको भोलिपल्ट 15 गते बस्नेछ। बैठक बस्ने भएपछि सभामुख सहित संसद सचिवालय क्यालेण्डर बनाउनेदेखि कार्यसूची तयार पार्ने काममा तल्लीन भएको छ। लामो समयसम्म संसद चल्दा आफ्नो निर्वाचन क्षेत्रमा जान नपाएको गुनासो सांसदहरूले गरेपछि दुई साताका लागि सदनका दुवै बैठक स्थगित गरिएको थियो। अब दशैंसम्म सदन चलाएर महत्वपूर्ण कानून बनाउन लाग्ने सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। रासोपाका सचेतक प्रकाश चन्द्र परियारले सरकारले पर्याप्त बिजनेस दिने प्रतिबद्धता जनाएकाले दशैं अघिसम्म सदन सञ्चालन गर्ने विषयमा आज सभामुखसँग छलफल भएको जानकारी दिनुभएको छ।
9: 14 गते पछाडि दशैंको मुखसम्मै हामी फुल फ्लेज बिजनेसमा आउँछौं। सोही बमोजिम हर तरह तयार हुन, अध्ययन अनुसन्धान गर्न, जनताका सवाल ल्याउन र संसदलाई कामयाबी र परिणाममुखी बनाउन चाहिँ हामी मानसिक रूपले, शारीरिक रूपले, अध्ययनशील रूपले सबै हिसाबले तयार रहनुपर्छ भन्ने सन्देश दिने यो बैठकको मूल मर्म। धन्यवाद।
5: उहाँले सत्तारूढ़ प्रमुख प्रतिपक्षी तथा विपक्षी दलले आफ्नो जिम्मेवारी पूरा गर्दै जनताको आकांक्षालाई सम्बोधन गर्न संवेदनशील हुनुपर्नेमा जोड़ दिनुभयो। आज मात्रै सभामुख डोलप्रसाद अड्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा व्यवस्थापन गर्ने विषयमा छलफल गर्नुभएको छ। छलफलमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति र पछिल्लो समय विदेशमा भएका दुःखद घटनाहरूबारे प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्नुपर्ने माग राखेका छन्। दलहरूले संसदीय नियमावलीमा व्यवस्था भए बमोजिम प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई कार्यान्वयनमा ल्याउनुपर्ने विषयमा समेत जोड़ दिएका छन्। साथै शून्य, विशेष र आकस्मिक समयमा सांसदहरूले उठाएका प्रश्नहरूको मन्त्रीहरूले अनिवार्य जवाफ दिनुपर्ने माग गरिएको छ। संसदमा एक सांसदले उठाएको विषयमा अर्को सांसदले सरकारको बचाव गर्दै जवाफ दिने, विगतको अभ्यासले संसदीय मर्यादामा आँच पुगेको भन्दै त्यस्तो प्रवृत्ति सुधार्न पनि सुझाव दिइएको छ। छलफलपछि संचारकर्मीसँग रासोपाका सचेतक परियारले संसदको सदनलाई परिणाममुखी बनाउन ई पार्लियामेन्टको कन्सेप्टमा जान खोजेको बताउनुभयो।
9: जनताको कानून बनाउने कुरामा चाहिँ बडो संवेदनशील हुने कुराहरू आएको छन् र हामी डिजिटलमा पनि गइसकेका छौं। यी हाजिरीबाट चाहिँ को सांसद कति दिन संसदमा हाजिर भयो, को आउँदै आएन, यसले पनि चाहिँ जस्तो ई सुशासन जस्तै, डिजिटल सुशासन जस्तै ई पार्लियामेन्टको कन्सेप्टलाई पनि एडप्सन गर्दैछौं।
4: सभामुखसँगको छलफलपछि प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसकी प्रमुख सचेतक वासना थापाले आफूहरूले प्रधानमन्त्रीको विरोध नभए संसद र जनताप्रति जिम्मेवार बनाउन खोजेको प्रश्न पार्नु भएको छ। सीमा विवादका सम्बन्धमा आम नागरिकले प्रधानमन्त्रीबाट आधिकारिक जवाब खोजिरहेकाले जसरी भए पनि प्रधानमन्त्रीले जवाब दिनुपर्ने बताउनुभयो।
10: राष्ट्रको हित र राष्ट्रकै सीमाको बारेमा यो ठूलो कुरा आइसकेपछि त प्रधानमन्त्रीज्यूबाट केही सम्बोधन हुन्छ होला, उहाँलाई अप्ठ्यारै लाग्छ भने पनि यही हाम्रै सब्जेक्टले यो सीमाको बारेमा मात्रै पनि उहाँले आएर एन्सर दिन पर्दैन, सम्बोधनै गर्नुभयो हुन्छ नि त, देशको बारेमै पूरै जनतालाई नै सम्बोधन गरेर यसलाई पनि समेटेर सम्बोधन गर्ने जस्ता कुराहरू पनि छ। आम जनताहरू प्रधानमन्त्रीज्यूको सम्बोधन कुरिरहेछन्, प्रधानमन्त्रीज्यूले हाम्रो लागि के कस्तो सन्देशहरू दिनुहुन्छ भनेर उहाँहरू त कुरेर बसि नै रहनु भएको छ नि त अहिलेसम्म, त्यो कुरा प्रधानमन्त्रीज्यूले अहिलेसम्म सम्बोधन पनि गर्नु भएको छैन आम जनताहरूमा।
4: नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले भने सरकारले भने अनुसार विधेयक हालसम्म नल्याएको बताउनुभयो।
11: सरकारले विधेयक दर्ता गरेन, 166 विधेयक हामी ल्याउँछौ भनेर सरकारको तर्फबाट कानून मन्त्रीज्यूले पटक पटक भन्नुभएको छ, तर 14 बैठक शुरू हुँदैछ, विधेयक अहिलेसम्म एउटा पनि दर्ता भएको छैन। त्यसकारणले संसदमा विधेयक पनि आओस् र सरकारलाई आह्वान गर्ने काम पनि सत्तापक्षीय दलबाट होस् भन्ने विषय राख्यौं।
4: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
12: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
13: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
12: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
13: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
12: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
13: एकपटक दङ्गालीबाट किनेर हेर न।
12: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
14: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
13: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
15: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
16: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
13: प्रोप्राइटर सोमराज रैदास।
17: सम्पर्क फोन नम्बर 0825567775।
13: सम्पर्क नम्बर 98478273।
18: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
19: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
20: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825567509 र मोबाइल 98453065023।
21: परिसूचक अध्यक्ष 2696 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम घटेको छ। हिजो 6.7 करोड़को कारोबार भएकोमा आज 4.42 करोड़ रूपियाँको भएको छ। आज 900 कम्पनीको शेयर मूल्य बढ़दा 165 कम्पनीको शेयर मूल्य घटे भने 13 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरान, ओमान र साउदी अरेबियाले स्ट्रेट अफ हर्मुजको सुरक्षा सुनिश्चित गर्न संयुक्त कूटनीतिक प्रयासलाई तीव्र बनाउन आह्वान गरेको छ। इरानी विदेश मन्त्रालयका अनुसार इरानी विदेश मन्त्री सैयद अब्बास अरागचीले ओमानका विदेश मन्त्री सैयद बद्र बिन हमद अल बुसाइदी र साउदी अरेबियाका विदेश मन्त्री राजकुमार फैसल बिन फरहान अल सौदसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गर्नुभएको हो। वार्ताका क्रममा तीनै देशका विदेश मन्त्रीले क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न आपसी सहयोग बढ़ाउनुका साथै संयुक्त कूटनीतिक पहललाई प्रभावकारी बनाउने विषयमा जोड़ दिएका थिए। अमेरिका आक्रमणपछि स्ट्रेट अफ होर्मुज क्षेत्रमा उत्पन्न असुरक्षाको अवस्था अन्त्य गर्न सम्बन्धित प्रयास आवश्यक रहेको उनीहरूको निष्कर्ष छ। अमेरिकी सेनाले पछिल्लो समयमा इरान विरूद्ध धेरै चरणमा आक्रमण गरेको छ। तेहरानले क्षेत्रमा अमेरिकी आधार र सुविधाहरूमा मिसाइल तथा ड्रोन आक्रमणको साथ प्रतिक्रिया दिइरहेको छ।
21: नेपाल परिवेशमा अब खेल समाचार। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको अध्यावधिक एक दिवसीय ओडीआई वरियतामा नेपाल एक स्थान तल झरेको छ। नयाँ वरियता अनुसार नेपाल 17 स्थानबाट खस्किँदै 18 स्थानमा पुगेको हो। नेपाललाई पछि पार्दै नामिबिया 17 स्थानमा उक्लिएको छ। नेदरल्याण्डसमा जारी आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपाली टोलीले लगातार कमजोर प्रदर्शन गरेपछि यसको प्रत्यक्ष असर ओडीआई वरियतामा परेको हो। नेपालले लीग टू अन्तर्गत खेलेका 3 खेलमा हार बेहोरेको छ। नामिबियासँग लगातार 2 खेल खेल गुमाएको नेपाल तेस्रो खेलमा घरेलु टोली नेदरल्याण्डसँग पनि पराजित भएको थियो।
4: पाकिस्तानमा जारी काबा पुरूष भलिबल च्याम्पियनशीपमा पाँचौं स्थानका लागि भएको खेलमा नेपाल कजाकिस्तानसँग 3-0 सेटमा पराजित भएको छ। नेपाल पहिलो सेटमा 25-18, दोस्रो सेटमा 27-25 र तेस्रो सेटमा 25-20 पराजित भयो। नेपाल काबा भलिबलमा लगातार छैटौं खेलमा पराजित भएको नेपालले उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा आयोजक पाकिस्तानसँग 3-0, चौथो खेलमा बंगलादेशसँग 3-2 र समूह चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग पनि 3-0 को सोझो सेटमा पराजित भएको थियो। सबै खेलमा पराजित बेहोरेको नेपाल पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।
21: पूर्व कप्तान तथा विश्वकप विजेता जिनेदिन जिदान फ्रान्सेली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। सन् 2018 फ्रान्सले विश्वकप जिताएका तथा 14 वर्षसम्म टोली सम्हालेका देश च्याम्पले फिफा विश्वकप 2026 सेमी फाइनलमा स्पेनसँग पराजित भएपछि पद छाडेका थिए। त्यसपछि फ्रान्सेली फुटबल महासंघ एफएफले जिदानलाई नयाँ प्रशिक्षकको जिम्मेवारी दिएको हो। 54 वर्षीय जिदानले सन् 2030 विश्वकप छनौटसम्म रहने गरी सम्झौता गरेका छन्।
4: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
21: मंगल बहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त। लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो।
4: शेखर गोल्छा 1 करोड़ रूपियाँ धरोटीमा रिहा। कंग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन।
21: चिकित्सकहरूको आन्दोलनले देशभरका अस्पताल बन्द। सुनसरी घटनाको विरोधमा काठमाण्डुमा समेत प्रदर्शन।
4: स्ट्रेट अफ होर्मुजमा सुरक्षा सुदृढ़ बनाउन 3 देशको आह्वान। इरान ओमान र साउदी बीच समुद्री आवागमन सुरक्षित राख्ने विषयमा छलफल।
21: र आईसीसी एक दिवसीय वरियतामा नेपाल एक स्थान खस्कियो। फ्रान्सेली फुटबल टोलीको मुख्य प्रशिक्षकमा जिदान नियुक्त।
4: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रश्न।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुघाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-5561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार संसारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
5: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
4: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
5: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ
6: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
7: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
6: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
9: डाक्टर मोहम्मद अनुदिन बागवानद्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
12: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
15: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
17: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
18: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
19: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
16: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
15: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-5560-734 र 082-5560-138
16: MBBS MD न्यूरोसाइकाटिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको
3: दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
12: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
12: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
3: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
12: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
3: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
12: जाड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
4: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार। सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
3: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: अन्य सेवाहरू:
21: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166694। सम्पर्क मोबाइल नम्बरहरू 9858830145, 9848830153 र 9649141944।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
12: खुशीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908747, 0825908747।
24: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
18: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 0825908829। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578353825।
0: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
1: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
0: ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
2: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
5: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082562023 98478617 र 98478635।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
25: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
25: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश

0: आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9858745226।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ,
8: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847877977
9: र 9558386689।

0: बीबीसी नेपाली सेवाको साझापखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा वीरगंजमा चिकित्सक कुटपीटको विरोधमा देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिदा बिरामीहरू मर्कामा।
1: अस्पताल बन्द छ अब के गर्ने, मान्छे मर्छ यसरी उपचार नभएपछि।
0: साम्प्रदायिक तनाव निम्तिएको सुनसरीको ताजा अवस्था के छ?
2: अहिले साँझसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरू जानकारी दिएका छन्।
0: हाम्रा संवाददातासँग कुराकानी र अन्तर्राष्ट्रिय प्रसंगमा जापानमा शक्तिशाली भूकम्प गएपछि एउटा सपिङ सेन्टरभित्र कयौं मानिस फँसेका विवरण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। जापानका अग्नि नियन्त्रकहरूले क्युसु टापुको दक्षिणी प्रान्त कुमामोतोमा आएको शक्तिशाली भूकम्पपछि एउटा सपिङ सेन्टरभित्र धेरै मानिसहरू फँसेको बताएका छन्। सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार करिब 20 30 जना कर्मचारी सम्पर्कविहीन छन्। प्रत्यक्षदर्शीहरूले 7.1 म्याग्निट्यूडको भूकम्प आएपछि उक्त सपिङ सेन्टरमा विस्फोट भई आगलागी भएको बताएका छन्। पछिल्लो विवरण अनुसार निप्पोन पेपर इण्डस्ट्रीजको कारखानामा चिम्नी भत्किँदा धेरै मानिसहरू बेपत्ता छन्। बीबीसीका जेक क्योन भन्छन्, सुरक्षाका लागि राखिएका क्यामेराहरूको भिडियो सामग्रीमा भवन भत्किँदै गरेको र आगो भवनमा लागेको देखिन्छ। पछिल्लो पटक जापानको नोटो क्षेत्रमा सन् 2024 भूकम्प जाँदा 200 भन्दा बढ़ी मानिसको मृत्यु भएको थियो। बीबीसीका जेक क्योनको भनाई। फ्रान्स र स्पेनका अग्नि नियन्त्रकहरूले हालैका समयका सबैभन्दा भीषण डण्डेलोहरू मध्ये केही माथि नियन्त्रण गर्नेतर्फ प्रगति भएको बताएका छन्। तर उनीहरूले अर्को उष्ण लहर आउन लागेकाले खतरा अझै पूर्ण रूपमा नटरेको भन्दै चेतावनी दिएका छन्। दक्षिण पश्चिम फ्रान्समा बोर्डो नजिकै लागेको

0: डढेलोले करिब 420 वर्ग किलोमिटर क्षेत्रफल जलेको छ र 2,00,000 भन्दा बढ़ी मानिस घर छोडेर सुरक्षित स्थानमा जान बाध्य बनेका छन्। स्पेनमा अग्नि नियन्त्रण टोलीहरूले रातभरिमा अवस्थामा सुधार आएको तर अझै पनि 10,000 मानिस विस्थापित भएको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्हाइट हाउसमा भेट्दैछन्। युक्रेनले रूसभित्र लामो दूरीका हमलाहरू तीव्र बनाइरहेका बेला यो भेट हुन लागेको हो। हिजो जेलेन्स्कीले ब्रिटेनका नयाँ प्रधानमन्त्री एन्डी बर्नमलाई भेटेका थिए र उनीहरूले संयुक्त ड्रोन उत्पादन र क्षेप्यास्त्र रक्षाबारे छलफल गरेका थिए। पाकिस्तान प्रशासित कश्मीरका अधिकारीहरूले क्षेत्रीय चुनावको पहिलो चरण समाप्त भएपछि हिंसा भड्किएको बताएका छन्। अधिकारीहरूका अनुसार प्रतिबन्धित जोइन्ट अवामी एक्सन कमिटिका समर्थकहरूसँग भएको झडपमा एकजना अर्धसैनिक अधिकारीको मृत्यु भएको छ भने 3 अन्य घाइते भएका छन्। यो गठबन्धन नागरिक समाजका विभिन्न समूहहरूको संगठन हो जसलाई आतंकवाद विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाइएको छ। गत एक महिनामा भएको हिंसामा प्रहरी अधिकारीहरू सहित 40 भन्दा बढ़ीको मृत्यु भएको छ। र फ्रान्सका महान फुटबल खेलाड़ीहरू मध्ये एक जेनेडिन जिदान फ्रान्सको पुरूष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले खेलाड़ीका रूपमा फ्रान्सलाई विश्वकप उपाधि जिताएका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। वीरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकमाथि भएको कुटपिटका कारण आज देशभरिका अस्पतालहरूमा आकस्मिक बाहेकका अन्य सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परे। कुटपिटको घटनालाई लिएर सो अस्पतालका 67 चिकित्सकले आज राजीनामा दिएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले घटनाबारे छानबिन गरी दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ भने अधिकारीहरूले स्थानीय प्रशासनबाट छानबिन तथा अन्य कार्यवाही भइरहेको बताएका छन्। आज दिउँसो नारायणी अस्पताल पुगेर हाम्रो संवाददाता माधुरी महतोले तयार पारेको यो रिपोर्ट सुनौ।
2: म यहाँ वीरगंजको नारायणी अस्पतालमा आइपुगेको छु। यहाँ पर्सा, बारा, रौतहट, सर्लाही, मध्य प्रदेशका विभिन्न जिल्ला लगायत सीमावर्ती भारतीय शहरबाट पनि आउने गरेका छन् बिरामीहरू र अहिले उनीहरू अलपत्र अवस्थामा रहेका छन्। यसै क्रममा एक कुर्बा जो यहाँ आएर बसिरहनु भएको छ बाहिरबाट आएर उहाँसँग हामी कुरा गर्छौ।
3: म भारतको मिर्जापुरबाट आएको छु। धेरै टाढा पर्छ, बिहानै आएको हुँ तर अस्पताल बन्द छ। अब के गर्ने, मान्छे मर्छ यसरी उपचार नभएपछि। त्यसैले उपचार हुनुपर्छ, अस्पताल खुल्नुपर्छ।
2: गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा वीरगंज महानगरपालिका वडा नम्बर 25 45 वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयवासीले अस्पतालमा तोडफोड गर्नुका साथै डाक्टर प्रमोद राममाथि निर्घात कुटपिट गरेका थिए। त्यसै घटनामा संलग्नमाथि कार्यवाहीको माग गर्दै एकातर्फ मृतकका परिवार र आफन्तले सड़क अवरूद्ध गरेका छन् भने अर्कातर्फ चिकित्सकहरू आइतबारदेखि आन्दोलनमा छन्। सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा आन्दोलनरत चिकित्सकमाथि प्रहरीबाट दुर्व्यवहार गरेको आरोप लगाउँदै नारायणी अस्पतालका 67 चिकित्सकले सामूहिक राजीनामा समेत दिएका छन्। नारायणी अस्पतालका प्रवक्ता एवं वरिष्ठ डाक्टर उदयनारायण सिंह भन्छन्,
4: छलफलको क्रममा हिजो यहाँका प्रमुख जिल्लाधिकारी र एसपी साहब चाहिँ तुरन्तै आदेशमा आउनुभयो र उहाँहरूले चिकित्सकहरूसँग कार्यकक्षमै गाली अपशब्द प्रयोग गर्दै तुरन्तै यिनीहरूलाई थुन्नुपर्छ, थुन समाज भनेर चाहिँ वातावरण बिगार्नुभयो र प्रहरी बल प्रयोग गरेर दुर्व्यवहार गर्नुभयो कि जुन चिकित्सक कुटपिट गरियो त्यो पनि प्रहरीकै उपस्थितिमा मर्ने गरी कुटपिट चाहिँ गरियो।
2: नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चितरञ्जन शाहले भने,
5: अब लापरवाही भयो भएन अब त्यो छानबिन गरेर हेरेर थाहा हुन्छ, सिसिटिभी फुटेज छ, गल्ती गरेको छ भने त्यसको सजाय पाउँछ। तर यसरी चाहिने दुर्व्यवहार गर्ने कुटपिट गरिदिए पछाडि अब कुन मानसिकताले राख्छ फेरि काम गर्छ।
2: पर्साका प्रमुख जिल्लाधिकारी भोला दाहालले घटनाबारे बताउँदै भने,
6: दुई तीनजना डाक्टर साहबहरूले अलि अभद्र तरिकाले उहाँहरूले चाहिँ प्रस्तुत हुनुभयो, नागरिकहरूले चाहिँ स्वास्थ्य उपचारबाट चाहिँ वञ्चित भएका छन्, अब यो कुराहरू जिम्मेवारी निकाय हामी सबैले यसलाई जिम्मेवारी चाहिँ बोध गर्नुपर्छ भन्ने हिसाबले उहाँहरूलाई फर्काउँ भनेर उहाँहरूलाई बोलाएको मात्र त्यस्तो दुर्व्यवहार गरेको भन्ने विषय होइन। घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेर आवश्यक कानुनी कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालयले आवश्यक कार्यवाही गरिरहेको अवस्था छ। छानबिन समिति गठन भएको छ र छानबिन समितिले पनि आफ्नो कार्य प्रक्रिया प्रारम्भ गरिसकेको अवस्था छ।
2: चिकित्सकहरूको आन्दोलन र सामूहिक राजीनामा पछि नारायणी अस्पताल लगायत देशभरको सेवा अझ प्रभावित बनेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भने नारायणी अस्पताल लगायत देशभरि सबै अस्पतालको सेवा नियमित सञ्चालन गर्न चिकित्सक तथा स्वास्थ्य कर्मीसँग अनुरोध गरेको छ। माधुरी महतो, बीबीसी, बीरगंज।
1: अर्को विषय, साम्प्रदायिक विवाद उत्पन्न भएपछि आइतबार रातिदेखि तनावग्रस्त सुनसरीका विभिन्न स्थानमा मंगलबार पनि कर्फ्यूले निरन्तरता पाएको छ। बिहान केही स्थानमा कर्फ्यू हटाइएको भए पनि तनाव मत्थर नभएपछि सुनसरी सदरमुकाम मिनरुवा र महेन्द्र राजमार्ग क्षेत्रमा पनि कर्फ्यू थपिएको छ। सुनसरीको ताजा अवस्थाबारे केही बेर अघि हामीले विराटनगर स्थित हाम्रा संवाददाता विक्रम निरौलालाई सोधेका छौं।
7: कर्फ्यूका बीचमा पनि बिहानैदेखि दिनभर जस्तो विभिन्न ठाउँमा प्रदर्शनहरू भएका छन्। घटनाको छानबिन, दोषीलाई कारवाही, उपचारका कुराहरू अनि क्षतिपूर्तिका कुराहरू लिएर विभिन्न ठाउँमा प्रदर्शन पनि भइरहेका छन्। अहिले साँझसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरूले जानकारी दिएका छन्।
1: गृह मन्त्रालयले गठन गरेको छानबिन समिति सुनसरी पुगिसकेको छ, के गर्दैछ समितिले? त्यसका सदस्यहरूसँग तपाईँको कुरा हुँदाखेरि के भन्छन्?
7: मैले अघि साँझ छानबिन समितिका संयोजक सहसचिव भूपेन्द्र थापासँग कुराकानी गरेको थिएँ। त्यो समितिका टोलीका सदस्यहरू हिजो साँझ विराटनगर आएर यहाँ विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेका जुन घटनाका घाइतेहरू छन् उहाँहरूसँग भेटघाट गरेर र उहाँहरूको अवस्था बुझेको कुराहरू उहाँहरूले भन्नुभएको छ। र जुन उहाँहरूले दिएको जानकारी अनुसार विराटनगरका अस्पतालहरूमा भएका घाइते मध्ये तीनजनाको अवस्था चाहिँ चिन्ताजनक र केही अरू चाहिँ सामान्य अवस्थामा रहेको भनेर भनिएको छ। र उहाँहरूले आज जिल्ला सदरमुकाम सुनसरीमा गएर सुरक्षा निकायका प्रमुखहरूसँग बसेर त्यहाँको घटनाको वस्तु स्थिति बारे जानकारी लिएको र अलिक सहज परिस्थिति भयो भने भोलि कप्तानगंज घटना भएको क्षेत्रमा गएर त्यहाँको वस्तुस्थिति बुझ्ने हाम्रो कार्यक्रम छ, हाम्रो त्यो तयारी छ भनेर उहाँले भन्नुभएको छ।
1: यो दिवानगंजको घटनालाई लिएर अरू जिल्लामा पनि त्यसको प्रतिक्रिया स्वरूप प्रदर्शनहरू भएका छन्, खास गरी सामाजिक सद्भाव कायम गर्ने दिशामा कस्तो भूमिका देखिँदैछ विभिन्न पक्षको?
7: सामाजिक सद्भाव जुन अहिले खलबली नै आँट्यो भने सबैतिर चिन्ता बढेको छ। त्यसकारण यहाँ विभिन्न राजनीतिक दल, नागरिक समाज, विभिन्न गैर सरकारी संघ संस्था र जनप्रतिनिधिहरूले यस विषयमा चाहिँ सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह पनि गरिरहेका छन्। मैले दिउँसो जुन घटनास्थल भएको देवनगंज गाउँपालिकाका अध्यक्ष वेतन मेहतासँग कुरा गरेको थिएँ, उहाँले पनि यो विषयमा चाहिँ हामीले सबै पक्षसँग चाहिँ हामीले सद्भाव कायमका लागि छलफल गरिरहेका छौँ, सबैलाई आग्रह गरिरहेका छौँ, यसलाई अगाडि बढाउनु हुने कसरी हुन्छ, यसलाई शान्त बनाउने भन्ने विषयमा कुरा गरिरहेका छौँ। र आज सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल पनि जुन घटना भएको थियो मृतकका घर परिवारमा गएर घाइतेका घरमा गएर उहाँले सबैलाई चाहिँ यो चाहिँ अब सामाजिक सद्भाव कायम राख्नलाई चाहिँ अब आग्रह गर्ने, अब सबैलाई जसरी जे घटना भयो भइहाल्यो, अब यसलाई कसरी हुन्छ एकदम अवस्था सामान्य बनाउन भनेर चाहिँ उहाँहरूले पनि आग्रह गर्नुभएको कुरो हामीलाई जानकारी दिनुभएको छ। र सबै पक्षबाट यो सामाजिक सद्भाव कायम राख्ने विषयमा सबैको सकारात्मक पहल देखिरहेको छ।
1: सुनसरीमा उत्पन्न साम्प्रदायिक तनावबारे विराटनगर स्थित हाम्रा संवाददाता विक्रम निरौला। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सुनसरीको देवानगंजमा भएको घटनाको पीड़ित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषी उप कड़ा कार्यवाही गर्न प्रतिबद्ध रहेको जनाएको छ। केही बेर अघि एउटा विज्ञप्ति मार्फत सरकारले हिंसा वा मुठभेड़ मार्फत कुनै पनि समस्या, असन्तुष्टि र विवादको समाधान हुन नसक्ने भन्दै धार्मिक सहिष्णुता र एकता कायम गर्न अपील गरेको छ। सरकारले साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधि नगर्न भन्दै भ्रामक सूचनाबाट प्रभावित नभई उच्च संयम देखाउन सम्बद्ध पक्षहरूलाई आह्वान समेत गरेको छ। साझापखमा एकाध विषय संक्षेपमा, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख सल्लाहकार कुमार बेनले भारत भ्रमण गरेको दावीबारे आफूलाई जानकारी नभएको बताएका छन्। विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार सोधिएको प्रश्नमा जयसवालले आफूसँग त्यसबारे कुनै सूचना नभएको प्रतिक्रिया दिएका हुन्। उनले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो चाहिँ दिइएको बताए। हो, हामीले भारत भ्रमणको निम्तो पठाएका छौं, प्रवक्ता जयसवालले अगाडि थपे। स्थानीय प्रशासनले नारायणगढ़ मुगलिन सड़क खण्डमा चल्ने सबै प्राकृतिका सवारी साधनको आवागमनमा आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म रोक लगाएको छ। रातिको समयमा सवारी आवागमन जारी राख्दा हुन सक्ने क्षतिको जोखिमलाई ध्यानमा राखी त्यस्तो रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले एउटा विज्ञप्ति मार्फत जनाएको छ। उसका अनुसार उक्त सड़क खण्ड अन्तर्गत मुगलिङ बजार नजिकै नारायणगढ़तर्फ सुखा पहिरो गई सड़क अवरूद्ध भएको र सुखा पहिरो खस्ने क्रम अझै जारी छ। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। तर अन्त्यमा नेपाल बाहिरको एउटा विषय, जापानको दक्षिण पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि एउटा शपिङ सेन्टरभित्र कयौं मानिसहरू फँसेका अधिकारीहरूले बताएका छन्। कुमामोतो शहरमा शक्तिशाली भूकम्पपछि भएको विस्फोटको खबरसँगै त्यहाँ रहेको एउटा शपिङ सेन्टरमा धेरै मानिसहरू फँसेको आशंका गरिएको हो। 7.1 म्याग्निट्यूडको भूकम्प गएपछि कुमामोतो स्थित योन मलमा विस्फोट भएको स्थानीय संचार माध्यमहरूले जनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ बिनिता दाहालबाट।
0: क्युसु टापुको भित्री भागमा स्थानीय समय अनुसार दिउँसो 4:27 भूकम्प गएको थियो। त्यहाँ बसोबास गर्ने 1.5 लाख भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ। भूकम्पपछि सुनामीको अल्पकालीन चेतावनी दिइएको थियो, तर 1 घण्टाभित्रै उक्त चेतावनी फिर्ता लिइयो। कुमामोतो क्षेत्रको कासिमा नगरमा एउटा शपिङ कम्प्लेक्सको दोस्रो तला भत्किँदा कैयौं मानिसहरू भित्रै फँसेका अग्नि नियन्त्रण विभागले एउटा विज्ञप्तिमा जनाएको छ। जापान विश्वमै भूकम्पको बढ़ी जोखिम रहेको देशहरू मध्येको एक हो। त्यहाँ एक वर्षमा करिब 1500 जति भूकम्प जाने गर्छन्। अहिलेको भूकम्प जमीन मुनि 10 किलोमिटरको गहिराईबाट उत्पन्न भएको हुनाले सरकारी निकायले शक्तिशाली परकम्पहरू आउन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय प्रसारण संस्था एनएचकेले प्रसारण गरेको भिडियोमा सड़क तथा पुलहरू चर्किएका र कैयौं भवनहरूमा आगो लागेको देखिएको छ। भूकम्पपछि रेल सेवाहरू स्थगित भएका छन् भने हजारौं घरहरूमा विद्युत आपूर्ति बन्द भएको छ। जापानको मन्त्री परिषदका मुख्य सचिव मिनोरू किहाराका अनुसार विभिन्न सुरक्षा निकायहरू र आपतकालीन सेवाका टोलीहरू परिचालित छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 9 बजेको छ।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। बजारमा खाना पकाउन ग्यासको अभाव भएको भने जनगुनासो बढेपछि खोराहीमा ग्यास डिलर तथा सप्लायर्सको अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय दाङ, खोराही उपमहानगरपालिका र नेपाल आयल निगम तुल्सीपुर कार्यालयको संयुक्त टोलीले आज खोराही बजारमा रहेका ग्यास सप्लायर्स तथा डिलरहरूको अनुगमन गरिएको हो। अनुगमनका क्रममा उद्योगबाट नियमित रूपमा ग्यासका सिलिण्डर आइरहेको भए पनि उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न नसकेको अवस्था भेटिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले वितरण प्रणाली व्यवस्थित नहुँदा केही उपभोक्ताले घरमै ग्यास संचित गर्ने प्रविधिका कारण बजारमा अभाव देखिएको बताउनुभयो। अनुगमनका क्रममा व्यवसायले प्राप्त भएको ग्यास तथा वितरण गरिएका सिलिण्डरको स्पष्ट अभिलेख राख्न निर्देशन दिएको छ। संयुक्त अनुगमन टोलीले खरियासी प्रयोजनका लागि प्रत्येक उपभोक्तालाई एक पटकमा एउटा मात्र सिलिण्डर उपलब्ध गराउन निर्देशन दिएको छ। होटेल, उद्योग, होस्टेल लगायत संस्थाले भने आवश्यकताका आधारमा ग्यास उपलब्ध गराउन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी पुनले बताउनुभयो। त्यसै गरी अध्ययनका लागि खोराही आएका विद्यार्थीलाई सहज रूपमा ग्यास उपलब्ध गराउन प्रत्येक डिलर तथा सप्लायर्सले कम्तीमा 33% ग्यास छुटाएर वितरण गर्नुपर्ने र त्यसको वितरण समेत देखिने गरी राख्न व्यवसायलाई आग्रह गरेको छ। खोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख मोहन सिंह सुनारले स्थानीय उपभोक्तासँगै बाहिरी जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीले समेत ग्यास नपाएको गुनासो बढेपछि अनुगमन गरिएको बताउनुभयो। अनुगमनका क्रममा ग्यास वितरण प्रणाली व्यवस्थित नभएको र कतिपय डिलरबाट जिल्ला बाहिर समेत ग्यास जाने गरेकाले त्यसको असर बजारमा देखिएको बताउनुभयो। नेपाल आयल निगम तुल्सीपुर कार्यालयका प्रमुख विनोद बस्नेतले असार महिनाको तुलनामा साउन महिनामा जिल्लामा पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहेको बताउनुभयो। नियमित रूपमा ग्यास आइरहे पनि आवश्यकता भन्दा बढ़ी ग्यास घरमै संचित गर्ने प्रविधिका कारण बजारमा कृत्रिम अभाव देखिएको बताउनुहुन्छ। उहाँले ग्राहकको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर वितरण गर्न सके दोहोरो खरिद नियन्त्रण हुनुका साथै ग्यास वितरण सहज हुने बताउनुभयो। संयुक्त अनुगमन टोलीले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन सबै ग्यास सप्लायर्सलाई आयात तथा वितरणको स्पष्ट अभिलेख राख्नुपर्ने, अहिलेको असहज अवस्थामा जिल्ला बाहिर ग्यास नपठाउन निर्देशन दिएको छ। राप्ती गाउँपालिकाले आर्थिक वर्ष 2082-83 सञ्चालन भएका आयोजना, कार्यक्रम र सेवा प्रवाहको वार्षिक समीक्षा गरेको छ। आज गाउँपालिकामा समापन कार्यक्रममा आर्थिक वर्षभरको बजेट कार्यान्वयन, विकास, निर्माण, सेवा प्रवाह तथा शाखागत उपलब्धि बारे समीक्षा गरिएको थियो। समीक्षाका क्रममा गाउँपालिकाले स्वीकृत कुल 66,35,85,942 रूपियाँ बजेट मध्ये 58,69,585 रूपियाँ अर्थात 88.71% रकम प्राप्त गरेको सुनाएको छ। प्राप्त रकम मध्ये 51,85,652 रूपियाँ अर्थात 78.14% खर्च भएको जानकारी दियो। चालुतर्फ 50,35,69,342 रूपियाँ मध्ये 39,54,48,362 रूपियाँ अर्थात पूँजीकर तर्फ 16,16,600 रूपियाँ मध्ये 12,30,80,299 रूपियाँ खर्च भएको समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले लक्ष्य अनुसार 100% बजेट खर्च हुन नसके पनि समग्रमा कार्य सम्पादन सन्तोषजनक रहेको बताउनुभयो। सीमित स्रोत, साधन, जनशक्ति र विभिन्न चुनौतीका बावजुद गाउँपालिकाले विकास, निर्माण, सेवा प्रवाह र सुशासनका क्षेत्रमा उल्लेखीय उपलब्धि हासिल गरेको उहाँको भनाइ थियो। उहाँले आगामी आर्थिक वर्षमा बजेट कार्यान्वयनलाई अझ प्रभावकारी बनाउँदै योजनाको गुणस्तर समयमै सम्पन्न हुने अवस्था र नागरिकले समयमै सम्पन्न हुने अवस्था र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिणाममा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले सिएनसी आन्दोलन, निर्वाचन सम्बन्धी गतिविधि तथा अन्तर्राष्ट्रिय द्वन्द्वका कारण सिर्जित परिस्थितिले लक्ष्य अनुसार बजेट खर्च गर्न केही कठिनाई भएको बताउनुभयो।
ती चुनौतीका बावजूद पनि कर्मचारी जनप्रतिनिधि र सरकारवालाको समन्वयबाट सो प्रगति हासिल भएको उहाँको भनाई थियो। कार्यक्रममा वडा कार्यालय तथा विषयको शाखाले आर्थिक वर्षभर सञ्चालन गरेका योजना कार्यक्रम र उपलब्धिको समीक्षा प्रस्तुत गरेका थिए। र लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन्। नेपाली कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाएकी हुन्। राजीनामा बुझाउने मन्त्रीहरूमा शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री थरेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम निपाणी, सामाजिक विकास मन्त्री जन्मजय तिमुसनाथ र वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार रहेका छन्। केन्द्रीय राजनीतिमा समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले राजीनामा दिँदै सरकारबाट बाहिरिएका हुन्। कांग्रेस सरकारबाट बाहिरिएपछि अब लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपाको संयुक्त सरकार गठन हुने तयारी छ। नयाँ मन्त्रीहरूको संयुक्त र मन्त्रालय बाँडफाँटका विषयमा एमाले र नेकपाका नेतृत्व बीच छलफल हुने बताइएको छ। हौस् अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
6: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौँ।
8: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ,
9: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727977
10: र 98578336689।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायानेट अब सब कनेक्टेड।
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्या फार्मेसीमा।
2: आधुनिक लेजर प्रविधि द्वारा उपचार र बिना चिरफार उपचार
1: डाक्टर द्वारा दिइने सेवाहरू पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
3: बिना टाका प्रभावकारी उपचार
2: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
3: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज
3: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ
2: बिरामी जाँच हुने मिति यही श्रावण 15 गते शुक्रबार
4: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड सम्पर्क फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 98478-26163 र 98095-12871
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भराइ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-65-509 र मोबाइल 98453-06523।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: नमस्ते, म गायक जगदीश तमाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगा।

आवाज पश्चिम नेपाल को आवाज आवाज ही को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: 야, 이거 나 눕혀.
1: 다 초비로 버시라코 오사디 거나 자누 파니코 만네히노
0: 아야 아스티 바커 또 오사디 거리코 비스코 운니스 바코 아이노
1: 자파이테 오사디 거리 빠치 테스테이 또 운차
0: 야 아플 해 두키로 모르노 보이소키오 티미 보나나 까나 자우모
1: 고라히코 호스피탈 로드 마라히코 सगरमाथा डेंटल क्लिनिक मा जानु न अनि चाँडै निको हुन्छ
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27
6: 98-41-68-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
8: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
7: हाम्रा विशेषताहरू
8: उत्कृष्ट शैक्षिक वातावरण
7: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
8: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
7: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
3: सम्पर्क फोन 081-536-086
8: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-273
9: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 10 बजेको छ

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। स्वास्थ्यकर्मीमाथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोडफोडका घटनालाई नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी गरेको छ। स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन 2066 दफा 5 बमोजिम गठन भइसकेको उक्त समितिलाई पुनः नियमित रूपमा सञ्चालन गरी स्वास्थ्य कर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी समस्या समाधानका लागि प्रभावकारी रूपमा परिचालन गर्ने प्रक्रिया अघि बढ़ाएको मन्त्रालयले सुनाएको छ। पछिल्लो समय स्वास्थ्य कर्मीमाथि आक्रमण र अस्पतालमा हुने तोडफोडका घटना बढ़दै गएपछि समितिलाई पुनः सक्रिय बनाउने निर्णय गरिएको हो। ऐन अनुसार समितिले स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी योजना तथा कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने, गृह मन्त्रालय लगायत सम्बन्धित निकायबीच समन्वय गर्ने, सुरक्षा नीतिका विषयमा नेपाल सरकारलाई सुझाव दिने, सुरक्षामा प्रतिकूल असर पर्ने घटनाको जाँचबुझ गर्ने वा गराउने तथा अनुसन्धानमा सहयोग गर्ने अधिकार पाएको छ। अदालतको फैसला बमोजिम क्षतिपूर्ति सम्बन्धी व्यवस्था कार्यान्वयन गराउने जिम्मेवारी पनि समितिमै हुनेछ। ऐन अनुसार समितिको अध्ययन मन्त्रालयको सचिवले तोकेको मन्त्रालयको 12 तहको कर्मचारी र उपाध्यक्ष सम्बन्धित महाशाखा प्रमुख रहने व्यवस्था छ। नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसुलमा तिरिसकेको मूल्य अभिवृद्धि कर रकम अग्रिम भुक्तानीको रूपमा कायम गरी अर्को महिना भदौको बिलमा समायोजन गर्ने भएको छ। प्राधिकरणले सार्वजनिक सूचना निकालेर ग्राहकले तिरिसकेको फ्याटलाई भदौको बिलमा समायोजन गर्ने सुनाएको हो। यसअघि प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा फ्याट जोडेर साउन यता ग्राहकलाई पठाएको थियो। यसको चौतर्फी विरोध भएको थियो। साउन 1 गतेदेखि लाग्ने फ्याट किन असारमै जोडेको भन्दै प्राधिकरणको आलोचना पनि भएको थियो। त्यसपछि प्राधिकरणले यसबारे आन्तरिक राजस्व विभागसँग राय मागेको थियो। त्यसलाई स्पष्ट पार्दै विभागले हिजो विकृति निकालेको हो। आन्तरिक राजस्व विभागले बिजुली खपतमा लाग्ने मूल्य अभिवृद्धि कर 1 साउनबाट मात्र आकर्षित हुने राय दिएसँगै अन्यल हटेको छ। आर्थिक ऐन 2083 मूल्य अभिवृद्धि कर ऐन 2053 संशोधन गरी सरकारले विद्युत सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई 5% तथा अन्य व्यक्तिका सम्बन्धमा 13% दरले मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको थियो। उपभोक्तालाई 5% तथा अन्य व्यक्तिका सम्बन्धमा 13% कर अब साउन अघिको विद्युत खपतको बिलमा फ्याट तिरेका ग्राहकले पदमा पाउने बिलमा तिरेको रकम बराबरको छुट पाउने भएका छन्। र सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सहभागी दलका मुख्य सचेतक तथा सचेतकसँग छलफल गर्नु भएको छ। असार 31 गते पछि स्थानीय प्रतिनिधि सभाको बैठक साउन 14 गते पर्सि बस्दैछ। सोही बैठकको पूर्व सन्ध्यामा सभामुख अर्यालले दलका मुख्य सचेतक र सचेतकहरूलाई डाकेर छलफल गर्नु भएको हो। छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासपा संसदीय दलकी सचेतक कान्ति शिखा धिताले दुई साताको स्थगनपछि बस्न लागेको संसदलाई कसरी प्रभावकारी ढंगले अगाडि बढ़ाउने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो। उहाँका अनुसार आगामी दिनमा संसदीय कार्यसूची धेरै आउने र व्यस्तता बढ़ने जानकारी सभामुखले गराउनु भएको छ। सचेतक धिताले संसदीय अभ्यासमा नयाँ भएको र कतिपय कुरा सिक्दै जाने भन्दै कतिपय कुरा मतदातालाई चित्त नबुझेको पनि हुन सक्ने बताउनुभयो। प्रतिपक्षको आवाजका विषयमा प्रधानमन्त्रीसँग पनि छलफल भइरहेको बताउँदै केही दिनमा सहमत जुटाएर सदनलाई शान्त ढंगले अगाडि बढ़ाउने विश्वास लिएका बताउनुभयो। हौसलीलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हालहरूसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौ। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिया लागि दिनुहोस्। नमस्कार, शुभरात्री।

प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

0: हरि ओम। दुर्वृत्त वृत्त समनम तव देवी शीलम रूपम तथैतद् विचिन्तमतुल्यमन्ये वीर्यं च हन्तृहृतदेव पराक्रमाणां वैरी स्वपि प्रकटितैव दया त्वयेत्थम्। हे पराप्रकृति, हे आद्याशक्ति जननी, तिमीले जीवन का सबै दुःखहरू हरण गर्छौ र भित्रको मलाई प्रकट गर्छौ। तिम्रो रूप नै यस्तो उज्यालो छ कि सही नियत भएको व्यक्तिले तिम्रो रूपमा आफूलाई हराउँछ, आफूलाई डुबाउँछ, र गलत नियत भएको व्यक्तिले तिमीलाई हेर्न पनि सक्दैन। तिमी त्यस्तो विराट र सर्वशक्तिशाली छौ। त्यस्तै जगत जननी दुर्गा माताका चरण कमलमा साष्टाङ्ग दण्डवत। हाम्रो जीवन आफैले निर्माण गरेको एउटा अध्याय हो, आफैले लेखेको कथामा आफैले अभिनय गरिरहेका छौं हामी। कथाको लेखक आफै, कथा लेखियो त्यसपछि त्यही कथा राखियो, अभिनय शुरू भयो, अभिनय शुरू गर्दा कथा कोले बनाएको बिर्सियो, यो बिर्सियो कि कथा स्वयंले लेखेको, आफ्नो कथा थियो त्यो, कथाको लेखक निर्माता म स्वयं थिएँ, त्यो बिर्सियो। र अहिले यो कथाका लागि सबैलाई दोष दिन प्रारम्भ गरियो, कस्तो गलत अभिनय गर्न म बाध्य छु, ओहो कस्तो गलत काम गरिरहेछु, कस्तो दुःख पाइरहेछु, यो कि जुन कुरा गर्नै नपर्ने त्यो कुरा गरेर बसिरहेछु, यस्ता प्रकारका गुनासाहरू मनमा जन्मिए। किनभने नि कथा लेख्ने व्यक्ति जुन छ त्यो बेहोस छ, कथा उसले लेख्छ मनको कथा, मनको कथा जस्तो लेख्छ जीवनमा त्यही अभिनय आउँछ, उसले बिर्सियो, ऊ बेहोस थियो क्या, होसमा लेखेको थिएन। होसमा लेखेको भएन सम्झिने हो, सपनामा लेखेको थियो कथा, सपना जस्तै अर्धचेतन अवस्थामा कथा लेखेको थियो, र अभिनय पनि अर्धचेतन अवस्थामै गरिरहेको छ, त्यसकारणले उसले बिर्सियो। मानव जीवनको कथाको स्रष्टा म स्वयं हुँ भन्ने बुझ्नु परम मुक्ति हो। मुक्ति किन हो भने मैले लेखेको कथा हो नि त, म फरक प्रकारको कथा लेख्न सक्छु भविष्यलाई अब, र कथा न हो मैले गरेको अभिनय हो, योभन्दा पृथक अभिनय पनि त गर्न सक्छु नि, कथा परिवर्तन गर्न सक्छु र कथाले मागे अनुसारको अभिनय आफै परिवर्तन हुन्छ। अहिलेसम्म म विलेनको नकारात्मक भूमिकामा म सीमित भएँ होला, त्यसमा मलाई जस्तो लाग्यो होला, तर त्यो भूमिका पनि मैले आफैले रोजेको, आफैले लेखेको कथामा आफैले गरेको भूमिका हो। यो बुझ्नु कति ठूलो मुक्ति। पुरानो कथा तोड्नु नै मानव जीवनको लक्ष्य हो। पुरानो कथाले हामीलाई बार बार दुःखमा लगेको छ। मानिसहरू अध्यात्ममा आउँछन्, धेरै कुरा बदल्न चाहन्छन्, लुगा पनि बदल्छन्, दाढी कपाल पनि बदल्छन्, टीका पनि बदल्छन्, लगाउने वस्त्र बदल्छन्, माला बदल्छन्, तर आफूलाई चाहिँ बदल्दैन। आफूलाई नबदलिकन, यानि आफू बदल्नु यानि आदत बदल्नु, आदत नबदलिकन पुरानो कुरो कसरी टुट्छ के? तपाईँभित्र एक प्रकारको मानिस छ जुन छ, बाहिरबाट लुगा अलग लगाइदिनु भयो कि तपाईँ नयाँ हुनुहुन्छ, बाहिरबाट टीका फरक प्रकारको लगाइदिनु भयो कि तपाईँ नयाँ हुनुहुन्छ, अहिलेसम्म रुद्राक्षको माला लगाउनु भएको थियो, अब अलिक फरक प्रकारको माला लगाउनु भयो तपाईँले, तुलसीको माला लगाउनु भयो वा क्रिस्टलको लगाउनु भयो, के त्यसले तपाईँ नयाँ बन्नुहुन्छ? पुरानो जुन प्रोग्राम छ, कथा छ, त्यो प्रोग्रामिङ हो नि, आफैले आफ्नो ब्रेनलाई प्रोग्रामिङ गरेको मस्तिष्कलाई, त्यो पुरानो कथालाई ब्रेक गर्नु छ, तोड्नु छ पुरानो कथालाई। पुरानो कथालाई नतोडिकन जीवनमा परिवर्तन आउँदैन, र बाहिर केही तोड्ने प्रयास नगर्नुहोस्, भित्र तोड्नुपर्छ। बाहिर तोड्ने प्रयासमा जीवनका समयहरू खेर जान्छन्, भित्र तोड्नु छ नयाँ कथाको निर्माण। किनभने नयाँ कथा निर्माण नगरिकन केही उपाय नै छैन जीवनको, जीवनको कुनै पनि कुरा बदलिँदैन, कथा बदल्नुपर्छ अनि जीवन बदलिन्छ, कथा बदल्नुपर्छ। ब्रेक फ्रम द पास्ट। अहिले हामी अमेरिकाको मेरिल्यान्ड राज्यको बल्टिमोरमा छौं, यहाँ चक्र विज्ञान भइरहेको छ, आज पाँचौं दिन हो। यो पुरानो कथालाई एकपटक बदल्ने अभ्यास हो। पुरानो कथालाई नतोडिकन नयाँ कथा लेख्न सक्नुहुन्न, तपाईँ पुरानै कथा समातेर बसिराख्नुहुन्छ, नयाँ कथा तपाईँलाई प्रवचन जस्तै लाग्छ, नयाँ कथा कुनै गहिरो हो जस्तो लाग्दैन, नयाँ कथा तपाईँको मनमा जाँदैन, पुरानै कथा समातेर बसिराख्नुहुन्छ। जो सहभागीहरू हुनुहुन्छ, हामी मदद गरिरहेछौ कि उहाँहरूले आफ्नो कथा तोड्नुहोस्, किनभने यो पूरै देश नै कथा तोड्नेहरूको देश हो। यति सृजनशीलता छ, जताततै यति नयाँपन छ, मान्छेहरु यति नयाँ ढंगले सोच्छन्, यति नयाँ प्रकारको काम गर्छन्। यो वर्षमा एक वर्षमा तीन पटक आइसके अमेरिका, तीनै पटकमा नयाँ देखिरहेछु। तर नयाँ देख्नका लागि म सड़क हेर्दिन, नयाँ देख्नका लागि म यहाँका पुस्तकहरू पढ्छु, नयाँ निकालेका पुस्तकहरू। त्यो हरेक तीन तीन महिनामा नयाँ विचारहरूलाई जन्म दिइरहेका छन्, नयाँ सोच, नयाँ बाटो पत्ता लगाइरहे, नयाँ समाधान, नयाँ दृष्टि। र हामी यहाँ दङ्ग छौं हाम्रा प्रशिक्षकहरूलाई देखेर, जीवन विज्ञानका मित्रहरूलाई देखेर पनि, उहाँहरूले पनि केही नयाँ गरिराख्नु भएको, किनभने पुरानो कथालाई नतोडिकन नयाँ कथा बन्दैन। पुरानो कथा तोड्ने, नयाँ कथा लेख्ने साहस नै मानव जीवन हो। प्रशिक्षकहरू पनि हामी हेर्छौं, धेरै प्रशिक्षकहरूले केही नवीनता ल्याइसक्नु भएको छ र हरेक पटक नवीनता खोज्छ। हेर्नुहोस्, बिहानको सूर्योदय हेर्नुहोस्, कुनै पनि सूर्योदय, कुनै पनि सूर्योदयसँग मिल्दैन। विज्ञान भन्छ कि सूर्य यसरी उदाउन थालेको 4 अरब वर्षभन्दा बढी भयो, तर आजसम्म कुनै पनि सूर्योदय कुनै पनि सूर्योदयसँग मिल्दैन। कस्तो अचम्म होला! प्रकृतिले, परमात्माले पुरानो गर्न जान्दैन, निरन्तर नयाँ गर्छ, निरन्तर नयाँ बन्छ। तर मानिस पुरानोमा अड्केको छ। हिजो कसले गाली गर्यो, अस्ति के कुरा मन पर्यो, कहाँमा हारे, कहाँ असफल भए, त्यही समातेर बसेको छ, पुरानो समातेर बसेको छ। उसले मानव यही ठूलो सम्पत्ति हो भनेर समातेर बसेको छ। ती असफलताका कथाहरू सम्पत्ति होइनन्। सम्पत्ति त अब म जे गर्न सक्छु त्यहाँबाट जान, बाहिर यहाँ कमाएको सम्पत्ति पनि यहीँ छोडेर जानुपर्छ। तर एउटा नयाँ गर्ने, नयाँ सोच्ने तरिका जुन छ, त्यो नै असली सम्पत्ति हो। त्यो सृजनशीलता, त्यो क्रिएटिभिटी, अङ्ग्रेजीमा भन्यो भने आउट अफ द बक्स थिङ्किङ, त्यो सम्पत्ति हो। मैले मेरो जीवनको पुरानो कथा कसरी तोड्न सक्छु, नयाँ कसरी लेख्न सक्छु? अर्जुनलाई भगवान कृष्णले त्यही भन्नुभयो। अर्जुनले पुरानै शास्त्रहरू पढेर गफ दिइरहेको थियो कि यस्तो हुन्छ, उस्तो हुन्छ, यी मरे भने यिनले पिण्ड पानी पाउँदैनन्, पिण्ड पानी नपाएपछि पुरै वर्ण संकर जन्मिन्छ। पुराना गफ दिइरहेको थियो अर्जुनले। भगवान भन्नु, तर चुप, बेखुफ मान्छे, नयाँ हो, आज जन्मिएछ, गफ पुरानो दिन्छस् त? कथा खालि पुरानो थियो जीवनमा? कसले भन्यो कर्म छोडेर जानुपर्छ? कसले भन्यो कर्मलाई बन्द गर्नुपर्छ? कहाँबाट सिकिस् त? क्लेबिम महासङ्गम पार्थ नैतत्वम युवपद्धते क्षुद्रम हृदय दर्बल्यम त्यक्तोत्तष्ट परन्तपा। बडो कुनै पनि प्राण नभए जस्तो व्यक्तिको कुरा किन गर्छस् तैले? कहाँबाट सिकिस् अर्जुन यस्तो यस्तो कमजोरी? मनको यति मन यति कमजोर तैले कहिलेदेखि बनाएस बाबु? त भगवान कृष्णले के गर्नुभयो? अर्जुनको पुरानो कथा तोडिदिनु भयो र नयाँ कथा हालिदिनु। पुरानो कुरो टुट्यो, पुरै गीता त्यही हो, पुरानोलाई तोड, नयाँ ढंगले जीवनलाई हेर। पुरानै कथा हेर्न, देश देशहरू पनि पुरानै कथामा, आजभन्दा 100 वर्ष अगाडि तैँले मलाई यस्तो गरेका थिइस्, मेरो यस्तो फलामा यस्तो गरेका थिइस्, त्यही कथामा अड्किया छन् सबै। र नयाँ कथा लेख्ने हिम्मत आयो भने शान्ति आ। त्यो नयाँ कथा के हो त? हामी सबै एक हौ नि, यो नयाँ कथा हो। तर देशको कुरा नगरौं, व्यक्तिको कुरामा जाउँ। मानव जीवन अद्भुत छ, आफैले लेखेको कथा हो। र पुरानो मनले पुरानै कथा लेखिरहन्छ, असफलताको बानी लागेको मनले असफलताकै कथा लेखिरहन्छ, झगडा गर्न बानी लागेको मनले झगडाकै कथा लेखिरहन्छ। उसले कथा नयाँ लेख्न जान्दैन। त्यसकारणले दैनिक जीवनबाट आफूलाई छुट्याउनुपर्छ, अलग गर्नुपर्छ। सब कुरा छोडेर ध्यानमा बस्न के हो? विवेक त देश सेवित्व अरतिर जनसंसदी कसैलाई पनि नभेट, केही समय अलग बस्छ। किनभने पुरानो मान्छेले पुरानो कथा भनिरहेको हुन्छ कि, तपाईँ जो जसलाई भेट्नुहुन्छ उसले पुरानै कथा सुनाइरहेको हुन्छ। छोड त्यो पुराना कथा, तिम्रा पत्र पत्रिका, तिम्रा समाचारहरू, तिम्रा सामाजिक सञ्जाल ती पुराना कथाले भरिएका छन्। तिमीलाई ब्रह्माण्ड के हो, परमात्मा के हो, प्रकृति कसरी चल्छ, परमात्मा कसरी चल्छ, यो विषयमा सपना पनि आउँदैन। त नयाँ कथा लेख्ने थिए कसरी नै? एकदम पुरानो प्रतिस्पर्धाको कथा, अरूसँग लड़ाई गर्यो भने मात्रै ठूलो भइन्छ भन्ने कथा, प्रत्येक व्यक्ति भ्रष्टाचारी नै हुन्छ भन्ने कथा, प्रत्येक व्यक्तिभित्र चोर डाकु मात्रै लुकेको छ भन्ने कथा, कति पुराना कथा हो? ठिकसँग हेऱ्यो भने त प्रत्येक व्यक्तिभित्र ईश्वर लुकेको छ, त्यो चाहिँ देख्दैन। पुरानो कथालाई तोड्न हामीले विश्वभरि रहेका हाम्रा नेपालीहरूलाई र अरूलाई मदत गर्नुपर्छ।
1: दात गिजत था मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 08-5562-707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्य क्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइज, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अडगुरी।
2: के तपाईँलाई पायल फुस्रा फुस्रा भएको छ, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
5: जबरजस्ती तोड्नु मिल्दैन तपाईँले कसैको, उसमा मारतोल लिएर गएर टाउकामा हानेर कथा तोडिँदैन। प्रत्येक व्यक्तिले आफ्नो कथा तोड्न मदद गर्नुपर्छ कमसेकम। त्यही भएर हामी भन्छौँ कि एक साता, एक हप्ता, हाम्रा सबै कार्यक्रम साताका छन्। एक साता लामो किन, एक सप्ताह लामो किन, कमसेकम एक सप्ताह त आफ्नो लागि देऊ पुरानो कथा तोड्नलाई। तिमी मलाई दुखी छु भनेर बसिया छ, तिम्रो आफ्नो स्वनिर्मित कथा हो। अनि तिमी बहुत दुखी छु, म बहुत झन्झटमा छु, गुरुदेव मेरो बिहाल छ, तिमी लेखे कथा हो त त्यो कथा, नयाँ लेखन अलि दिन बसेर। अनि पुरानै कथामा अभिनय गर्यो भने जस्तो दुःखको कथा थियो त, अनि अभिनय कस्तो हुन्छ भन्नुहोस् त? दुःखको कथा त बडो खान नपाएको, एकदम मरिरहेको, एकदम मरूभूमिमा सरिरहेको, त्यसपछि लास पनि गिद्धहरूले, स्यालहरूले, किराहरूले टोकिरहेको, चारैतिरबाट लुचिरहेको त्यो कथा छ तिम्रो। त्यस्तो कथा लेखेका छौ अनि अभिनय कस्तो गरौला भन त? कथा अनुसारको अभिनय हुन्छ। आफूलाई धक्का दिनु, अलग बस्नु, एक साता नयाँ कथा, पुरानो कथालाई पहिले भङ्ग हुन दिने। सामान्यतया 3 दिन लाग्छ पुरानो कथा तोड्न, चौथो दिनदेखि नयाँ कथा शुरू हुन्छ। हामीले अहिले गरिरहेको विश्व भ्रमण पुरानो कथा तोड्ने, नयाँ कथा लेख्ने पहल हो। हामीले अरू के गरिरहेका छौँ? बस्नुहोस् तपाईँ, हामी कुनै कथा दिँदैनौँ बाहिरबाट, तपाईँ बस्नुहोस्, आफूभित्र खोज्नुहोस्, ध्यान गर्नुहोस्। त्यो साक्षी चेतन जुन छ भित्रको, त्यसले पुरानो कथा मन पराउँदैन, त्यसले निरन्तर नयाँ कथा लेख्छ। तपाईँको आत्माले, तपाईँको चेतनाले त्यो पुरानो कथामा छँदै छैन, त्यो त्यसले नयाँ कथा र अत्यन्तै सकारात्मक कथा बाहेक केही पनि लेख्न जान्दैन। त्यो सकारात्मक कथा लेख्ने फेरि हामीलाई भनिन्छ कि तिमीलाई बुढेसकाल लाग्यो, तिमी सक्दैनौ, जीवनभर त यस्तो रह्यो, अब बाँकी रहेको जीवन कति छ र? होइन, तिम्रो घर परिवार, तिमी गरिब परिवारमा जन्मियो, तिमी बडो असहज परिस्थितिमा जन्मियो, सतीले सरापेको देशमा जन्मियो, यस्ता यति गलत कथाहरू सयौं वर्षदेखि हामी बोकेर हिँड्छौँ। यस्ता गलत कथाहरू बोकेर हिँडेछौँ हामी, जुनको कुनै हिसाब छैन। यी गलत कथाहरू नतोडिकन नयाँ जीवन कसरी बनाउनुहुन्छ? त्यो गलत कथा तोड्ने अभ्यास नै ध्यान हो। ध्यानको भित्र अग्नि एकछिन जाग्यो भने पुराना कथाहरू बन्द हुन्छन्। पुराना दर्दनाक कथाहरू, ती दुःस्वप्नहरू, पीडाले भरिएका कथा जुन मैले लेखेको थिएँ तर बिर्सिएँ, हस्ताक्षर मेरै थियो, मैले बिर्सिएँ। ध्यानमा अचानक व्यक्ति जाग्छ र पुराना कथाहरूको सिलसिला टुट्छ। अमेरिकाको हाम्रो यात्रा त सकिन थाल्यो, अब सकिने मोड आज र भोलि मात्रै छौँ हामी, पर्सि त हामी फर्किहाल्छौँ, होइन मंगलबार फर्किँ, मंगलबार हामी बेलायत पुग्छौँ। बेलायतका मित्रहरूलाई, बेलायतमा रहेका आफन्तजन, परिवारजन, स्वजनहरूलाई चक्र विज्ञान अगस्त यो जुलाईको 25 31 हुँदैछ, ऐश्वरी विज्ञान 1-7 हुँदैछ भनेर यहाँले खबर गर्नुहोला। किनभने अलिअलि पुरानो कथा तोड्न थालेको र नयाँ कथाको अलिअलि आभास आउन थालेको, त्यसैलाई सन्ध्याकाल भनिन्छ। त्यही भएर ऋषिहरूले सन्ध्यालाई महत्वपूर्ण माने। सन्ध्या के हो? जहाँ अन्धकार टुट्न थाल्यो, उज्यालो आइसकेको छैन, वा उज्यालो टुट्न थाल्यो, अन्धकार आइसकेको छैन, त्यो संक्रमण काल। साधकहरू संक्रमण कालमा हुन्छ, त्यो संक्रमण काल, त्यो संक्रमण काललाई नै सन्ध्या काल भने। संक्रमण भनेको परिवर्तनको बिन्दु, परिवर्तन भइसकेको छैन तर परिवर्तन हुँदो रहेछ भन्ने कुरा आउन थालेको छ मनमा त्यो साधकको। त्यो एउटा सन्ध्या कालमा रहेको व्यक्तिले अर्को सन्ध्या कालमा रहेको व्यक्तिलाई मदत गर्नुपर्छ। र यो कथा छ नि मित्रहरू, एउटाले लेखेको भाव हो, तपाईँ मात्रै लेखेको भाव हो। यो कथा चाहिँ पृथ्वीको सबै व्यक्तिले आफ्नो कथा लेखिरहेको छ, सबै दुःस्वप्नले भरिएको भन्छ पृथ्वी कलियुग भन्छ भन्छ कि यो दुःख पाउन जन्मिएको हो। कथा कस्तो लेखाएको थियो त पहिले सुरुमै, पहिले सुरुमै कलियुग भनिदिइसकेपछि त सकिहाल्यो नि, कहाँ कसले सुख पाउँछ र यहाँ बस जबरजस्ती भोग। कति गलत भाष्य, कति गलत कथा। यस्तो फूल जस्तो मनुष्यलाई, साक्षात परमात्माको अंश मनुष्यलाई गलत कथा भिराइदिएर आज के हाल भएको छ। तर ध्यान दिनु होला, गलत कथा कसैले भिराउन चाहँदैन, सक्दैन यदि तपाईँ भिर्न चाहनुहुन्न भने। रोजाई आफ्नो थियो, रोजाई आफ्नो थियो, त्यस कारणले स्वतन्त्रता छ। स्वतन्त्रता के हो? आफ्नो कथा लेख्ने स्वतन्त्रता हो, मनुष्यको परम स्वतन्त्रता हो, मनुष्यको परम स्वतन्त्रता हो कि उसले आफ्नो जीवनलाई फेरि नयाँ बनाउन सक्छ। किनभने उसैको कलमले लेखिएको, उसैको मसीले, उसैको विचारको मसीले लेखिएको कथा थियो, त्यो मसी सुकेको छैन, फेरि लेख्नुहोस् न, आजबाट सुरु गर्नुहोस्, अगुवाई लिनुहोस् र आफू मात्रै नगर्नुहोस्, अरूलाई मदत गर्नुहोस्। किनभने सबैले एउटै प्रकारले पुरानै कथा चलाइरहेको छ त, मेरो म नयाँ कथा जन्माउन सक्छु भन्ने हिम्मतै हराएको छ मान्छेलाई। त्यस कारणले अगुवाई लिने, पहल कदमी गर्ने, इनिसिएटिभ लिने, अग्रसरता लिने र नयाँ कथा लेख्न थाल्ने समय लाग्छ। पुरानो कथाको बोझ मनमा अझै मेटिएको छैन, निरन्तर नियमित रूपमा ऊर्जा ध्यान गर्ने, पुरानो कथा तोड्ने, निरन्तर नयाँ कथा लेख्न थाल्ने, फेरि लेख्ने नयाँ कथा, फेरि लेख्ने। आज मैले नयाँ के गरे, आज मैले नयाँ के सोचे, आज मैले नयाँ कसलाई भेटे, आज मैले कुन नयाँ किताब पढे, आज मैले केही नयाँ अर्को अनुभव गरे, कि मैले के गरे आज नयाँ, र आज नयाँ के गर्न, नयाँ के गर्न सक्छ। तपाईँको पुरानो मनले भन्छ नयाँ गर्ने सम्भावना छैन, कहाँ नयाँ गर्न सके। पुरानो मनले भन्छ कि यो नयाँ कहाँ हुन्छ रे, कलियुग नयाँ कहाँ हुन्छ, म नेपाली हुँ नयाँ कहाँ हुन्छ, महिला हुँ नयाँ कसरी हुन सक्छ, घर व्यवहार यो गुरुलाई थाहै छैन, कहाँ नयाँ। म तपाईँलाई बाहिर कहाँ हुनुहुन्छ को कुरा गरिरहेको छैन, मनभित्रको नयाँ कथाको कुरा गरिरहेछु। तपाईँको कथाको परिणाम नै तपाईँको जीवन हो र सम्पूर्ण मनुष्यको साझा कथाको परिणाम नै आफ्नो स्वतन्त्रताको दावी गर्नुहोस्। रिक्लेम योर इन्डिपेन्डेन्स, योर फ्रीडम, यु आर एब्सोल्युटली फ्री, म बन्धनमा छु भन्ने कथालाई तोड्नुहोस्, म मुक्त छु यो कथा ल्याउनुहोस् जीवन। साक्षात सच्चिदानन्दको अंश बन्धनमा कसरी हुन सक्छ, पक्का पनि मैले गलत कथा लेखे। र हाम्रा सबै सबै सबै मानिसहरूलाई नयाँ कथा लेख्न सिक्नु, आफूले सिक्नु छ, अरूले सिकाउनु छ, सिकाउनु मैले बढी जान्ने भएर सिकाएको होइन, एकअर्कालाई मदत गर्नु मेरो धर्म हो भनेर। कसैले मेरा कुरा सुनिदिन्छ, उसप्रति म अनुकृत हुन्छु, उसको गोडा ढोग्न तयार हुन्छु, यो भावले आफ्नो कुरा सुनाउने, यो अभियान नै यसरी यसैलाई बनाउने कि मन हामी अब नयाँ कथाको सृजना गर्दैछौँ। यो अभियान यसमा सबभन्दा ठूलो भूमिका दुईटा कुराको हुनेछ। पहिलो ध्यानको, ध्यानले पुरानो मनमा ब्रेक लगाउँछ। हेर्नु ध्यान एकछिन विचार बन्द हुनु भनेको के हो, निर्विचार भनेको के हो, पुरानो मनले पुराना खाले विचार चलाइरहेको हुन्छ, त्यो पुराना खाले विचारलाई श्रृङ्खलालाई एकछिन बन्द गरिदिएन। पुरानो खाले विचारको श्रृङ्खला बन्द भयो भने बल्ल नयाँ विचारहरू जन्मिन सक्छ। पुराना विचारहरूको इन्सेसेन्ट थट्स, ती अविरल चलिराख्ने ती विचारहरू, तिनमा एकपटक फुल स्टप लगाइदिने, ध्यानको गहिराईमा आफै आउँछ। त्यसपछि निरन्तर नयाँ कथा, नयाँ सोच। दोस्रो हो अगुवाई, इनिसिएटिभ लिनुहोस्, टेक इनिसिएटिभ। अरूले गर्लान् भनेर नबस्नुहोस्, फलानाले अराउला अनि गरौँला भनेर नबस्नुहोस्, आफ्नो तर्फबाट केही गर्नुहोस्, टेक इनिसिएटिभ, आफ्नो तर्फबाट केही गर्नुहोस्। निरन्तर आफूले अग्रसरता लिने, आफूले अगुवाई लिने, आफूले पहल कदमी लिने, अरूलाई पर्खेर नबस्नु। यी सबै कथाहरू मैले लेखेका कथा थिए, त्यस कारणले फेर्नु मैले पर्छ, अरूले फेरिदिएर हुँदैन, डाक्टरले फेरिदिएर हुँदैन, फलानु व्यक्तिले फेरिएर मेरो कथा फेरिदिएन, मेरो कथा मैले लेखेको, त्यस कारण मैले फेर्नुपर्छ, मेरो कथाको लागि अरू कोही जिम्मेवारै छैन। हे भगवान्, म यो यति दुःखले भरिएको पृथ्वीमा आउन किन बाध्य भएँ, जहाँ मृत्यु नै मृत्यु छ चारैतिर। बाध्य केही होइन, मेरो स्वतन्त्रता प्रयोग गरेर मृत्युको बीचमा पनि अमृत खोज्न आएको हुँ म। हे भगवान्, यस्तो अन्धकारै अन्धकार छ, जताततै हिंसा नै हिंसा छ, लडाई नै लडाई छ, मारकाट छ, कम्पिटिसन छ, प्रतिस्पर्धा छ, गला घोर प्रतिस्पर्धा छ, प्रतिस्पर्धाको बीचमा पनि मित्रता बनाउन सकिन्छ भनेर आएको हो नि म। यो जीवनमा असफलता या हार छैन, हुँदैन, यी सबै पाठ सिकेका हौ हामीले। अन्धकारले के सिकाउँछ? अन्धकारले प्रकाश खोज्न सिकाउँछ। कति अन्धकारमा बस, प्रकाश खोजौ न, कहीँ त होला नि। खोज्दैको आनन्द हुन्छ, प्रकाश छ भन्ने भाव पनि कति आनन्द दिन्छ भन्नुहोस् त। आहा, रोगे रोग स्वास्थ्य छ भन्ने भावले कति आनन्द दिन्छ। आज अहिले आज सुत्नुभन्दा अगाडि तीनवटा कुरा लेख्नुहोस् के केमा अगुवाई गर्न, त्यसमध्ये एउटा त बनाउनुहोस् कि पृथ्वी भरिरहेका आफ्ना मान्छेहरूलाई म खबर गर्छु।
6: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एण्ड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
7: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
6: हाम्रा सेवाहरू
7: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
6: अर्डर अनुसार खाली बोतलको उत्पादन,
7: 20 लिटर जारमा होम डेलिभरी सेवा।
6: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसे, फोन नम्बर 082-567-021 र होटल डाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
7: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
8: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
9: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
14: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
15: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
16: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
17: विशेषज्ञ डाक्टरी सेवाहरू,
16: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
17: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
18: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
17: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
16: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
19: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-008-804, 98-43-008-804, www.pashupatiicare.com।
20: भर्ना खुल्यो।
21: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
20: हाम्रा विशेषताहरू,
21: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
20: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
21: शान्त तथा पारिवारिक वातावरण भएको,
20: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
21: तिहार सुशासन राम्रो व्यवस्था भएको,
20: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
21: घरको जस्तै माया पाउने,
22: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
23: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
22: सम्पर्क फोन नम्बर 082-567-387 सम्पर्क मोबाइल नम्बर 98669683 र 98662583।
0: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीयतर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
0: सम्पर्क फोन नम्बर 0825562601, सम्पर्क मोबाइल नम्बर 98578353990, 98578313684 र 98578320077।
1: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला। डाक्टर आउने बारे सूचना।
2: दाङमै अब पहिलो पटक एम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
1: डाक्टरद्वारा दिइने सेवाहरू।
2: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
1: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
3: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
0: बिरामी जाँच्ने मिति यही श्रावण 16 गते शनिबार।
22: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
0: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098। होइन के भयो दाइ, किन झोक्राएर बस्नु भएको?
24: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
0: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
24: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
0: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
24: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578-34910।
0: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
5: म पुरानो जीवन बाँच्नु पर्दैन, नयाँ जीवन लेख्ने तिमीसँग स्वतन्त्रता छ र सँगै बसेर नयाँ जीवन लेख्ने स्वतन्त्रताको प्रयोग गर भनेर म खबर गर्छु। जीवन विज्ञानका कार्यक्रमहरू भनेको त्यही हो, तोड्ने पुराना कुरा नयाँ। पुरानो कुरा तोड्ने भनेको आफ्नो धर्म सम्प्रदाय केही तोड्ने भने होइन, मनभित्र चलिरहेका ती फोहोरी विचार, ती तुच्छ विचार, जुन विचार आफ्ना बन्धनहरू हुन्, तिनै विचारको बन्धनमा न छु। मलाई कसले बाँधेको छ र त्यो भाइ? आफ्ना विचार बाहेक अरू कुनै कुराको पिञ्जरा छैन मेरो जीवनमा। राजा जनकलाई गुरु अष्टावक्रले त्यही भन्नुभयो कि तिमी अहिले नै अधुनै भयो, अहिले यसै घरी एको विशुद्ध बोधो हामी तिनी सेवनी ना प्रज्वल्य ज्ञान गहनम बीत शोको सुखी भवा। अहिले यसै घरी म एक विशुद्ध बोध हुँ भन्ने अनुभव गर। र त्यो ज्ञान, ज्ञान यानि ध्यान, ऋषिहरूले ज्ञान भनेको ध्यान हो, त्यो ध्यानको प्रकाश ल्याऊ। त ध्यानको प्रकाशले मनका विचारका अन्धकारहरूलाई तोड्दिन्छ। तोड्नु पनि पर्दैन, बत्ती बाल्दाखेरि के अन्धकारसँग अलग युद्ध गर्नुपर्छ? कि 2 घण्टा बत्ती बाल्यो भने बल्ल अन्धकारहरू बाहिर जान थाल्छन्, एकपछि अर्को गर्दै जान्छन्, तिनलाई खेदाउँदै जानुपर्छ भन्ने हुन्छ? अन्धकार के हो? जीवनका अन्धकारहरू प्रकाशको अभाव हुन्, सबै अन्धकारहरू प्रकाशका अभाव हुन्। त्यस कारणले बत्ती बाल्नु मात्रै छ, अन्धकार छैन, थिएन, आफै सकिन्छ, सकिनु पर्दैन, थिएन। प्रकाशको अभावलाई अन्धकार भनिएको थियो। कुनै अन्धकारसँग कुस्ती खेल्नु पर्दैन, अब अन्धकार थिएन। जुनसुकै समस्या होला, जेसुकै होला, नातिनुहोस्, फेरि शुरू गर्नुहोस् पहल, आफ्नो ठाउँबाट फेरि प्रारम्भ गर्नु। जतिसुकै ठूलो काम गर्दै हुनुहुन्छ, मैले देखिरहेको छु यहाँ संयोजकहरू, हाम्रा प्रदेश संयोजकहरू, अरू परिषदका मित्रहरू निरन्तर एउटा हुटुटी चलिरहन्छ कि मैले यो कार्य कसरी राम्रो सम्पन्न गरौं। आज तीनटा काम के गर्ने, आज त्यो लेख्नुहोस्। तीनटा नयाँ इनिसिएटिभ, पुराना तोड्नुहोस्। तीनटा नयाँ अगुवाई र शुरू गर्नुहोस्। जीवन खेर गएको छैन, जीवन फेरि मेरो मुटु चलिरहेको छ, मुटु धड्किरहेको, अझै पनि जीवन, मस्तिष्क चलिरहेको छ, रक्त रगत चलिरहेको छ, श्वास प्रश्वास चलिरहेको छ, अझै पनि जीवन छ। कहीँ पनि नआत्तिने, फेरि लेख्ने नयाँ कथा। त्यो कलममा मसी सुकेको छैन, तपाईँको कलममा कहिले सुक्दैन, त्यो सनातन कलम र सनातन मसी। कुनै पनि बेला बस नयाँ कथा, आफू मात्र नलेख, प्रत्येक दिन घटीमा पनि तीनदेखि दसजनालाई फोन गर्नुहोस्, भन्नुहोस्, युट्युबहरू सेयर गर्नुहोस्, नयाँ कथाको नयाँ कथाको कथा भन्नु। कति पुराना कथा जोड्यो, के खाइस, के लाइस, फलाना दिन पार्टीमा के लाइस, यी सब पुराना कथा हुन्। अबको मनुष्यले त्यस्तै प्रकारको पार्टीको, लुगाको, भोजनको, मनोरञ्जनकै कुरा गरेर बसिराख्यो भने उसले थाहै नपाइकन युद्धले उसलाई सिद्ध्याइदिन्छ। तर त्यतिखेर ऊ मैले मेरो कारणले होइन, फलाना देशको कारणले युद्ध भएको भन्छ। उसले बिर्सिन्छ कि म नेपालको सन्तत, म ऋषिहरूको सन्तान हो, युद्ध रोक्न सक्ने क्षमता मसँग थियो। उसले बिर्सिन्छ, उसले बिर्सिन्छ कि म पृथ्वीको सहस्रार चक्रको सहस्रारमा भएको देशको म सन्तान हो, नागरिक हो भन्ने बिर्सिन्छ। उसले अरूलाई दोष दिएको त्यही गर्छ, कथा पुरानो लेख्छ, दोष अरूलाई दिन्छ। कथा परिवर्तन गर्दैन, पति पत्नी परिवर्तन गर्न खोज्छ, दाँत परिवर्तन गर्छ, लुगा फेरेको फेरि गर्छ, मोबाइल फेर्छ, घड़ी फेर्छ, कथा फेर्दैन, सब फेर्छ। जे फेर्नुपर्ने त्यो चाहिँ फेर्दैन। भित्रको त्यो शरीर गलेको, त्यो रोगै रोग, पीडै पीडा, अशान्ति नै अशान्तिको कथालाई बोकेर हिँड्छ। बाहिर एकदम नयाँ भए भनेर देखाउन खोज्छ, बाहिर गरेर केही पनि नयाँ हुँदैन। एकअर्कालाई मदत गर्नु मानव धर्म हो। मदत अरू के गरेर गर्नुहोस्? नयाँ कथा लेख्न, पुरानो कथा तोड्न मदत गर्नु, संसारभरिका त्यही देख्नुहोस्। सामाजिक सञ्जालहरू, आफ्ना मान्छेलाई त्यही विषयमा फोन गर्नुहोस्, अगुवाई त्यही विषयमा गर्नुहोस्। एउटा दिव्य सहकार्य, डिभाइन कोलेबोरेसनको खाँचो छ। एक्लै गरेर हुँदैन, सबसँग मिलेर गर्ने, सबसँग मिलेर गर्ने, एकजुट भएर गर्ने। एकजुट भएर भनेको एकजुट भएपछि मात्रै गर्छु होइन, अहिले गरिराख्ने। जुट्ने जुट्दै गर्छन्, टुट्ने टुट्दै गर्छन्, आफ्नो कथा लेखेको लेखै गर्छ, नरोकिने। निरन्तर नयाँ कथा, निरन्तर नयाँ कर्म, नयाँ सोच, पुराना सब टुटेर जाने, केही अर्थ छैन त्यो। आज मैले तीनवटा नयाँ पहल कदमी के गर्छु, नयाँ गर्न छोडेको दिन घाटमा हुनुपर्ने व्यक्ति घरमा रहेछ भन्ने बुझ्यो। प्रकृतिले शरीर अलिपछि मार्छ, तर मन चाहिँ मरिसक्यो, मन मरिसक्यो। निरन्तर नयाँ, यो पुरानो कथालाई तोड्न अलि रमाइलो गर्ने बानी चाहिन्छ। पुरानै रोइराख्ने मन भयो भने नि पुरानै कथा चलिरहन्छ, अलि रमाइलो गर्ने, हाँस खेल गर्ने खालि मन चाहिन्छ। एकछिनलाई भए पनि पुरानो कथा टुट्छ, तर त्यसपछि फेरि पुरानै कथा समात्छ मान्छेले। त्यस कारणले रमाइलोको साथ ध्यान गर्ने अनि इनिसिएटिभ लिएर, अगुवाई लिएर काम गर्ने, त्यहीबाट नेतृत्व कला जन्मिन्छ। जसले नयाँ गर्छ उसैको जीवनमा नेतृत्व आउँछ, जसले पुराना बन्धनहरू तोड्छ उही नै मात्रै नेतृत्वमा जान सक्छ। त्यस कारणले नेतृत्वमा जाने व्यक्तिहरूको कथा हो यो, जीवन विज्ञान नेतृत्वमा जाने व्यक्तिहरूको कथा हो यो। पुरानो तोड्नुहोस्, नयाँ जन्माउनुहोस्, त्यो नयाँ अगुवाई लिने, त्यहाँबाट नेतृत्व जन्मिन्छ। हेर्नुहोस्, म पृथक केही गर्छु, पृथक केही सोच्छु, पृथक अरूले भन्दा पृथक गरेर अहंकार बन्ने विषय होइन, यो त जीवनको धर्म हो कि ऊ नयाँ बन्न चाहन्छ हरमेसा। सेल्फ रिन्युअल प्रोसेस जीवनको धर्म हो कि ऊ नयाँ बन्न चाहन्छ, यो जीवनको स्वभाव हो। हेर्नुहोस्, मरिसकेपछि मात्रै केही परिवर्तन हुँदैन, होइन भने परिवर्तन भइ नै रहन्छ। परिवर्तनलाई आत्मसात गर्नुपर्छ। यदि परिवर्तन नचाहने हो, केही पनि परिवर्तन नहोस्, म जस्ता कस्तो रहौं भन्ने लाग्यो भने बस मृत्यु एकमात्र रोजाइयो। त्यसपछि जीवन भइन्जेल हजारौं परिवर्तनहरू हुन्छन्, परिवर्तनलाई मोजले स्वीकार गर्ने, परिवर्तनमा रमाउने, तर भित्र कतै पुराना कुराहरूलाई तोड्दै जाने, मनलाई यस्तो प्रयोगशाला बनाउने जहाँ नयाँ कुरा खोजी भइ नै रहेको हुन्छ, देश पनि नयाँ खोज्न नसक्ने भएर सडेको छ। नयाँ खोज्न नसक्ने भएपछि, नयाँ गर्न नसक्ने भएपछि व्यक्ति सर्छ, परिवार सर्छ, समाज सर्छ, देश सर्छ। सूर्यभन्दा आज नयाँ भएर आएको, पानी पनि नयाँ प्रकारले परेको छ। एकै प्रकारको पानी कहाँ पर्छ? पोहोर साल जस्तै पानी पर्यो, 30 वर्ष पहिले जस्तै पानी पर्यो भन्छन्। तर जति जुकै भने पनि संख्या त्यति नै परे पनि पानी पर्ने ढङ्ग हरेको छ, नयाँ हुन्छ। प्रकृतिले केही पनि पुरानो गर्दैन, प्रकृतिलाई पुरानोसँग कुनै मोह नै छैन। मरेको रूखलाई ढालेर प्रकृतिले मल बनाइदिन्छ, ओइरहेका पत्ताहरू आफै झर्नेछ र तिनले नयाँ पत्ताका लागि मल बनिदिनेछ। प्रकृतिलाई पुरानो सही नै छैन, प्रकृति सेल्फ रिन्युअलको प्रोसेस, निरन्तर नयाँ बन्छ। प्रकृतिबाट सिक्ने पाठ यही हो। जल हेर्नुहोस् त, एकै ठाउँमा राख्नु सर्छ, बग्न दिनुहोस् कहिले पनि सर्दैन। हावा हेर्नुहोस्, मुठीमा समातेर हावालाई राख्नुहोस् त, त्यो हावा नाकमा लैजानुभयो भने दुर्गन्धित हुन्छ केही बेर पछि। रगत रोक्नुहोस् त, मान्छेले त्यही चाहियो भन्छ, त्यही पुरानैकै आग्रह छ। सडेको मान्छे हो, कति गनाएको होला, भित्रभित्र कति मरेको होला। सूर्यलाई रोक्नुहोस् त, सूर्य रोकियो भने के हुन्छ? तत्काल ब्रह्माण्डमा प्रलय हुन्छ। पृथ्वीको गति रोक्नुभयो भने के? एक सेकेन्ड पनि हुँदैन कि सबै सिद्धि नै छौँ हामी एकैचोटि स्वाहा हुनेछ। क्याटास्ट्रफी, परिवर्तन नियम, परिवर्तनलाई आत्मसात गर्ने, स्वीकार गर्ने। हिजो जस्तो लुगा छैन, हिजो जस्तो मान्छे छैन, हिजो जस्तो प्रेम छैन, के छ त? नयाँ छ त जीवन? हिजो जस्तो सफलता छैन, हिजो जस्तो दाँत छैन, हिजो जस्तो खानेकुरा छैन, हिजो जस्तो मान्छे छैन, ठिक छ नि त? म त छु। नयाँ परिवर्तनहरू भइरहेका छन्, ती परिवर्तनहरूलाई अङ्कमाल गर्ने, आत्मसात गर्ने, फेरि मुस्कुराउने, फेरि हिँड्ने।
4: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित